0: तपाईको आफ्नै रेडियो रेडियो मर्स्याङ एफएम 95 मेगाहर्ज
1: सबै कुरा भइरहेकै छ। अब झ्याल ढोकाको लागि काठ कहाँ पाइन्छ भनेर बुझ्दैछु हजुर।
2: झ्याल ढोका चौकुसको लागि चिन्ता गर्नु पर्दैन कान्छी, मध्य नेपाल एक जिता स्थित अश्विन अशोक समिलमा अर्डर गर्ने हो भने जस्तै बलियो र आकर्षक काठ ग्यारेन्टी सहित पाइन्छ।
1: हो र, अनि त्यहाँको सम्पर्क नम्बर छ त हजुरसँग? आजै कुरा गर्नु पर्यो। तपाईले खोजे जस्तै आकर्षक र बलियो काठका छ्याल ढोका चौकुस र अन्य फर्निचरका लागि अश्विन अशोक समिल मध्य नेपाल एक जिता गैरी गाउँ प्रोपाइटर नवराज घिमिरे सम्पर्क नम्बर 9856046662।
3: हामी कहाँ बलियो काठबाट ग्यारेन्टी सहित आकर्षक झ्याल ढोकाको लागि काठ दराज कुर्सी टेबल लगायतका फर्निचर सामग्रीहरू अर्डर बमोजिम तयार गरिन्छ।

0: Sonia. Extreme energy drink.
1: के तपाईँ निशुल्क जापानिज भाषा सिकेर उच्च शिक्षाको लागि जापान जान चाहनुहुन्छ?
2: यदि चाहनुहुन्छ भने लमजुङ एजुकेशन सेन्टर अब तपाईँको सेवामा समर्पित छ।
3: अब जापान ट्राई होइन स्योर गरौ।
2: लमजुङ एजुकेशन सेन्टरले ल्याएको छ निशुल्क जापानिज भाषा कक्षा तथा N5-N4 लेभलको विशेष तयारी कक्षा।
3: शून्य लागतमा जापान आवेदन गर्ने सुनौलो अवसर। अप्रिल, जुलाई, अक्टोबर र जनवरी इन्टेक खुल्ला रहेको छ।
2: अनुभवी प्रशिक्षक, भरपर्दो परामर्श र सफलताको सुरक्षित मार्गदर्शनका साथ आजै सम्पर्क गर्नुहोस्।
3: प्रबन्धक निर्देशक कर्ण गुरुङ। थप जानकारीका लागि लमजुङ एजुकेशन सेन्टर, विशेष सहर 8 नारायण स्थान चोक, नवील बैंक भएको भवन, शाखा कार्यालय सुन्दर बजार 6 मिलन चोक।
2: सम्पर्क नम्बर 066-590-299, मोबाइल नम्बर 98-560-602-299।
4: सुरक्षित, भरपर्दो र सुविधायुक्त यात्रा हाम्रो प्रतिबद्धता।
5: सवारी चलाउँदा अनिवार्य रूपमा चालकले लाइसेन्स वा अन्य कागज पत्र साथमा लिनुहोस्। मादक पदार्थ सेवन गरेर सवारी नचलाउ।
4: सार्वजनिक सवारी साधनमा यात्रा गर्दा यात्रुले आफ्नो सामानको सुरक्षा आफै गर्नुहोस्। सवारी चालकले गाडी चलाएको बेला चालकसँग अनावश्यक कुरा नगर्नुहोस्।
5: आफ्नो सवारी साधनको कागज पत्र अनिवार्य रूपमा नवीकरण गर्नुहोस्। यात्रुवाहक सवारी साधन र यात्रुको बीमा अनिवार्य गर्नुहोस्।
4: सवारी चालकको बानी व्यवहार आचरण राम्रो हुनुपर्छ। सवारी चालक वा सहचालकले यात्रुहरूलाई दुःख दिने गरेको भएमा कार्यालयको फोन नम्बर 066-520-19, 066-520-370 वा 590-370 जानकारी गराउनुहोस्।
5: सार्वजनिक हितका लागि लमजुङ कालिका यातायात प्राली लमजुङ।
6: सुन्दर, मनमोहक र आकर्षक गरगहनाको लागि विगत 4 दशकदेखि सेवारत अमृत सुनचाँदी पसल तथा हस्तकला उद्योग, बेसी सहर नगरपालिका साथ त्रिवेणी टोल, बेसी सहर।
7: कम्प्युटर तौलमा छापावाला सुनका गरगहना,
6: हार, मंगलसूत्र, छड्के तिलहरी, मिनी तिलहरी, औठी, सिकरी, टप, झुम्का, चुरी, टिकिया, चन्द्रमा किलिप, पंखे चन्द्रमा, विभिन्न किसिमका जन्तर लगायतका सम्पूर्ण गरगहना।
7: सुनचाँदी खरिद बिक्री र पुराना गरगहना साथ फेरका लागि अमृत सुनचाँदी पसल।
6: रेडीमेड एवं अर्डर अनुसारका आधुनिक र परम्परागत आकर्षक गरगहना,
7: चाँदीका सामान र राशि अनुसारका पत्थरका लागि
6: अमृत सुनचाँदी पसल तथा हस्तकला उद्योग, बेसी सहर नगरपालिका साथ त्रिवेणी टोल, बेसी सहर। प्रोप्राइटर रविलाल विश्वकर्मा, अमृत विश्वकर्मा। फोन 066-520-152,
7: मोबाइल 97460-00-454।
6: शुद्धता र विश्वसनीयता हाम्रो प्रतिबद्धता।
8: सबैजना यस्तो मजाले हाँसेका छन्, यो रबिनालाई चाहिँ के भयो?
9: बिचरा, दाँतकै समस्या छ त, कसरी हाँस्नु?
8: कति दिन बस्ने मुख छुनेर दीपिका युनिभर्सल डेन्टल होम गए त समस्याको समाधान भइहाल्थ्यो नि।
10: हजुर, लमजुङमै एकमात्र दन्त विशेषज्ञ सहितको उपचारको लागि दीपिका युनिभर्सल डेन्टल होम प्राली। प्रोप्राइटर दीपक पौडेल, बेसीचार 8 सेरा, गाउँसर जाने बाटोको छेउमै रहेको घर। सम्पर्क फोन 066-520-497।
8: हामी कहाँ अर्थोडेन्टिस्ट विशेषज्ञद्वारा बाङ्गोटिङको दाँत मिलाइ दाँत तथा मुख सम्बन्धी विशेषज्ञद्वारा शल्यक्रिया गरिनुका साथै भर्ती हुन चाहनेहरूका लागि ग्यारेन्टीका साथ थाहै नपाउने गरी फिक्स दाँत राखिन्छ।
11: यो दाँतले मलाई साह्रै दुःख दियो।
12: ए दिदी, कति अय्या अय्या भनेर बस्नुहुन्छ? ल, भोलि म पनि भर्ती हुनका लागि दाँत राख्न जान लागेको यही बेलामा दिदी भाइ दुवैको दाँत बनाएर आऊ।
11: जान त जाने, बरु कहाँ जाने होला? खै,
12: किन चिन्ता लिनुहुन्छ? हाम्रै बेसी सहरको नारायण स्थान चोक स्थित
13: एक्सट्रिम इनर्जी ड्रिंक टाइम चेक अहिले ठिक 6 बजेको छ।
14: एक्सट्रिम एनर्जी ड्रिंक, टेस्ट द डिफरेंस, फील द एनर्जी।
15: मर्सिडिज़ FM 95 मेगाहर्ट्ज़।

0: नमस्कार तथा सुप्रभात। काया कैरनमा तपाईलाई साथी हृदय रिमाल सँगै मिलन तिमिल सिन्हाको स्वागत छ। काया कैरन उज्यालो रेडियो नेटवर्क सँगै देशभरका विभिन्न एफएम रेडियो स्टेशन र उज्यालो अनलाइनमा एकसाथ प्रसारण भइरहेको छ।
1: आज 2083 साल साउन 25 गते सोमबार, सन् 2026 अगस्त 10 तारीक साउन कृष्ण पक्षको द्वादशी उपरान्त त्रयोदशी तिथि।
2: काया कैरन का साथ मा
3: किसान पाइप प्रोडक्ट्स प्राली
2: राष्ट्र कुसान किसान
3: अ कम्प्लीट पाइपिंग सोल्युशन्स।
0: काया कैरन शुरू गरौं मुख्य खबर का शीर्षकहरुबाट।
1: ग्यास आयात नियमित भए पनि भद्रकोल व्यवस्थापनले अभाव अनावश्यक संचय नगर्न ग्यास उद्योग संघको आग्रह।
0: सरकारी निकायमा सेवाग्राहीको फाइल अड्काउने प्रवृत्तिमा सुधार, डिजिटल प्रणालीको प्रयोग र अनुगमन तथा सुपरिवेक्षण प्रभावकारी।
1: लामखुट्टेको टोकाईबाट सर्ने जापानिज इन्सेफलाइटिसको संक्रमण बढ्दै, संक्रमण रोक्न खोप सुरक्षित उपाय भए पनि एकै पटक सबैलाई लगाउन असम्भव।
0: गाजाका लागि ट्रम्पको 15 बुँदे शान्ति योजना इजरायलद्वारा अस्वीकार, हमास पूर्ण रूपमा निशस्त्र नभएसम्म इजरायली सेना फिर्ता नहुने।
1: र चीनमा सम्पन्न तेक्वान्दो प्रतियोगितामा नेपाली खेलाड़ीले 4 स्वर्ण सहित 15 पदक जिते।
4: विगत 26 वर्षदेखि कृषि तथा भेटेरिनरी शिक्षा अध्यापन गराउँदै आएको हिमालयन कलेज अफ एग्रिकल्चरल साइन्सेस एण्ड टेक्नोलोजी हिकास
5: सार्वजनिक निजी साझेदारीमा सञ्चालित पहिलो विशुद्ध कृषि तथा भेटेरिनरी कलेज, आफ्नै कृषि तथा पशुपालन सम्बन्धी प्रयोगशाला तथा फार्म भएको, दक्ष तथा अनुभवी प्राध्यापकद्वारा अध्यापन गराइने, हरेक वर्ष सर्वोत्कृष्ट नतिजा ल्याउन सफल यस हिकास कलेजमा बीएससी अनर्स एग्रिकल्चरमा भर्ना खुल्यो। सम्पर्क हिमालयन कलेज अफ एग्रिकल्चरल साइन्स एण्ड टेक्नोलोजी हिकास, किर्तिपुर, काठमाडौँ। फोन 01-590-61-89, मोबाइल 97-072-540-89।
6: सुन त, मेरो कपडा प्याकिङ गर्दिउ त, श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
7: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ।
6: ओहो, यस्तो सुविधा रहेछ। ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
8: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
3: फोन 056-494-333, 493-555।
0: काया कैरनमा अब खबरको सिलसिला। आयात नियमित हुँदा पनि आन्तरिक रूपमा व्यवस्थापनमा चुक्दा बजारमा ग्यास अभाव कायमै देखिएको छ, तर सरकारी निकायदेखि उद्योगी एवं विक्रेतासम्म भने व्यवस्थापन भन्दा बढ़ी उपभोक्ताले बढ़ी संचिति गरेको आरोप लगाउँछन्। गएको फागुनमा मध्य पूर्वमा जारी द्वन्दका बेला ग्यास अभाव शुरू भएको थियो। त्यसपछि सरकारले फागुन अन्तिम हप्तादेखि आधा सिलिण्डर ग्यास वितरण गर्ने निर्णय गर्यो। गएको असार 31 गतेदेखि भने नेपाल आयल निगमले भरि सिलिण्डर वितरण गर्ने निर्णय गर्यो र त्यस यता बजारमा फेरि ग्यास अभाव हुन थालेको छ। ग्यास लिनका लागि उपभोक्ता लाइन बसिरहेका दृश्य पछिल्लो समय बढ़ेका छन्। निगमले तोकेको टेकु कार्यालयमा घण्टौं लाइन बसेर ग्यास लिनेहरूको भीड़ पनि उस्तै छ। यता उद्योग मन्त्रालय निगमदेखि ग्यास उद्यमी तथा विक्रेताहरूसम्मले अनावश्यक संचिति नगर्न भन्दै विज्ञप्ति निकालेका छन्। यसपछि मुख्य सचिव गोविन्द कार्कीले निगमसहित उद्योगीहरूसँग बैठक नै राख्नुभयो, तर पनि ग्यास सहजै पाउने वातावरण बनेको छैन। निगमले अझै पनि अनावश्यक संचिति नगर्न भन्न छाडेको छैन। चार महिना आधा सिलिण्डर बिक्री गरिदिएका बेला माग घटेको र भरि सिलिण्डर दिने निर्णय गरेपछि माग वात्तै बढ़ेको निगमका कार्यकारी निर्देशक नागेन्द्र शाहले बताउनुभयो। चार महिना 7.1 केलोको ग्यास बिक्री गर्दा नपाइएको समयमा गुनासो थिएन, तर भरि सिलिण्डर दिने भनेपछि खाली सबै सिलिण्डर बजारमा आएर समस्या भयो। उहाँले भन्नुभयो, एउटा मात्र सिलिण्डर राख्नेहरूले ग्यास नपाइरहेको र अप्ठ्यारोमा परेको शाहले स्वीकार्नुभयो। पटक पटक ग्यास अभाव भइरहेकाले दीर्घकालीन समाधान पनि छलफल भइरहेको उहाँको भनाई छ। हामीले उद्योगीसँग मिलेर ग्यास पाइने ठाउँ तोकिरहेका छौं। उहाँले भन्नुभयो आज ग्यास गएको ठाउँमा भोलि नजान सक्छ, त्यसरी ठाउँ अनुसार बनाएका छौं। अत्यधिक माग छ भने त्यहाँ जान पनि सकिन्छ। निगमको तथ्याङ्कले पनि आधा सिलिण्डर हुँदा ग्यास कम आयात भएको देखाउँछ। कान्तिपुरमा खबर छ,
1: पछिल्ला केही दिन यता काठमाडौँ उपत्यका सहित विभिन्न ठाउँमा एलपी ग्यास आपूर्ति सम्बन्धी गुनासो बढ़ेपछि नेपाल एलपी ग्यास उद्योग संघले उपभोक्तालाई अनावश्यक रूपमा ग्यास संचय नगर्न आग्रह गरेको छ। संघले हिजो प्रेस विज्ञप्ति निकाल्दै नेपाल आयल निगमको विशेष पहलमा भारतका विभिन्न रिफाइनरीबाट सहज रूपमा

0: न्यायाधीश बनाउने परम्परा तोड्ने तयारी परिषदले गरेको हो। परिषदका एक सदस्यले कम्तीमा यसपटक करियर जजबाट मात्र सर्वोच्चको न्यायाधीश बनाउने अभ्यास शुरू गर्ने तयारी भइरहेको जानकारी दिएका छन्। न्यायाधीश नियुक्तिमा सधैं प्रश्न उठ्ने गरेकाले राजनीतिक द्वन्दको आरोप नआओस् भन्नका लागि पनि यसपटक फरक शैलीमा सिफारिश गरिने उनको भनाई छ। भालेन्द्र शाह प्रधानमन्त्रीका रूपमा आएपछि संवैधानिक परिषदले सर्वोच्चका वरिष्ठतम न्यायाधीशलाई प्रधान न्यायाधीशमा सिफारिश गर्ने अभ्यास तोड्दै चौथो वरियताका मनोज कुमार शर्मालाई रोजेको थियो। संवैधानिक व्यवस्था अनुसार प्रधान न्यायाधीश शर्मा नै न्याय परिषद अध्यक्ष हुनुहुन्छ। यसअघि कानून व्यवसायलाई सिधै वा उच्च अदालत हुँदै आएकाहरूलाई सर्वोच्चको न्यायाधीश नियुक्त गर्ने अभ्यास थियो। विगतमा कानून व्यवसायबाट नियुक्त केही न्यायाधीशको न्याय सम्पादनमा विवाद हुनुका साथै हाल सर्वोच्च अदालतमा करियर जज अर्थात जिल्ला उच्च अदालत हुँदै आएका न्यायाधीश कोही पनि नभएकाले पनि यसपालि कानून व्यवसायलाई सिधै न्यायाधीशमा सिफारिश नगर्ने तयारी भइरहेको परिषदका अर्का सदस्यले बताएका छन्। सर्वोच्च अदालत अभिलेख अदालत र न्याय सम्पादनको अन्तिम निकाय भएकाले परिपक्व र अनुभवले खारिएको व्यक्तिलाई ल्याउने अभ्यास यसपटक थालिने उनको भनाइ छ। नेपाल बार एसोसिएशनका अध्यक्ष विजय कुमार मिश्रले हामीले करियर जज र नेपाल बारबाट निष्ठावान व्यक्तिलाई न्यायाधीशमा लैजानुपर्छ भनेका छौं। यसो नगरी एकतर्फी र जबरजस्ती गरिए बारले पोजिसन लिन्छ। कान्तिपुरमा खबर छ।
1: सरकारी निकायमा सहयोग रहेको फाइल अड्काउने प्रवृत्तिमा कमी आएको छ। कार्यालयमा दर्ता भएका फाइल शुरूआत भएका टिप्पणी लगायत फाइल विभिन्न तह र टेबलमा अनावश्यक रूपमा थन्किने निर्णय प्रक्रियामा ढिलाइ हुने र सेवाग्राहीलाई अल्झाउने प्रवृत्तिमा कमी आएको छ। कार्यालयको कार्य सम्पादनमा प्रक्रियागत सरलीकरण कर्मचारीको जिम्मेवारी स्पष्ट निर्धारण अनुगमन तथा सुपरिवेक्षणको प्रभावकारिता डिजिटल प्रणालीको प्रयोग र कर्मचारीको सेवाग्राहीप्रति उत्तरदायित्व बढ़दै जाँदा सेवा प्रवाहमा क्रमिक रूपमा सुधार आएको छ। सरकारी निकायको प्रमुख उद्देश्य सेवाग्राहीलाई छिटो छरितो निष्पक्ष र पारदर्शी रूपमा सेवा प्रदान गर्नु नै हो। प्रधानमन्त्री बालेन्द्र शाहको नेतृत्वमा सरकार गठन भई शासकीय सुधार गर्ने उद्देश्यसहित सरकारले 100 कार्यसूची सार्वजनिक गरे प्रशासनिक सुधारको अभियान चलाएसँगै अहिले सरकारी निकायमा अनावश्यक फाइल अड्काउने र सेवाग्राहीलाई दिने दुःख दिने प्रवृत्तिमा कमी आएको छ। उपभोक्ता अधिकार अनुसन्धान मंचका अध्यक्ष माधव तिमिल सेनाले दैनिक सेवाग्राहीको चाप बढ़ी हुने भूमि प्रशासन मालपोत्र नापी उद्योग विभाग कम्पनी रजिष्ट्रारको कार्यालय जिल्ला प्रशासन कार्यालय लगायत निकायमा अहिले सेवाग्राहीलाई सेवा दिने क्रममा पहिलेको जस्तो फाइल रोकिने र लुकाउने अवस्था नभएको पाइएको बताउनुभयो। आजको गोर्खापत्रमा खबर छ।
0: या कैरनमा नर्सहरूका समस्या र समाधानको पहल बारे कुराकानी सँगै खबरको सिलसिला बाँकी नै छ। सुन्दै गर्नुहोला।
2: एनबीएल सर्वसुलभ आवास कर्जा
3: अब बन्छ तपाईँको सपनाको घर, किनकि हामीसँग छ सर्वाधिक न्यून ब्याज दर।
2: आधार दरमा मात्र 0.5% प्रिमियम थप।
3: विशेषताहरू रु 2 करोड़सम्मको कर्जा सुविधा।
2: घर तथा अपार्टमेन्ट खरिद, घर निर्माण तथा मरमत सम्हार गर्न
3: 25 वर्षसम्मको लचिलो कर्जा अवधि।
2: न्यून सेवा शुल्क, न्यून ब्याज दर।
3: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह।
2: थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 सम्पर्क गर्नुहोस्।
3: शर्तहरू लागू हुनेछन्।
4: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
5: बेटर अप्लायन्सेसका एसी, कुलर, फ्रिज, कुकर, इन्डक्सन, एयर फ्रायर लगायत अन्य घरेलु सामानहरू घर ल्याएर त हेर्नुहोस्, तपाईँ पनि भन्नुहुनेछ मलाई त बेटरको बानी लागिसकेको छ। बेटर अप्लायन्सेस, बेटरको बानी लाग्छ।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: उज्यालो रेडियो नेटवर्क सँगै उज्यालो अनलाइन र उज्यालोको युट्युब तथा फेसबुकमा समेत प्रसारण भइरहेको काया कैरनमा तपाईँलाई फेरि स्वागत छ। यतिन्जेल हामीले ग्यास आयात नियमित भइरहे पनि भद्रकोल व्यवस्थापनले अभाव, अनावश्यक संचय नगर्न ग्यास उद्योग संघको आग्रह, सरकारी निकायमा सेवाग्राहीको फाइल अड्काउने

0: प्रवृत्तिमा सुधार लगायतका खबर प्रस्तुत गर्यौं।
1: अब बाँकी खबर। काठमाडौँ उपत्यका सहित बागमती, गण्डकी, कोशी, कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै ठाउँमा वर्षा भइरहेको छ। गइरातीदेखि नै देशका विभिन्न ठाउँमा मध्यमदेखि ठूलो वर्षा भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार राति सबै प्रदेशका धेरैजसो ठाउँमा पानी परेको छ। पछिल्लो छ घण्टामा सबैभन्दा बढ़ी दार्चुलामा 77.2 मिलिमिटर वर्षा मापन भएको छ। यस्तै मकवानपुर, भोजपुर, कास्की लगायत ठाउँमा पनि ठूलो पानी परेको छ। सुदूरपश्चिमको तराई क्षेत्र र कर्णाली प्रदेशको हिमाली भेगमा भने वर्षा केही कम भएको छ। महाशाखाका अनुसार आज पनि कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली र पहाड़ी भूभाग तथा कर्णाली र सुदूरपश्चिमको पहाड़ी भूभागका साथै लुम्बिनी प्रदेशको पहाड़ी र तराई भूभागको एक दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना छ। कोशी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भेगका केही तथा मधेस प्रदेश, बागमती र गण्डकी प्रदेशका तराई भेगको थोरै ठाउँमा मेघगर्जन चट्याङ सहित मध्यमसम्मको वर्षाको सम्भावना छ। लगातार वर्षा भइरहेका बेला खोला, नदी तथा आसपासमा सावधानी अपनाउन मौसमविदको आग्रह छ।
0: जापानिज इन्सेफ्लाइटिस जेई भाइरसको संक्रमणबाट एक महिनामा 9 जनाको ज्यान गएको छ। अरू 37 जना संक्रमित अस्पतालमा भर्ना भएका छन्। नेपालमा किडजन्य रोगहरू मध्ये जापानिज इन्सेफ्लाइटिस सबैभन्दा धेरै ज्यान गुमाउने रोगमा पर्छ। यस वर्ष यता जेईले प्रकोपकै रूपमा लिन थालेको छ। जापानिज इन्सेफ्लाइटिस एसिया तथा पश्चिमी प्रशान्त क्षेत्रका केही भागमा स्थानीय रूपमा पाइने भाइरस मस्तिष्क संक्रमण हो। यो भाइरस संक्रमित क्यूलिक्स जातका लामखुट्टेको टोकाईबाट मानिसमा सर्छ। यो लामखुट्टेको टोकाईबाट सर्ने फ्लाइबी भाइरस हो। डेंगी, जिका, पहेँलो ज्वरो र वेस्ट नाइल भाइरस पनि यही समूहमा पर्छन्। सुंगुर, हाँस यो भाइरसको मुख्य स्रोत मानिन्छ। सुंगुर पाल्ने व्यक्ति तथा धानखेत आसपास बसोबास गर्नेहरू संक्रमणको जोखिममा हुन्छन्। विश्व स्वास्थ्य संगठनका अनुसार संक्रमणका कारण गम्भीर बिरामी मध्ये एक तिहाईको ज्यान जाने गर्छ भने बाँच्नेहरू मध्ये करिब आधामा गम्भीर अपाङ्गता हुन सक्छ। परिवार कल्याण महाशाखा स्वास्थ्य विभागका प्रमुख डाक्टर अभियान गौतम भन्नुहुन्छ, जेही संक्रमणबाट हुने मृत्यु, दीर्घकालीन अपाङ्गता र संक्रमण रोक्न खोप नै सुरक्षित र प्रमाणित उपाय हो। तर स्रोत अभावका कारण एकैपटक सबै जनसंख्यालाई खोप लगाउन सक्ने अवस्था छैन। एक महिनामै जापानिज इन्सेफ्लाइटिसबाट 9 जनाको ज्यान गयो। कोशी प्रदेशमा 6, मधेसमा 2 र लुम्बिनीमा 1 संक्रमणबाट ज्यान गएको, अरू 37 संक्रमित अस्पताल भर्ना भएका, संक्रमित मध्ये धेरैजना खोप नलगाउनेहरू रहेका खबर कान्तिपुरले लेखेको छ।
1: नर्सिङ सेवालाई स्वास्थ्य क्षेत्रको मेरुदण्डका रूपमा मानिन्छ। नर्सहरू बिरामीको उपचारमा डाक्टरसँगै प्रत्यक्ष रूपमा खटिने, बिरामीको हेरचाह गर्ने र स्वास्थ्य संस्थामा 24 घण्टा सेवा दिने महत्वपूर्ण जनशक्ति हुन्। तर पछिल्लो समय नर्सहरू आफ्ना पेशागत मागहरू पूरा नभएको भन्दै पटक पटक आन्दोलन गर्दै आएका छन्। नेपालमा नर्सिङ शिक्षा लिएका ठूलो जनशक्तिले न्यून पारिश्रमिकमा काम गर्नुपर्ने, अस्थायी तथा करार सेवामा निर्भर हुनुपर्ने र रोजगारीको अवसर नपाउने लगायतका समस्याको सामना गरिरहेका छन्। उनीहरू पटक पटक आन्दोलन गर्नुपर्ने अवस्थामा किन छन् भनेर साथी सम्झना महर्जनले पाटन अस्पतालका पूर्व नर्सिङ निर्देशक शान्ता डंगोल श्रेष्ठलाई सोध्नु भएको छ।
2: त्यस्तो मुख्य मेरुदण्डको रूपमा रहेको क्षेत्रलाई पनि विभिन्न कुराहरूबाट आकर्षक तलबको कुराहरू भयो, पारिश्रमिकको कुराहरू भयो। नेपाल सरकारले न्यूनतम तोकेको भन्दा पनि एकदमै कम प्राइभेट एरियातिर छन् 56 संस्थाहरूतिर, त्यो भयो। त्यसपछि सुरक्षित वातावरण काम गर्ने वर्कफोर्सको रूपमा हामी काम गर्ने वातावरण छैन। अर्को कुरा भनेको विभिन्न ठाउँहरूमा काम गर्दै गर्दाखेरि एउटा चाहिँ हेरेको दृष्टिकोणले अहिले पनि काम गर्ने जुन नर्सहरू भनेको एउटा कसैले अर्डर गरेको कुरालाई हामीले त्यसलाई कार्यान्वयनमा ल्याउने व्यक्तिको रूपमा मात्रै लिने पनि त्यस्तो कुराहरू छ। बारम्बार आन्दोलन भइरहेको छ, तर आन्दोलन एउटा सम्झौताको रूपमा मात्रै लिएको छ।
3: सरकारले अब यो तलब बढ़ाउने कुराहरू त गरिरहेछ। तलब बढ़ाउने कि सम्पूर्ण उनीहरूको करियर संरचना नै सुधार गर्न आवश्यक छ यतिखेर।
2: यो तलब बढ़ाउने मात्रै कुराले यो जुन नर्सेसहरूलाई रिटेन गर्ने कुरा चाहिँ गर्न सक्दैनौ हामी, किनभने त्यो मात्रै मुख्य कुरा होइन नि, प्रमुख कुरा होइन नि। यदि तलब चाहिँ बढ़िदियो अरे ल एउटा स्टाफलाई 50,000 दियो अरे नर्सिङ स्टाफलाई, तर त्यो स्टाफलाई यति धेरै बर्डन हुन्छ वर्क प्लेसमा होइन, 1:40 पनि बिरामी हेर्नुपर्ने अवस्थाहरू भएको ठाउँ छ नभएको होइन नि हेल्थ सेक्टरमा, भनेपछि त्यस्तो ठाउँमा उसले मानसिक रूपमा कतिसम्म खेल्ने त, कतिसम्म बिरामीलाई दिनुपर्ने क्वालिटी केयर चाहिँ कसरी दिन सक्छ त उसले, त्यो सक्दैन नि। त्यही कारणले स्वास्थ्य क्षेत्रमा नर्सलाई चाहिने जति पनि फेसिलिटिजहरू छ, जति पनि उनीहरूलाई करियर प्रोग्रेसनको लागि हिँड्नुपर्ने कुराहरू छ, जति पनि स्कलरसिपबाट हुन्छ कि पढ्नको लागि लिडरसिपमा चाहिने ट्रेनिङहरू हुन्छ कि, यिनीहरू सबै अगाडि संरचनाको रूपमा डेभलप गरेर त्यो पोलिसीमै राखेर त्यो एउटा सरकारी क्षेत्रमा मात्रै होइन विभिन्न प्राइभेट सेक्टरहरूमा पनि पब्लिकहरूमा पनि कार्यान्वयन गर्न सक्यो भने ब्रेन ड्रेनलाई केही हदसम्म रोक्न सकिन्छ, होइन भने हामीले स्यालेरी मात्रै बढाएर चाहिँ त्यो बढाउन सकिन्छ।
3: के गर्नु पर्छ जस्तो लाग्छ सरकारलाई सुझाव दिँदाखेरि चाहिँ?
2: यो सरकारलाई सुझाव दिँदाखेरि म सबभन्दा पहिला त नर्सिङ क्षेत्रको जुन ह्युमन रिसोर्सको रूपमा मात्रै नहेरेर, एउटा चाहिँ हेल्थ सेक्टरको एउटा चाहिँ शक्तिको रूपमा मात्रै नलिएर, उनीहरू एउटा मेरुदण्ड हो, यिनीहरूलाई हामीले राम्रो व्यवस्थापन गर्यो भने स्वास्थ्य क्षेत्र स्वास्थ्य सेक्टर सिस्टमलाई एकदमै बलियो बनाउन सक्छौ भन्ने कुराहरूलाई त्यसरी एउटा चाहिँ नर्सिङ जुन जनशक्ति छ त्यसलाई व्यवस्थापन गर्नु नै सबभन्दा पहिला फर्स्ट इम्पोर्टेन्ट कुरा हुन जान्छ। विशेषज्ञता अनुसार उनीहरूलाई ठाउँ ठाउँमा कार्यक्षेत्रमा पठाइदिनु पर्यो, जसको कारण गर्दाखेरि नेपालको बिरामीहरूले क्वालिटी नर्सिङ केयरहरू पाओस्, स्टुडेन्टहरूले क्वालिटी एजुकेसन पाओस्, टेबल टक गर्ने सबैजना मिलेर बस्ने, त्यसपछि छलफल गर्ने, त्यो छलफलबाट राम्रो निचोडलाई लिएर कार्यान्वयनमा यो कसरी लाने भनेर स्ट्रेटेजिक प्लान पोलिसी बनाएर हामी अगाडि बढ्यौं भने पक्कै पनि यो आन्दोलन मिनिमाइज चाहिँ हामी गर्न सक्छौं।
0: पाटन अस्पतालकी पूर्व नर्सिङ निर्देशक शान्ता डंगुल श्रेष्ठसँगको विस्तृत कुराकानी अहिले बिहान 8 बजेको कार्यक्रम बदलिदो नेपालमा सुन्न सकिन्छ। फेरि खबलकै सिलसिला, कांग्रेसले अघिल्लो बैठकले तय गरेको तालिका अनुसार नै पार्टीको 15 महाधिवेशन गर्ने तयारी गरेको छ। सभापति गगन कुमार थापाले केन्द्रीय महाधिवेशनको मिति यथावत राखेर तल्लो तहका अधिवेशनको तालिका भने आवश्यकता अनुसार केही दिन तलमाथि गर्न सकिने संकेत गर्नुभएको हो। कांग्रेसको आउँदो महाधिवेशन 16-19 असोजमा काठमाडौँमा हुने तालिका यसअघि तय भइसकेको छ। त्यसअघि वडा तहदेखि अधिवेशनको प्रक्रिया र भदौ 2 शुरू हुने कार्यतालिका छ। सर्वोच्च अदालतले विशेष महाधिवेशन सम्बन्धी विवादमा यसै गरेको फैसला पुनरावलोकन गर्न बिहिबार आदेश दिएपछि पूर्व सभापति शेरबहादुर देउवा पक्षले भने यसअघि निर्धारित तालिका सार्नुपर्ने दवाब दिँदै आएको छ। पुनरावलोकनको विषयमा अन्तिम टुंगो नलागेसम्म महाधिवेशन प्रक्रिया अघि बढ़ाउन नहुने देउवा पक्षको माग रहेको छ।
1: भोलिदेखि आउँदो साउन 31 गतेसम्म भ्रिकुडी मैदानमा हुने नाइमा नेपाल मोबिलिटी एक्सपो 2026 20 लाखदेखि 3.5 करोड़ मूल्य बराबरका विद्युतीय गाड़ी राखिँदैछ। एक्सपोमा ग्राहकले विभिन्न छूट अफरमा आफ्नो रोजाईका गाड़ी बुकिङ गर्न सक्नेछन्। नेपाल अटोमोबाइल इम्पोर्ट्स एण्ड म्यानुफ्याक्चर एसोसिएशन नाइमाको आयोजनामा हुन लागेको एक्सपोमा 52 स्टल रहनेछन्। एक्सपोमा 2 पाङ्रे गाड़ीका 18 र 4 पाङ्रेका 29 नयाँ ब्राण्ड सार्वजनिक गरिँदैछ। आयोजकका अनुसार एक्सपोमा 2 पाङ्रे 4 पाङ्रे कमर्सियल भेहिकल इलेक्ट्रिक तथा हाइब्रिड मोबिलिटी सोल्युशन प्रविधि सेवा तथा मोबिलिटी सम्बन्धी उत्पादन विशेष रूपमा समेटिएको छ। यात्रुवाहक विद्युतीय गाड़ी पनि अवलोकनकर्ताले एक्सपोमा देख्न पाउनेछन्। गएको वर्ष 1 लाख भन्दा बढ़ीले एक्सपो अवलोकन गरेका थिए। यो पटक यो संख्या बढ़ने अटो सो प्लानिङ कमिटिका संयोजक गौरव सारदाको भनाई रहेको खबर आजको कान्तिपुरमा छ।
0: काया कैरनमा खबरको सिलसिलासँगै कार्टुन पनि बाँकी नै छ, सुन्दै गर्नुहोला।
4: बर्खाको बेला बाढी पहिरोको डर हुन्छ,
5: जमिनका धाजाहरू फाट्नु, रुख र बिजुलीका खम्बाहरू ढल्कनु, मूलबाट धमिलो पानी आउनु या सुक्न थाल्नु, ढुङ्गाहरू खस्नु र जमिन भासिनु पहिरोका पूर्व संकेतहरू हुन्।
4: पहिरोका पूर्व संकेतहरू जानी राखौ र सावधानी अपनाऊ।
5: सार्वजनिक हितका लागि उज्यालोको अनुरोध।

0: नेपालको एकमात्र डीटीएच सेवा डिश होम,
1: डिश होम खुशीको कनेक्शन।
2: आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाडौँमा पायल्स, फिस्टुला, फिसर लगायतका रोगहरूको दैनिक विशेषज्ञद्वारा परीक्षण, परामर्श तथा शल्यक्रिया सेवा उपलब्ध भइरहेको छ।
3: विशेषज्ञ सेवाहरू, निशुल्क शल्यक्रिया सेवा, अनुभवी आयुर्वेदिक शल्य चिकित्सकद्वारा उपचार, छाड़ सूत्र लगायत आधुनिक तथा आयुर्वेदिक उपचार पद्धति को सुविधा, दैनिक ओपीडी तथा शल्यक्रिया सेवा।
2: रोग लुकाएर नराखौं, समयमै परीक्षण गरौं।
3: थप जानकारीका लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाडौँ, फोन 01-4110-696।
4: स्वस्थ जीवनका लागि आयुर्वेद अपनाऊ।
5: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशन, उज्यालो अनलाइन तथा उज्यालोको फेसबुक र युट्युबमा प्रसारण भइरहेको काया कैरनमा तपाईंलाई फेरि स्वागत छ।
6: अब बाँकी खबर। करोड़ौं रूपियाँ खर्च गरेर पुननिर्माण गरिएको बैतडीको पाटन विमानस्थल जहाज उड्ने स्थल भन्दा सामाजिक सञ्जालका लागि भिडियो तथा तस्विर बनाउन थालेका रूपमा थलोका रूपमा प्रयोग हुन थालेको छ। विमानस्थलमा नियमित उडान नहुँदा स्थानीय बासिन्दादेखि पाटन पुग्ने आगन्तुकसम्मले धावन मार्गमा टिकटक र भिडियो सामग्री बनाउने गरेका छन्। सुदूरपश्चिमका पहाड़ी जिल्लालाई हवाई सेवा मार्फत जोड्ने उद्देश्यले पुनर्निर्माण गरिएको विमानस्थलमा लामो समयदेखि उडान नहुँदा राज्यको करोड़ौं रूपियाँ लगानी उपयोगविहीन बनेको भन्दै स्थानीयले चिन्ता व्यक्त गरेका छन्। स्थानीय लवदेव जोशी भन्नुहुन्छ, विमानस्थल सञ्चालनमा नआएपछि धावन मार्गमा सामाजिक सञ्जालका लागि भिडियो तथा तस्विर खिच्नेको भीड़ लाग्न थालेको छ। 2052 सालदेखि बन्द रहेको पाटन विमानस्थलको पुनर्निर्माण 2073 सालदेखि शुरू गरिएको थियो। झण्डै 11 करोड़ रूपियाँको लागतमा 20 मिटर चौडाई र 580 मिटर लम्बाईको धावन मार्ग, विमानस्थल टावर तथा कार्यालय लगायतका संरचना निर्माण गर्ने गरी सम्झौता भएको थियो। सम्झौता अनुसार झण्डै 4 वर्षमा पुननिर्माण सम्पन्न पनि भयो। पुननिर्माण पूरा भएपछि विमानस्थल 2077 असोजदेखि आंशिक रूपमा सञ्चालनमा आएको थियो। त्यसपछि झण्डै 2 वर्षसम्म निजी क्षेत्रको समिट एयरले धनगढ़ीबाट बैतडीको पाटनसम्म साप्ताहिक उडान गर्दै आएको थियो। तर पछिल्लो समय झण्डै 5 वर्षदेखि नियमित उडान हुन नसक्दा विमानस्थल प्रयोगविहीन जस्तै बनेको स्थानीयको भनाई छ। विमानस्थल बन्यो टिकटक स्थल, आजको गोर्खापत्रमा खबर छ।
5: अब विदेशको खबर। इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अघि सारेको गाजा सम्बन्धी 15 बन्दी शान्ति योजना अस्वीकार गर्नुभएको छ। उहाँले हमास पूर्ण रूपमा निशस्त्र नभएसम्म गाजाबाट इजरायली सेना फिर्ता नहुने स्पष्ट पार्नुभएको अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका छन्। हिजो बसेको इजरायली मन्त्री परिषद बैठकमा नेतन्याहुले इजरायलले 15 बन्दी दस्तावेज अस्वीकार गरेको बताउनु भएको छ। ट्रम्पको बोर्ड अफ पीसले गएको महिना गाजामा हमास र अरू सशस्त्र समूहको पूर्ण निशस्त्र स्थिरण गर्ने सहमति भएको जनाएको थियो। तर हमासले भने इजरायलले सबै प्रकारका सैन्य कार्यवाही अन्त्य गरी आफ्ना सेना फिर्ता गरेपछि मात्रै हतियार हस्तान्तरण गर्ने अडान राखेको बीबीसीले जनाएको छ। हमासका एक अधिकारीले आफूहरू 15 बुँदे योजनाप्रति प्रतिबद्ध रहेको र त्यसको कार्यान्वयनका लागि गम्भीर तथा जिम्मेवार ढंगले छलफल गर्न तयार रहेको बताएका खबरमा उल्लेख छ। ट्रम्पले गएको वर्ष सेप्टेम्बरमा सार्वजनिक गरेको गाजा शान्ति योजनामा हमासको निशस्त्रीकरण, इजरायली सेनाको चरणबद्ध फिर्ती, गाजाको पुननिर्माण र सम्झौता कार्यान्वयनको निगरानीका लागि बोर्ड अफ पीस गठन गर्ने प्रस्ताव गरिएको थियो। तर इजरायलभित्रै ट्रम्पको योजनालाई लिएर असहमति देखिएको छ।
6: अब खेल खबर। नेपाली खेलाड़ीले चीनको नान्जिङमा भएको तेक्वान्डो ग्राण्ड स्लाम युथ लीग ग्लोबल फाइनल्समा विभिन्न स्पर्धामा 6 स्वर्ण, 5 रजत र 6 काँस्य पदक गरी 15 पदक जितेका छन्। उनिका पौडेल, आदेश विष्ट, प्रिसा गेवाली, अफेस खत्रीले स्वर्ण पदक जितेका छन्। लोचनी भट्टराई, शिवेन सुब्बा, शाश्वत निरौला, अभिषेक दल्लाकोटी र आवश्यक विष्टले रजत पदक जितेका छन्। सर्वम महतरा, सम्यम महतरा, प्रिसा गेवाली, आराध्या खरेल, गौतम श्रेष्ठ र अनिश अधिकारीले काँस्य पदक प्राप्त गरेका छन्। 16 सदस्यीय टोलीको प्रशिक्षकमा पूजन खड्का रहेका छन्।
5: काया कैरनमा अब केही खबर संक्षेपमा। स्वदेशी तथा विदेशी विश्वविद्यालयमा अध्ययनरत विद्यार्थीले बीचमै पढ़ाई छान्नु परेर वा अरू कारणले अर्को विश्वविद्यालयमा स्थानान्तरण गर्नुपर्नेमा गर्नु परेमा क्रेडिट ट्रान्सफर गर्न पाउने भएका छन्। नेपालका विश्वविद्यालयहरूले क्रेडिट ट्रान्सफर सम्बन्धित छुट्टा छुट्टी अभ्यास गर्दै आए पनि यस सम्बन्धी प्रावधानमा एकरूपता थिएन भने आधिकारिक मान्यता पनि प्राप्त गरिसकेका थिएनन्। विश्वविद्यालय अनुसन्धान आयोगले गएको वैशाखमा क्रेडिट ट्रान्सफर सम्बन्धी व्यवस्था लागू गर्ने निर्णय गरेको थियो। यसै अनुसार आयोगले एकेडेमिक क्रेडिट बैंक एबीसीको स्थापना र सञ्चालन निर्देशिका 2082 जारी गर्दै क्रेडिट ट्रान्सफर सम्बन्धी व्यवस्था लागू गरेको हो। निर्देशिका गएको शुक्रबार सार्वजनिक गरिएको हो।
6: भित्तपत्र दोस्रो बजारमा विभिन्न कम्पनीका संस्थापक कर्मचारी तथा सामुदायिक लगानी कोष म्युचुअल फण्डका लागि छुट्याइएको शेयरको लक इन अवधि सकिने क्रम शुरू भएको छ। आउँदो भदौ मसान्तसम्म मात्र एक दर्जन कम्पनीका ठूलो परिमाणका शेयर लकिनबाट बाहिर आउने भएकाले दोस्रो बजारमा सम्भावित थप आपूर्तिलाई लिएर लगानीकर्ताको चासो बढ़ेको छ।
5: आर्थिक वर्ष 2082-83 14 करोड़ हाराहारी खर्च गरेको सुदूरपश्चिम प्रदेश सभाले वर्षभरमा एउटा पनि पूर्ण विधेयक पारित गर्न सकेन। चालू आर्थिक वर्षका लागि ल्याइएको बजेट समेत प्रदेश सभाले पारित गर्न नसक्दा सुदूरपश्चिममा बजेट शून्यता छ। प्रदेशसभा पनि करिब महिना दिनदेखि सुनसान रहेको खबर कान्तिपुरले लेखेको छ।
6: कर्णाली प्रदेशमा सत्तारूढ़ नेपाली कम्युनिष्ट पार्टी नेकपा र एमालेबीच भागभण्डा नमिल्दा मुख्यमन्त्री मंगलबहादुर शाहीले 13 दिनदेखि एक्लै सरकार चलाइरहनु भएको छ। दुई दलका 24 सांसदको समर्थनमा नेकपा संसदीय दलका नेता शाही 12 साउनमा मुख्यमन्त्री नियुक्त हुनुभएको थियो। कर्णालीमा मुख्यमन्त्रीको कार्यालय सहित 7 मन्त्रालय रहेका छन्। एमाले 4 मन्त्रालय दावी गरेको छ। यसअघि आफ्नो नेतृत्वको सरकारमा एमाले मुख्यमन्त्री सहित 3 मन्त्रालय र साझेदार दल कांग्रेसले 4 मन्त्रालय लिएको थियो। त्यही आधारमा 4 मन्त्रालयमा एमालेको दावी रहेको खबर कान्तिपुरमा छ।
5: सरकारले 3 चरणमा मासु निरीक्षक नियुक्त गरेर देशभरका पशु वधशालामा परिचालन गर्ने भएको छ। कृषि वन तथा पर्यावरण मन्त्रालयले मासु निरीक्षकका लागि इच्छुक दर्तावाल पशु चिकित्सकबाट आवेदन आह्वान गरिसकेको छ।
6: सबैभन्दा पछिल्लो पटक प्रारम्भिक सार्वजनिक निष्कासन आईपीओ जारी गर्न नेपाल हितपत्र बोर्ड सेवनमा आवेदन दिने जलविद्युत कम्पनी रघुगंगा जलविद्युत कम्पनी बनेको छ। कम्पनीले 8 जेठ 2083 आवेदन दिएको हो। यो सँगै आईपीओ निष्कासन गर्न आवेदन दिने जलविद्युत कम्पनीको संख्या 34 पुगेको छ।
5: र भक्तपुरको सूर्य विनायक नगरपालिका एकमा रहेको सिरुटार बिरूवाको उत्साहित सुधार केन्द्रमा उपचार गराइरहेका एक पुरूषको ज्यान गएको छ। घटनापछि मृतकका आफन्त तथा स्थानीय बासिन्दाले सुधार केन्द्रमा रहेका व्यक्तिमाथि कुटपीट भएको हुन सक्ने आशंका गर्दै छानबिनको माग गरेका छन्। घटनालाई लिएर सुधार केन्द्र परिसरमा हिजो दिनभर तनाव बढ़ेको थियो। सयौंको संख्यामा रहेका पीड़ितले सुधार गृहमा तोड़फोड़ समेत गर्न खोजेका थिए, तर त्यहाँ अझै धेरै बिरामी रहेको भनेपछि थप क्षति हुन जोगाउन भन्ने सन्देशपछि तोड़फोड़ रोकिएको थियो। साथै सयौं प्रहरी दिनभर सुरक्षामा खटिएका थिए। काया कैरनमा अब पालो उखानको
6: बाँस होस् न बाँसुरी बजोस्।
5: उखानसँगै हामी काया कैरनको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य खबर फेरि एकपटक।
6: ग्यास आयात नियमित भए पनि भद्रगोल व्यवस्थापनले अभाव, अनावश्यक संचय नगर्न ग्यास उद्योग संघको आग्रह।
5: सरकारी निकायमा सेवाग्राहीको फाइल अड्काउने प्रवृत्तिमा सुधार, डिजिटल प्रणालीको प्रयोग र अनुगमन तथा सुपरिवेक्षण प्रभावकारी।
6: लामखुट्टेको टोकाईबाट सर्ने जापानिज इन्सेफलाइटिसको संक्रमण बढ़दै, संक्रमण रोक्न खोप सुरक्षित उपाय भए पनि एकैपटक सबैलाई लगाउन असम्भव।
5: गाजाका लागि ट्रम्पको 15 बुँदी शान्ति योजना इजरायलद्वारा अस्वीकार, हमास पूर्ण रूपमा निशस्त्र नभएसम्म इजरायली सेना फिर्ता नहुने।
6: र चीनमा सम्पन्न तेक्वान्दो प्रतियोगितामा नेपाली खेलाड़ीले 4 स्वर्ण सहित 15 पदक जिते।
5: र अन्त्यमा आजको कार्टुन, आज हामीले गजब सभा शीर्षकमा अविनले बनाउनु भएको कार्टुन लिएका छौं। यहाँ पुराना कागज प्लास्टिक लगायतका कबाड़ी सामान संकलन गर्दै हिँड्ने मान्छेले साइकलमा खाना पकाउने रित्तो सिलिण्डर समेत राखेर हिँडेका छन् अनि वरपरको घरतिर हेर्दै उनी भन्दैछन्, खाली सिलिण्डर पुराना कागज। आजको काया कैरन सकिएको छ। काया कैरनबाट प्राविधिक साथी प्रवीण श्रेष्ठसँगै हामी पनि विदा माग्छौ। उमालेको या शुद्धिकरण गरेको पानी मात्रै पिउने गरौं। नमस्कार।

0: आमा ए आमा, खाना खाने बेला भयो, ल आउनुहोस् न।
1: खाना पनि के खानु, यो बिकासे चामल केही स्वाद आउने होइन। ऊ हाम्रो पाला जस्तो ढिँडो, आँटोको पिठो, गाउँको लोकल भात खाना पाएको स्वाद आउँछ।
0: आजको खाना विशेष गरी हजुरको लागि नै लिएर आएको छु क्या आमा। अब आमा पनि खुसी, बुहारी पनि खुसी। हाम्रै बेसी सहर 8 रहेको लिभन अर्गानिक खाद्य उद्योगबाट लोकल धानका चामल र रैथाने विभिन्न बालीको पिठो लिएर पकाउन लगाएको छु नि।
2: हजुर, हामी कहाँ आफ्नै मिलमा कुटानी पिसानी गरेको अर्ग्यानिक लोकल र मधेसी हरेक प्रकारको चामल, शुद्ध तोरीको तेल, मकै, कोदो, गहुँ, करू, जौ, फापरको पिठो, रातो तथा सेतो मकैको चामल, अनदीको चामल, हरेक प्रकारका दाल, बेसार, खुर्सानी, मसला, गाईको घिउ, अमिलो, भीर मह, घर मह, सुकेको न्युरो, सिस्नु, मुलाको अचार, गुन्द्रुक, करेला, बाङ, तिल, सिलाम, अलैँची, जिम्बु, मसौरा, चियापत्ती, स्याउ, सर्सु, बोडी, बटक, कोला, जुम्ला मार्सी चामल, आग, जाडु, काउलो, सानादार मिक्स चामल आदि सुपथ मूल्यमा पाइन्छ।
3: बजार क्षेत्रमा होम डेलिभरीको व्यवस्था समेत रहेको छ भने सुगरका बिरामीका लागि चाहिने खाद्य सामग्री पनि उपलब्ध छ। धान र तोरी लगायतका अन्य कुटानी पिसानी गर्नु परेमा पनि हामीलाई सम्झनुहोस्।
0: लिभन अर्ग्यानिक खाद्य उद्योग बेसीसर नगरपालिका 8 आर्मी ब्यारेक अथवा दनैफाट जाने बाटो कारागार अगाडि लम्चुङ। प्रोप्राइटर गमबहादुर अधिकारी। मोबाइल 9864123284 र 9891807746।
4: मुटु, छाती एवं श्वास प्रश्वासका बिरामीहरूका लागि खुसीको खबर।
5: मुटु रोगका बिरामी अब लम्जुङ बाहिर जानु पर्दैन। मुटुको भिडियो जाँच अब सेवा मोडल हस्पिटल प्राइभेट लिमिटेडमा।
4: पुरानो मेडिकल कलेज चितवनका वरिष्ठ मुटु रोग विशेषज्ञ प्रोफेसर डाक्टर मनोज श्रेष्ठ सेवा मोडल हस्पिटलमा आउनुहुने हुँदा मुटु, श्वास प्रश्वास, ब्लड प्रेसरका समस्या भएका बिरामीहरूले स्वास्थ्य जाँच गराउनु भई समयमा नै ढुक्क हुनुहोस्। साथै सोही दिन मुटुको भिडियो जाँच, इको कार्डियोग्राफी सेवा पनि उपलब्ध छ। साथै सेवा मोडल हस्पिटलका सम्पूर्ण सेवाहरू पनि सुचारू हुनेछ।
6: जाँच हुने दिन र समय यही भदौ 20 गते तेस्रो शनिबार बिहान 9 बजेबाट।
4: स्थान सेवा मोडल हस्पिटल प्राली, सानिमा बैंक अगाडि, बेसी सरसाथ, लम्चुङ। सम्पर्क फोन नम्बर 0665909909, मोबाइल 9847769229।
7: ए बुढा, कहाँ जथाभावी फोहोर फाल्न लाग्नु भएको?
8: किन, सबैले त फालेका छन्, यो फोहोरको के काम?
7: यही बानीले त हाम्रो गाउँ फोहोर हुन्छ, रोग फैलन्छ र वातावरण बिग्रन्छ।
8: अब यो फोहोर के गर्ने त?
7: फोहोर छुट्याएर डस्टबिनमा हाल्ने, पुनः प्रयोग र रिसाइकल गर्ने, कुहिने फोहोर हाम्रै करेसा बारीमा काम लाग्छ नि।
8: ए हो त है, सानो प्रयासले ठूलो परिवर्तन ल्याउँछ। अबदेखि म सचेत भए।
9: हामी सबै सचेत भएमा हाम्रो वातावरण सफा हुन्छ। सफा गाउँ, स्वस्थ जीवन।
4: सार्वजनिक हितका लागि अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना एक्याप, इलाका कार्यालय, भुजुङ।
10: गुड मर्निङ मिस,
9: गुड मर्निङ क्लास। ल, आज हामी डडेलोको विषयमा पढ्छौँ। भन त शान्ति, के कारणले डडेलो लाग्छ?
11: जथाभावी आगो लगाउने, आगो राम्रोसँग ननिभाउने, हावाहुरीसँगै मानवीय लापरवाहीका कारण डडेलो लाग्छ मिस।
9: भेरी गुड, डडेलोको असरका बारेमा केही थाहा छ लक्ष्मी?
12: डडेलोका कारण बोट बिरुवासँगै पुरै वन मासिन सक्छ, जनावरहरूको वासस्थान मासिन्छ, कति जनावर डडेलोमा परेर मर्न पनि सक्छन्, अनि धुवाले मान्छेको स्वास्थ्यमा समेत असर पर्छ मिस।
4: हो, सानो लापरवाहीले ठूलो विपत्ति ल्याउन सक्छ। आगोसँग खेलबाड नगरौं, मानव स्वास्थ्य र प्राकृतिक पर्यावरणका लागि सचेत बनौ।
6: सार्वजनिक हितका लागि अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना एक्याप, इलाका कार्यालय, भुजुङ।

0: नमस्कार, रेडियो मटसंगी 95 मेगाहर्ज र इन्टरनेट अनलाइन रेडियो मटसंगी .org मा बिहान 6:35 बजेको मटसंगी समाचारमा म खुशीको स्वागत छ। प्रसारण शुरूमा मुख्य समाचारका शीर्षकहरू।
1: मुख्य समाचारका प्रायोजक
2: आकर्षक डिजाइनमा सुनचाँदीका गरगहना बनाउन, खरिद बिक्री गर्न तथा राशि अनुसारका एवं अन्य पत्रहरूका लागि जय बुद्ध ज्वेलरी बेसी सहर सात लमजुङ, प्रोप्राइटर मणिलाल विश्वकर्मा।
0: बेसी सहर स्थित जिल्ला कारागार पुननिर्माणका लागि डीपीआरको तयारी, चालू आर्थिक वर्षमै निर्माण प्रक्रिया शुरू। रायनसमा 75 वर्षीय वृद्ध मृत फेला हत्या भएको आशंका। लमजुङमा 32 आदिवासी जनजाति दिवसको अवसरमा शुभकामना आदान प्रदान। र आमखोला झरना महोत्सवको दोस्रो दिन दाजु परियार र शिला आलेको बेजोड प्रस्तुति। गत वर्ष भत्किएको लमजुङ जिल्ला कारागार पुननिर्माणका लागि डीपीआरको तयारी भएको छ। सदरमुकाम बेसर स्थित जिल्ला कारागार पुननिर्माणका लागि शहरी विकास मन्त्रालय अन्तर्गत डीपीआर गरी चालू आर्थिक वर्षमै निर्माण कार्य प्रारम्भ गर्ने तयारी भएको हो। कारागारका डीपीआरका लागि शहरी विकास कार्यालय गोर्खा मार्फत काम हुने गरी जिम्मेवारी दिएको केन्द्रीय कारागार विभागका महानिर्देशक माधव प्रसाद पोखरेलले जानकारी दिनुभयो। केन्द्रीय कारागार विभागका वर्तमान निर्देश महानिर्देशक पोखरेल गत वर्ष जिल्ला कारागार भत्किएको बेला लमजुङमै प्रमुख जिल्ला अधिकारीको जिम्मेवारीमा रहनु भएको थियो। आफू जिल्लामा हुँदा भत्किएको कारागार पुननिर्माणलाई पहिलो प्राथमिकता राखेर काम गरिरहेको पोखरेलले बताउनुभयो। जिना कारागार तथा असारमा वर्षाका कारण पर्खाल भत्किएको थियो। भत्किएको जिल्ला कारागार पुननिर्माण हुन नसक्दा हाल जिल्ला स्थित प्रहरीलाई शास्ति भएको छ। जिल्लामा कारागार नहुँदा विभिन्न मुद्दामा दोषी ठहर भएका अभियुक्त र पूर्व पक्षका लागि थुनामा राख्नु पनि, आरोपीहरूलाई तनहुँको कारागार पुर्याउनु पनि बाध्यता रहेको छ। कारागार चलान गर्नु पनि दोषी वा आरोपीलाई प्रहरी निगरानीमा तनहुँको सदरमुकाम दमौलीसम्म पुर्याउने गरिएको छ। जिल्लामै कारागार नभएर दोषी वा आरोपीलाई दमौलीसम्म पुर्याउन जनशक्तिसँगै यातायातको समस्या हुने गरेको जिल्ला प्रहरी कार्यालय लमजुङले जनाएको छ। लमजुङ प्रहरीमा पर्याप्त सवारी साधन नभएको र कारागार चलान गर्नुपर्ने व्यक्तिलाई सार्वजनिक सवारी साधनमा उच्च सुरक्षा निगरानीमा दमोलीसम्म पुर्याउनु पर्ने बाध्यता रहेको लमजुङका प्रमुख प्रहरी नायब उपरीक्षक जितेन्द्र कुमार बस्नेतले बताउनुभयो। गत वर्ष असारको अन्तिम साता भारी वर्षासँगै जिल्ला कारागारको पर्खाल भत्किएपछि तत्कालीन कारागारमा रहेका सबै कैदी र थुनवालाई छिमेकी जिल्ला तनहुँको दमौली र कास्कीको पोखरा स्थित कारागार पठाएको थियो। कारागारको पश्चिमतिर रहेको कैदी र थुनुवा प्रवेश गर्ने एकमात्र ढोका गेट नजिकैको पर्खाल वर्षाका कारण भत्किएको थियो। गेट समेत भत्किने अवस्थामा पुगेपछि असुरक्षा महसुस गर्दै कैदी र थुनुवालाई स्थानान्तरण गरिएको थियो। यताका कैदी बहिनीलाई भने अदालतको फैसला बमोजिम तनहुँको दमोली कारागारमा पठाउने गरिएको छ। विक्रम सम्वत 2028मा कुन्छबाट सदरमुकाम बेसी सहर सरीसँगै निर्माण गरिएको यो कारागार 10 महिला र 35 पुरूष गरी 35 क्षमता रहेको छ। तर कारागारमा क्षमता भन्दा तेब्बर बढ़ी कैदी र थुनुवा राखिँदै आएको थियो। हाल भत्किएको अवस्थामा रहेको कारागारको स्थान समेत उपयुक्त नभएको भन्दै अन्यत्र व्यवस्थित संरचना निर्माण हुनुपर्ने सरकारवालाहरूले आवाज उठाउँदै आइरहेका छन्। लमजुङको राइनस नगरपालिका 6 फूलबारीमा 75 वर्षीय काली सार्की आफ्नै घरभित्र मृत अवस्थामा फेला परेकी छन्। उनको घाँटीमा धारिलो हतियार प्रहार भएको प्रारम्भिक अनुसन्धानबाट खुलेपछि प्रहरीले हत्या भएको आशंकामा अनुसन्धान अघि बढ़ाएको छ। शनिबार राति करिब 9 बजेतिर घटनाबारे जानकारी पाएपछि जिल्ला प्रहरी कार्यालय लमजुङबाट प्रहरी टोली घटनास्थल पुगेको थियो। घरको ढोकामा कोठामा रहेको खाटमुनि सार्कीको शव फेला परेको प्रहरीले जनाएको छ। सार्की घरमा एक्लै बस्दै आएकी थिइन्। उनका श्रीमान र छोराको यसअघि नै मृत्यु भइसकेको थियो भने छोरी विवाहपछि छुट्टै बस्दै आएकी थिइन्। जिल्ला प्रहरी कार्यालय लमसुङका प्रमुख प्रहरी नायब उपरीक्षक जितेन्द्र कुमार बस्नेतका अनुसार घटनास्थलको प्रारम्भिक अनुसन्धानका क्रममा वृद्धको घाँटीमा धारिलो हतियार प्रहार भएको देखिएको छ। घटना शंकास्पद रहेकाले हत्या भएको आशंकामा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। घटनाबारे प्रहरीलाई जानकारी दिने व्यक्ति भने मृतकको घरमा कोठामा भाड़ामा लिँदै आएका दाङको घोराही उपमहानगरपालिका सातका 55 वर्षीय देवराज मगर हुन्। उनी करिब 2 वर्षदेखि उक्त घरमा बस्दै आएका थिए। प्रहरीका अनुसार मगर केही दिन अघि कामको खोजीमा मनाङ गएका थिए। शनिबार घर फर्किएपछि वृद्धालाई घरभित्र मृत अवस्थामा देखेपछि उनले प्रहरीलाई खबर गरेका थिए। घटनाको विस्तृत अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। लमजुङमा 32 औं विश्व आदिवासी जनजाति दिवसको अवसरमा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रम नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद लमजुङका अध्यक्ष रामकुमार श्रेष्ठको अध्यक्षता तथा विश्वनगरपालिका उपप्रमुख पद्मा गुरूङको प्रमुख आतिथ्यतामा भएको हो। कार्यक्रममा बोल्दै विश्वनगरपालिका उपप्रमुख गुरूङले आदिवासी जनजाति भाषा कला संस्कृति परम्परा र पहिचानको संरक्षण तथा प्रवर्धनका लागि सबै पक्षको सहकार्य आवश्यक रहेको बताउनुभयो। उहाँले आदिवासी जनजातिका मौलिक संस्कार र संस्कृतिलाई हस्तान्तरण गर्दै संरक्षण गर्नुपर्नेमा जोड़ दिनुभयो। कार्यक्रममा विश्वनगरपालिका 2 का वडाध्यक्ष मदन राणा, तमहिउला छोजुदी जिल्ला समितिका अध्यक्ष जीवराज खले, उद्योग वाणिज्य संघ लमजुङका अध्यक्ष भरत श्रेष्ठ लगायतका वक्ताहरूले आदिवासी जनजातिको अधिकार, पहिचान, भाषा, संस्कृति तथा परम्पराको संरक्षणमा राज्य र समुदायको महत्वपूर्ण भूमिका रहेको बताउनुभयो। लमजुङमा नेपाल आदिवासी जनजाति महासंघ अन्तर्गत 10 वटा जातीय संस्था आबद्ध रहेका छन्। कार्यक्रममा विभिन्न जातजाति का प्रतिनिधिहरू आफ्ना मौलिक वेशभूषामा सजिएर सहभागी भएका थिए। महासंघ जिल्ला समन्वय परिषद लमजुङका सचिव खेम गुरूङले सञ्चालन गर्नुभएको कार्यक्रममा उपाध्यक्ष बलबहादुर राणाले स्वागत गर्नुभएको थियो। लमजुङको मर्सुङ्गी गाउँपालिका 8 फुलबोल स्थित हामखोला झरनामा भएको हामखोला झरना महोत्सव 2083 सम्पन्न भएको छ। 2 दिनसम्म सञ्चालन भएको महोत्सवको हिजो दोस्रो दिन तथा अन्तिम दिन लोक स्वर सम्राट राजु परियार, चर्चित लोकदोरी गायिका शीला आले लगाएको राष्ट्रिय तथा स्थानीय कलाकारहरू बेजोड प्रस्तुति ले महोत्सव गुञ्जयमान बनाएको थियो। राजु परियार र शीला आलेको लोकदोहोरी तथा सांगीतिक प्रस्तुतिमा दर्शकहरू उत्साहका साथ झुमेका थिए। उहाँहरूको प्रस्तुतिले महोत्सवमा थप रौनकता ल्याएको थियो। साथै लमजुङ लोकतारा 2082 रंजित गुरूङ, प्रीतम गुरूङ लगायतका स्थानीय कलाकारहरूले समेत विभिन्न सांगीतिक तथा सांस्कृतिक प्रस्तुति दिएका थिए। मर्सुङ्गी गाउँपालिकाको सहयोग तथा हामखोला झरना संरक्षण तथा व्यवस्थापन समितिको आयोजनामा भएको महोत्सवको उद्देश्य हामखोला झरनाको संरक्षण, प्रचार प्रसार तथा पर्यटन प्रवर्धन गर्नु रहेको आयोजकले जनाएको छ। प्राकृतिक सौन्दर्यले भरिपूर्ण हामखोला झरना पछिल्लो समय आन्तरिक पर्यटकको आकर्षणको केन्द्र बन्दै गएको छ। अन्नपूर्ण चक्रीय पदमार्गमा पर्ने झरनामा विशेष गरी विधाका दिन पर्यटकको चहल पहल बढ़ने गरेको छ। भेसरबाट करिब 8 किलोमिटर दूरीमा रहेको हामखोला झरनालाई थप व्यवस्थित र प्रचार प्रसार गर्न सके यस क्षेत्रको पर्यटन विकास महत्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको छ। महोत्सवमा राष्ट्रिय कलाकारहरूको सांगीतिक प्रस्तुति मात्र नभई स्थानीय कला, संस्कृति र परम्परालाई समेत प्राथमिकता दिएको थियो। यसले स्थानीय कलाकारलाई आफ्नो प्रतिभा प्रस्तुत गर्ने अवसरसँगै स्थानीय सांस्कृतिक पहिचानको संरक्षण र प्रवर्धनमा समेत सहयोग पुगेको आयोजकको भनाइ छ। महोत्सवका लाभ माध्यमबाट हामखोला झरनालाई जिल्लाको प्रमुख पर्यटकीय गन्तव्यका रूपमा स्थापित गर्दै मर्सुङ्गी गाउँपालिकाभित्र रहेका अन्य पर्यटकीय स्थलहरूको समेत प्रचार प्रसार गर्ने लक्ष्य राखिएको छ। साउन 23 र 24 गतिसम्म सञ्चालन भएको महोत्सवमा स्थानीय तथा बाहिर पर्यटकको उत्साहजनक सहभागिता रहेको आयोजकले जनाएको छ। महोत्सव सम्पन्न भएसँगै हामखोला झरनाको संरक्षण, व्यवस्थापन र पर्यटन प्रवर्धनलाई निरन्तरता दिनुपर्ने समेत जोड़ दिएको छ। तपाईले सुन्दै हुनुहुन्छ मर्सुङ्गी समाचार। समाचारको क्रममा एकैछिन व्यापारिक विश्राम।
3: घर घर अनि गृहिणीको साथ हुलासले बनाउँदैछ परिवार एक साथ।
4: बुबालाई हुलास आटाको रोटीको स्वाद होस् वा आमालाई बासमती चामलको भात, खानामा रहर दालको साथ हुन्छन् सबै खाएर गदगद।
3: हुलास फुड्सका उत्पादहरू हुलास आटा, हुलास बासमती राइस, जिरा मसिनो राइस,
4: हुलासको कुरुम कुरुम चिउरा, हुलासको इडली राइस,
3: हुलासले बनाउँदैछ परिवार एक साथ।
5: दिदी अल्मलै पर्नु भए त के खोज्नु भएको त्यसरी?
6: ए बाबु पो
5: जोखतौल गर्ने डिजिटल ढक तराजु चाहिएको थियो, यता कता पाइन्छ होला?
6: हाम्रै बेसी सहर नगरपालिका साथ एनएमबी ब्याङ्क अगाडि रहेको एएस किचन हाउसमा जानुहोस् न। त्यहाँ नेपाल सरकारबाट नापतौल इजाजत प्राप्त जस्तो भने त्यस्तै डिजिटल ढक काँटाहरू सुपथ मूल्यमा पाइन्छ।
7: हजुर, नेपाल सरकार नापतौल इजाजत प्राप्त डिजिटल ढक काँटा तराजु आदि थोक तथा खुद्रा मूल्यमा पाउनुका साथै मरमत पनि गरिन्छ। साथै किचनका सम्पूर्ण सामग्री सामानहरू थोक तथा खुद्रा मूल्यमा बिक्री गरिन्छ।
0: प्रोपाइटर दिलीप श्रेष्ठ, एएस किचन हाउस, बेसर नगरपालिका साथ एनआईएमबी ब्याङ्क अगाडि। थप जानकारीका लागि सम्पर्क 9856074486।
8: सबैजना यस्तो मजाले हाँसेका छन्, यो रविनालाई चाहिँ के भयो?
9: बिचरा, दाँतकै समस्या छ त, कसरी हाँस्नु?
8: कति दिन बस्ने मुख थुनेर दिपिका युनिभर्सल डेन्टल होम गए त समस्याको समाधान भइहाल्थ्यो नि।
10: हजुर, लमजुङमै एकमात्र दन्त विशेषज्ञ सहितको उपचारको लागि दिपिका युनिभर्सल डेन्टल होम प्राली, प्रोपाइटर दीपक पौडेल, बेसीचार आठसेरा गाउँसर जाने बाटोको छेउमै रहेको घर। सम्पर्क फोन 0665204497।
8: हामी कहाँ अर्थोडेन्टिस्ट विशेषज्ञद्वारा बाङ्गोटिङको दाँत मिलाइन्छ। दाँत तथा मुख सम्बन्धी विशेषज्ञद्वारा शल्यक्रिया गरिनुका साथै भर्ती हुन चाहनेहरूका लागि ग्यारेन्टीका साथ थाहै नपाउने गरी फिक्स दाँत राखिन्छ।
0: क्यों भविष्य में चिंता क्यों पारे मोहिंदी
11: आकी वा आंगे गई इंश्योरेंस किएम।
0: ओहो थदै मरी गा चील मुए
11: ये भयो समस्या खै विषय पैनिक आंगे प्लान तम
0: लौ छैली मु विषय मी नै बिनी छाबा बन्दिल परे।
11: रिलायबल लाइफ इंश्योरेंस, चिंता आंगे समाधान,
0: छाबा मी छाबा रोजाए।
12: दीदी तपाईले यस्तो राम्रो ब्लाउज कहाँ सिलाउनु भयो? डिजाइन पनि बिल्कुलै फरक र स्टाइलिस छ, फेरि कति राम्रो फिट भएको।
13: यो ब्लाउज न्यू रिचु लेडिज एन्ड जेन्ट्स टेलरिङ सेन्टरमा सिलाएको,
12: त्यहाँ त साह्रै राम्रो सिलाउँदो रहेछ। मैले त उहाँको लागि सुट पाएँ नि, त्यही सिलाए नि।
13: अरू त्यहाँ के सिलाइन्छ त दिदी?
12: तिमीले जस्तो भन त्यस्तै डिजाइनमा ब्लाउज, लेहेङ्गा चोली, कुर्ता सुरुवाल, सुट प्यान्टहरू सिलाइन्छ। अनि सम्पूर्ण स्कूल तथा कलेजको ड्रेसहरू त्यही किनेर त्यही सिलाउन पाइन्छ।
0: सजिलो ठाउँ, छिटो छरित सेवा र सन्तुष्ट ग्राहक स्मरण रहोस्। न्यू ऋतु लेडिज एन्ड जेन्ट्स टेलरिङ सेन्टर सुट स्पेसलिस्ट, बैशिखर नगरपालिका साथ त्रिवेणी टोल, लमजुङ, एसबीआई ब्याङ्कको ठिक अगाडि। प्रोपाइटर लक्ष्मी परियार, रामजी परियार। सम्पर्क 9846092406 र 9816674372।
14: विवाह, व्रतबन्ध जस्ता कार्यहरूको लागि कपडा सिलाउनु परेमा विशेष छुटको व्यवस्था छ।
0: आजै आउनुहोस्, तपाईँको मनपर्ने डिजाइनलाई जीवन्त बनाउनुहोस्।
15: ए माइलाले ट्रेक्टर नै रिजर्भ गरेर के ल्यायो भनेको त फर्निचरको सामग्री पो रहेछ। कति राम्रा चिटिक्क परेका छन् त, सुन्दा पनि दाग लाग जस्ता। होइन, कहाँबाट ल्याएछ माइला?
16: कहाँ हुनु दाई, हाम्रै बेसी सहरको लमजुङ कालिका फर्निचर उद्योगबाट ल्याएको।
17: हामी कहाँ आकर्षक फर्निचरका झ्याल, ठोका, दराज, डाइनिङ सेट, लोबेट, टिभी, दराज, अफिस टेबल लगायत फर्निचरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइन्छ। आल्मुनियमको झ्याल, ठोका, पार्टिसन रेलिङ, स्टिलका रेलिङ, मोडर्न किचन र आधुनिक प्रविधिको 90 सिरिज र 100 सिरिज पनि हामी कहाँ उपलब्ध छ। सादा तथा हरियो, निलो र कालो रंगीन सिसाहरू पनि उपलब्ध छ।
15: लमजुङ कालिका फर्निचर उद्योग, बेसीसर साथ लमजुङ।
16: आल्मुनियमका लागि बेसीसर नगरपालिका साथ भेटघाट रेस्टुरेन्टको भित्रपट्टि र फर्निचर सामानका लागि बेसीसर नगरपालिका साथ जेबी चोक भित्रपट्टि लमजुङ।
15: प्रोपाइटर रेशमलाल श्रेष्ठ। सम्पर्क फोन 0665205532, मोबाइल 9846090301, 9846074065।
16: नोट, फल सिलिङ, कार्यस बुट्टा राख्नु परेमा हामीलाई सम्झनुहोस्।
0: तमुपेलु संघ जिल्ला युवा समिति लमजुङको तदर्थ समिति गठन भएको छ। 2008 तमुपेलु संघ जिल्ला समितिको कार्यालयमा आयोजित कार्यक्रमबाट समिति गठन भएको हो। नवगठित समितिको अध्यक्षमा सन्तोष गुरूङ, उपाध्यक्षमा तिव्रता गुरूङ, सचिवमा तुलसी गुरूङ, महासचिवमा सविता गुरूङ, को सदस्यमा गोमा गुरूङ र सहको सदस्यमा मुना गुरूङ चयन हुनुभएको छ। त्यस्तै सांस्कृतिक विभाग प्रमुखमा रेशम गुरूङ, प्रचार प्रसार विभाग र संगठन विभागका प्रमुखमा एम प्रसाद गुरूङ चयन हुनुभएको छ। समितिको सदस्यहरूमा सिमाना गुरूङ, मनोज गुरूङ, यमुना गुरूङ, निरूता गुरूङ, युवराज गुरूङ र मुना गुरूङ रहनु भएको छ। तमु पेलुसंघ केन्द्रीय क्याप्री समितिका अध्यक्ष सन्तोष गुरूङको समन्वय तथा तमु पेलुसंघ जिल्ला कार्य समिति लमसुङको रहबारमा र तमु पेलुसंघ केन्द्रीय युवा समितिका उपाध्यक्ष तथा गण्डकी प्रदेश प्रमुख कमल बहादुर गुरूङको प्रमुख आतिथ्यतामा समिति गठन भएको हो। नवगठित युवा समितिले तमु समुदायका युवाहरूलाई संगठित गर्दै भाषा, संस्कार, संस्कृति तथा मौलिक पहिचानको संरक्षण र प्रवर्धनमा महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ। दोर्दी गाउँपालिका दुई अर्चल बोर्ड पिपल भन्ज्याङ स्थित लक्ष्मीनारायण माध्यमिक विद्यालयका शिक्षक शिक्षिकाहरूले सर्वोदय सेवा आश्रम धर्मनाथ धामको अवलोकन गर्दै आश्रममा रहेका ज्येष्ठ नागरिकलाई दिवा खाजा सहयोग गरेका छन्। विद्यालयकी शिक्षक ईश्वरी अधिकारीको नेतृत्वमा 15 जना शिक्षक शिक्षिकाको टोलीले आश्रममा पुगेर ज्येष्ठ नागरिकसँग भेटघाट गर्नुको साथै चाउमिन, चिया लगायतको विशेष दिवा खाजा प्रदान गरेको हो। टोलीले खाजाका लागि 5,000 रूपियाँ सहयोग समेत प्रदान गरेको छ। सर्वोदय सेवा आश्रमले शिक्षक शिक्षिकाहरूको यस भावपूर्ण सहयोगप्रति हार्दिक आभार व्यक्त गरेको छ। सेवा आश्रमले उहाँहरू र उहाँहरूको परिवार तथा विद्यालयको निरन्तर प्रगतिको कामना गर्दै भोलेनाथको कृपा र आशीर्वाद सधैँ रहिरहोस् भन्ने शुभकामना व्यक्त गरेको छ। सरकारले खाना पकाउने एलपी ग्यास भारी सिलिण्डर बिक्री गर्न थालेपछि शुरू भएको अभाव अहिले देशव्यापी बनेको छ। मध्य पूर्वको तनावका कारण आपूर्तिमा समस्या भएपछि गएको फागुन 29 गतेदेखि आधा सिलिण्डर ग्यास बिक्री गर्न थालेको सरकारले गएको असार 31 गतेदेखि भारी अर्थात 14.2 किलोकै सिलिण्डर बिक्री गर्न थालेको हो। त्यसको केही दिनमा मुख्य शहरी क्षेत्रहरूमा ग्यास अभाव देखिएमा अहिले जुम्ला, सोलुखुम्बु जस्ता जिल्लामा पनि ग्यासको अभाव तीव्र बनेको छ। समस्या जटिल बनेपछि त्यसलाई समाधान गर्न पछिल्लो एक हप्ता सरकारले प्रयासलाई तीव्र बनाएको छ, तर समाधान भएको छैन। अहिले कतिपय उपभोक्ता पालो बसेको हप्तामा 10 दिनसम्म पनि ग्यास नपाएको बताउँछन्। केहीले कालो बजारीमा किन्नु परेको बताउँछन्। हिजो भक्तपुरमा एक सिलिण्डर ग्यासको 7,000 रूपियाँमा बेचेको भन्दै प्रहरीले एकजनालाई पक्राउ गरेको थियो। उद्योग मन्त्री आफैले संघीय राजधानी काठमाण्डुको उद्योग तथा बिक्री केन्द्रमा अनुगमन समेत गर्नुभयो, तर पनि गुनासो आइरहेपछि वितरणका लागि प्रहरी परिचालन गरिएको छ। जिल्ला प्रहरी परिषदका अनुसार काठमाण्डुको 55 वटा डिपोमा प्रहरी परिचालन गरेर ग्यास बिक्री गरिँदैछ। मर्सङ्गी समाचार अहिलेलाई तिनै अन्त्यमा मुख्य समाचारका शीर्षकहरू पुनः एकपटक।
1: मुख्य समाचारका प्रायोजक
16: आकर्षक डिजाइनमा सुनचाँदीका गरगहना बनाउन खरिद बिक्री गर्न तथा राशि अनुसारका एवं अन्य पसलहरूका लागि जय बुद्ध ज्वेलरी बेसी सहर साथ लमजुङ प्रोप्राइटर मणिलाल विश्वकर्मा।
0: बेसरस्थित कारागार पुननिर्माणका लागि डीपीआर तयारी, चालू आर्थिक वर्षमै निर्माण प्रक्रिया शुरू हुने, राईनासमा 75 वर्षीय वृद्ध मृत फेला, हत्या भएको आशंका, लमजुङमा 32 आदिवासी जनजाति दिवसको अवसरमा शुभकामना आदान प्रदान र आमखोला जनमहोत्सवको दोस्रो दिन राजु परियार र शीला आलीको बेजोड़ प्रस्तुति। बिहान 6:35 बजेको मर्सिङ्गी समाचार अहिलेलाई सक्यो। प्राविधिक मित्र दिपेशलाई धन्यवाद दिँदै समाचार कक्षबाट म खुशी विदा हुन्छु। रेडियो मर्सिङ्गी 95 मेगाहर्ज इन्टरनेट अनलाइन रेडियो मर्सिङ्गी .org सुन्दै गर्नुहोला। नमस्कार।

0: यो दाँतले मलाई साह्रै दुःख दियो।
1: ए दिदी, कति अय्या अय्या भनेर बस्नुहुन्छ। ल भोलि म पनि भर्ती हुनका लागि दाँत राख्न जान लागेको यही बेलामा दिदी भाइ दुवैको दाँत बनाएर आऊ।
0: जान त जाने, बरु कहाँ जाने होला खै।
1: किन चिन्ता लिनुहुन्छ, हाम्रै बेसी सहरको नारायण स्थान चोक स्थित मुक्तिनाथ विकास बैंकको आडैमा रहेको भरपर्दो र विश्वासिलो गेस्ट डेन्टल क्लिनिकमा जाने नि।
2: हामी कहाँ दाँतको परीक्षण गर्ने, दाँतको एक्सरे गर्ने, दाँत सफा गर्ने, दाँतमा सिमेन्ट भर्ने, दाँतको जरेदेखि उपचार गर्ने, नमिलेको बाङ्गोटिङ्गो दाँतलाई मिलाउने, दाँत निकाल्ने, अस्थायी वा थाई दाँत राख्नुका साथै दाँत सम्बन्धी सम्पूर्ण समस्याहरूको उपचार दक्ष एवं अनुभवी डाक्टरहरूबाट गरिन्छ। प्रोप्राइटर सन्तोष विश्वकर्मा, ग्रेस डेन्टल क्लिनिक, बेसीसहर नगरपालिका आठ नारायण स्थान चोक, मुक्तिनाथ विकास बैंकको आडैमा पहिला जनता बैंक रहेको घर। सम्पर्क नम्बर 9845000271 र 9865677272।
0: यो मोबाइलले पनि तनावै दियो भने
1: होइन, के तनाव दियो ए खुशी।
0: हेर न, अस्ति भर्खर बनाएर ल्याएको फेरि बिग्रियो। होइन, मर्मत गर्ने गतिलो पसल कतै छैन?
1: छ नि, किन नहुनु। हाम्रै बेसी सहरको पुरानो बैंक चोक नजिकै रहेको जनता मोबाइल इलेक्ट्रोनिक्स पसलमा दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मोबाइल मर्मत गरिन्छ नि।
2: हामी कहाँ सामसुङ, रेडमी, भिभो, टेक्नो, ओप्पो, नार्जो, रियलमी लगायतका ब्रान्डेड मोबाइल सेटहरू पाइनुका साथै बिग्रिएका जुनसुकै ब्रान्डका मोबाइलहरू दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मर्मत गरिन्छ। साथमा इलेक्ट्रिक सामानहरू पनि उपलब्ध छ।
3: प्रोप्राइटर शम्सुल आलम, जनता मोबाइल इलेक्ट्रोनिक्स पसल, बिक्री तथा मर्मत केन्द्र, बेसीसार नगरपालिका साथ पुरानो बैंक चोक, रोशन फ्रेस हाउस सँगै लम्सुङ। थप जानकारीको लागि सम्पर्क 9845994046 र 9813099942।
1: हाम्रो शाखा बेसीसार नगरपालिका साथ एनआईएमबी बैंकको ठिक अगाडि पनि रहेको छ।
4: विगत लामो समयदेखि सञ्चालित लम्जुङकै पुरानो र स्थापित जयलक्ष्मी सुनचाँदी पसल जिल्लामा नै पहिलो पटक अन्तर्राष्ट्रिय हलमार्क एवं मान्यता प्राप्त तिसा ज्वेलर्स एन्ड डायमण्डसँगको सम्बद्धतामा विभिन्न प्रकारका हिराका आकर्षक गरगहना सहित अब हजुरहरूको सेवामा।
5: कम्प्युटर तौलमा आधुनिक मेसिनबाट कटिङ गरिएका तयारी तथा अर्डर अनुसारका आकर्षक गरगहना खरिद बिक्री तथा कुनै पनि पसलबाट किनेका गरगहना साटफेट गर्नु परेमा साथै राशि अनुसारका पत्थरहरूको लागि हामीलाई सम्झनुहोस्।
4: प्रोप्राइटर बहादुर विश्वकर्मा, जयलक्ष्मी सुनचाँदी पसल, बेसीसार नगरपालिका साथ लम्जुङ। सम्पर्क फोन 0665520209।
0: के तपाईँलाई कुनै स्वास्थ्य समस्या छ? त्यसो हो भने अनुभवी विशेषज्ञ डाक्टरबाट चेक जाँच गरी अनुभवी फार्मेसिस्टद्वारा औषधि वितरण गरिने प्रकाश फार्मेसीलाई सम्झनुहोस्।
2: हामी कहाँ अनुभवी विशेषज्ञ डाक्टरबाट चेक जाँच, अनुभवी फार्मेसिस्टद्वारा औषधि बिक्री वितरण तथा परामर्श, नेबुलाइजर सेवा, घाउ ड्रेसिङ, संगिनी सुई उपलब्ध छ भने घरैमै बसी फोन तथा अनलाइन मार्फत औषधि उपलब्ध गराउने व्यवस्था छ।
0: नोट, हामी कहाँ जिल्ला बाहिरबाट विभिन्न रोगका विशेषज्ञ डाक्टरहरू आए निशुल्क चेक जाँच शिविर पनि सञ्चालन गरिन्छ।
2: प्रकाश घिमिरे, संचालक एवं प्रकाश फार्मेसी, बेसीसह नगरपालिका आठ, होटल टुकुचे पिकको ठिक अगाडि। थप जानकारीको लागि सम्पर्क मोबाइल 9845213236 र 9845008261।
6: धरहरा भैरवा अन्तर्राष्ट्रिय विमानस्थल, संसद भवन, वीर अस्पताल र सीआईटी भवन जस्ता महत्वपूर्ण आधार स्तम्भ तथा भवनहरूको निर्माणलाई बलियो आधार दिँदै आएको सर्वोत्तम सिमेन्ट।
7: पानी उमालेर पिउने, मास्क लगाएर हिँड्ने, तर चुरोट र मदिरा चाहिँ सेवन गर्ने के तरिका हो साथी? यो
8: चुरोट र मदिरा सेवन त मेरो शोक हो नि।
7: यसलाई शोक नमान्नु साथी। सुर्तीजन्य पदार्थको प्रयोग र मदिराको सेवन मुटु रोग, उच्च रक्तचाप, दीर्घ श्वास प्रश्वास रोग, मधुमेह, क्यान्सर जस्ता रोगको उच्च जोखिम निम्त्याउने तत्वहरू हुन्।
8: ए हो र?
7: त्यति मात्र होइन साथी, शारीरिक रूपमा निष्क्रिय रहनु, नुनिलो गुलियो चिल्लो बढी खानु पनि नसर्ने रोगका जोखिम तत्वहरू हुन्।
8: बाप्रे, यति धेरै जोखिम?
7: धुलो धुवानी नसर्ने रोगका जोखिम तत्व हुन्। तर तपाईँ मास्क लगाउनुहुन्छ राम्रो बानी हो।
9: सुर्ती जन्य पदार्थ र मदिराको सेवन नगरौं। गुलियो, नुनिलो तथा चिल्लो कम खाऊ। शारीरिक रूपमा सक्रिय रहन। दैनिक कम्तीमा 30 मिनट व्यायाम गरौं। फलफूल र साग सब्जी प्रशस्त मात्रामा खाने गरौं। नसर्ने रोगका जोखिम निम्त्याउने तत्वहरूबाट टाढै बसौं। राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र।

0: बनाउने काम सुरु भयो।
1: सबै कुरा भइरहेकै छ, अब झ्याल ढोकाको लागि काठ कहाँ पाइन्छ भनेर बुझ्दैछु हजुर।
0: झ्याल ढोका चौकसको लागि चिन्ता गर्नु पर्दैन कान्छी, मध्य नेपाल एक जिता स्थित अश्विन अशोक समिलमा अर्डर गर्ने हो भने जस्तै बलियो र आकर्षक काठ ग्यारेन्टी सहित पाइन्छ।
1: हो र, अनि त्यहाँको सम्पर्क नम्बर छ त हजुरसँग? आजै कुरो गर्नु पर्यो।
2: तपाईले खोजे जस्तै आकर्षक र बलियो काठका छ्याल ढोका चौकुस र अन्य फर्निचरका लागि अश्विन अशोक समिल मध्य नेपाल एक जिता गैरी गाउँ प्रोपाइटर नवराज घिमिरे सम्पर्क नम्बर 9856046662।
3: हामी कहाँ बलियो काठबाट ग्यारेन्टी सहित आकर्षक झ्याल ढोकाको लागि काठ दराज कुर्सी टेबल लगायतका फर्निचर सामग्रीहरू अर्डर बमोजिम तयार गरिन्छ।

0: खाने त खासै केही होइन दिदी, लमजुङ एग्रो बी कञ्चनद्वारा उत्पादित शुद्ध लमजुङ मह बिहान बेलुका दैनिक एक एक चम्चा खाने गरेको छु।
1: अनि मह चाहिँ शुद्ध र अर्ग्यानिक नै होला र?
0: हो नि दिदी, लमजुङ मह त 1350 मिटर उचाइमा आफ्नै फर्ममा जंगली स्रोतबाट उत्पादित कार्तिकी अर्ग्यानिक मह हो।
1: मह बाहेक अरू के पाइन्छ त्यहाँ?
0: त्यहाँ त जिल्लाकै पहिलो र एकमात्र शुद्ध मह, मौरीको गोला सहितको घार, खाली घार, कृषि तथा मौरीजन्य औजार, बिउ बिजन सुपथ मूल्यमा पाइनुका साथै तालिम र परामर्श समेत दिइन्छ नि।
1: ओहो, स्वास्थ्य पनि कमाईको बाटो पनि एकै ठाउँमा। म पनि आजै गएर मह र मौरी पालन सम्बन्धी परामर्श लिइहाल्छु।
2: तपाईँले रोजेको र खोजेको जस्तै शुद्ध मह, मौरी गोला सहितको घार, खाली घार, कृषि तथा मौरीजन्य औजार, बिउ बिजन सुपथ मूल्यमा पाउनुका साथै तालिम र परामर्शका लागि हामीलाई सम्झनुहोस्। प्रोप्राइटर बुद्धि आले, मुख्य कार्यालय सुन्दर बजार 5 गहते लमजुङ, सम्पर्क कार्यालय बेसीसर 8 13 चौतारा नजिकै बस पार्क जाने बाटो कर्पुरेश्वर सिसा तथा प्लाई पसल सँगै रहेको घर। थप जानकारीको लागि 98611 39 157।
0: महको सेवन स्वस्थ र दीर्घ जीवन।
3: सुरक्षित, भरपर्दो र सुविधायुक्त यात्रा हाम्रो प्रतिबद्धता।
4: सवारी चलाउँदा अनिवार्य रूपमा चालकले लाइसेन्स वा अन्य कागज पत्र साथमा लिनुहोस्। मादक पदार्थ सेवन गरेर सवारी नचलाउ।
3: सार्वजनिक सवारी साधनमा यात्रा गर्दा यात्रुले आफ्नो सामानको सुरक्षा आफै गर्नुहोस्। सवारी चालकले गाडी चलाएको बेला चालकसँग अनावश्यक कुरा नगर्नुहोस्।
4: आफ्नो सवारी साधनको कागज पत्र अनिवार्य रूपमा नवीकरण गर्नुहोस्। यात्रुवाहक सवारी साधन र यात्रुको बीमा अनिवार्य गर्नुहोस्।
3: सवारी चालकको बानी व्यवहार आचरण राम्रो हुनुपर्छ। सवारी चालक वा सहचालकले यात्रुहरूलाई दुःख दिने गरेको भएमा कार्यालयको फोन नम्बर 0667520019 0667520370 वा 590370 जानकारी गराउनुहोस्।
4: सार्वजनिक हितका लागि लमजुङ कालिका यातायात प्राली लमजुङ।
3: घर आँगन होस् वा सड़कको किनारा, स्वच्छ वातावरण र सुख समृद्धिको लागि रोपौं फूल बिरुवा, बनाऊ हराभरा।
5: लमजुङमै पहिलो पुष्प नर्सरी रोज नर्सरी यहाँहरूलाई हार्दिक स्वागत गर्दछ।
3: विगत 5 वर्षदेखि निरन्तर रूपमा यहाँहरूलाई सेवा उपलब्ध गराउँदै आएको रोज नर्सरीमा यहाँहरूकै मागलाई ध्यानमा राखी हाल विभिन्न सिजनल बहुवर्षीय फूलका उत्कृष्ट एवं गुणस्तरीय बिरुवाहरू, इन्डोर प्लान्टहरू, अर्नामेन्टल प्लान्टहरू, विभिन्न उन्नत जातका फलफूलका बिरुवाहरू सड़क किनारा, गार्डन पार्क लगायतका ठाउँहरूमा रोप्नको लागि चाहिने आकर्षक ठूलो साइजको बिरुवाहरू पनि उपलब्ध छ।
5: साथै सिजन अनुसारका फलफूल र अन्य जुनसुकै बोट बिरुवाहरू व्यावसायिक रूपमा रोप्नका लागि ठूलो परिमाणमा चाहिएमा अर्डर अनुसार जुनसुकै बेला उपलब्ध गराउने व्यवस्था छ।
3: फूलहरू रोप्नको लागि आवश्यक आकर्षक र गुणस्तरीय गमलाहरू, फूलको लागि चाहिने आवश्यक मल साथै आवश्यक परामर्श सेवा समेत उपलब्ध छ।
5: विस्तृत जानकारीको लागि रोज नर्सरी बेसीसार नगरपालिका 2 पोहरा बेसी लमजुङ, सम्पर्क 98560 46 244।
6: नमस्ते, म लोक गायक बलवीर थापा, अहिले तपाईँ सुन्दै हुनुहुन्छ।

0: California.
1: Extreme energy drink.
2: होइन खुशी के खान्छौ आजकल त झनै फुर्तिलो र स्वस्थ देख्छु त।

0: हो दाई, तपाईले कति चाँडो घर पनि छोडाइसक्नु भएछ त। बधाई छ है तपाईलाई नयाँ घर बनाउनु भएकोमा।
1: धन्यवाद बहिनी, हेर्नुहोस् न, घर बनाउने काम मात्र भएको छ, अझ यसमा फलामका झ्याल ढोका, च्यानल गेट, स्टिलको रेलिङ, कम्पाउन्ड जाली आदि राख्ने पुरै काम बाँकी छ। यी सबै सामानहरू कहाँबाट ल्याउने भनेर सोचिरहेको छु म त।
0: त्यसो भए त हाम्रै बेसी सहर नगरपालिका साथ त्रिवेणी टोलमा रहेको बछलमाई सटर एण्ड ग्रिल उद्योगबाट ल्याउनुहोस् न। त्यहाँ त तपाईँले भनेका यी सबै सामानहरू दक्ष एवं अनुभवी मिस्त्रीहरूद्वारा निर्माण गरिनुको साथै घरमै गएर जडान समेत गरिन्छ नि।
2: हाम्रा सेवाहरू, हामी कहाँ सटर, ग्रिल, च्यानल गेट, सिसा, रंगीन सिसा, स्टे फ्रेङ, गोलो फर्याङ, कम्पाउण्ड जाली, जीआई जाली, स्टिल फर्याङ, ट्रस, फलामका छ्याल ढोका सम्बन्धी सम्पूर्ण काम गरिन्छ। साथै सञ्चालक स्वयंको रेखदेख तथा सहभागितामा गुणस्तरीय सेवा प्रदान गरिन्छ।
3: हामी कहाँ यूपीभीसी तथा अल्मुनियमको झ्याल ढोका, ग्लास, पार्टिसन लगायतका सम्पूर्ण सामग्रीहरू पनि उपलब्ध छ।
4: प्रोपाइटर नारायण ढकाल, बछलमाई सटर एण्ड ग्रिल उद्योग, विशेश्वर नगरपालिका साथ मोडर्न सिटी हस्पिटल गेट र त्रिवेणी मन्दिर जाने बाटो लमजुङ। थप जानकारीको लागि सम्पर्क 9843638518, 9843638518।
5: मुटु, छाती एवं श्वास प्रश्वासका बिरामीहरूका लागि खुसीको खबर।
6: मुटु रोगका बिरामी अब लमजुङ बाहिर जानु पर्दैन। मुटुको भिडो जाँच अब सेवा मोडल हस्पिटल प्राइभेट लिमिटेडमा।
5: पुरानो मेडिकल कलेज चितवनका वरिष्ठ मुटु रोग विशेषज्ञ प्रोफेसर डाक्टर मनोज श्रेष्ठ सेवा मोडल हस्पिटलमा आउनुहुने हुँदा मुटु, श्वास प्रश्वास, ब्लड प्रेसरका समस्या भएका बिरामीहरूले स्वास्थ्य जाँच गराउनु भई समयमा नै ढुक्क हुनुहोस्। साथै सोही दिन मुटुको भिडियो जाँच, इकोकार्डियोग्राफी सेवा पनि उपलब्ध छ। साथै सेवा मोडल हस्पिटलका सम्पूर्ण सेवाहरू पनि सुचारू हुनेछ।
0: जाँच हुने दिन र समय यही भदो 20 गते तेस्रो शनिबार बिहान 9 बजेबाट।
5: स्थान सेवा मोडल हस्पिटल प्राली, सानिमा बैंक अगाडि, बेसी सरसाथ, लमजुङ। सम्पर्क फोन नम्बर 0665909900, मोबाइल 98477969229।
7: यो मोबाइलले पनि तनावै दियो भन्या।
8: हैन, के तनाव दियो ए खुशी?
7: हेर न, अस्ति भर्खर बनाएर ल्याएको फेरि बिग्रियो। हैन, मर्मत गर्ने गतिलो पसल कतै छैन?
8: छ नि, किन नहुनु। हाम्रै बेसी सहरको पुरानो ब्याङ्क चोक नजिकै रहेको जनता मोबाइल इलेक्ट्रोनिक्स पसलमा दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मोबाइल मर्मत गरिन्छ नि।
4: हामी कहाँ सामसुङ, रेडमी, भिभो, टेक्नो, ओप्पो, नार्जो, रियलमी लगायतका ब्रान्डेड मोबाइल सेटहरू पाइनुका साथै बिग्रिएका जुनसुकै ब्रान्डका मोबाइलहरू दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मर्मत गरिन्छ। साथमा इलेक्ट्रोनिक सामानहरू पनि उपलब्ध छ।
9: प्रोपाइटर शम्सुल आलम, जनता मोबाइल इलेक्ट्रोनिक्स पसल, बिक्री तथा मर्मत केन्द्र, बेसीसार नगरपालिका साथ पुरानो ब्याङ्क चोक, रोशन फ्रेस हाउस सँगै लमजुङ। थप जानकारीको लागि सम्पर्क 9845994046 र 9813099932।

0: रेडियो कार्यक्रम सुरक्षा सरोकार।
1: समुदाय प्रहरी साझेदारी अन्तर्गत जिल्ला प्रहरी कार्यालय लमजुङ र रेडियो मर्सिङ 95 मेगाहर्जको सहकार्य
0: हरेक सोमबार बिहान 7:30 बजे पुनः प्रसारण सोमबार बेलुकी 8 बजे
1: मात्र
2: मर्सिङ 95 मेगाहर्ज।

0: सामुदायिक रेडियो मर्सेङ्गी 95 मेगाहर्ज र जिल्ला प्रहरी कार्यालय लमजुङको सहकार्यमा तयार पारेको कार्यक्रम सुरक्षा सरोकारमा यहाँलाई स्वागत छ। म प्रहरी जवान देवमाया थापा
1: र म प्रहरी जवान देवकुमारी बलामी मगर। समुदाय प्रहरी साझेदारीको अवधारणालाई व्यावहारिक बनाउन हामीले प्रत्येक साता सचेतनामूलक रेडियो कार्यक्रम सुरक्षा सरोकार प्रसारण गर्दै आएका छौं। अपराध नियन्त्रणका लागि नेपाल प्रहरी र नागरिकको सहकार्य शान्त र सुरक्षित समुदायको लागि आम नागरिकलाई सचेत गराउने उद्देश्य सहित यो कार्यक्रम तयार गरिएको हो।
0: कार्यक्रम सुरक्षा सरोकार एफएम बैण्डको 95 मेगाहर्ज, इन्टरनेट अनलाइन रेडियो मर्सेङ्गी .org, हाम्रो पात्रमा रेडियो मर्सेङ्गी र रेडियो मर्सेङ्गीको फेसबुक पेजमा एकैसाथ प्रत्यक्ष सुनिरहनु भएको छ। कार्यक्रम सुरक्षा सरोकार हरेक सोमबार बिहान 7:30 बजे र पुनः प्रसारण बेलुका 8 बजे रेडियो मर्सेङ्गी मार्फत प्रसारण हुँदै आएको छ।
1: समुदाय प्रहरी साझेदारी अवधारणालाई अझ प्रभावकारी बनाउन र सभ्य समाज निर्माणका लागि कार्यक्रम सुरक्षा सरकार मार्फत हामीले विभिन्न सचेतनामूलक विषय सामग्री प्रस्तुत गर्दै आएका छौं। नागरिकको व्यक्तिगत सुरक्षासँगै समाजमा हुने विभिन्न घटना अपराध न्यूनीकरणका लागि प्रहरी समुदायको सहकार्य र जिम्मेवारीलाई प्रभावकारी बनाउन सचेतनामूलक रेडियो नाटक, प्रहरी समाचार, सरकारवालाहरूको सुझाव एवं प्रतिक्रिया लगायत विषयवस्तुहरू प्रसारण गर्दै आएका छौं।
0: गत सता हामीले कार्यक्रममा जिल्ला प्रहरी कार्यालय लमजुङले यस आर्थिक वर्षमा गरेका कार्य सम्पादन, प्रहरी सुरक्षा, प्रभावकारिता विषयमा जिल्ला प्रहरी कार्यालय लमजुङका प्रमुख एवं प्रहरी नायक उपरीक्षक जितेन्द्र कुमार बस्नेतज्यूसँगको कुराकानी प्रस्तुत गरेका थियौं। आजको कार्यक्रममा भने हामी अति उपभोग्य वस्तुको कृत्रिम अभाव र कृत्रिम अभावमा संलग्न व्यक्तिहरूलाई कानूनी कार्यवाही व्यवस्था, कृत्रिम अभाव हुन नदिन समुदाय र प्रहरीको भूमिका विषयमा सचेतनामूलक सामग्री ल्याएका छौं।
1: मानव जीवनका आधारभूत आवश्यकता मध्ये खाद्यान्न, खाने तेल, नुन, चामल, दाल, चिनी, औषधि, खाना पकाउने ग्यास, इन्धन, स्वच्छ खानेपानी तथा दैनिक जीवनमा अपरिहार्य अन्य अपभोग्य वस्तुहरूको विशेष महत्व हुन्छ। यस्ता वस्तुहरूको सहज उपलब्धता नागरिकको जीवन स्तर, स्वास्थ्य, आर्थिक गतिविधि तथा सामाजिक स्तरसँग प्रत्यक्ष रूपमा जोड़िएको हुन्छ।
0: तर केही व्यक्ति वा व्यवसायीले बढ़ी नाफा कमाउने उद्देश्यले आवश्यक वस्तुहरू लुकाएर राख्ने, बजारमा कृत्रिम रूपमा अभाव सृजना गर्ने, मूल्य अस्वाभाविक रूपमा बढ़ाउने तथा कालो बजारी गर्ने जस्ता गतिविधि सञ्चालन गर्दा समाजमा गम्भीर समस्या उत्पन्न हुन्छ। यस अवस्थालाई अति आवश्यक उपभोग्य वस्तुको कृत्रिम अभाव भनिन्छ।
1: कृत्रिम अभाव प्राकृतिक विपत्ति, उत्पादनमा कमी वा ढुवानी समस्याका कारण हुने वास्तविक अभाव भन्दा फरक हुन्छ। वास्तविक अभावमा वस्तुको उत्पादन वा आपूर्तिमा वास्तविक कठिनाई हुन्छ भने कृत्रिम अभावमा वस्तु उपलब्ध हुँदाहुँदै पनि जानजानी बजारमा कम आपूर्ति गरिन्छ ताकि मूल्य वृद्धि गराएर अत्यधिक नाफा कमाउन सकियोस् भन्ने स्वार्थ राखिएको हुन्छ।
0: यस्तो कार्य कानूनी, नैतिक र सामाजिक दृष्टिले गलत मात्र होइन, आम नागरिकको जीवनमा प्रत्यक्ष असर पार्ने अपराध पनि हो। यस समस्याको समाधानका लागि सरकार, स्थानीय तह, उपभोक्ता, व्यवसायी, समुदाय र प्रहरी सबैको साझा प्रयास आवश्यक हुन्छ। विशेष गरी समुदायको सचेत सहभागिता र प्रहरीको प्रभावकारी भूमिका बिना कृत्रिम अभाव तथा कालो बजारी नियन्त्रण गर्न कठिन हुन्छ।
1: नेपाल जस्तो विकासोन्मुख मुलुकमा बजार अनुगमनको कमजोरी, उपभोक्तामा पर्याप्त चेतनाको अभाव, कमजोरी कानूनी कार्यान्वयन, सीमापार अवैध व्यापार तथा केही व्यवसायको अनैतिक प्रवृत्तिका कारण समय समयमा अत्यावश्यक वस्तुको कृत्रिम अभाव देखिने गरेको छ। यसले मूल्य वृद्धि, सामाजिक असन्तोष, आर्थिक असमानता तथा जनजीवनमा संकट निम्त्याउँछ। त्यसैले यस विषयमा समुदाय र प्रहरीको भूमिकाको विस्तृत अध्ययन आवश्यक देखिन्छ।
0: अति आवश्यक उपभोग्य वस्तुको कृत्रिम अभाव सृजना हुनका विभिन्न कारणहरू छन्। सबैभन्दा प्रमुख कारण अत्याधिक नाफा कमाउने लोभ हो। केही व्यापारीले बजारमा पर्याप्त वस्तु उपलब्ध हुँदाहुँदै पनि गोदाममा लुकाएर राख्छन् र माग बढ़ेको समयमा उच्च मूल्यमा बिक्री गर्छन्। यस्तो कार्यले उपभोक्तालाई महँगो मूल्य तिर्न बाध्य बनाउँछ।
1: अर्को कारण प्रभावकारी बजार अनुगमनको अभाव हो। सम्बन्धित निकायले नियमित अनुगमन नगर्दा कानून उल्लंघन गर्ने व्यक्तिहरूलाई अवसर मिल्छ। आपूर्ति प्रणालीमा हुने कमजोरी, भ्रष्टाचार, प्रशासनिक ढिला सृष्टि तथा सूचना प्रवाहको कमीले पनि कृत्रिम अभावलाई बढ़ावा दिन्छ। प्राकृतिक विपत्ति, महामारी, राजनीतिक अस्थिरता वा अन्तर्राष्ट्रिय संकट जस्ता परिस्थितिलाई बहाना बनाएर पनि केही व्यक्तिहरूले कृत्रिम अभाव सृजना गर्ने प्रयास गर्छन्।
0: यस समस्याको प्रभाव बहुआयामिक हुन्छ। सर्वप्रथम दैनिक उपभोग्य वस्तुको मूल्य अत्याधिक बढ्छ। आय सीमित भएका परिवारलाई आधारभूत आवश्यकता समेत पूरा गर्न कठिन हुन्छ। गरीब तथा निम्न आय भएका वर्ग सबैभन्दा बढी प्रभावित हुन्छन्। चामल, दाल, नुन, तेल, औषधि, ग्यास वा इन्धनको मूल्य बढ्दा उनीहरूको दैनिक जीवन कष्टकर बन्छ। स्वास्थ्य सेवाको प्रभावित हुन्छ, पोषणमा कमी आउँछ र गरिबीको दुष्चक्र झन गहिरो बन्छ।
1: कृत्रिम अभावले समाजमा असन्तोष र अविश्वास पनि बढाउँछ। नागरिकले सरकारप्रति विश्वास गुमाउन सक्छन्। बजारमा वस्तु पाइँदैन भन्ने हल्लाले मानिसहरू आवश्यकता भन्दा बढी वस्तु किनेर भण्डारण गर्न थाल्छन्। यसले वास्तविक अभावलाई अझ गम्भीर बनाउँछ। सामाजिक सद्भावमा पनि नकारात्मक असर पर्छ। धनी व्यक्तिले महँगो मूल्य तिरेर वस्तु किन्न सक्छन् भने गरीब नागरिक अत्यावश्यक वस्तुमा वञ्चित हुन सक्छन्। यसले सामाजिक असमानता बढाउँछ।
0: अर्थतन्त्रमा पनि कृत्रिम अभावको प्रतिकूल प्रभाव पर्छ। मूल्य वृद्धिका कारण मुद्रा स्फीति बढ्छ। उत्पादन लागत बढ्दा उद्योग तथा व्यवसाय प्रभावित हुन्छ। उपभोक्ताको क्रय शक्ति घट्छ र समग्र आर्थिक गतिविधिमा मन्दी आउन सक्छ। सरकारको राजस्वमा असर पर्नुका साथै अवैध कारोबार र कालोबजारी बढ्न सक्छ। यस्तो अवस्थाले लगानीको वातावरण समेत कमजोर बनाउँछ।
1: कृत्रिम अभावको अर्को गम्भीर पक्ष नैतिक पतन हो। समाजमा इमानदारी भन्दा लोभ र स्वार्थ हावी हुन थाल्छ। व्यवसायको उद्देश्य सेवा नभई केवल अत्यावधिक नाफा कमाउने मानसिकता विकसित हुन्छ। यसले स्वस्थ प्रतिस्पर्धा समाप्त गरी अनुचित व्यापारिक संस्कृतिलाई प्रोत्साहन गर्छ। दीर्घकालीन रूपमा यसले बजार प्रणाली प्रति नागरिकको विश्वास कमजोर बनाउँछ।
0: यस समस्याको समाधानका लागि समुदायको भूमिका अत्यन्त महत्वपूर्ण हुन्छ। समुदाय भनेको एउटै स्थानमा बसोबास गर्ने, समान हित र जिम्मेवारी साझा गर्ने नागरिकहरूको समूह हो। समुदाय सचेत, जिम्मेवार र सक्रिय भएमा कृत्रिम अभाव सिर्जना गर्ने कार्यलाई धेरै हदसम्म नियन्त्रण गर्न सकिन्छ।
1: समुदायले सर्वप्रथम उपभोक्ता सचेतना अभिवृद्धि गर्नुपर्छ। नागरिकले आफ्नो अधिकार र जिम्मेवारी बुझ्नुपर्छ। अत्यावधिक मूल्य लिने, बिल नदिने, गुणस्तरीय ऋण वस्तु बिक्री गर्ने वा कृत्रिम अभाव सिर्जना गर्ने व्यवसाय विरूद्ध सम्बन्धित निकायमा उजुरी गर्नुपर्छ। सूचना प्रविधिको प्रयोग गरी सामाजिक सञ्जाल, स्थानीय संचार माध्यम तथा उपभोक्ता समिति मार्फत जनचेतना फैलाउन सकिन्छ।
0: समुदायले अनावश्यक रूपमा वस्तु सञ्चय गर्ने प्रविधिलाई पनि निरुत्साहित गर्नुपर्छ। हल्लाको भरमा धेरै वस्तु किनेर घरमा थुपार्ने बानीले बजारमा थप अभाव देखिन सक्छ। आवश्यकता अनुसार मात्र खरिद गर्ने संस्कृतिको विकास गर्नु समुदायको दायित्व हो। उपभोक्ताले बिल माग्ने, मूल्य सूची हेर्ने, म्याच सकेको वस्तु नकिन्ने तथा गुणस्तरमा ध्यान दिने बानी बसाल्नुपर्छ। यसले व्यवसायलाई पनि जिम्मेवार बन्न बाध्य बनाउँछ।
1: स्थानीय उपभोक्ता समूह, टोल विकास समिति, सहकारी संस्था, नागरिक समाज तथा युवा क्लबहरूले नियमित रूपमा बजारको अवस्थाबारे जानकारी संकलन गरी सम्बन्धित निकायलाई सहयोग गर्न सक्छन्। स्थानीय स्तरमा अनियमितता देखिएमा तत्काल प्रहरी, स्थानीय प्रशासन वा बजार अनुगमन समितिलाई सूचना दिनु समुदायको जिम्मेवारी हो। गोप्य सूचना प्रदान गर्ने संस्कृतिले अपराध नियन्त्रणमा ठूलो योगदान पुर्याउँछ।
0: समुदायले नैतिक व्यापारिक संस्कृतिको विकासमा पनि भूमिका खेल्नुपर्छ। इमानदार व्यवसायीलाई प्रोत्साहन गर्ने तथा कालोबजारी गर्ने व्यवसायीलाई सामाजिक रूपमा निरुत्साहित गर्ने वातावरण निर्माण गर्नुपर्छ। उपभोक्ताले विश्वासिलो व्यवसायीबाट मात्र सामान खरिद गर्दा अनैतिक व्यापार स्वत कमजोर हुँदै जान्छ। विद्यालय, कलेज तथा सामुदायिक संस्था मार्फत उपभोक्ता अधिकार सम्बन्धी शिक्षा दिन सकेमा भविष्यमा अझ जिम्मेवार नागरिक तयार हुन्छ।
1: कृत्रिम अभाव नियन्त्रणमा प्रहरीको भूमिका झन महत्वपूर्ण हुन्छ। नेपाल प्रहरी शान्ति सुरक्षा कायम गर्ने मात्र नभई आर्थिक अपराध नियन्त्रण गर्ने जिम्मेवार निकाय पनि हो। कालो बजारी, अवैध भण्डारण, तस्करी तथा बजारमा कृत्रिम अभाव सिर्जना गर्ने कार्य कानून विपरीत भएकाले प्रहरीले यस्ता गतिविधिको अनुसन्धान, नियन्त्रण तथा कानूनी कार्यवाही गर्नुपर्छ।
0: प्रहरीले गोप्य सूचना संकलन गरी कृत्रिम अभाव सिर्जना गर्ने गिरोहको पहिचान गर्नुपर्छ। आवश्यक परेमा गोदाम, गोप्य भण्डारण स्थल तथा शंकास्पद व्यवसायको अनुसन्धान गरी प्रमाण संकलन गर्नुपर्छ। सम्बन्धित सरकारी निकायसँग समन्वय गरी छड्के अनुगमन सञ्चालन गर्दा अपराधीलाई नियन्त्रण गर्न सजिलो हुन्छ। प्रहरीले कानूनको निष्पक्ष कार्यान्वयन गरी दोषीलाई दण्डित गराउँदा समाजमा सकारात्मक सन्देश जान्छ।
1: सामुदायिक प्रहरी कार्यक्रम यस सन्दर्भमा अत्यन्त प्रभावकारी माध्यम हो। प्रहरी र समुदायबीच विश्वास, सहकार्य तथा सूचना आदान प्रदानको वातावरण बनेमा अपराध नियन्त्रण प्रभावकारी हुन्छ। स्थानीय नागरिकले दिएको सूचनाका आधारमा प्रहरीले तत्काल अनुसन्धान गर्न सक्छ। सामुदायिक प्रहरी साझेदारी कालो बजारी तस्करी तथा अवैध भण्डारण विरूद्ध प्रभावकारी अभियान सञ्चालन गर्न सहयोग पुर्याउँछ।
0: प्रहरीले जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्नु पनि आवश्यक छ। विद्यालय कलेज उद्योग वाणिज्य संघ सहकारी संस्था तथा स्थानीय समुदायसँग सहकार्य गरी उपभोक्ता अधिकार आर्थिक अपराध कालोबजारीको असर तथा कानूनी सजाय बारे जानकारी दिन सकिन्छ। यसले अपराध हुनु अघि नै रोकथाम गर्ने वातावरण तयार हुन्छ।
1: अवैध आयात तथा निर्यातका कारण पनि बजारमा कृत्रिम अभाव सृजना हुन सक्छ। त्यसैले प्रहरी भन्सार कार्यालय तथा अन्य सुरक्षा निकायसँग समन्वय गरी सीमाको निगरानी प्रभावकारी बनाउनुपर्छ। सूचना प्रविधिको प्रयोग आधुनिक अनुसन्धान प्रविधि तथा द्रुत प्रतिक्रिया प्रणालीले पनि प्रहरीको कार्यक्षमता बढ़ाउँछ।
0: समुदाय र प्रहरी बीचको सहकार्य नै यस समस्याको दीर्घकालीन समाधानको आधार हो। समुदायले सूचना दिने र प्रहरीले त्यसको प्रभावकारी अनुसन्धान गर्ने प्रणाली विकसित हुनुपर्छ। स्थानीय तह प्रशासन उद्योग वाणिज्य संघ उपभोक्ता अधिकार कर्मी तथा संचार माध्यम संघको सहकार्यले बजारलाई पारदर्शी बनाउन सहयोग पुर्याउँछ। प्रत्येक नागरिकले आफू उपभोक्ता मात्र नभई समाजप्रति उत्तरदायी सदस्य भएको अनुभूति गर्नुपर्छ।
1: सरकारले पनि प्रभावकारी कानून कार्यान्वयन नियमित बजार अनुगमन मूल्य नियन्त्रण पर्याप्त आपूर्ति व्यवस्थापन तथा डिजिटल निगरानी प्रणाली विकास गर्नुपर्छ। दोषीलाई कड़ा कानूनी कार्यवाही तथा इमान्दार व्यवसायीलाई प्रोत्साहन गर्ने नीति आवश्यक हुन्छ। उपभोक्ता अदालत गुनासो व्यवस्थापन प्रणाली तथा अनलाइन उजुरी प्रणालीलाई थप प्रभावकारी बनाउन सके नागरिकको सहभागिता बढ्छ।
0: वर्तमान समयमा सूचना प्रविधिको प्रयोगले कृत्रिम अभाव नियन्त्रणमा नयाँ सम्भावना सृजना गरेको छ। डिजिटल भुक्तानी अनलाइन बिलिङ गोदान व्यवस्थापन प्रणाली तथा आपूर्ति श्रृंखलाको डिजिटल निगरानीले अनियमितता घटाउन सहयोग पुर्याउँछ। सामाजिक सञ्जाल मार्फत सही सूचना प्रवाह गर्दा हल्ला नियन्त्रण गर्न पनि सहज हुन्छ।
1: अन्तत अति आवश्यक उपभोग्य वस्तुको कृत्रिम अभाव केवल आर्थिक समस्या मात्र होइन सामाजिक न्याय मानव अधिकार नैतिकता र सुशासनसँग सम्बन्धित विषय पनि हो। यसले नागरिकको दैनिक जीवन राष्ट्रिय अर्थतन्त्र तथा सामाजिक स्थिरतामा गहिरो प्रभाव पार्छ।
0: त्यसैले यसको समाधानका लागि सरकार स्थानीय तह व्यवसाय समुदाय र संचार माध्यम उपभोक्ता संस्था तथा प्रहरी सबैको सम्भावित प्रयास आवश्यक हुन्छ। समुदाय सचेत जिम्मेवार र सक्रिय भएमा तथा प्रहरीले कानूनको निष्पक्ष र प्रभावकारी कार्यान्वयन गरेमा कृत्रिम अभाव कालोबजारी तथा अनुचित व्यापारिक गतिविधिलाई उल्लेखनीय रूपमा नियन्त्रण गर्न सकिन्छ।
1: कार्यक्रम सुरक्षा सरकारमा आज तपाईँले कृत्रिम अभाव कसरी गैर कानूनी कार्य हो यसलाई रोकथाम गर्न समुदाय र सरकारवालाको भूमिका कस्तो हुन्छ भन्ने विषयमा धेरै कुरा जानकारी पाउनुभयो। कार्यक्रमलाई प्रभावकारी बनाउन तथा कृत्रिम अभावका कारण समाजमा कस्तो असर परेको हुन्छ र कसरी कृत्रिम अभाव रोक्न सकिन्छ भन्ने विषयमा हामीले रेडियो नाटक पनि ल्याएका छौ। अब प्रस्तुत छ रेडियो नाटक लोभको मूल्य।
2: उपभोग्य वस्तु हरेक नागरिकको दैनिक आवश्यकता हो, तर केही व्यक्तिले बढी नाफाको लोभमा आवश्यक वस्तु लुकाएर कृत्रिम अभाव सिर्जना गर्ने, कालोबजारी गर्ने वा अत्याधिक मूल्यमा बेच्ने प्रयास गर्छन्। यस्ता कार्य गैर कानूनी मात्र होइन, समाजप्रतिको गैर जिम्मेवारी पनि हो।

0: दिदी नमस्कार, मलाई एक बोरा चामल, दुई लिटर खाने तेल र एक किलो चिनी चाहिएको थियो।
1: ओहो बहिनी, अहिले त यी सबै सामान सकिएको छ नि, बजारमै सामानको अभाव छ, कता कति पाए पनि धेरै महँगो पो पर्छ त।
0: तर दिदी, तपाईँको पसलमा त हिजो मात्रै प्रशस्त सामान आएको देखेकी थिए।
1: ए हिजो? त्यो त आएकै सामान पो हो बहिनी, तपाईँले खोजेको सामान अहिले छैन, पछि आउनुहोस् ल।
0: हिजो त्यत्रो सामान आएको मैले नै देखेको छु, मलाई केही गडबड भयो जस्तो लाग्यो, गोदाममा सामान लुकाएर छैन भन्दैछ जस्तो लाग्यो, म यो विषयमा उजुरी गरिदिन्छु।
2: नमस्कार सौनी, हामी बजार अनुगमन गर्न आएका हौ, तपाईँको गोदाम निरीक्षण गर्नु पर्यो, खै तपाईँले नै देखाउनुहोस् त।
1: किन म्याडम, पसलमा त सामान नै छैन, सबै पसलमा सामानको अभाव छ म्याडम।
2: तपाईँले भन्नुभयो ठिकै छ, तर तपाईँले सामान लुकाएको हामीलाई सूचना आएको छ, अति उपभोग्य वस्तु गोदाममा लुकाएर तपाईँले नै कृत्रिम अभाव सृजना गर्न खोज्नु भएको छ, खै एकपटक हेरौं त। साउनी, खाद्य सामग्री त प्रशस्तै छ, कसरी अभाव भयो? यी हेरौ, चामल, तेल, चिनी र दाल प्रशस्त मात्रामा रहेछ त, अनि ग्राहकले किन सामान छैन भन्नुभएको?
1: होइन होइन म्याडम, बजारमा अरूले पनि यही गरेका छन्, मूल्य बढेपछि बेचेर धेरै नाफा कमाउने सोच थियो।
2: यही सोच उपभोक्ता मर्कामा पर्छन्, आवश्यक वस्तु लुकाएर कृत्रिम अभाव सृजना गर्नु, कालोबजारी गर्नु वा अनुचित रूपमा मूल्य बढाउनु कानून विपरीत कार्य हो, यस्ता कार्य गर्ने व्यक्तिमाथि कानूनी कारवाही हुन्छ, अब तपाईँ पनि कारवाहीमा पर्नुहुन्छ।
0: नाफा कमाउने उद्देश्यले सारा उपभोक्तालाई मर्कामा पार्ने यस्ता व्यापारीलाई त कारवाही गर्नै पर्छ। म मात्रै होइन, धेरैजना ग्राहकहरू सामान छैन भन्दै रित्तै फर्किएका छन्, कतिले महँगो मूल्य तिरेका छन्। यस्ता गतिविधिका कारण सामान्य परिवारलाई दैनिक जीवन चलाउन कति गाह्रो हुन्छ, सोच्नु भएको छ?
1: मैले गल्ती गरे हजुर, केही बढी नाफाको लोभमा समाजलाई नै दुःख दिएछु, अबदेखि म कहिले यस्तो गर्दिन, मलाई माफ गरिदिनु।
2: व्यापारमा नाफा कमाउनु स्वाभाविक हो, तर कानूनको पालना गर्दै उपभोक्ताको अधिकारको सम्मान गर्नु सबैको दायित्व हो। यदि कसैले कृत्रिम अभाव सृजना गरेको, कालोबजारी गरेको वा अनुचित मूल्य लिएको देख्नुभयो भने सम्बन्धित निकायमा जानकारी दिनुहोस्।
0: हो, हामी सबै ग्राहक सचेत बन्नुपर्छ, तोकिएको मूल्यमा कुनै पनि सामान खरिद गर्न पाउने हाम्रो अधिकार हो, तर कसैले नाफाको लोभमा उपभोक्ताको अधिकार हनन गर्न खोज्छ भने हामी चुप लागेर बस्नु हुँदैन।
3: उपभोग्य वस्तु लुकाएर कृत्रिम अभाव सृजना गर्नु, कालोबजारी गर्नु वा अनुचित लाभ लिन खोज्नु समाज र कानून दुवै विरूद्धको कार्य हो। इमानदार व्यापार, सचेत उपभोक्ता र प्रभावकारी अनुगमनले मात्र स्वस्थ बजार व्यवस्था कायम रहन्छ।
4: कृत्रिम अभाव होइन, इमानदार व्यापार गरौं, उपभोक्ताको अधिकारको सम्मान गरौं।
5: रेडियो नाटक लोभको मूल्य सुन्दै गर्दा कृत्रिम अभाव एक अपराध हो र यस्तो क्रियाकलाप गर्नु हुँदैन भन्ने कुरा तपाईँले स्पष्टसँग बुझ्नुभयो होला। जब समाजका सबै पक्षले आफ्नो दायित्व इमानदारीपूर्वक निर्वाह गर्छन्, तब मात्र उपभोक्ताले उचित मूल्यमा गुणस्तरीय वस्तु सहज रूपमा प्राप्त गर्न सकिन्छ। त्यसैले समुदाय र प्रहरी बीचको संकाय, पारदर्शिता, उत्तरदायित्व र कानूनी शासन नै अति आवश्यक उपभोग्य वस्तुको कृत्रिम अभाव अन्त्य गर्ने सबैभन्दा प्रभावकारी आधार हो। दैनिक सुरक्षा सावधानीसँगै प्रहरी सेवा र सहकारीका विषयमा तपाईँले थाहा पाउनुपर्ने महत्वपूर्ण जानकारीहरूलाई आगामी कार्यक्रममा पनि निरन्तरता दिनेछौं। आजको लागि भने कार्यक्रमको निर्धारित समय सकिएको छ। आगामी साता पुनः नयाँ र थप विषय सहित हामी फेरि उपस्थित हुनेछौ। कार्यक्रम उत्पादनमा सहयोग गर्नुहुने प्राविधिक मित्र दिलुलाई विशेष धन्यवाद। सचेत रहौ, सुरक्षित रहौ। अर्को सोमबार बिहान 7 बजे पुनः भेटौँ भन्दै कार्यक्रमबाट म देव कुमारी र म देवमाया बिदा माग्छौ। तपाईँको साता शुभ रहोस्।
6: हेलो, मर्सिङ एफएम 95 मेगाहर्ज।

0: दिदी अल्मलै पर्नु भयो त, के खोज्नु भएको त्यसरी?
1: ए बाबु पो, जोकतौल गर्ने डिजिटल ढक तराजु चाहिएको थियो, यता कता पाइन्छ होला?
0: हाम्रै बेसी सहर नगरपालिका साथ एनएमबी ब्याङ्क अगाडि रहेको एएस किचन हाउसमा जानुहोस् न, त्यहाँ नेपाल सरकारबाट नापतौल इजाजत प्राप्त जस्तो भने त्यस्तै डिजिटल ढक काँटाहरू सुपथ मूल्यमा पाइन्छ।
2: हजुर, नेपाल सरकार नापतौल इजाजत प्राप्त डिजिटल ढक काँटा तराजु आदि थोक तथा खुद्रा मूल्यमा पाउनुका साथै मरमत पनि गरिन्छ। साथै किचनका सम्पूर्ण सामग्री सामानहरू थोक तथा खुद्रा मूल्यमा बिक्री गरिन्छ।
3: प्रोपाइटर दिलीप श्रेष्ठ, एएस किचन हाउस, बेसर नगरपालिका साथ एनआईएमबी ब्याङ्क अगाडि। थप जानकारीका लागि सम्पर्क 9856074486।
4: आया मरे नि आमा, आया नि
5: के भयो दिदी तपाईँलाई? सन्चो छैन कि कसो?
4: हेर न बाबु, छाती दुख्ने, पेट गोज्ने गर्छ, कहिले काहीँ त सास फेर्नै गाह्रो। आया खै के भयो के?
5: ल दिदी, त्यसो हो भने त तुरन्त चेक जाँच गरिहाल्नुहोस् न, आफ्नो स्वास्थ्यको त ख्याल गर्नुपर्छ है दिदी बेलैमा।
4: जाने त भने हो बाबु, खै कहाँ जाने, कहाँ जाने होला है?
5: ल दिदी, बेसी सर नगरपालिका साथ पुरानो ब्याङ्क चोकमा रहेको केयर फार्मेसी एन्ड ल्याबमा गइहाल्नुहोस् न।
6: दैनिक प्रदान गरिने सेवाहरू, ल्याब सेवा दक्ष तथा अनुभवी ल्याब टेक्निसियनद्वारा रगत दिशा पिसाब तथा खकार परीक्षण गरिन्छ।
7: थाइरोइड, सुगर, प्रेसर, छाती, पेट, हाडजोनी, नसा रोग, महिला सम्बन्धी रोगहरू, नाक कान घाँटी सम्बन्धी रोग, छाला तथा यौन रोगहरूको साप्ताहिक रूपमा चेक जाँच गरिन्छ।
6: दक्ष तथा अनुभवी फार्मासिस्टद्वारा सञ्चालन गरिएको यस क्लिनिकमा बिरामीहरूलाई घरमै गएर सेवा दिने व्यवस्था समेत रहेको छ।
7: क्योर फार्मेसी एन्ड ल्याब, बेसी सहर नगरपालिका साथ पुरानो ब्याङ्क चोक लमजुङ।
6: सम्पर्क फोन 9849068924, 9850506780।
3: के तपाईँलाई कुनै स्वास्थ्य समस्या छ? त्यसो हो भने अनुभवी विशेषज्ञ डाक्टरबाट चेक जाँच गरी अनुभवी फार्मेसिस्टद्वारा औषधि वितरण गरिने प्रकाश फार्मेसीलाई सम्झनुहोस्।
2: हामी कहाँ अनुभवी विशेषज्ञ डाक्टरबाट चेक जाँच, अनुभवी फार्मेसिस्टद्वारा औषधि बिक्री वितरण तथा परामर्श, नेबुलाइजर सेवा, घाउ ड्रेसिङ, संगिनी सुई उपलब्ध छ भने घरैमै बसी फोन तथा अनलाइन मार्फत औषधि उपलब्ध गराउने व्यवस्था छ।
3: नोट, हामी कहाँ जिल्ला बाहिरबाट विभिन्न रोगका विशेषज्ञ डाक्टरहरू आई निशुल्क चेक जाँच शिविर पनि सञ्चालन गरिन्छ।
2: प्रकाश घिमिरे, संचालक एवं प्रकाश फार्मेसी, बेसीसह नगरपालिका 8, होटल द चुकुचे पिकको ठिक अगाडि। थप जानकारीको लागि सम्पर्क मोबाइल 9854513236 र 9854008961।

फेरि बनेबै लागि डीपीआर तयार लै म चलिब आर्थिक वर्ष नयो बनिब प्रक्रिया शुरू ल बताई म राय नसरी 75 वर्ष मुनिमे सेवावसरी थोइमो थिला हत्यातायाव आशंका लैमो लमजुङगरी 32 आदिवासी जनजाति दिवस ऐन अवसर शुभकामना आदान प्रदान लैमरी मनेमु देहाम खोला छर्न म सबै दोस्रो दिनारी राजु परियार देरा शिला आलेला बिजुल प्रस्तुति मुलो याव वर्षरी फुयाब लमजुङ जिल्ला काराघर पुनः बनेबै लागि डीपीआर तयारी तय खाइम सदरमुकाम बेसी सरमुबा जिल्ला काराघर पुनः बनेबै लागि शहरी विकास मन्त्रालय एनहोरे भए डीपीआर लैमरे आर्थिक वर्ष नयाँ बनिबा के सुरु लब तयारी लैम काराघर डीपीआर लबै लागि शहरी विकास कार्यालय गोर्खाताक्या के तब लैमरे जिम्मेवारी खब केन्द्रीय कारागार विभाग महानिर्देशक माधव प्रसाद पोखरेल जी बीएम केन्द्रीय कारागार विभाग वर्तमान महानिर्देशक पोखरेल यावा वैसबै वर्षरी जिल्ला कारागार फुयाबा भेलारी लमजुङर भयो प्रमुख जिल्ला अधिकारी न जिम्मेवारी रिमोलो थिए जिल्ला रिमोबा भेलारी फुयाबा कारागार पुनः बने भई लागि वैसु प्राथमिकता थिमरी केलरीबा पोखरेल जी बीम थोत्रो तयाबा कारागार यावा असररी नाई भए कारण फुयाबा ललो फुयालो विषा फुयाबा जिल्ला कारागार फेरि बनेबा बनेल आँखा भरी जिल्ला रिमोबा प्रहरी मैले बेलियो गाह्रो तलो जिल्ला रिमोबा कारागार आरेमरी विभिन्न मुद्दारी दोषी तबदेर अभियुक्तमै पूर्व पक्षै लागि थुनरी थेल परिवार आरोपी मिति तनह कारागारसम्म पुरेल परिवार बाध्यतामूलक कारागार चरणलाल परिवार दोषी दिएर आरोपी मध्ये प्रहरी यी न निगरानी तनहुरबे सदरमुकाम दमौली बोल परिवार अवस्था मूलो रायनाथ नगरपालिका छ फूलबारी 75 वर्ष भए काली सार्की आफै नतिरियो सेवा अवस्था थैम थिएन गर्धन रे धारिलो हतियार जी प्रहार लब प्रारम्भिक अनुसन्धान जे खुलेब प्रहरी जे हत्याइन आशंका समेत लैम शनिबार मुइसरी 9 बजे त घटनाबारे जानकारी यौ भनी जिल्ला प्रहरी कार्यालय लमजुङ क्या प्रहरी टोली घटनास्थलले थैलो तिन कोठान रे मुभा खाडनोरे सार्किन सिनो थोबा प्रहरी जी पी मो सार्की ती देखरी ठिक रियो टिजी खबा बिमो थिएन फदेर थिएन त चौबन्द वैसयौ वाधिए खाबा दिएर थिएन तमी विषया भ्याला बलिसो छुट्यायो टी खबा बिम जिल्ला प्रहरी कार्यालय लमजुङ प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक जितेन्द्र कुमार बस्ने दैन अनुसार घटनास्थललाई नै प्रारम्भिक अनुसन्धान क्रमरी मुनिमै गर्धन रे धारिलो हतियार प्रहार लबा बिम घटना शंकास्पद मोबारी चु आउजी सेल खाबा संकलब तै संकारी अनुसन्धान तरिवा प्रहरी जीवेम लमजुङरे बिनी 32 विश्व आदिवासी जनजाति दिवस ऐन अवसरले शुभकामना आदान प्रदान कार्यक्रम लैमारी मनेलो कार्यक्रम नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद लमजुङरका अध्यक्ष रामकुमार श्रेष्ठ ऐन अध्यक्षता दिएर बेसा नगरपालिकाको उपप्रमुख पद्मा तमुसेन प्रमुख अतिथ्यातरी तलो कार्यक्रमले पैमरी बेसा नगरपालिकाको उपप्रमुख तमुसोजी आदिवासी जनजाति भाषा कला संस्कृति परम्परा दिएर पहिचान संरक्षण दिएर प्रवर्धन लबै लागि तय पक्षमै न सहकार्य तल परिवार बिमो थिजी आदिवासी जनजाति मौलिक संस्कार दिएर संस्कृति पुस्तान्तरण लैमरी संरक्षण लल परिवार समेत जोर पिमो कार्यक्रमले बेसा नगरपालिका दुई वडा अध्यक्ष मदन राणा तमैलो सोधदी गुरूङ राष्ट्रिय परिषद जिल्ला समिति अध्यक्ष जीवराज खले उद्योग वाणिज्य संघ लमजुङ अध्यक्ष भरत श्रेष्ठ लगायतमै वक्त मैजी आदिवासी जनजाति अधिकार पहिचान भाषा संस्कृति र परम्परा संरक्षण दुई राज्य दिएर समुदाय न थेवा भूमिका मुभा बिलो मर्सङ्गी नासपालिका आठ फुट बोलेर दि तबा हामखोला झरना छैटौं हामखोला झरना महोत्सव 2083 आइतबार छिम निरोसम्म सञ्चालन थवा महोत्सवै न दोस्रो दिन दिएर अन्तिम लोकस्वर सम्राट राजु परियार दिएर चर्चित लोक गायक लोकधोरी गायिका शिला आलेला दिएर राष्ट्रिय दिएर नाश थेमे कलाकार मैला बिजट प्रस्तुति मूल राजु परियार दिएर शिला आलेन लोकदोहोरी दिएर संगीत प्रस्तुति
नाचो थेमै नाचो सेवा लैमरी बेले तौ बल्लालो थेमै ना प्रस्तुति जी महोत्सव अझयो तौ बल्लालो साथै लमजुङ लोकतारा 2082 रंजित तमु प्रीतम तमु लगायत नाचो थेमै कलाकार मेच समेत विभिन्न सांगीतिक दिएर सांस्कृतिक प्रस्तुति समेत पिलो अमरसिंह नाचपालिका नै सहयोग दिएर हाम खोला छन्ना संरक्षण व्यवस्थापन समिति न आयोजना तब महोत्सव उद्देश्य विवाह हाम खोला झनैना संरक्षण प्रचार प्रसार दिएर पर्यटन प्रबन्धन लबा मुभा आयोजक जी भीम तमुपेलु संघ जिल्ला युवा समिति लमजुङ तदर्थ समिति गठन

2008 बोर्ड पिपल भन्ज्याङर मोबाइल लक्ष्मी नारायण माध्यमिक विद्यालय शिक्षक शिक्षक मैत्री सर्वोदय सेवा आश्रम धर्मनाथ धाम होइन घुमफिर लै मरे आसामरी मुभा ठेवा मिमै लागे तीन रूपे फ्रगे सहयोगलाई म विद्यालय शिक्षक ईश्वरी अधिकारी र नेतृत्व रे 15 जना शिक्षक शिक्षिकाइन टोली जे आसामरी थनीमरी ज्येष्ठ नागरिक मैदे बालो भेटकार्ला बदे बालायो चाउमिन चिया लगायत पे तीन रूपे प्रोग्रामे पिमो टोलीजी प्रोग्रेन लागि 5,000 रूपियाँ सहयोग पिमो मर्सङ्गी फेरि तोखोबे लागि छ गयौं फेरि छेउ भन्दा ओइसो कार फेरि देखे।

0: नौ खमै हामी रह्यौं भनेपछि हामी अगाडि बढ्नको लागि मोटिभेसन खोज्दा मोटिभेसनको कुराहरू पनि भयो है एक कारणले गर्दाखेरि
1: केही ऐन कानूनहरू परिमार्जन नहुँदा चाहिँ जति काम गरे पनि एउटा तहमा सीमित भएर बस्नुपर्ने त्यहाँभन्दा माथि जाने चाहिँ तह चाहिँ नभेटिने र एउटा प्रमोसन हुने चाहिँ मा चाहिँ रोकिएको अवस्थाहरू पनि यहाँले भन्नुभयो होइन यो ऐन कानून पनि परिमार्जन गर्नुपर्ने कुराहरू पनि उठेको छ विशेष गरेर यो अहिले त्यो सँगसँगै चाहिँ जो नर्सहरूको कार्यबोझ होइन काम गर्ने समय अब जुन बिरामीहरूलाई हेर्नु पर्ने जुन अनुपात छ नि बिरामीलाई नर्सले हेर्नुपर्ने त्यो अनुपात पनि नमिलेको त्यस्ता कुराहरू पनि छन् जस्तो यी यस्ता कार्यबोझ काम गर्ने समय यो बिरामीलाई हेर्ने अनुपातको अवस्था चाहिँ यसले चाहिँ सेवाको गुणस्तरमा चाहिँ कस्तो खालको प्रभाव पारिरहेको छ
0: यो पक्कै पनि यो जुन पेसेन्ट नर्स पेसेन्ट रेसियो भन्छौ हामी यो एमएसएस भन्छौ एमएसएसको अनुसार चाहिँ 1:6 भन्छौ कि
1: एउटा नर्सले 6 जना बिरामी
0: जेनरल पेसेन्टहरू है अनि त्यसपछि अब क्रिटिकल केयरतिर हो भने भेन्टिलेटेड पेसेन्ट छ भने 1:1 भन्छौ एउटा नर्सले एउटा बिरामी हेर्ने भन्छौ अब बच्चाहरूको हिसाबले भन्दाखेरि 1:5 भन्छौ होइन अब यो विभिन्न क्षेत्रमा विभिन्न किसिमको नर्स पेसेन्ट रेसियोहरू छन् किनभने पेसेन्टहरू एकजना हामीले सुन्दै आएको देख्दै आएको कुराहरू भन्दाखेरि विशेष गरेर नेपाल सरकारको प्राइभेटमा बिरामीहरूको नर्सको रेसियो चाहिँ एकदमै हाई छ एकजना नर्सले 20-30-40 जनासम्म बिरामी हेर्नुपर्ने अवस्था छ भने तपाईँ विचार गर्नुहोस् न होइन त्यो बिरामीले पाउनुपर्ने न्यूनतम सेवा होइन हेरचाह त्यो नर्सले दिन सक्छ कि सक्दैन कतिको वर्कलोड भयो त त्यो नर्स कतिको थकान हुन्छ त फटिग हुने कुराहरू तिनीहरूले कसरी गर्छ त उनीहरूको त्यो मेन्टली मानसिक अवस्था पनि उनीहरूलाई एकदमै गाह्रो हुन्छ त्यही कारण गर्दा
1: सम्झिनु पनि
0: 40 जना
1: बिरामीको
0: 40 जना भनेपछि यो एकदमै गाह्रो त्यो भयो
1: अहिले पनि त्यही सिचुएसन छ सरकारी अस्पतालहरूमा
0: सरकारी अस्पतालहरूमा अहिले पनि त्यस्तै अवस्थाहरू छन् होइन 20-30-40 जना बिरामी हेर्नुपर्ने अनि लो स्यालेरीहरू पाउनुपर्ने कम्तीमा पनि सरकारी संस्थाहरूमा त ल सरकारले टोकेको न्यूनतम पारिश्रमिक पाउँछ भनौँ न प्राइभेट सेक्टरमा त यति धेरै आन्दोलनहरू भइसक्यो अब लास्ट इयरको उसमा पनि

0: तलब चाहिँ अब पारिश्रमिक सरकारी नियम अनुसार पाउने भनेर कागजमा त लेखेको थियो नि, कागजको खोस्तामा मात्रै रहनु भएन होइन, त्यो त कार्यान्वयनमा ल्याउनु पर्ने, एक वर्ष बढी भइसक्यो फेरि अर्को आन्दोलन चर्काउनु पर्ने अवस्थासम्म आयो भनेपछि अनि बारम्बार आयो
1: भने गएको वर्ष जुन आन्दोलन गरेर राखेका मागहरू पनि यो वर्षसम्म पूरा
0: भएको छैन कुनै कुनै ठाउँमा भयो, कुनै कुनै ठाउँमा हिजो मात्रै मैले कतिपय मेरो प्राइभेट सेक्टरमा काम गर्ने साथीहरू भेटे, उनीहरू चाहिँ मैले क्लिनिकल क्षेत्रमा काम गर्ने साथीहरू त भेटिनँ, उनीहरू चाहिँ टिचिङमा काम गर्नेहरू, तर कतिजनाले राम्रो छ तर पहिला आन्दोलन भइसकेपछि अलि राम्रो चाहिँ हाम्रो व्यवस्थापन भएको छ, कतिपयले हामीलाई एकदमै मेन्टली टर्चर चाहिँ छ, प्रेसर चाहिँ छ भन्ने कुरा छ।
1: श्रम शोषण विशेष गरेर नर्सहरूमा चाहिँ यो निजीमा बढी छ कि सरकारीमा छ?
0: श्रम शोषणको कुरा गर्ने हो भने सबै ठाउँमा छन्, कुनै ठाउँमा धेरै छन् कुनै ठाउँमा थोरै छन् होला, तर नर्सहरूलाई चाहिँ श्रम शोषण छ, मानसिक रूपमा पनि उनीहरू शोषणमै छन् जुनै ठाउँमा पनि।
1: जस्तो मानसिक रूपमा समस्याको कुरा गर्दाखेरि चाहिँ डाक्टरले भने अनुसार उनीहरूले गर्नुपर्ने होइन, कतिपय कुराहरू नर्सले आफ्नो हिसाबले त्यो जुन उसले जानेको हिसाबले काम गर्न नपाउनु, उसलाई एउटा भनौँ न नर्सलाई एउटा फ्रीली चाहिँ काम गर्न नपाएको, त्यो कतिको हुन्छ? चिकित्सकको दबावमा काम गर्नुपर्ने स्थिति चाहिँ कतिको हुँदो रहेछ?
0: जुन हाम्रो अवस्थामा त्यति बेला 40 वर्ष अगाडिदेखि हामीले काम गर्दै आउँदाखेरि त्यति बेला एउटा चाहिँ नर्स भनेको कसैले अराको काम चाहिँ कार्यान्वयनमा ल्याउने मात्रै भन्ने कुराहरू छ भने अहिले चाहिँ त्यस्तो कुराहरू चाहिँ बिस्तारै परिमार्जन हुँदै गएको छ, परिवर्तन हुँदै गएको छ। उनीहरूको एजुकेसनको कुरा होस्, उनीहरूले क्लिनिकल क्षेत्रमा काम गर्दै गर्दाखेरि डिसिजन मेकिङको पावरहरू होस् होइन, इम्पावरमेन्टको कुराहरू होस्, बिरामीलाई केयर गर्दाखेरि अब सबैजना डक्टरहरू पनि एकदमै सक्षम हुन्छ भन्ने छैन, उनीहरू सिकारुहरू पनि आएको हुन्छ, ट्रेनिङमा आएकोहरू हुन्छ, उहाँहरूलाई सिकाउने नै नर्सहरू हुन्छ होइन। नर्सहरूले यति उसमा अहिले त रिसर्चहरू अनुसार मैले अघि पनि उठाएँ, एभिडेन्स बेस्ड रिसर्चहरू गरेर उनीहरूले विभिन्न कुराहरू विषयवस्तुमा गरिसकेपछि त्यो चाहिँ फेरि कार्यान्वयनमा ल्याउनुको लागि पनि उनीहरूले कोसिस गर्दैछन् है। हामीले पनि गर्यौं पहिला हामीसँग त्यहाँ हाम्रो म गर्ने ठाउँमा नर्सहरूले यो उसमा एकाडेमिक साइडमा चाहिँ थियो नै, उनीहरू प्रमोसनको लागि उनीहरूको क्राइटेरियामै पर्छ, 90 नहुँदैन यो चाहिँ म्यान्डेटरी भयो, तर हामी क्लिनिकल क्षेत्रमा हामीलाई त्यो चाहिँ प्रमोसनको लागि चाहिँदैन, तर चाहिँ हामीले गर्नुपर्छ है भनेर जर्नल क्लब राखेर हामीले चाहिँ त्यो गर्न लगायौं। चारवटा झन्डै 3 चाहिँ हामीले पिआई भएरै मैले उ गरिसकेको छु, अरूलाई पनि मैले इन्करेज गरेको छु होइन, जर्नल क्लब पनि खोलेछ। भनेपछि यो सबै गर्दै गइसकेपछि अहिले चाहिँ इम्पावरमेन्ट चाहिँ भएको छ, सशक्तिकरण, नर्सहरूको सशक्तिकरण, आफूहरूलाई थाहा भएको कुराहरूलाई चाहिँ एकदमै बिना हिचकिचाहट भन्ने ऊ छ, तर कम मात्रै मान्छेले बोल्न सक्छ नर्सहरूले, अझै पनि उनीहरू सकिरहेको छैन।
1: अब नर्सलाई एउटा सेवा गर्ने पेसा भनेर मात्र हेर्दा उनीहरूको जुन श्रम पेसागत अधिकारहरू चाहिँ यो कतिको ओझेलमा परेको छ त?
0: नर्सिङको जुन नर्सलाई चाहिँ एउटा सेवा गर्ने मात्रै पेसा भन्दै गर्दाखेरि हामी व्यक्तिगत उसमा पनि भर पर्छ, हामी नर्सहरू पनि नर्सहरूले म गर्छु मैले गर्नुपर्छ मेरो चाहिँ भित्री इन्साइट चाहिँ मैले हुनुपर्छ भन्ने खालको उनीहरूले आफ्नो लिनुपर्छ, त्यो नलिकन सक्दैन, किनभने मलाई यो दिएन मैले माग्दा पनि दिएन भन्ने कुराहरू गर्छ नि, त्यो मागेर पाउने कुरा होइन कि, आफूले आफ्नो स्किलहरू देखाउनु पर्यो, आफ्नो पेसाहरू चाहिँ पेसागत रूपमा आफूले काम गर्नु पर्यो, मेरो बिरामीलाई मैले गर्नुपर्छ, उनीहरूको चाहिँ इभिडेन्स बेस्ड चाहिँ उनीहरूलाई चाहिने केयरहरू मैले केयर प्लानहरू गरेर मैले गर्नुपर्छ भन्ने कुराहरू आफूहरूले नै इनिसिएसन लिएर गर्दै गयो भने कसैले हामीलाई एउटा नोकरको रूपमा एउटा चाहिँ सेवकको रूपमा चाहिँ राख्न सक्दैन। त्यही कारणले गर्दाखेरि मैले नर्सहरूलाई यही अनुरोध गरेँ कि जुनियर होस् सिनियर होस् हामी युनाइट हुन सिकौं, सबैजना एकदमै एकजुट हुन सिकौं, एकजुट भइसकेपछि कसैले एउटा लट्ठीलाई भाँच्नलाई सजिलो छ, एक मुठा लट्ठीलाई राख्नु त त्यो भाषणलाई कतिचोटि ट्राई गर्नुपर्छ, सक्दैन नि हामीलाई छुटाउनु. त्यही कारणले गर्दाखेरि कसैले अगाडि बढेर काम गरेको छ भने त्यसलाई प्रोत्साहन दिउँ, जुनियर होस् सिनियर होस्, सिनियरलाई जुनियरले सघाउने, सिनियरले जुनियरलाई उत्थान गर्नलाई अगाडि बढाउने. त्यो गर्दाखेरि कसैले पनि नोकरको रूपमा कसैलाई काम गर्ने एउटा उसको रूपमा मात्रै लिन सक्दैन.
1: भनेको त्यो त्यसको लागि चाहिँ काम गर्ने वातावरण पनि हुनु पर्यो र जुन वातावरणमा काम गरिरहेका छौँ त्यहाँ चाहिँ एकजुट हुने त्यो पनि जान्नु पर्यो होइन. कार्यक्रम बदलिदो नेपालमा छौँ र कार्यक्रम बदलिदो नेपालमा आज हामी नर्स सेवा र यसको रोजगारीमा जुन समस्याहरू आइरहेछ यसको समाधान गर्नको लागि दीर्घकालीन प्रयासहरू के गर्नुपर्छ भनेर चाहिँ कुराकानी गरिरहेका छौँ पाटन अस्पतालका पूर्व नर्सिङ निर्देशक शान्ता डङ्गोल श्रेष्ठज्यूसँग. म फेरि पनि यो यही विषयमा चर्चा गर्न चाहन्छु. जस्तो अहिले अवस्था विशेष गरेर नर्सहरूको यो अवस्था चाहिँ के छ, हुन त चार दशकदेखि तपाईँ यो क्षेत्रमा हुनुहुन्छ होइन, अहिलेको अवस्था चाहिँ के पाउनु भएको छ नर्सहरूको?
0: मैले अघि पनि मैले फेरि जोड्याएको थिएँ, यो पहिलाको नर्सिङमा भनेको एउटा चाहिँ कसैले दिएको कामलाई कार्यान्वयन गर्ने, उसको कामलाई मान्ने होइन, एउटा सेवकको रूपमा एउटा उसको रूपमा मात्रै काम गरिन्थ्यो भने अहिले आफ्नो औकातले भ्याएसम्म आफ्नो स्किल बढाउने, आफ्नो एजुकेसन क्षेत्रमा उसले लिडरसिपमा काम गर्ने होइन, आफै एउटा इम्पावर भएर काम गरिसकेपछि कुनै चिज राइट छ भने राइट, रङ छ भने रङ भन्न सक्ने एउटा चाहिँ क्षमतावान भएको चाहिँ नर्सहरू अहिले चाहिँ डेभलप भएको छ. अनि विभिन्न क्षेत्रहरूमा जुन जुन क्षेत्रमा के कुराहरू चाहिँ फाइन्ड आउट भयो त, के फिल भयो त, इभिडेन्स बेस्ड फिल भयो त, त्यो अनुसार ट्रेनिङ चलाउने कि वर्कसपहरू चलाउने कि अथवा सेमिनारहरू चलाउने कि अथवा त्यसको चाहिँ अनुसन्धानत्मक कामहरू गरेर त्यसको जुन जुन रिजल्टहरू आयो त्यो रिजल्ट अनुसार चाहिँ त्यो चाहिँ कार्यान्वयनमा ल्याउने त्यो कामहरू गर्ने कुराहरू पनि अहिलेको अवस्थामा त्यो एकदमै राम्रो हो.
1: भनेपछि विगतका तुलनामा चाहिँ अहिले एउटा नेतृत्व तहमा पनि छन् नर्सिङ पेसामा भएकाहरू होइन, र क्षमता विकास गर्नुका साथसाथै विभिन्न रिसर्च बेस्ड कामहरू अनुसन्धानात्मक कार्यक्रमहरूमा पनि उहाँहरू त्यसरी लागि पर्नु भएको छ.
0: अहिले त्यो मात्रै पनि होइन, पोलिसी मेकिङ डिसिजन मेकिङ ठाउँमा पनि
1: उहाँहरू
0: विभिन्न ठाउँहरू पुगेछ. अहिले मेक भन्छौँ हामी होइन, चिकित्सा शिक्षा आयोगको उसमा त्यहाँ पनि ठुलै उसमा चाहिँ पोजिसनमा हुनुहुन्छ होइन,
1: स्वास्थ्य मन्त्री
0: सांसदहरू अहिले नर्सहरू हुनुहुन्छ चारजना होइन, भनेपछि ठाउँ ठाउँमा पुगेको छ. त्यो ठाउँमा पुगेपछि कसैले खेलाउनेको एउटा खेलौना भउनु भएन क्या, त्यो ठाउँमा पुगेपछि हामीहरू जुन ठाउँमा पुगेको छ त्यो चाहिँ रेस्पोन्सिबल भएर अकाउन्टेबल भएर हामीले काम गर्न सक्नु पर्यो. टिम वर्कमा हामी काम गर्दाखेरि अरूको कुराहरू सजेसनहरू पनि हामी लिनुपर्छ, हामीले सजेसन लिनुपर्छ, हामीले त्यसलाई चाहिँ ठिक हो भने हामीले लिने, होइन भने त किन हामी उसमा दबावमा बस्छ.
1: हामी यतिखेर कार्यक्रम बदलिदो नेपालमा छौं र कार्यक्रम बदलिदो नेपालमा नर्स सेवा तथा रोजगारीका समस्या तथा समाधानमा दीर्घकालीन प्रयासका बारेमा आज हामी कुराकानी गरिरहेका छौं. कुराकानीमा आज हामीसँग हुनुहुन्छ पाटन अस्पतालका पूर्व नर्सिङ निर्देशक शान्ता डङ्गोल श्रेष्ठ. जस्तो यहाँले कुरा उठाइहाल्नुभयो, नर्स पेसा गरेकाहरू नै अहिले नीतिगत तहमा हुनुहुन्छ, उहाँहरू नीतिगत तहमा आइसकेपछि पनि नर्सहरूका समस्या समाधान गर्नको लागि कतिको यसले चाहिँ सहज भएको छ अथवा नर्सहरूको समस्या चाहिँ जिउका तिउँ छन्?
0: पहिला जस्तो थियो त्यस्तै त छ भन्न मिल्दैन. आवाजहरू उठाइरहेका छन् नेतृत्वमा पुग्ने नेतृत्वदायी नर्सहरूले पनि होइन, तर चाहिँ जति पुग्नुपर्ने हो नि त्यति चाहिँ पुगेको छैन. त्यसको लागि सरकारलाई मात्रै नेतृत्वलाई मात्रै हामीले दोष दिएर पनि भएन. हामी जुन ठाउँमा एउटा स्टेक होल्डरको रूपमा हामी काम गर्दैछौ नि, जुन जुन क्षेत्रमा स्वास्थ्य कर्मीको रूपमा काम गरिरहेकाहरू नर्सहरू नै किन नहोस्, स्टाफ नर्सहरू नै किन नहोस्, सबैजनाले उहाँहरूलाई शक्ति प्रदान गराउनको लागि उहाँहरूलाई काम गर्नुको लागि सजिलो बनाउनुको लागि एउटा टेवा पुर्याउनु काम चाहिँ हामीले पनि गर्नुपर्छ. हामी त्यही भएर मैले एकजुट हुनुपर्छ भन्ने कुरा त्यही हो.
1: यहाँनिर मैले अलि जोड्न खोजे अघि अवस्थाको कुरा गर्दाखेरि विदेश पलायन हुने अवस्था चाहिँ धेरै छ, नर्स पढ्ने र नर्स पढिसकेपछि चाहिँ विदेशै जाने, यो चाहिँ पहिल्यैदेखिको हो. अहिले यसमा अलिकति कमी भएको छ कि अझ बढ्दैछ? यो
0: ट्रेन रेन्टको कुरा गर्नुभयो तपाईँले होइन, पहिला नै थियो हाम्रै अवस्था बेलाको पालि पनि धेरै जसो युकेतिर चाहिँ एकदमै युकेतिर जान्थ्यो, लन्डनतिर होइन युकेतिर जान्थ्यो, युनाइटेड किङडमतिर त्यति बेला थोरै थियो बरु होइन। अहिले त झन् एन्क्लेस गर्ने त्यसपछि अमेरिका जाने भन्ने जुन ब्रेन रेन्टको कुराहरू गर्यो नि हामीले यति धेरै 88,000 नर्सेसहरू हाम्रो नर्सिङ काउन्सिलमा रजिस्टर भइसकेको नर्सहरू छन् तर त्यसमा मैले अलिकति रिसर्चहरूतिर हेर्दाखेरि पनि झन्डै 50% जस्तै तिनीहरू चाहिँ ब्रेन भएको चाहिँ देखिन्छ। मैले गरेको ठाउँमा पनि जुन पाटन हस्पिटलमा मैले गर्दै गर्दाखेरि महिनाको एउटा दुईटा त आइरहेको हुन्छ एक्जामिनेसन के को कारणले भन्दाखेरि त्यही अब्रोड जाने होइन त्यहाँ काम गर्ने
1: महिनाको एक दुईवटा
0: त आइरहेको हुन्छ होइन। अनि सर्टेज स्टाफहरूको सर्टेज भएको कारण त्यही कारणले गर्दाखेरि किन भन्दाखेरि अघि पनि हामीले भन्यौँ नि पारिश्रमिक हो, न्यूनतम पारिश्रमिक नै पाउँदैन, इन्भाइरोमेन्ट छैन, हेल्दी इन्भाइरोमेन्ट हुनु पर्यो नि त होइन त्यहाँनिर। त्यसपछि अब एउटा फेसिलिटिजको कुराहरू स्कलरसिपबाट पढ्ने त्यहाँनिर जति पनि आफ्नो पर्सनल सँगसँगै प्रोफेसनली डेभलप हुने ग्रोथ एन्ड डेभलपमेन्टको लागि जुन चान्सेसहरू छैन जसको कारण गर्दाखेरि उनीहरू चाहिँ विदेश नै परिरहेको छ, अहिले पनि छ, झन बढ्दो क्रममा छ भन्छु म।
1: भनेपछि यतिखेर चाहिँ विदेश पलायन चाहिँ पहिलाको तुलनामा बढ्दो क्रममा छ, सरकारले अब यो तलब बढाउने कुराहरू त गरिरहेछ, तलब बढाउने कि सम्पूर्ण उनीहरूको करियर संरचना नै सुधार गर्न आवश्यक छ यतिखेर?
0: यो तलब बढाउने मात्रै कुराले यो जुन नर्सेसहरूलाई रिटेन गर्ने कुरा चाहिँ गर्न सक्दैनौ हामी, किनभने त्यो मात्रै मुख्य कुरा होइन नि, प्रमुख कुरा होइन नि। यदि तलब चाहिँ बढी दियो अरे ल, एउटा स्टाफलाई 50,000 दियो अरे नर्सिङ स्टाफलाई, तर त्यो स्टाफलाई यति धेरै बर्डन हुन्छ वर्क प्लेसमा होइन, 1:40 पनि बिरामी हेर्नुपर्ने अवस्थाहरू भएको ठाउँ छ, नभएको होइन नि हेल्थ सेक्टरमा। भनेपछि त्यस्तो ठाउँमा उसले मानसिक रूपमा कतिसम्म ठेर्ने त, कतिसम्म बिरामीलाई दिनुपर्ने क्वालिटी केयर चाहिँ कसरी दिन सक्छ त उसले, त्यो सक्दैन नि। त्यही कारणले स्वास्थ्य क्षेत्रमा नर्सलाई चाहिने जति पनि फेसिलिटिजहरू छ, जति पनि उनीहरूलाई करियर प्रोग्रेसनको लागि हिँड्नुपर्ने कुराहरू छ, जति पनि स्कलरसिपबाट हुन्छ कि पढ्नको लागि लिडरसिपमा चाहिने ट्रेनिङहरू हुन्छ कि, यिनीहरू सबै अगाडि संरचनाको रूपमा डेभलप गरेर त्यो कानुनमा साँच्चीको रूपमा, कागजी रूपमा होइन कि, साँच्चीको कानुनमै राखेर पोलिसीमै राखेर त्यो एउटा सरकारी क्षेत्रमा मात्रै होइन विभिन्न प्राइभेट सेक्टरहरूमा पनि होइन पब्लिकहरूमा पनि कार्यान्वयन गर्नु सक्यो भने ब्रेन ड्रेनलाई केही हदसम्म रोक्न सकिन्छ, होइन भने हामीले स्यालेरी मात्र बढाएर चाहिँ त्यो बढाउन सकिन्छ।
1: भनेपछि एकातिर नर्सहरू उत्पादन त भइरहने तर विदेश पलायन पनि त्यही मात्रामा बढ्दो क्रममा भएपछि अझ यो भएका नर्सलाई पनि कार्यबोझ बढ्ने र बिरामीले पनि उचित स्याहार समार चाहिँ नपाउने, यो समस्या चाहिँ के हो अहिलेको अवस्थामा चाहिँ?
0: सबभन्दा पहिला ब्रेन ड्रेन हुनुलाई चाहिँ एउटा ब्रेन ड्रेन मात्रै यो स्किल स्टाफहरू मात्रै गएको भनेर भन्नु हुँदैन, किनभने विभिन्न क्षेत्रहरूमा भन्ने हो भने ब्रेन ड्रेन स्टाफ नर्सहरू मात्रै गएको छैन, च पदमा बस्ने व्यक्तित्वहरू पनि बाहिरै जानुपर्छ, बाहिर गयो भने मेरो सन्तानलाई चाहिँ मैले डेभलप गर्न सक्छु, मैले उनीहरूको लागि पनि म जानुपर्छ भनेर गएकोहरू छन्। त्यो अवस्थामा हामीलाई उहाँहरूलाई त हामीले रोक्न सक्दैनौँ, किनभने उहाँहरूको मनस्थिति नै त्यही भएर बसिरहेको हुन्छ, कम्प्लिट रूपमा त हामीले रोक्न सक्दै सक्दैनौँ।
1: तैपनि सामान्यतया न्यूनतम यस्ता विकास गर्न सकेमा चाहिँ नर्सहरूलाई विदेश पलायनबाट रोक्न सक्छौ भन्ने केही छ
0: त्यसमा? अब स्यालेरीको त हामीले धेरैचोटि उ गरिसक्यौं, उनीहरूलाई व्यक्तिगत र प्रोफेसनल ग्रोथको लागि चाहिने जुन पूर्वाधारहरू छन् उनीहरूलाई कार्यक्षेत्रमा काम गर्नको लागि एउटा सुरक्षित वातावरण चाहियो। अस्ति आन्दोलनमा पनि थुप्रै कुराहरू उनीहरूले राख्यो नि, हजार्डको कुराहरू, अलाउन्सको कुराहरू, यिनीहरू विभिन्न नाइट अलाउन्सको कुराहरू, त्यो नाइट अलाउन्स या हजार अलाउन्स भनेको थोरै मात्राको कुराहरू भयो, तर चाहिँ सबभन्दा पहिला त प्रोफेसनल ग्रोथ डेभलपमेन्ट, त्यसमा चाहिँ पढाइको कुराहरू आउला, त्यो पढेर आइसकेपछि स्पेसियालिटी हामीले लिएर आइसकेपछि त्यही अनुसार हामी डिप्लोय हुनु पर्यो नि त, जुन मैले चाइल्ड हेल्थ गरेको छ भने मैले चाइल्ड हेल्थ सेक्टरमै मैले काम गरेँ भने मैले राम्रो इनपुट दिन सक्छु नि त त्यहाँ होइन मैले चाहिँ चाइल्ड हेल्थ गरेको छु म अर्को ठाउँमा लगेर राखेको छ अरे
1: भनेको विशेषज्ञता र पढाइ अनुसार चाहिँ उसले काम चाहिँ त्यस क्षेत्रमा आफ्नो क्षमतालाई चाहिँ प्रयोग गर्न
0: सकिन्छ
1: जस्तो उत्पादन बढाउने अब विगतका कुराहरूमा त धेरै नर्स उत्पादन गर्ने संघ संस्थाहरू चाहिँ धेरै बढी च्याउ जस्तो अब भएका नर्सहरूले काम पाइरहेका छैनन् त्यसमाथि विदेश पलायन यो एक अर्कासँग जोडिएका छन् नि यो भनेको यसमा केही कानूनै ल्याएर ऐनै ल्याएर यहाँनिर केही बन्देज गर्नुपर्ने स्थिति छ कि छैन
0: हुन त यो नर्सिङ स्टाफहरूको रजिस्टर्ड नर्सहरूको भनौँ न स्टाफ नर्सहरूको ट्रेनिङको लागि अथवा कलेजहरू एकदमै धेरै आइरहेका छ त्यसमा सरकारले नगरेको पनि होइन स्वास्थ्य मन्त्रालयले पनि से बेड भएको हस्पिटल आफ्नै हुनुपर्छ भन्ने कुराहरू गरिरहेछ तर त्यो चाहिँ एकदमै हेल्दी उसमा चाहिँ यो कानुन भइरहेको छैन है अनि एउटा कागजको रूपमा तयार गर्यो त्यो पेस गर्यो मोनिटरिङहरू जान्छ नर्सिङ काउन्सिलबाट जान्छ अहिले त मेकबाट जान्छ होइन विभिन्न संघ संस्थाहरूबाट जान्छ नर्सिङ काउन्सिलहरूबाट जान्छ अहिले नर्सिङ एसोसिएसनबाट पनि जाने गरेको छ होइन पहिला म उपाध्यक्ष थिएँ पहिला प्रमिला दिदी अध्यक्ष हुँदाखेरि म उपाध्यक्ष थिएँ त्यति बेलादेखि नै हामीले प्रयास त गरेको तर कस्तो छ भन्दाखेरि जुन मोनिटरिङमा हामी गयौं जुन हामी उसमा जान्छौं तर त्यति बेला के हुन्छ एउटा उत्पादन गरेर क्या शिक्षकहरू पनि होइन सामग्रीहरू पनि त्यहाँनिर शिक्षक शैक्षिक सामग्रीदेखि लिएर सबै स्ट्रक्चरहरू नै चेन्ज गरेर ठक्क रातारात चेन्ज गर्ने हामी गयो अनि खडे बाबाको शिक्षकहरू शिक्षिकाहरू राख्ने जब हामी फर्किन्छौ नि त्यति बेला हामी फर्किने उसमा नै
1: परिवर्तन भइसक्छ
0: उहाँहरू सँगसँगै निस्किरह हुन्छ हामी सँगसँगै फर्किरह हुन्छ है भनेपछि कतिसम्मको हाम्रो नेपालको जुन कानूनी रूपमा जति पनि गरे पनि त्यो हामीले सबैजनाले म भन्न सक्नुपर्छ क्या हामीले यस्तो गर्नु हुँदैन यो गर्यो भने यो त पेसालाई मात्रै होइन नि इन्स्टिच्युटलाई मात्रै होइन नि यो त सिङ्गो पब्लिकलाई नै असर पर्ने कुरा हो बिरामीहरूलाई कस्तो खालको सेवा दिन्छ त यो कुराहरूलाई चाहिँ याद गर्नुपर्छ हामीले
1: जुन यहाँले कुराहरू उठाइराख्नु भएको छ विशेष गरेर नर्सहरूको जुन समस्या समाधान गर्नको लागि एकातिर कानूनले चाहिँ नर्सहरूको समस्या समाधान गर्न सहयोग गरिरहेको छ भने अर्कोतिर त्यसलाई चाहिँ भनौँ न त्यो कानून कार्यान्वयन गरे जस्तो गरे पनि नगर्ने स्थितिहरू पनि धेरै भइरहेका छन् होइन अलिकति नर्सहरूको जुन अघि यहाँले भन्नुभयो नि दबाव होइन उनीहरूलाई एकदमै बर्न आउट हुने होइन कामले गर्दा जुन बोझले गर्दाखेरि स्वास्थ्य यस्ता कुराहरूलाई चाहिँ स्वास्थ्य संस्थाले चाहिँ गम्भीरतापूर्वक लिन सकेका छैनन्
0: स्वास्थ्य संस्था सबैलाई त भन्न सकिँदैन होइन किनभने प्राइभेट सेक्टरको पनि आफ्नै किसिमको सबैको एउटै समस्या हुँदैन एउटै कुराहरू हुँदैन कसैको पनि गभर्मेन्टमा पनि त्यही होइन पब्लिक चिजहरूमा पनि त्यही हो तर गम्भीरतापूर्वक लिँदा लिँदै पनि कोही कोही बेला थाहा नभइकन कोही कुराहरू चाहिँ ऊ गरिरहेको हुन्छ तर गभर्मेन्टतिर पनि यो उपत्यकाभित्र यिनीहरूमा चाहिँ एकदमै राम्रो फेसिलिटिजहरू पाइरहेको हुन्छ उनीहरूलाई सम्बोधन पनि गरिरहेको हुन्छ तर बाहिर रिमोटतिर हेर्नुहोस् त त्यहाँ त कसरी डाँडा काँडा ऊ गरेर उनीहरूले काम गर्नु पर्यो हुन्छ साधन केही पनि स्रोत साधनहरू केही नभएको ठाउँमा काम गर्नुपर्छ ह्युमन रिसोर्सको एकदमै कमी भइरहेको हुन्छ बिरामीहरूलाई चाहिने सेवाको लागि हामीले केही गर्न सकिरहेको हुँदैन होइन त्यस्तो अवस्थामा काम गर्नु पर्दाखेरि भनेपछि सबै ठाउँमा सबै चिज राम्रो छैन तर हामीले चाहिँ सरकारलाई मात्रै पनि होइन स्वास्थ्य संस्थामा पनि बजेटको कुराहरू होला विभिन्न कारणहरूले गर्दाखेरि यो चाहिँ गर्न नसकिरहेको हुन्छ तर त्यो त हामी सबैजना मैले भने नि हामी सबै मिल्नुपर्छ सरकारलाई टेवा पुर्याउने काम हामीले गर्ने हो
1: तपाईँ अहिले उज्यालो रेडियो नेटवर्कमा कार्यक्रम बद्लिदो नेपाल सुनिरहनु भएको छ नर्स सेवामा रोजगारीका समस्या र समाधानका उपाय बारेमा पाटन अस्पतालका पूर्व नर्सिङ निर्देशक शान्ता डंगोर श्रेष्ठसँगको कुराकानी बाँकी नै छ उज्यालो सुन्दै गर्नुहोला।
2: आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाडौँमा पायल्स, फिस्टुला, फिसर लगायतका रोगहरूको दैनिक विशेषज्ञद्वारा परीक्षण, परामर्श तथा शल्यक्रिया सेवा उपलब्ध भइरहेको छ।
3: विशेषज्ञ सेवाहरू, निशुल्क शल्यक्रिया सेवा, अनुभवी आयुर्वेदिक शल्य चिकित्सकद्वारा उपचार, छार सूत्र लगायत आधुनिक तथा आयुर्वेदिक उपचार पद्धतिको सुविधा, दैनिक ओपीडी तथा शल्यक्रिया सेवा।
2: रोग लुकाएर नराखौ, समयमै परीक्षण गरौं।
3: थप जानकारीका लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाडौँ, फोन 01-4110-6690 41106690।
4: स्वस्थ जीवनका लागि आयुर्वेद अपनाऊ।

0: Sridhakura Prashna Vichar
1: Ujalo Radio Network
2: कार्यक्रम बद्लिदो नेपालमा तपाईलाई फेरि स्वागत छ। यो कार्यक्रम उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियो स्टेशनबाट एकैसाथ प्रसारण भइरहेको छ। आजको कार्यक्रममा नर्स सेवामा रोजगारीको समस्या र समाधानका उपाय बारेमा पाटन अस्पतालका पूर्व नर्सिङ निर्देशक शान्ता डंगोल श्रेष्ठसँग कुराकानी गरिरहेका छौं। म फेरि पनि यहाँलाई स्वागत गर्न चाहन्छु कार्यक्रममा।
3: धन्यवाद।
2: थुप्रै हामीले समस्याहरूको कुरा गर्यौं होइन, समस्या समाधानको लागि पनि हामी अब अलिकति चर्चा गरौं, नीतिगत रूपमा अलिकति कुराकानी गरौं न। सरकारले चाहिँ यो बेला जस्तो अस्ति 19 बुधे सहमति पनि गर्यो होइन, यस्ता सहमति त वर्षै पछि भइ नै रहन्छ, वर्षै पछि आन्दोलन हुन्छ, वर्षै पछि सहमति हुन्छ, कार्यान्वयन चाहिँ कतिको भएको पाइन्छ?
3: कार्यान्वयन यो वर्षै पछि यो सहमति हुँदै गर्दाखेरि हामीले वास्तविक रूपमा जुन सहमति गरेको अनुसार कार्यान्वयन गर्नुपर्ने त्यो चाहिँ भइरहेको छैन। अब नत्र किन फेरि अस्ति भर्खरै फेरि आन्दोलन किन गर्नु पर्यो त होइन? आन्दोलन गर्नुलाई जुन उचित पारिश्रमिकको कुरा गर्यो, नेपाल सरकारको न्यूनतम पारिश्रमिक दिने भनेर ऊ गरेको त त्यही भइसक्यो नि। लास्ट इयर मात्रै होइन, त्योभन्दा अगाडि अगाडि पनि भएको हो, तर त्यो चाहिँ सबै ठाउँमा भइरहेको छैन। अनि त्यसपछि सुरक्षित कार्यस्थल चाहिँ निर्माण गर्न सकिरहेको छैन। एउटा शिशुको आमा त्यहाँ काम गर्छ भने उसको लागि स्तनपानको कक्षसँगै हामीले प्रदान गर्न सकिरहेको छैन। अस्पतालहरूमै भएको छ, एकदमै गाह्रो छ होइन। उनीहरूलाई आफ्नो प्रोफेसनल डेभलपमेन्टको लागि, आफ्नो पर्सनल उसको लागि चाहिने जुन शिक्षाहरू एजुकेसन स्तरमा भयो होइन, अनुसन्धानात्मक कामहरू भयो होइन, यिनीहरू हामी उनीहरूलाई गर्न लगाउन सकिरहेको छैन विभिन्न कारणवश है। त्यो त संस्थाले गर्नु पर्यो, तर संस्थालाई पनि बजेटको कुराहरू होला, तर सरकारले, शिक्षा मन्त्रालयले, स्वास्थ्य मन्त्रालयले त्यसलाई चाहिँ गर्न लगाउनको लागि चाहिँ बजेटहरूको व्यवस्थापन गर्ने कामहरू पनि उहाँहरूले पनि गर्नुपर्छ।
2: जस्तो यसका लागि स्वास्थ्य मन्त्रालय अनि यो अस्पताल प्रशासन, नर्सिङ परिषद भयो, नर्सिङ संघ, यी बीच चाहिँ कतिको समन्वय भइरहेको चाहिँ छ त, प्रभावकारी भूमिका निर्वाह गरिरहेका छन्?
3: अब स्वास्थ्य मन्त्रालय अहिलेको जुन परिस्थितिमा भन्यो भने, आजको उसमा सिचुएसनमा भन्यो भने चाहिँ हेल्थ सेक्टरबाट अथवा इन्स्टिच्युटबाट, त्यसपछि नर्सिङ काउन्सिलबाट समन्वय त पहिला पनि भएको हो, तर प्रभावकारी रूपमा हुन सकेको थिएन। तर अहिले पनि गर्ने कोसिस गरिरहेछ। भर्खरै अहिले नर्सिङ काउन्सिलमा अध्यक्ष, उपाध्यक्ष, रजिस्ट्रार होइन, उहाँहरू चाहिँ नियुक्ति भइसकेको छ। अब उहाँहरूले आफ्नो आसन पनि ग्रहण गरिसक्नु भएको छ, काम त गर्नुहोला, हेर्नै बाँकी छ।
2: तर यो यहीमा जसो भन, नयाँ सरकार आउँछ, नयाँ सरकार आएपछि पदाधिकारीहरू परिवर्तन हुन्छन् होइन, हरेक यो यी विभिन्न निकायमा, अनि उहाँहरूले अलि जुन रियलाइज गरेर त्यो विषयवस्तुमा काम गरौं भनेर अगाडि बढ्न पनि पाएको हुँदैन, त्यहाँ फेरि परिवर्तन भइसक्छ भनेपछि यहाँ कमजोरी चाहिँ के हो?
3: कमजोरी भन्ने के भन्ने, एउटा हामीले चाहिँ सुधार गर्नुपर्ने पक्ष भनौँ न, यो चाहिँ होइन, यो चाहिँ कमजोरीको रूपमा हामी नलिउँ, एउटा सुधार गर्नुपर्ने पक्ष। मैले अघि पनि भने युनाइटको कुराहरू मैले अघि पनि भने, यो चाहिँ राजनैतिकरण मैले पहिला पनि एउटा उसमा यही उज्यालो नेटवर्क मार्फत मैले ऊ गरेका थिएँ। राजनीतिकरणले गर्दाखेरि यो एकदमै ऊ भयो, हामीले रेस्पोन्सिबल भएर, अकाउन्टेबल भएर, प्रत्येक प्रोफेसनलिस्टहरूले गर्नुपर्ने कामहरू अरूको प्रेसरमा होइन, दबावमा आएर होइन कि हामी आफै गर्नुपर्छ है। यो पेसेन्ट सेफ्टीको कुराहरू, नर्सिङ स्टुडेन्टहरूलाई ग्रेजुएट गर्नुको लागि पनि के को लागि त, पेसेन्ट सेफ्टीको लागि हो नि त होइन। जुनै क्षेत्र, डक्टर नै किन नहोस्, जुनै पनि क्षेत्रबाट आओस्, जुनै पनि पब्लिक हेल्थको स्टुडेन्टहरू चाहिँ ग्रेजुएट किन नहोस्, उनीहरू पेसेन्टकै लागि, सेक्टरको लागि हो नि त। त्यो गर्नको लागि सबैजना मिल्नु पर्यो, सबैजनाले मैले काम गर्नुपर्छ, मेरो रेस्पोन्सिबिलिटी हो, हाम्रो हामी सबै एकजुट भएर काम गर्नुपर्छ भन्ने कुराहरू गर्यो भने त्यो एउटा मात्रै भएन भने
2: पदाधिकारीहरूको स्थायित्व पनि जरुरी छ।
3: स्थायित्व एकदमै स्थायित्व चाहिन्छ, स्थायित्व गरी गरी निकाल्ने अनि अर्कोलाई रिप्लेस गरेर, उसले काम गर्नै पाएको छैन बाबा, उसलाई भन्यो नि हामीले हस्पिटलमा नर्सको कार्यक्षेत्र चाहिँ स्वस्थ हुनुपर्छ भने जस्तै, जुन ठाउँमा एलोकेट गरेका छ नि उनीहरूलाई पनि त स्थायित्व दिएर काम गर्ने एउटा वातावरणमय सुखमय बनाइदियो भने एउटा टिम वर्क चाहिँ राम्रो बनाइदियो भने उनीहरूले काम गर्न सक्छ नसक्ने होइन
2: जस्तो नर्सिङ पेसाको अब यो तत्काल समस्या समाधान गर्न चाहिँ धेरै हेरिन्छ होइन दीर्घकालीन समाधान गर्नको लागि पनि केही राष्ट्रिय रणनीतिहरू केही यसको लागि दीर्घकालीन सोचहरू चाहिँ जरुरी छ कि छैन
3: विभिन्न कुराहरूमा दीर्घकालीन सोचहरू छ मैले अघि मेरो संस्थाको कुरा मैले गर्दै गर्दाखेरि सरकारी होस्मा पनि नर्सिङको 12 लेभल थियो स्वास्थ्य मन्त्रालयमा पहिला हाम्रो म्याम हुनुहुन्थ्यो एकजना है विजया केसी म्याम उहाँ 12 लेभलमा त्यसपछि 12 लेभलमा अरू कोही पनि छैन अहिलेसम्म आइपुगेको छैन भनेपछि भएको लेभललाई किन हटाउने नर्सिङ क्षेत्रलाई पनि त्यो लेभलसम्म मेन्टेन गरौँ न बरु क्राइटेरियाहरू राख्नु के गर्नुपर्छ कुराहरू उनीहरूको रेस्पोन्सिबिलिटिजहरू के हो जेडीहरू जब डिस्क्रिप्सनहरू राखिदिनु पर्यो कामहरूलाई झन् मोटिभेसन दिनुपर्ने जुन कुराहरू छ नि त्यसलाई झन्झन डाउन गर्दै गइसकेपछि कसरी काम गर्छ त त्यही कारण गर्दाखेरि काम गर्ने मान्छेले पनि पेसेन्ट सेफ्टीलाई ध्यान दिएर काम गर्ने एजुकेसन सेक्टरमा भएकोहरूले एजुकेसन सेक्टरलाई राम्रो काम गर्नुको लागि ध्यान दिने गर्दै गर्दाखेरि सरकारले पनि यो कुराहरूलाई ध्यान दिएर सबै कामहरू चाहिँ जुन बजेटदेखि लिएर उनीहरूको करियर प्रोग्रेसनदेखि लिएर रिसर्चको कुराहरूदेखि लिएर जुन जुन क्षेत्रमा उनीहरू सशक्त छन् तिनीहरूलाई त्यही त्यही क्षेत्रमा लगाइदियो भने त्यो चाहिँ सम्भव छ
2: चार दशकदेखि यो क्षेत्रमा हुनुहुन्छ होइन विशेष गरेर अब पाटन अस्पतालमा यहाँको भोगाई यहाँको अनुभवहरू फरक खालको होला निजी र सरकारी भन्दा पाटनमा चाहिँ होइन यहाँले सुझाव दिनु पर्दाखेरि चाहिँ के सुझावहरू दिन चाहनुहुन्छ के गर्नु पर्छ जस्तो लाग्छ सरकारलाई सुझाव दिँदाखेरि चाहिँ
3: सरकारलाई सुझाव दिँदाखेरि म सबभन्दा पहिला त नर्सिङ क्षेत्रको जुन ह्युमन रिसोर्सको रूपमा मात्रै नहेरेर एउटा चाहिँ हेल्थ सेक्टरको एउटा चाहिँ शक्तिको रूपमा मात्रै नलिएर उनीहरू एउटा मेरुदण्ड हो यिनीहरूलाई हामीले राम्रो व्यवस्थापन गर्यो भने स्वास्थ्य सेक्टर सिस्टमलाई एकदमै बलियो बनाउन सक्छौ भन्ने कुराहरूलाई त्यसरी एउटा चाहिँ नर्सिङ जुन जनशक्ति छ त्यसलाई व्यवस्थापन गर्नु नै सबभन्दा पहिला फर्स्ट इम्पोर्टेन्ट कुरा हुन जान्छ एउटा चाहिँ यिनीहरू चाहिँ एउटा काम गर्ने एउटा शक्ति मात्रै हो यिनीहरू भन्ने कुराहरू चाहिँ उ गर्नु भएन त्यसपछि उनीहरूको जति पनि नर्सिङ जनशक्तिहरू छ अहिले पनि भन्यो विशेषज्ञता अनुसार उनीहरूलाई ठाउँ ठाउँमा कार्यक्षेत्रमा पठाइदिनु पर्यो जसको कारण गर्दाखेरि एकदमै राम्रो काम गर्न सकोस् इनपुट दिन सकोस् जसको कारण गर्दाखेरि नेपालको पब्लिक अथवा बिरामीहरूले क्वालिटी नर्सिङ केयरहरू पाओस् स्टुडेन्टहरूले क्वालिटी एजुकेसन पाओस्
2: अहिले हामीले समग्रमा नर्सको समस्याहरूको चर्चा गर्दाखेरि नर्सको समस्या समाधान नहुँदाखेरि चाहिँ यसले प्रत्यक्ष असर पर्ने भनेको बिरामीलाई नै हो होइन नर्सका के कस्ता भनौँ न समस्या समाधान गर्न सकेमा चाहिँ बिरामीको स्वास्थ्यमा पनि हामीले सुधार गर्न सक्छौं होला
3: हामीले अघि कुरा गरेको जस्तै नै आउनुहुन्छ सबभन्दा पहिला त नर्सलाई यो सोसाइटीमा बाँच्नु छ आफ्नो पारिवारिक शाखा सन्तानलाई आफ्नो सन्तानहरूलाई अगाडि बढाउनु छ त्यो भनेको न्यूनतम पारिश्रमिक अथवा आकर्षक तलबको कुराहरू स्यालेरीको कुराहरू आयो अर्को चाहिँ प्रोफेसनल डेभलपमेन्टको लागि शिक्षाको कुराहरू लिडरसिपको कुराहरू उसको सक्ने ऊ चाहिँ आफ्नो क्षमता अनुसार उसलाई प्रमोसनको कुराहरू यदि प्रमोसन नै भएन तलब चाहिँ बढाइदियो 4-5 वर्षपछि मेरो भविष्य के हुन्छ अनिश्चित कालमा रह्यो भने उसले कसरी काम गर्छ त त्यो पनि गर्न सक्दैन अनि विभिन्न अनुसन्धानात्मक उसमा पनि क्लिनिकल क्षेत्रको सँगसँगै अरू नर्सहरूलाई पनि इन्भल्भ गराउने स्टाफ नर्स हो यो जुनियर हो यिनीहरूलाई हामीले गराउनु हुँदैन त्यो होइन कि सबै क्षेत्रलाई चङ्गालेर सँगसँगै एउटा टिमवर्क रूपमा पोलिसी मेकिङमा उनीहरूलाई काम गर्न लगाउनु पर्यो होइन त्यो क्षेत्रमा पनि पुर्याउनु पर्यो नि त कुनै कुनै ठाउँमा अहिलेसम्म हेल्थ सेक्टरको इन्स्टिच्युटहरूमा चाहिँ नर्सहरूलाई अगाडि पढाउनु हुँदैन भन्ने सोचाइ हो कि डक्टरहरू मात्रै पुग्ने क्या चिकित्सकहरू मात्रै हामीले पनि भोगेको कुरा हो नि त देखेको कुरा हो नि त भनेपछि त्यो नर्सलाई पनि त्यो ठाउँमा पुर्याओस् न उसको पनि आफ्नो इनपुट दिन्छ नि होइन त्यो क्षमता दिने जुन हेल्थ सेक्टर अथवा जुन इन्स्टिच्युट छ त्यो ठाउँमा त्यसरी दियो भने चान्सहरू दियो भने अपर्च्युनिटी दियो भने त्यो च्यालेन्जलाई उसले काम गर्दै जान्छ जसको कारण गर्दाखेरि बिरामीको केयरमा सेफ्टी पेसेन्ट सेफ्टीको कुराहरू उनीहरूको चाहिँ क्वालिटी एस्योरेन्सको कुराहरू यिनीहरू सबै मेन्टेन हुन जान्छ
2: जस्तो यही पालि यहाँले भने जस्तै नर्स पेसामा भएकाहरू नै ठाउँ ठाउँमा हुनुहुन्छ र स्वास्थ्य मन्त्री आफै नर्सिङ पेसाबाट नै हुनुहुन्छ होइन उहाँले चाहिँ नर्सका समस्या समाधान गर्न कतिको प्रतिबद्ध भएर लाग्नु भएको जस्तो लाग्यो त यसपालि चाहिँ
3: स्वास्थ्य मन्त्रीज्यू अहिले निशा मेहताजी हुनुहुन्छ उहाँ नर्सिङको क्षेत्रबाटै जानुभएको हो उहाँले नर्सको समस्या मात्रै हेर्ने भन्ने कुरा आउँदैन होइन
2: तर जुन उहाँले
3: समग्र रूपमा हेर्नुपर्ने अवस्था हो तर अहिलेको जुन आन्दोलन भयो नि अनसनको कुराहरू भयो होइन त्यो कुराहरूमा चाहिँ त्यसको लागि अस्ति भर्खरै एउटा चाहिँ त्यो अनसन बस्ने बहिनीले सानो कुरा लेखेको मैले देखेँ त्यहाँ के थियो भन्दाखेरि भागी भागी मलाई भेट्न आउनुभयो तपाईँलाई धन्यवाद स्वास्थ्य मन्त्रीज्यू भनेर लेखेको छ क्या भनेपछि उहाँले पक्कै पनि गरेको छ विभिन्न ठाउँमा इन्स्टिच्युटहरूमा भ्रमण गर्नुभयो अनुगमन गर्नुभयो सल्लाह सुझावहरू पनि दिनुभएको छ भनेपछि उहाँले कोसिस गर्दै हुनुहुन्छ तर उहाँलाई चाहिँ टेवा पुर्याउनुको लागि हामी सबैजनाले पनि हेल्प गर्नुपर्छ भनेर
2: अब यो समग्रमा नर्सिङ शिक्षा रोजगारी सेवा सुविधा र विदेश पलायनलाई चाहिँ भनौँ न यी प्रणाली एउटै प्रणालीमा जोडेर चाहिँ विशेष दीर्घकालीन मानव स्रोत नीति बनाउनको लागि चाहिँ कस्तो सुझाव दिनुहुन्छ यहाँले चाहिँ
3: ब्रेन ड्रेन भनेको यो नर्सहरूको उसको लागि मात्रै यिनीहरूको सोचाइ यस्तो भनेर चाहिँ हामीले सोच्नु भएन होइन हामी गभर्मेन्ट मात्रै होइन नेपाल सरकार मात्रै होइन विभिन्न इन्स्टिच्युटमा काम गर्ने स्टेक होल्डरहरू उहाँहरूको लिडरसिपमा बस्नेहरू लिडरहरू होइन हामी जस्तो भूतपूर्व हुनु त्यो स्टाफहरू हुन्छ अरू कुराहरू एनजिओ आइएनजिओजहरू हुनसक्छ होइन इन्टरनेसनल एजेन्टहरू हुनसक्छ उनीहरू सबैजनाले के गर्नु पर्यो भन्दाखेरि एउटा सिस्टममा के हेर्नु बजेट चाहिँ सबभन्दा बजेट चाहिन्छ बजेट बिना त केही पनि गर्नु सक्दैन फाइनेन्सियल स्टेटमेन्टको कुरा आउँछ त्यसपछि नर्सेसहरूको एजुकेसनलाई कसरी इम्प्रुभ गर्न सक्छ त कुन कुन ठाउँमा हुन्छ नि अब पार्सियालिटी गर्यो भन्ने कुराहरू सबै ठाउँमा छ इन्स्टिच्युटहरूमा हो भने त्यो नर्सेसहरूलाई स्वस्थ वातावरण बनाउनुको साथै त्यसमा इभ्यालुएसनहरू गर्छ नि कार्य सम्पादन मूल्याङ्कनहरू स्वस्थ रूपमा गर्नु पर्यो मलाई यो मान्छे मनपर्छ यसलाई म धेरै मार्क्स दिन्छु यसलाई अगाडि बढाउँछु त्यो गर्नु हुँदैन म जहिले पनि त्यसको विरोधी हुँ त्यो विरोधीले गर्दाखेरि कहिलेकाहीँ मैले गाह्रोपन मैले महसुस गरिरहेको छु त्यो आफ्नो ठाउँमा काम गर्दाखेरि नेतृत्वमा बस्दाखेरिको कुरा हो है त्यही कारण गर्दाखेरि कार्य सम्पादन मूल्याङ्कन एकदमै स्वस्थ रूपमा हुनु पर्यो तलबको कुरा आयो त्यसपछि उसको प्रोग्रेसनको कुराहरूलाई पनि ध्यान दिनु पर्यो यो सबै चिजहरू चाहिँ एकै ठाउँमा राखेर स्वस्थ रूपमा ब्रेन ड्रेनलाई बाहिर नपठाउनको लागि कसरी हामीले यहाँ चाहिँ रिटेन गर्ने त त्यो स्टाफहरूलाई जो जो उसमा काम गर्न सक्षम छ उनीहरूलाई जे जे ठाउँमा सकिन्छ त्यो ठाउँमा राखेर रा, चित्त बुझ्दो 100% त हामी चित्त बुझाउन सक्दैनौँ कुनै पनि जस्तोसुकै गर्छु भन्ने मान्छेले पनि सक्दैनौँ तर हामीले म्याक्सिमम ऊ चाहिँ इनिसिएसन लिने हो त्यो गर्यो भने चाहिँ यो ब्रेन ड्रेन पनि हामीले केही हदसम्म रोक्न सक्छौँ हाम्रो स्किल्ड म्यान पावर स्किल उसलाई चाहिँ हामीले हाम्रो ठाउँमा राख्न सक्छौँ पेसेन्टले सेफ्टीको कुराहरू पनि उनीहरूको क्वालिटी एस्योरेन्सको कुराहरू पनि हामीले मेन्टेन गर्न सक्छौँ
2: अब पटक पटक आन्दोलन गरिराख्नुपर्ने स्थितिहरू आइरहेको छ होइन एउटा आन्दोलन सकेर त्यसको भनौँ न कार्यान्वयन हुन नपाउँदै अर्को आन्दोलन गर्नुपर्ने स्थितिहरू चाहिँ निम्तिरहेको छ र त्यही क्रममा पनि हामी यतिखेर चर्चा कुराकानी गरिरहेका पनि छौं विशेष गरेर आन्दोलन नगरी आफ्नो मागहरू राख्न सक्ने र आन्दोलनै गर्न नपर्ने अवस्था बनाउन चाहिँ सरकार अस्पताल र नर्सिङ क्षेत्रले के चाहिँ परिवर्तन गर्नुपर्छ जस्तो लाग्छ यहाँलाई चाहिँ
3: आन्दोलन बारम्बार नगर्नको लागि त सबभन्दा पहिला त हामी एकजुट भएर टेबल टक गर्नु पर्यो क्या के कुराहरू आइरहेछ यो बारम्बार भइरहेको किन हो रिजनहरू खोज्नु पर्यो त्यो रिजनहरू खोजिसकेपछि त्यसलाई चाहिँ अब कसरी कार्यान्वयन स्वस्थ वातावरण छलफल गर्नु पर्यो त्यो छलफल गरिसके एउटा निचोड हामीले एलडी निचोड निकाल्नु पर्यो त्यो निचोडलाई हामीले कार्यान्वयनमा ल्याउनको लागि हामीले स्ट्रेटेजिक प्लानहरू बनाउनु पर्यो कोही चाहिँ सर्ट टर्ममा गर्न सकौंला कोही चाहिँ लङ टर्ममा गर्न सकौंला होइन त्यो सबै सबै त्यो नर्सिङ क्षेत्रको लिडरसिप हुन सक्छ, स्वास्थ्य मन्त्रालय हुन सक्छ, अथवा गभर्मेन्टको सेक्टर हुन सक्छ, अथवा अरू स्टेक होल्डरहरू हुन सक्छ। सबैजनाको एउटा केन्द्रबिन्दु एउटा निचोड भनेको हामी टेबल टक गर्ने, सबैजना मिलेर बस्ने, त्यसपछि छलफल गर्ने, त्यो छलफलबाट जे निचोड आउँछ राम्रो निचोडलाई लिएर कार्यान्वयनमा यो कसरी लाने भनेर स्ट्रेटेजिक प्लान पोलिसी बनाएर हामी अगाडि बढ्यौं भने पक्कै पनि यो आन्दोलन मिनिमाइज चाहिँ हामी गर्न सक्छौ। सबै हुन्छ भन्न त हामी भन्न सक्दैनौ, सबैजनालाई 100%लाई हामी चित्त बुझाउन सक्दैनौ, तर चाहिँ त्यो चाहिँ हामी गर्न सक्छौ।
2: अब यहाँले चाहिँ व्यक्तिगत सुझावै दिनु पर्दाखेरि चाहिँ नर्सहरूलाई जस्तो उहाँहरूले चाहिँ विभिन्न भोगाई, अघि यहाँले भनिसक्नुभयो विभिन्न भोगाई समस्या र बाध्यात्मक परिस्थितिको बावजुद पनि आफ्ना कामलाई चाहिँ अगाडि बढाइ चाहिँ रहनु भएको छ, तर कठिनाईहरू चाहिँ छँदैछ। चार दशक त्यो क्षेत्रमा बिताउँदाखेरिका आफ्ना अनुभवहरू सँगसँगै चाहिँ सुझाव दिनुपर्दा नर्सहरूलाई के सुझाव दिनुहुन्छ?
3: म यसमा के भन्छु भन्दाखेरि भर्खर आएको हाम्रो स्टाफ नर्सहरू हुनुहुन्छ होइन, सम्पूर्ण नर्सिङ विधालाई म के भन्छु भने म 40 वर्ष अगाडि 2043 असार 12 मैले एउटा स्टाफ नर्सको रूपमा मैले काम गर्न थालेको हो। म एउटा व्यवसायिक नर्सिङदेखि लिडरसिपबाट एजुकेसन प्राप्त गरेर त्यहाँबाट चाहिँ अहिले अवकाशसम्मको अवस्थामा आइपुगे, तर धेरै अपर्च्युनिटी पनि पाएँ, धेरै च्यालेन्जहरू पनि मैले होइन
2: भोगेँ।
3: तर हामी आत्तिनु हुँदैन, एकैचोटि मैले सबै अपर्च्युनिटी मैले पाउनुपर्छ भन्ने हामीले सोच्ने होइन, होइन हामीले आन्दोलन गर्दै गर्दाखेरि एउटा ए हाम्रो उसमा रेस्पोन्सिबिलिटी पनि छ है, मेरो अकाउन्टेबल पनि यो यो चिजहरू छ, मेरो बिरामीहरूलाई म के गर्ने त होइन, मेरो बिरामीहरूलाई स्याहार सुसार कसले गर्छ त, मैले काम गर्ने क्षेत्र मैले छोडेर बाहिर गएर आन्दोलन गर्छु भनेपछि मेरो मेरो विचार बिरामी मेरो अस्पतालमा काम बस्दै गरेको बिरामीहरूलाई मैले के गर्ने होइन, भर्ना भएको पनि हुनसक्छ, ओपिडीमा बसेको बिरामी पनि हुनसक्छ, उहाँहरूलाई हामी हेरचाह गरेर नगरिकन छोड्न त मिलेन होइन। त्यो भनेको मतलब चाहिँ नर्सहरूको व्यवस्था गरौँ भनेर भनेको होइन, आफ्नो उसको लागि हक अधिकारको लागि हामी लड्नुपर्छ, नलड्ने होइन लड्ने, तर त्यो बिरामीहरूलाई हामी पालो पालो हामी चाहिँ हाम्रो इन्स्टिच्युटमा मैले काम गर्दाखेरि मैले पालो पालो सबै एकैचोटि मैले पठाइन, आन्दोलन गर्नु मैले भाग लिन पठाइदिएँ, तर प्रत्येक क्षेत्रबाट मैले पालो पालो, तर इमर्जेन्सी आइसियु होइन अपरेसन थिएटर यिनीहरूबाट मैले पठाइन, किनभने त्यो क्रिटिकल एरियाजहरू हो, क्रिटिकल एरियाजहरूमा त्यो बिरामीहरू सबै हामीसँग डिपेन्डेन्ट हुन्छ, उहाँहरूको आफन्तहरूले पनि नसक्ने, उहाँहरू जानु मिल्दैन, जसको कारण गर्दाखेरि हामीले सबभन्दा पहिला आन्दोलन गर्दाखेरि त्यो बिरामीहरूलाई केयर गर्नुपर्छ, मेरो रेस्पोन्सिबिलिटी हो भनेर बुझ्नु पर्यो, त्यसपछि त्यो सँगसँगै हामीले आन्दोलन त केयर गर्दै आन्दोलन पनि हामी अगाडि बढायो भने हामीलाई पब्लिकको समर्थन पनि पाउँछौ बुझेन, त्यसपछि पब्लिकको समर्थन सँगसँगै बिरामीहरूलाई पनि ए बिरामीहरूले पनि ए उहाँहरू त्यस्तो अवस्थामा हुँदाहुँदै पनि हामीलाई केयर गर्नु छोड्नु भएको छैन, इन्स्टिच्युटले पनि ए यो इन्स्टिच्युटको सिस्टमलाई बिगारेको छैन है यो नर्सहरूले भन्ने कुराहरू उहाँहरूले पनि उहाँहरू चाहिँ सोच्न बाध्य हुन्छ। त्यही कारणले गर्दाखेरि मैले सबैलाई के अनुरोध गरेँ भने हामी आफ्नो अधिकार खोज्दै गर्दाखेरि इन्स्टिच्युट के अरे इन्स्टिच्युटमा आउने बिरामीहरू हेल्थ सेक्टरमा आउने बिरामीहरूलाई पनि याद गर्नुपर्छ है भन्ने कुरा म अहिले मात्रै होइन म अहिले पनि भन्छु भविष्यमा पनि भन्छु। म नर्सिङ डाइरेक्टर हुँदाखेरि मैले त्यही भनेको थिएँ, आन्दोलन गर्नलाई मैले समर्थन नगरेको पनि छैन, सबैजनालाई पठाउँथे तर चाहिँ पार्ट पार्ट गरेर यो क्षेत्रबाट यतिजना है,
2: तर क्रिटिकल क्षेत्रकोहरूलाई चाहिँ पठाउनु हुन्थ्यो, त्यहाँकोलाई चाहिँ विशेष प्राथमिकता हुन्थ्यो।
3: उहाँहरू चाहिँ इन्ट्रेस्ट के गर्थ्यो भन्दाखेरि हामी खाजा खान जाँदाखेरि हाम्रो खाजा टाइममा जान्छौ भन्थ्यो हुन्छ भनेर भनिदिन्थ्यौँ, जानुहुन्थ्यो उहाँहरू, तर बिरामी सेवालाई चाहिँ कहिले पनि उहाँहरूले रोकेन। म त्यही अनुरोध गर्छु सबै नेपालभरिको सम्पूर्ण नर्सिङ समुदायलाई, म के भन्छु भने हामी आफ्नो प्रोफेसनल र पर्सनल समस्याहरू हामीसँग छँदैछ, त्यो समस्याहरू पक्कै पनि हामीले सुधार्नुपर्छ, यो कसरी समस्या सुधार्ने टेबल टक गरेर, टेबल टक नगरिकन के अरे विभिन्न स्टेक होल्डरसँग हुन सक्छ, नर्सिङ काउन्सिलसँग हुन सक्छ, स्वास्थ्य मन्त्रालयसँग हुन सक्छ, विभिन्न विधाहरूसँग हुन सक्छ, आफ्नै इन्स्टिच्युटसँग हुन्छ। एकदम शान्तिपूर्ण वातावरणमा हामी वार्तालाप गरौँ, जसले गर्दाखेरि राम्रो निचोड निस्किन्छ, हेल्दी वातावरण निस्किन्छ, जसको कारण गर्दाखेरि हाम्रो समस्या नर्सेसको समस्या सुल्झिन्छ, जसले गर्दाखेरि हाम्रो सम्पूर्ण कुराहरू चाहिँ हामी अगाडि बढाउन सक्छौँ, बिरामीहरूको केयरमा पनि हामी यथावत हामीले राम्रो गर्न सक्छौँ।
2: धेरै धन्यवाद दिन चाहन्छु आजको यस कार्यक्रममा, विशेष गरेर नर्सको समस्या रोजगारी र समस्या समाधानको लागि के कस्ता प्रयास गर्न सकिन्छ भन्ने बारेमा कुराकानी गर्न स्टुडियोमै आइदिनु भएकोमा म यहाँलाई धेरै धन्यवाद दिन चाहन्छु।
3: के हो भन्दाखेरि मैले फेरि पनि सम्झनाजीलाई के भन्छु, उज्यालो रेडियो नेटवर्कमा मलाई बोलाइदिनु भयो, मेरो आफ्नो कुराहरू मैले राख्न पाएँ। विशेष गरेर पब्लिकमा काम गर्नेहरू हामी काम चाहिँ गर्छौँ, तर अगाडि आएर पब्लिकलाई आफ्नो कुराहरू हामीले राख्न पाइरह हुँदैनौ होइन, जसको कारण गर्दाखेरि आज त्यो मौका दिनुभयो। मैले आफ्नो नर्सेसहरूलाई केही आह्वान पनि गर्न पाएँ, उहाँलाई अनुरोध गर्न पाएँ, हामीले आफ्नो बिरामी आफ्नो कर्तव्य आफ्नो चाहिँ उत्तरदायित्व चाहिँ कहिले पनि भुल्नु हुँदैन भन्ने कुराहरू अझै पनि मैले भन्दै म बिदा हुन्छु। नमस्कार, धन्यवाद।
2: उहाँ हुनुहुन्थ्यो पाटन अस्पतालका पूर्व नर्सिङ निर्देशक शान्ता डंगोर श्रेष्ठ। उहाँसँग नर्स सेवामा रोजगारीका समस्या र समाधानका उपाय बारेमा कुराकानी गर्यौं। यो कुराकानीसँगै बदलिदो नेपालको आजको समय सकिएको छ। अर्को सोमबार अर्को नयाँ विषयमा कुराकानी लिएर आउने नै छौं। प्राविधिक साथी दिनेश निरौला र संघर्ष विष्टलाई धन्यवाद दिँदै म सम्झना महर्जन पनि बिदा हुन्छु। नमस्कार।

0: सुन्दर, मनमोहक र आकर्षक गरगहनाको लागि विगत चार दशकदेखि सेवारत अमृत सुन चाँदी पसल तथा हस्तकला उद्योग बेसी सहर नगरपालिका साथ त्रिवेणी टोल बेसी सहर
1: कम्प्युटर तौलमा छापावाला सुनका गरगहना
0: हार मंगलसूत्र छड्की तिलहरी मिनी तिलहरी औठी सिक्री टप झुम्का चुरी टिकिया चन्द्रमा क्लिप पंखे चन्द्रमा विभिन्न किसिमका जन्तर लगायतका सम्पूर्ण गरगहना
1: सुन चाँदी खरिद बिक्री र पुराना गरगहना साटफेरका लागि अमृत सुन चाँदी पसल
0: रेडीमेड एवं अर्डर अनुसारका आधुनिक र परम्परागत आकर्षक गरगहना
1: चाँदीका सामान र राशि अनुसारका पत्थरका लागि
0: अमृत सुन चाँदी पसल तथा हस्तकला उद्योग बेसी सहर नगरपालिका साथ त्रिवेणी टोल बेसी सहर प्रोप्राइटर रविलाल विश्वकर्मा अमृत विश्वकर्मा फोन 0665201
1: मोबाइल 97460054
0: शुद्धता र विश्वसनीयता हाम्रो प्रतिबद्धता
2: यो मोबाइलले पनि तनावै दियो भने
3: हैन के तनाव दियो ए खुशी
2: हेर न अस्ति भर्खर बनाएर ल्याएको फेरि बिग्रियो होइन मर्मत गर्ने गतिलो पसल कतै छैन
3: छ नि किन नहुनु हाम्रै बेसी सहरको पुरानो ब्याङ्क चोक नजिकै रहेको जनता मोबाइल इलेक्ट्रोनिक्स पसलमा दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मोबाइल मर्मत गरिन्छ नि
4: हामी कहाँ सामसुङ रेडमी भिभो टेक्नो ओप्पो नार्जो रियलमी लगायतका ब्रान्डेड मोबाइल सेटहरू पाइनुका साथै बिग्रिएका जुनसुकै ब्रान्डका मोबाइलहरू दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मर्मत गरिन्छ साथमा इलेक्ट्रिक सामानहरू पनि उपलब्ध छ
3: प्रोप्राइटर शम्सुल आलम जनता मोबाइल इलेक्ट्रोनिक्स पसल बिक्री तथा मर्मत केन्द्र बेसीसार नगरपालिका साथ पुरानो ब्याङ्क चोक रोशन फ्रेस हाउस सँगै लमजुङ थप जानकारीको लागि सम्पर्क 98495 94046 98130949
5: हाम्रो शाखा बेसीसार नगरपालिका साथ एनआईएमबी ब्याङ्कको ठिक अगाडि पनि रहेको छ
6: मुटु छाती एवं श्वास प्रश्वासका बिरामीहरूका लागि खुसीको खबर
7: मुटु रोगका बिरामी अब लमजुङ बाहिर जानु पर्दैन मुटुको भिडियो जाँच अब सेवा मोडल हस्पिटल प्राइभेट लिमिटेडमा
6: पुरानो मेडिकल कलेज चितवनका वरिष्ठ मुटु रोग विशेषज्ञ प्रोफेसर डाक्टर मनोज श्रेष्ठ सेवा मोडल हस्पिटलमा आउनुहुने हुँदा मुटु श्वास प्रश्वास ब्लड प्रेसरका समस्या भएका बिरामीहरूले स्वास्थ्य जाँच गराउनु भई समयमा नै ढुक्क हुनुहोस् साथै सोही दिन मुटुको भिडियो जाँच कार्डियोग्राफी सेवा पनि उपलब्ध छ साथै सेवा मोडल हस्पिटलका सम्पूर्ण सेवाहरू पनि सुचारू हुनेछ
7: जाँच हुने दिन र समय यही भदौ 20 गते तेस्रो शनिबार बिहान 9 बजेबाट
6: स्थान सेवा मोडल हस्पिटल प्राली सानिमा बैंक अगाडि बेसी सर साथ लमजुङ सम्पर्क फोन नम्बर 0665909999 मोबाइल 98477962
8: Extreme energy drink. Time check. Aile thik 9 baje ko cha.
9: Extreme energy drink. Taste the difference. Feel the energy.
10: Marsang de FM 95 MHz.
11: नमस्कार म हृदय रिमाल उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा तपाईंलाई स्वागत छ सबैभन्दा पहिले मुख्य खबर ग्यास आपूर्ति सहज बनाउन सरकारको पहल बजार अनुगमन तीव्र कालोबजारी गर्नेमाथि कार्यवाही आउँदो असोजसम्म सरकारले 4 खर्ब रूपियाँ ऋण उठाउने 1 खर्ब आन्तरिक ऋण उठाउने तयारी आज हिमाली तथा पहाड़ी क्षेत्रमा ठूलो पानी पर्ने सम्भावना केही ठाउँमा पर्सीसम्म नै ठूलो पानी पर्ने आफ्नो सबै शर्त पूरा नभएसम्म हर्मुज जलमार्ग नखोल्ने इरानको चेतावनी ओमानसँगको वार्ता अन्तिम चरणमा र 7 सदस्यीय नेपाली बक्सिङ टोली विशेष प्रशिक्षणका लागि आज भारत जाँदै
12: काठमाडौँ उपत्यका सहित देशका विभिन्न ठाउँमा खाना पकाउने एलपी ग्यासको अभाव देखिएपछि सरकारले आपूर्ति सहज बनाउन विशेष पहल थालेको छ। नेपाल आयल निगमले भारतीय आयल कर्पोरेशनसँग ग्यासको कोटा बढ़ाउन माग गरेको जनाएको छ। यसअघि मासिक झण्डै 49,500 मेट्रिक टन ग्यास माग गर्दै आएकामा बढ़ीमा 45,000 मेट्रिक टन मात्रै आयात हुने गरेको थियो। पछिल्लो समय बजारमा अभाव बढ़ेपछि निगमले झण्डै 55,000 मेट्रिक टन ग्यास माग गरेको छ। यसैबीच देशभर ग्यासको अभाव बढ़ेपछि सरकारले बजार अनुगमन तीव्र पारेको छ। गृह मन्त्रालय र उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको समन्वयमा काठमाडौँ उपत्यकाका विभिन्न ग्यास डिपोमा सादा पोसाका प्रहरी परिचालन गरिएको छ। ग्यास लुकाउने, कृत्रिम अभाव सृजना गर्ने तथा तोकिएको मूल्यभन्दा बढ़ीमा बिक्री गर्नेलाई तत्काल कार्यवाही गर्ने सरकारको चेतावनी छ। बजारमा ग्यास अभावको मौका छोपेर कालोबजारी गर्ने विरूद्ध देशका विभिन्न जिल्लामा कार्यवाही समेत शुरू भएको छ। बाँकेको नेपालगंजमा ग्यास लुकाएको आरोपमा एक किराना पसललाई 50,000 रूपियाँ जरिवाना गरिएको छ। अनुगमनका क्रममा नेपालगंज 11 रहेको शंकर दयाल बद्री प्रसाद प्रोभिजन स्टोरमा 13 ग्यास सिलिण्डर लुकाएर राखेको अवस्थामा भेटिएपछि उपभोक्ता संरक्षण ऐन 2075 अनुसार जरिवाना गरिएको छ। भक्तपुरको चागुनारायण नगरपालिका 2 दुवाकोटबाट ग्यास कालोबजारी गरेको आरोपमा एकजना पक्राउ परेका छन्। शंखुवासभाको खाद्यबारीमा पनि तोकिएको मूल्यभन्दा बढ़ीमा ग्यास बिक्री गरेको आरोपमा एक व्यवसायी पक्राउ परेका छन्। रसुवाको धुन्चे बजारमा पनि ग्यास लुकाएर बढ़ी मूल्यमा बिक्री गरेको गुनासो आएपछि बजार अनुगमन तीव्र पारिएको छ। धनकुटामा पनि ग्यासको अभाव बढ़ेपछि प्रशासन र प्रहरीले डिलर तथा बिक्री केन्द्रमा छड़के अनुगमन शुरू गरेको छ। बागलुङमा सड़कबाट ग्यास वितरण गर्ने व्यवस्था हटाएर अब आधिकारिक डिलर मार्फत नै वितरण गर्ने निर्णय गरेको छ। यसैबीच पर्याप्त ग्यास आयात भइरहेको भन्दै ग्यास उद्योग संघले उपभोक्तालाई अनावश्यक रूपमा सिलिण्डर संचित नगर्न आग्रह गरेको छ। अभाव हुने डरले उपभोक्ताले आवश्यकता भन्दा बढ़ी ग्यास भण्डारण गर्न थालेपछि बजारमा थप चाप परेको भन्दै संघले संयमित हुन आग्रह गरेको छ। सरकारले उपभोक्तालाई आधिकारिक डिलरबाट तोकिएको मूल्यमा मात्र ग्यास खरिद गर्न र अभावको नाममा हुने कालोबजारी तथा कृत्रिम अभावबारे तत्काल सम्बन्धित निकायलाई जानकारी गराउन आग्रह गरेको छ। सरकारले चालू आर्थिक वर्षको 3 महिनामा अर्थात साउन भदौ र असोजमा 1 खर्ब ऋण उठाउने भएको छ। सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले तय गरेको ऋणको तालिका अनुसार चालू आर्थिक वर्षको पहिलो त्रैमासमा सरकारले 1 खर्ब रूपियाँ आन्तरिक ऋण उठाउन लागेको हो। सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले ऋण तालिका अनुसार चालू आर्थिक वर्षमा सरकारले 4 खर्ब 10 अर्ब रूपियाँ आन्तरिक ऋण उठाउनेछ। पहिलो त्रैमासमा सरकारले ट्रेजरी बिल मार्फत 10 खर्ब र विकास ऋण मार्फत 90 अर्ब रूपियाँ ऋण उठाउने तयारी गरेको छ। त्यस्तै दोस्रो त्रैमासमा सरकारले ट्रेजरी बिल मार्फत 10 अर्ब, विकास ऋण पत्र मार्फत 80 अर्ब, नागरिक बचत पत्र मार्फत 2 अर्ब 50 करोड़ र वैदेशिक रोजगार बचत पत्र मार्फत 50 करोड़ रूपियाँ ऋण उठाउनेछ। तेस्रो त्रैमासमा ट्रेजरी बिल मार्फत 30 अर्ब र विकास ऋण पत्र मार्फत 90 अर्ब तथा चौथो त्रैमासमा ट्रेजरी बिल मार्फत 54 अर्ब, विकास ऋण पत्र मार्फत 40 अर्ब, नागरिक बचत मार्फत 2 अर्ब 50 करोड़ र रोजगार बचत पत्र मार्फत 50 करोड़ रूपियाँ ऋण उठाउने सरकारको योजना छ। आज कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाड़ी भूभागमा ठूलो पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। यस्तै लुम्बिनी प्रदेशका तराईका केही ठाउँमा पनि ठूलो वर्षाको अनुमान छ। कोशी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भेगका केही ठाउँ तथा मधेस, बागमती र गण्डकी प्रदेशका तराई भेगका थोरै ठाउँमा मेघगर्जन र चट्याङ सहित मध्यमसम्मको वर्षाको अनुमान छ। गैरातीदेखि नै काठमाडौँ उपत्यका सहित बागमती, कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै ठाउँमा पानी परिरहेको महाशाखाका अनुसार आज राति पनि देशका विभिन्न ठाउँमा पानी पर्नेछ। कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाड़ी भूभाग, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाड़ी भूभाग तथा लुम्बिनी प्रदेशका पहाड़ी र तराई भूभागका एक दुई ठाउँमा ठूलो पानी पर्न सक्ने पूर्वानुमान छ। भोलि र पर्सी पनि केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको महाशाखाले जनाएको छ। यसैबीच लगातारको वर्षासँगै खसेको पहिरोका कारण सोलुखुम्बुमा 2 वडा कार्यालय भवन उच्च जोखिममा परेका छन् भने 11 घर परिवार विस्थापित भएका छन्। सोलु, दुतकुण्ड नगरपालिका 3, तामाखानी र चोताङ गाउँपालिका 4 वडा कार्यालय भवन पहिरोको उच्च जोखिममा परेको छ भने पहिरोका कारण वडा कार्यालयका संरचनासँगै आसपासका बस्ती समेत जोखिममा परेका छन्। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा चार भन्जाङभित्रका खबर सँगै अरू खबरहरू बाँकी नै छन्, सुन्दै गर्नुहोला।
13: वर्षाको बेला गरिएको पूर्व तयारीले धनजनको क्षति रोकथाम गर्छ।
14: मौसम र बाढ़ी सम्बन्धी आधिकारिक सूचना नियमित रूपमा सुन्ने र हेर्ने गरौं। मोबाइल चार्जमा राखौं। आवश्यक कागजात, औषधि, खानेकुरा, पिउने पानी, टर्च, रेडियो र प्राथमिक उपचार सामग्री सुरक्षित ठाउँमा राखौं।
13: बाढ़ीको चेतावनी पाउन साथ सुरक्षित र अग्लो ठाउँमा जाउँ। बाल बालिका, ज्येष्ठ नागरिक, गर्भवती, बिरामी तथा अपाङ्गता भएका व्यक्तिलाई पहिलो प्राथमिकता दिउँ।
14: सार्वजनिक हितका लागि उज्यालोको अनुरोध।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: सीधा कुरा प्रश्न विचार यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। अब थप खबरहरू। प्रधानमन्त्री बालेन्द्र शाहले भारत र चीनका राजदूतसँग आज एक्लै एक्लै भेटवार्ता गर्नुहुने भएको छ। प्रधानमन्त्रीको सचिवालयका अनुसार प्रधानमन्त्रीले आज बिहान 11 बजे भारतीय राजदूत नवीन श्रीवास्तवसँग र दिउँसो 3 बजे चिनिया राजदूत झाङ माओमिङसँग भेटवार्ता गर्ने तालिका छ। यसअघि प्रधानमन्त्री शाहले चैत 25 गते नेपालका लागि विभिन्न देशका राजदूत र कूटनैतिक नियोगका प्रमुखसँग सामूहिक भेटवार्ता गर्नुभएको थियो। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका दक्षिण एशिया मामिला हेर्ने प्रमुख दूत एवं भारतका लागि अमेरिकी राजदूत सर्जियो गोरसँग भने प्रधानमन्त्रीले भेट्न अस्वीकार गर्नुभएको थियो। भ्रेकुटी मण्डमा रहेको काठमाडौँ उपत्यका सार्वजनिक पुस्तकालय आजदेखि नियमित सञ्चालनमा आउने भएको छ। भाडा बकौता विवादका कारण झण्डै 4 महिना बन्द रहेको पुस्तकालयको ताला गएको बुधबार खोलिएपछि आजदेखि पाठक तथा अध्येताका लागि नियमित रूपमा सेवा सञ्चालन गर्न लागि हो। समाज कल्याण परिषदको महातत्वमा रहेको भ्रेकुटी मण्डपमा प्रदर्शनी केन्द्रमा सञ्चालित

0: चाडपर्व नजिकैसँगै यसपालि पनि अटो व्यवसायहरूको व्यस्तता बढ़ेको छ। दुईवटा अटो शो मार्फत व्यवसायहरूले नयाँ गाड़ीहरू लन्च गर्ने प्रतिस्पर्धा थालेका छन्। पहिलेका वर्षहरूमा एउटा मात्र नाडा अटो शो हुने गरेकामा गएको वर्षदेखि दुईवटा अटो शो हुन थालेका छन्। यस वर्ष पनि अटो व्यवसायहरूका दुई ठूला साता संस्थाहरू नेपाल अटोमोबाइल इम्पोर्ट्स एण्ड म्यानुफ्याक्चर्स एसोसिएशन नाइमा र अटो नाटा अटोमोबाइल्स एसोसिएशन अफ नेपाल नाडाले छुट्टा छुट्टै अटो शो आयोजना गर्दैछन्। भोलि साउन 26 गतेदेखि 31 गतेसम्म नाइमाको आयोजनामा नाइमा मोबिलिटी एक्सपो 2026 हुँदैछ भने भदौ 9 गतेदेखि 14 गतेसम्म नाडाको आयोजनामा नाडा अटो शो 2026 सञ्चालन हुँदैछ। अब विदेशको खबर। इरानको इस्लामिक रिभोल्युसनरी गार्डसले आफ्ना सबै माग पूरा नभएसम्म विश्वको प्रमुख ऊर्जा मार्ग हर्मुज जलमार्ग फेरि नखोल्ने चेतावनी दिएको छ। इरानी पक्षले युद्धका क्रममा भएको क्षतिपूर्ति प्रतिबन्ध हटाउने, विदेशमा रोक्का गरिएका सम्पत्ति फुका गर्ने तथा इरान र उसका सहयोगी विरूद्धका सैन्य कार्यवाही अन्त्य गर्नुपर्ने माग अघि सारेको छ। इरानका सुरक्षा प्रमुख मोहम्मद बागेर जोलगाद्रले हर्मुज खोल्नु अघि पूरा गर्नुपर्ने मागहरूको सूची सार्वजनिक गर्नुभएको अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका छन्। त्यसमा इरानसँगै लेबनान, प्यालेस्टाइन, यमन र इराक विरूद्धको युद्ध तथा आक्रमण अन्त्य गर्नुपर्ने माग समेत समावेश छ। इरानी रिभोल्युसनरी गार्डसले हर्मुज अहिले सामान्य जलमार्ग नभई युद्धको मैदान बनेको बताउँदै शत्रुपक्षले सबै शर्त स्वीकार नगरेसम्म जलमार्ग बन्द राख्ने रणनीति रहेको जनाएको छ। यसैबीच इरानी विदेश मन्त्री अब्बास अरागचीले ओमानसँग हर्मुज जलमार्गमा यातायात र व्यवस्थापन सम्बन्धी छलफल भने अन्तिम चरणमा पुगेको बताउनु भएको छ। अब खेल खबर। विश्व एसियन गेम्समा पदक जित्ने लक्ष्यसहित 7 सदस्यीय नेपाली बक्सिङ टोली 40 दिने विशेष प्रशिक्षणका लागि आज भारत जाँदैछ। नेपाली बक्सिङ टोलीले भारतको आसाममा रहेको स्पोर्ट्स अथोरिटी अफ इण्डियामा अभ्यास पूरा गरी उतैबाट जापानको आईसी र नागायोमा हुने एसियन गेम्सका लागि प्रस्थान गर्नेछ। विश्व बक्सिङ च्याम्पियनशीपका कास्य पदक विजेता चन्द्रबहादुर थापा सहितको टोलीले सन् 2010 पछि बक्सिङमा पदक विहीन रहेको नेपालको विरासत फर्काउने मुख्य लक्ष्य राखेको छ। आउँदो सेप्टेम्बर 19 अक्टोबर 4 जापानको आइची र नागायोमा हुने विश्व एसियन गेम्समा नेपालबाट बक्सिङ सहित 22 खेलको सहभागिता हुनेछ। चार भन्ज्याङ भित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। ग्यास आपूर्ति सहज बनाउन सरकारको पहल, बजार अनुगमन तीव्र, कालोबजारी गर्नेमाथि कार्यवाही। आउँदो असोजसम्म सरकारले 4 खर्ब रूपियाँ ऋण उठाउने, 1 खर्ब आन्तरिक ऋण उठाउने तयारी। आज हिमाली तथा पहाड़ी क्षेत्रमा ठूलो पानी पर्ने सम्भावना, केही ठाउँमा पर्सीसम्म नै ठूलो पानी पर्ने। आफ्नो सबै शर्त पूरा नभएसम्म हर्मुज जलमार्ग नखोल्ने इरानको चेतावनी, ओमानसँगको वार्ता अन्तिम चरणमा। र 7 सदस्यीय नेपाली बक्सिङ टोली विशेष प्रशिक्षणका लागि आज भारत जाँदै।
1: एनबीएल सर्वसुलभ आवास कर्जा
2: अब बन्छ तपाईँको सपनाको घर, किनकि हामीसँग छ सर्वाधिक न्यून ब्याज दर।
1: आधार दरमा मात्र 0.5% प्रिमियम थप।
2: विशेषताहरू रु 2 करोड सम्मको कर्जा सुविधा।
1: घर तथा अपार्टमेन्ट खरिद, घर निर्माण तथा मर्मत सम्हार गर्न
2: 25 वर्ष सम्मको लचिलो कर्जा अवधि,
1: न्यून सेवा शुल्क, न्यून ब्याज दर,
2: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह।
1: थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 सम्पर्क गर्नुहोस्।
2: शर्तहरू लागू हुनेछन्।
3: समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।

0: नेपाललाई चाहिएको छ योद्धा, टाटा योद्धा पिकअप, न सुख्छ न रोकिन्छ।
1: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको चार भञ्जाङ भित्रका खबरमा तपाईंलाई स्वागत छ। साउनको अन्तिम सोमबार आज बोलबम यात्रा गर्न भक्तजन सुन्दरी जलमा जम्मा भएका छन्। हरेक वर्ष साउन महिनाको सोमबार बागमती नदीको किनार सुन्दरी जलमा जम्मा भएका भक्तजन स्नान गरी शुद्ध कपड़ा लगाएर त्यहाँको जल पशुपतिनाथ मन्दिरमा चढ़ाउने गर्छन्। हिजै बोलबम यात्राको आयोजनामा बोलबम कार्य संघ र सनातन युवा मंच नेपाल लगायत संस्थाले गरेका हुन्। बोलबमका लागि भक्तजन गए राति नै सुन्दरी पुगेर स्नान लगायत नित्यकर्म गरी जल लगेर पशुपतिनाथ मन्दिरमा चढ़ाउने गर्छन्। बोलबम यात्रामा झण्डै 10,000 भन्दा बढ़ी भक्तजनको उपस्थिति रहेको परिप्रभाग सुन्दरी जलले जनाएको छ। राति 12 बजेसम्म भजन कीर्तन गरी बस्ने भक्तजनहरूले त्यसपछि भने स्नान गरी जल बोकेर खाली खुट्टा सुन्दरी जलबाट पशुपतिनाथसम्मको यात्रा गरी पशुपतिनाथलाई जल चढ़ाउने गर्छन्। पशुपतिनाथमा आज बोलबम यात्रीका लागि जल चढ़ाउन उत्तरतर्फको ढोकाको व्यवस्था गरिएको छ। साउनको अन्तिम सोमबार आज बिहान 3 बजेदेखि पशुपतिनाथका चारै ढोका खुल्ला गरिएको छ। बिहानैदेखि पशुपतिनाथ लगायत शिव मन्दिरहरू

0: अमूल्य जीवनको हेरचाह गर्नु हाम्रो कर्तव्य हो। तपाईँको जीवन हेरचाहको साझेदार हामी बन्नेछौ। तपाईँको सहर सुन्दर बजारमा विशेषज्ञ सहित तपाईँकै सेवामा HDCS नमुना सामुदायिक अस्पताल सुन्दर बजार।
1: अस्पतालमा उपलब्ध विशेषज्ञ सेवाहरू: जनरल फिजिसियन सेवा, महिला रोग विशेषज्ञ सेवा, जनरल सर्जरी विशेषज्ञ सेवा, मृगौला रोग विशेषज्ञ सेवा, दन्त रोग सम्बन्धी विशेषज्ञ सेवा, मनोविमर्श सेवा र जटिल तथा सामान्य शल्यक्रिया सेवा।
0: निदानात्मक सेवा अन्तर्गत भिडियो एक्सरे, ल्याब परीक्षण, ECG, डिजिटल एक्सरे र दम पत्ता लगाउने जाँच सेवा उपलब्ध छ।
1: साथमा 24 घण्टा आकस्मिक सेवा, अन्तरङ्ग तथा बहिरङ्ग सेवा, फार्मेसी सेवा, प्यालेटिभ केयर सेवा, समुदाय स्वास्थ्य सेवा, खोप सेवा, परिवार नियोजन सेवा र एम्बुलेन्स सेवा पनि उपलब्ध छ।
0: HDCS नमुना सामुदायिक अस्पताल सुन्दर बजार 6 लमजुङ। सम्पर्क फोन 0660-4021-23, 4021-24, मोबाइल 9841-4514-48।
2: यो मोबाइलले पनि तनावै दियो भने
3: हैन, के तनाव दियो ए खुशी?
2: हेर न, अस्ति भर्खर बनाएर ल्याएको फेरि बिग्रियो। हैन, मर्मत गर्ने गतिलो पसल कतै छैन?
3: छ नि, किन नहुनु। हाम्रै बेसी सहरको पुरानो ब्याङ्क चोक नजिकै रहेको जनता मोबाइल इलेक्ट्रोनिक्स पसलमा दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मोबाइल मर्मत गरिन्छ नि।
4: हामी कहाँ सामसुङ, रेडमी, भिभो, टेक्नो, ओप्पो, नार्जो, रियलमी लगायतका ब्रान्डेड मोबाइल सेटहरू पाइनुका साथै बिग्रिएका जुनसुकै ब्रान्डका मोबाइलहरू दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मर्मत गरिन्छ। साथमा इलेक्ट्रोनिक सामानहरू पनि उपलब्ध छ।
3: प्रोप्राइटर शम्सुल आलम, जनता मोबाइल इलेक्ट्रोनिक्स पसल, बिक्री तथा मर्मत केन्द्र, बेसीसार नगरपालिका 7 पुरानो ब्याङ्क चोक, रोशन फ्रेस हाउस सँगै लमजुङ। थप जानकारीको लागि सम्पर्क 9845994046 र 9813-09-4932। विगत लामो समयदेखि सञ्चालित लमजुङकै पुरानो र स्थापित जयलक्ष्मी सुनचाँदी पसल जिल्लामा नै पहिलो पटक अन्तर्राष्ट्रिय हलमार्क एवं मान्यता प्राप्त तिसा ज्वेलर्स एन्ड डायमण्ड सँगको सम्बद्धतामा विभिन्न प्रकारका हिराका आकर्षक गरगहना सहित अब हजुरहरूको सेवामा।
5: कम्प्युटर तौलमा आधुनिक मेसिनबाट कटिङ गरिएका तयारी तथा अर्डर अनुसारका आकर्षक गरगहना खरिद बिक्री तथा कुनै पनि पसलबाट किनेका गरगहना साफेट गर्नु परेमा साथै राशि अनुसारका पत्थरहरूको लागि हामीलाई सम्झनुहोस्।
3: प्रोपाइटर बहादुर विश्वकर्मा, जयलक्ष्मी सुनचाँदी पसल, बेसी सहर नगरपालिका 7 लमजुङ। सम्पर्क फोन 0665-20-209।

0: Sonia.
1: Extreme energy drink.
2: होइन खुशी के खान्छौ आजकल त झनै फुर्तिलो र स्वस्थ देख्छु त
3: खाने त खासै केही होइन दिदी लमजुङ एग्रो बी कञ्चनद्वारा उत्पादित शुद्ध लमजुङ मह बिहान बेलुका दैनिक एक एक चम्चा खाने गरेको छु
2: अनि मह चाहिँ शुद्ध र अर्ग्यानिक नै होला र
3: हो नि दिदी लमजुङ मह त 1350 मिटर उचाइमा आफ्नै फर्ममा जंगली स्रोतबाट उत्पादित कार्तिकी अर्ग्यानिक मह हो
2: मह बाहेक अरू के पाइन्छ त्यहाँ
3: त्यहाँ त जिल्लाकै पहिलो र एकमात्र शुद्ध मह मौरीको गोला सहितको घार खाली घार कृषि तथा मौरीजन्य औजार बिउ बिजन सुपथ मूल्यमा पाइनुको साथै तालिम र परामर्श समेत दिइन्छ नि
2: ओहो स्वास्थ्य पनि कमाईको बाटो पनि एकै ठाउँमा म पनि आजै गएर मह र मौरी पालन सम्बन्धी परामर्श लिइहाल्छु
4: तपाईले रोजेको र खोजेको जस्तै शुद्ध मह मौरी गोला सहितको घार खाली घार कृषि तथा मौरीजन्य औजार बिउ बिजन सुपथ मूल्यमा पाउनका साथै तालिम र परामर्शका लागि हामीलाई सम्झनुहोस् प्रोप्राइटर बुद्धि आले मुख्य कार्यालय सुन्दर बजार 5 गहते लमजुङ सम्पर्क कार्यालय बेसीसर 8 13 चौतारा नजिकै बस पार्क जाने बाटो कर्पुरेश्वर सिसा तथा प्लाई पसल सँगै रहेको घर थप जानकारीको लागि 9861139157
3: महको सेवन स्वास्थ्य र दीर्घ जीवन
5: बाउजू एक बिहानै घर सरसफाई गर्न लाग्नु भएछ त
6: हजुर नानी अब सरसफाई गर्नु भनेको त आफ्नै लागि हो नि फेरि हाम्रो गाउँपालिकाले स्वच्छ सफा र हराभरा मर्स्याङदी गाउँपालिका बनाउने उद्देश्यले सफा मर्स्याङदी अभियान शुरू गरेको छ त्यसलाई पनि सफल बनाउनु पर्यो नि होइन र
5: हो नि बाउजू घरबाट निस्कने फोहोर चाहिँ कहाँ फाल्नुहुन्छ नि
6: ल सुन्नुहोस् नानी हामी हाम्रो घर आँगन हरेक दिन सरसफाई गर्छौँ हरेक महिना 2 घण्टा छुट्याएर गाउँले सबै मिलेर गाउँघर बाटो पनि सरसफाई गर्छौँ र त्यसबाट निस्कने कुहिने फोहोरको हामी कम्पोस्ट मल बनाउँछौँ नकुहिने सिसा प्लास्टिक टिन आदि जस्ता फोहोरहरूलाई एक ठाउँमा जम्मा गर्छौँ र गाउँपालिकाको फोहोर उठाउने गाडीमा हालेर पठाउँछौँ
7: आफ्नो घर आँगन र गाउँको नियमित सरसफाई गरौँ स्वच्छ सफा र हराभरा मर्स्याङदी गाउँपालिका बनाउने अभियानलाई सार्थक बनाऊ मर्स्याङदी गाउँपालिका परिवार लम्जुङ

0: दिदी अल्मलै पर्नु भए त के खोज्नु भएको त्यसरी?
1: ए बाबु पो, जोकतौल गर्ने डिजिटल ढक तराजु चाहिएको थियो, यता कता पाइन्छ होला?
0: हाम्रै बेसी सहर नगरपालिका साथ एनएमबी ब्याङ्क अगाडि रहेको एएस किचन हाउसमा जानुहोस् न। त्यहाँ नेपाल सरकारबाट नापतौल इजाजत प्राप्त जस्तो भन्यो त्यस्तै डिजिटल ढक काँटाहरू सुपथ मूल्यमा पाइन्छ।
2: हजुर, नेपाल सरकार नापतौल इजाजत प्राप्त डिजिटल ढक काँटा तराजु आदि थोक तथा खुद्रा मूल्यमा पाउनुका साथै मरमत पनि गरिन्छ। साथै किचनका सम्पूर्ण सामग्री सामानहरू थोक तथा खुद्रा मूल्यमा बिक्री गरिन्छ।
3: प्रोपाइटर दिलीप श्रेष्ठ, एएस किचन हाउस, बेसर नगरपालिका साथ एनआईएमबी ब्याङ्क अगाडि। थप जानकारीका लागि सम्पर्क 9856074486।
4: सबैजना यस्तो मजाले हाँसेका छन्, यो रविनालाई चाहिँ के भयो?
5: बिचरा, दाँतकै समस्या छ त, कसरी हाँस्नु?
4: कति दिन बस्ने मुख सुनेर दीपिका युनिभर्सल डेन्टल होम गए त समस्याको समाधान भइहाल्थ्यो नि।
6: हजुर, लमजुङमै एकमात्र दन्त विशेषज्ञ सहितको उपचारको लागि दीपिका युनिभर्सल डेन्टल होम प्राली। प्रोपाइटर दीपक पौडेल, बेसीसार 800 गाउँसर जाने बाटोको छेउमै रहेको घर। सम्पर्क फोन 0665204497।
4: हामी कहाँ अर्थोडेन्टिस्ट विशेषज्ञद्वारा बाङ्गोटिङको दाँत मिलाइन्छ। दाँत तथा मुख सम्बन्धी विशेषज्ञद्वारा शल्यक्रिया गरिनुका साथै भर्ती हुन चाहनेहरूका लागि ग्यारेन्टीका साथ थाहै नपाउने गरी फिक्स दाँत राखिन्छ।
7: घर बनाउने त भनियो ठेकेदार साहब, तर निर्माण सामग्री कहाँबाट ल्याउने हो? बजारमा धेरै हार्डवेयरहरू छन्, अलि गुणस्तरीय सामग्री पाइने विश्वासिलो हार्डवेयर चाहिँ कुन होला है?
6: अब धेरैजनाले खोज्ने गरेको त बेसी सहर 7 रहेको हिमालयन ब्रदर ग्रुपद्वारा सञ्चालित हार्डवेयर तथा कारखाना नै हो दिदी। फेरि त्यहाँ त विभिन्न निर्माण योजनाहरूको लागि चाहिने सामग्रीहरू पनि सुपथ मूल्यमा पाइन्छ नि, तपाईँ पनि त्यही जानुहोस् न।
8: हाम्रा सेवाहरू एमएस पाइप, फलाम, अल्मुनियम, स्टीलका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुका साथै ट्रस, ग्रिल, सटर, अल्मुनियम पार्टिसन र स्टील रेलिङका कार्यहरू दक्ष एवं अनुभवी कालीगरद्वारा प्रत्यक्ष निगरानीमा जडान गरिन्छ। गुणस्तरीय छड, सिमेन्ट, इटा, रंगरोगन लगायत भवन निर्माणका सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ।
7: हिमालयन ब्रदर ग्रुप प्राली, बेसीसर नगरपालिका साथ युनिभर्सल चोक, लमजुङ। थप जानकारीका लागि सम्पर्क 0665209073, मोबाइल 97463061।
9: तपाईँको सन्तुष्टि हाम्रो चाहना।
10: सुरक्षित, भरपर्दो र सुविधायुक्त यात्रा हाम्रो प्रतिबद्धता।
11: सवारी चलाउँदा अनिवार्य रूपमा चालकले लाइसेन्स वा अन्य कागज पत्र साथमा लिनुहोस्। मादक पदार्थ सेवन गरेर सवारी नचलाऊ।
10: सार्वजनिक सवारी साधनमा यात्रा गर्दा यात्रुले आफ्नो सामानको सुरक्षा आफै गर्नुहोस्। सवारी चालकले गाडी चलाएको बेला चालकसँग अनावश्यक कुरा नगर्नुहोस्।
11: आफ्नो सवारी साधनको कागज पत्र अनिवार्य रूपमा नवीकरण गर्नुहोस्। यात्रुवाहक सवारी साधन र यात्रुको बिमा अनिवार्य गर्नुहोस्।
10: सवारी चालकको बानी व्यवहार आचरण राम्रो हुनुपर्छ। सवारी चालक वा सहचालकले यात्रुहरूलाई दुःख दिने गरेको भएमा कार्यालयको फोन नम्बर 0665209019, 0665203070 वा 590370 जानकारी गराउनुहोस्।
11: सार्वजनिक हितका लागि लमजुङ कालिका यातायात प्राली, लमजुङ।
12: हेर न सुधा, बिहे पनि नजिक आइसक्यो, हात र अनुहारको हालत पनि यस्तो छ, लाजै हुने भयो बेहुली हुँदा पनि।
13: त्यति सानो कुरामा पनि के को चिन्ता? त्यसको लागि त हाम्रै बेसी सहर 7 पुरानो बेङ्चोकमा मीरा ब्युटी जोन एन्ड ट्रेनिङ सेन्टर छँदैछ नि।
14: हामी कहाँ फेसियल, नेल आर्ट, मेहेन्दी आर्ट, हेयर स्ट्रेट, ब्राइडल मेकअप, मेनिक्योर, पेडिक्योर, हेयर कलर, हेयर कटिङ, क्लिन्सिङ सँगै ट्रेनिङको समेत व्यवस्था रहेको छ।
13: प्रोपाइटर तारा गुरुङ, मीरा ब्युटी जोन एन्ड ट्रेनिङ सेन्टर, बेसेसर नगरपालिका 7 पुरानो बेङ्चोक, लमजुङ। सम्पर्क 9841626344, 9841626344।
15: हेलो, म सङ्गीत एफएम 95 MHz।
16: मङ्गलम भगवान विष्णु मङ्गलम गरुण ध्वज मङ्गलम पुनरी काश्या मङ्गला एकनु हरि। लो अब दुलाले दुलाले सिन्दुर हाल्ने।
17: ओए अस्मी, हेर्न दुलैले लगाएको सुनको चुरा सिक्री बिन्दिया मंगलसूत्र औठी क्या राम्रो देखिएको झन् त्यो गलामा लगाएको सुनको रानी हार त कस्तो आकर्षक है मेरो त मनै लोभ्यो कहाँ बनाएको होला
18: ल आकर्षक ज्वेलर्समा बनाएको गहना आकर्षक हुँदैन त मैले पनि मेरो हुनेवालालाई हाम्रो बिहेमा आकर्षक ज्वेलर्सबाटै गहना ल्याउनु भनेकी छु
19: हामी कहाँ मेसिनद्वारा कटिङ गरिएका पुराना तथा आधुनिक डिजाइनका गरगहना पाइन्छ
20: पसलको ग्यारेन्टी छाप लगाई गहना तथा बिल दिइन्छ
19: जुनसुकै पसलमा बनेका गहना साटफेट तथा खरिद बिक्री गरिन्छ
20: राशि अनुसारको पत्थरहरू र अन्य पत्थरहरू पाइन्छ
19: कम्प्युटर तौलबाट खरिद बिक्री गरिनुका साथै मेसिनद्वारा नाक कान छेडिन्छ
20: साथै सुनचादी सम्बन्धी सम्पूर्ण कामहरू गरिन्छ
21: आकर्षक ज्वेलरी सुनचादी पसल बेसिसार नगरपालिका साथ त्रिवेणी टोल नेपाल इन्भेस्टमेन्ट बैंक सँगै प्रोभाइडर प्रकाश विश्वकर्मा मोबाइल 9845656233 र 9801177246
22: आकर्षक तथा गुणस्तरीय गहना र शुद्धताको प्रतीक आकर्षक ज्वेलरी सुनचाँदी पसल

0: कान्छी गर्भनुने काम शुरू भयो।
1: सबै कुरा भइरहेकै छ, अब झ्याल ढोकाको लागि काठ कहाँ पाइन्छ भनेर बुझ्दैछु हजुर।
0: झ्याल ढोका चौकसको लागि चिन्ता गर्नु पर्दैन कान्छी, मध्य नेपाल एकता स्थित अश्विन अशोक समेलमा अर्डर गर्ने हो भने जस्तै बलियो र आकर्षक काठ ग्यारेन्टी सहित पाइन्छ।
1: हो र, अनि त्यहाँको सम्पर्क नम्बर छ त हजुरसँग? आजै कुरो गर्नु पर्यो।
2: तपाईले खोजे जस्तै आकर्षक र बलियो काठका झ्याल ढोका चौकुस र अन्य फर्निचरका लागि अश्विन अशोक समिल मध्य नेपाल एक जिता गैरी गाउँ प्रोपाइटर नवराज घिमिरे सम्पर्क नम्बर 9856046662।
3: हामी कहाँ बलियो काठबाट ग्यारेन्टी सहित आकर्षक झ्याल ढोकाको लागि काठ दराज कुर्सी टेबल लगायतका फर्निचर सामग्रीहरू अर्डर बमोजिम तयार गरिन्छ।

0: Bunnia. Extreme energy drink.
1: के तपाई निशुल्क जापानीज भाषा सिकेर उच्च शिक्षकको लागि जापान जान चाहनुहुन्छ?
2: यदि चाहनुहुन्छ भने लमजुङ एजुकेशन सेन्टर अब तपाईको सेवामा समर्पित छ।
1: अब जापान ट्राई होइन स्योर गरौं।
2: लमजुङ एजुकेशन सेन्टरले ल्याएको छ निशुल्क जापानीज भाषा कक्षा तथा N5-N4 लेभलको विशेष तयारी कक्षा।
1: शून्य लागतमा जापान आवेदन गर्ने सुनौलो अवसर। अप्रिल, जुलाई, अक्टोबर र जनवरी इन्टेक खुल्ला रहेको छ।
2: अनुभवी प्रशिक्षक, भरपर्दो परामर्श र सफलताको सुनिश्चित मार्गदर्शनका साथ आजै सम्पर्क गर्नुहोस्।
1: प्रबन्धक निर्देशक कर्ण गुरुङ। थप जानकारीका लागि लमजुङ एजुकेशन सेन्टर, विशेष सहर 8 नारायण स्थान चोक, नवील बैंक भएको भवन, शाखा कार्यालय सुन्दर बजार 6 मिलन चोक।
2: सम्पर्क नम्बर 066-590-299, मोबाइल नम्बर 98-560-60-299।
3: के तपाईलाई कुनै स्वास्थ्य समस्या छ? त्यसो हो भने अनुभवी विशेषज्ञ डाक्टरबाट चेक जाँच गरी अनुभवी फार्मेसिस्टद्वारा औषधि वितरण गरिने प्रकाश फार्मेसीलाई सम्झनुहोस्।
4: हामी कहाँ अनुभवी विशेषज्ञ डाक्टरबाट चेक जाँच, अनुभवी फार्मेसिस्टद्वारा औषधि बिक्री वितरण तथा परामर्श, नेबुलाइजर सेवा, घाउ ड्रेसिङ, संगिनी सुई उपलब्ध छ भने घरैमै बसी फोन तथा अनलाइन मार्फत औषधि उपलब्ध गराउने व्यवस्था छ।
2: नोट, हामी कहाँ जिल्ला बाहिरबाट विभिन्न रोगका विशेषज्ञ डाक्टरहरू आई निशुल्क चेक जाँच शिविर पनि सञ्चालन गरिन्छ।
4: प्रकाश घिमिरे, संचालक एवं प्रकाश फार्मेसी, बेसीसह नगरपालिका 8, होटल टुकुचे पिकको ठिक अगाडि। थप जानकारीको लागि सम्पर्क मोबाइल 98452-13236 र 98400-58261।

0: लाइदिने।
1: अहा, म यो बिहे गर्दिन।
2: हैन, के भो, बिहे किन नगर्ने?
1: म त न्यू गणपति ज्वेलरी सुनसानी पसलकै गरगहना भए मात्र बिहे गर्छु।
3: मलाई थाहा थियो बुहारीले उच्च गुणस्तरीय डिजाइनको गहना खोज्छिन् भनेर, त्यही भएर गहना जति सबै न्यू गणपति ज्वेलरी सुनचाँदी पसलबाटै ल्याएको छु।
1: गणपति ज्वेलरीलाई नै किन यति धेरै विश्वास?
4: किनकि लामो समयदेखि निरन्तर सेवा प्रदान गर्दै आएको दक्ष कालीगढ, सही मूल्य शुद्ध सुनको आधुनिक तथा मौलिक गहना किन्न पाइने,
1: विशेष अर्डरमा आफ्नो रोजाईका गहनाहरू बनाउन सकिने, बेच्दा पूर्ण मूल्य पाइने,
4: कम्प्युटर तौलबाट नाप गरी सुनचाँदी खरिद बिक्री गर्न सकिने,
1: सम्पूर्ण राशिका रत्नहरू खरिद गर्न तथा नेट इन्टरनेटबाट ल्याइएका डिजाइनलाई पनि जस्ताको तस्तै बनाउन सकिने,
4: भरपर्दो एवं विश्वासिलो सुनचाँदीको कारोबार गर्न गणपति ज्वेलरी सुनचाँदी पसल,
1: विश्वेश्वर नगरपालिका वडा नम्बर 7 लम्जुङ, फोन नम्बर 0665-21083,
5: सम्पर्क मोबाइल नम्बर 98-65-13-375,
4: प्रोपाइटर गणेश विश्वकर्मा, मुनु विश्वकर्मा।
1: सुन भनेको विश्वास हो, विश्वासको अर्को नाम गणपति ज्वेलरी।
6: अया मरेनी आमा, यो दाँतले मलाई साह्रै दुख दियो।
7: ए दिदी, कति अया अया भनेर बस्नुहुन्छ? ल भोलि म पनि भर्ती हुनका लागि दाँत राख्न जान लागेको, यही बेलामा दिदी भाइ दुवैको दाँत बनाएर आऊ।
6: जान त जाने, बरु कहाँ जाने होला खै?
7: किन चिन्ता लिनुहुन्छ? हाम्रै बेसी सहरको नारायण स्थान चोक स्थित मुक्तिनाथ विकास बैङ्कको आडैमा रहेको भरपर्दो र विश्वासिलो बेस्ट डेन्टल क्लिनिकमा जाने नि।
1: हामी कहाँ दाँतको परीक्षण गर्ने, दाँतको एक्सरे गर्ने, दाँत सफा गर्ने, दाँतमा सिमेन्ट भर्ने, दाँतको जरेदेखि उपचार गर्ने, नमिलेको बाङ्गोटिङ्गो दाँतलाई मिलाउने, दाँत निकाल्ने, अस्थायी वा थाई दाँत राख्नुका साथै दाँत सम्बन्धी सम्पूर्ण समस्याहरूको उपचार दक्ष एवं अनुभवी डाक्टरहरूबाट गरिन्छ। प्रोपाइटर सन्तोष विश्वकर्मा, ग्रेस्ट डेन्टल क्लिनिक, बेसीसहर नगरपालिका 8 नारायण स्थान चोक, मुक्तिनाथ विकास बैङ्कको आडैमा पहिला जनता बैङ्क रहेको घर। सम्पर्क नम्बर 98465-00271 र 98065-67272।

0: कुनै प्रकारको रसायन केमिकल नमिसाइएको शुद्ध र प्राकृतिक
1: स्वास्थ्य श्री चितवनको अत्याधुनिक मिलमा उत्पादित शुद्ध तोरीको तेल स्वास्थ्य श्री
0: रिलायबल एग्रो नेपाल पब्लिक लिमिटेड का प्रिमियम उत्पादनहरू
2: पशुपन्छी का लागि चाहिने दाना अब विशेष छुटसँगै बुलाकी सप्लायर्समा उन्नत जातका ब्रोइलर र गिरिराज कुखुराका चल्ला गाई भैंस तथा कुखुराका लागि चाहिने पोषणयुक्त दाना विशेष छुटका साथ चाहिएमा हामीलाई सम्झनुहोस् बुलाकी फ्रेश हाउस विशिष्ट नगरपालिका 8 सेरा लमजुङ प्रोप्राइटर गुणराज तिलवाल थप जानकारीको लागि सम्पर्क मोबाइल 9856281186 फोन 0665220293 साथै नमुना फ्रेश हाउस मनाङ्गे चौतारामा पनि पाइन्छ
3: Extreme energy drink. Time check. Aile theek 10 baje ko cha.
4: Extreme energy drink. Taste the difference. Feel the energy.

0: नमस्कार, रेडियो मर्स्याङदी 95 मेगाहर्ज र इन्टरनेट अनलाइन रेडियो मर्स्याङदी .org मा बिहान 10 बजेको मर्स्याङदी समाचारमा म लक्ष्मीको स्वागत छ। प्रसारणको शुरूमा मुख्य समाचारका शीर्षकहरू।
1: मुख्य समाचारका प्रायोजक
2: आकर्षक डिजाइनमा सुनचाँदीका गरगहना बनाउन, खरिद बिक्री गर्न तथा राशि अनुसारका एवं अन्य पत्थरहरूका लागि जय बुद्ध ज्वेलरी बेसी सहर साथ लमजुङ, प्रोप्राइटर मणिलाल विश्वकर्मा।
0: प्रधानमन्त्री बालेन्द्र शाहले भारत र चीनका राजदूतसँग आज एक्लै भेटवार्ता गर्ने। चीनमा सम्पन्न तेक्वान्दो प्रतियोगितामा नेपाली खेलाड़ीले 4 स्वर्ण सहित 15 पदक जिते। आज हिमाली तथा पहाड़ी क्षेत्रमा ठूलो पानी पर्ने सम्भावना। आफ्नै सबै शर्त पूरा नभएसम्म हर्मुज जलमार्ग नखोल्ने इरानको चेतावनी। र बेसेश्वर स्थित जिल्ला कारागार पुननिर्माणका लागि डीपीआरको तयारी, चालू आर्थिक वर्षमै निर्माण प्रक्रिया शुरू हुने।
3: नमस्कार, अहिले दिउँसोको 1 बजेको छ। अब सुन्नुहोस् जीवन तन्दुकारबाट समाचार। नेपालमा अवैध रूपमा भित्र्याउँदै आएका एकलाई हिजो बिरगंजबाट गरिएको छ। स्थानीयहरूको मार्फत पाएको अनुसार उक्त ठाउँमा गरिएको थियो। रुकावट भए त असर पर्छ नै, तर सर्वोत्तम सिमेन्टसँग छ विद्युत उत्पादन गर्ने आफ्नै प्रविधि, जसले विद्युतको रुकावट हुँदा पनि निरन्तर रूपमा बाँच्छ। सिमेन्टको हरेक कणमा एकै नासको गुणस्तर र बनाउँछ निर्माण अझ बलियो। सर्वोत्तम सिमेन्ट, सर्वोत्तम मजबुती।
4: मुटु, छाती एवं श्वास प्रश्वासका बिरामीहरूका लागि खुसीको खबर।
5: मुटु रोगका बिरामी अब लमजुङ बाहिर जानु पर्दैन। मुटुको भिडियो जाँच अब सेवा मोडल हस्पिटल प्राइभेट लिमिटेडमा।
4: पुरानो मेडिकल कलेज चितवनका वरिष्ठ मुटु रोग विशेषज्ञ प्रोफेसर डाक्टर मनोज श्रेष्ठ सेवा मोडल हस्पिटलमा आउनुहुने हुँदा मुटु, श्वास प्रश्वास, ब्लड प्रेसरका समस्या भएका बिरामीहरूले स्वास्थ्य जाँच गराउनु भई समयमा नै ढुक्क हुनुहोस्। साथै सोही दिन मुटुको भिडियो जाँच इकोकार्डियोग्राफी सेवा पनि उपलब्ध छ। साथै सेवा मोडल हस्पिटलका सम्पूर्ण सेवाहरू पनि सुचारू हुनेछ।
6: जाँच हुने दिन र समय यही भदौ 20 गते तेस्रो शनिबार बिहान 9 बजेबाट।
4: स्थान सेवा मोडल हस्पिटल प्राली, सानिमा बैंक अगाडि, बेसी सरसात, लमजुङ। सम्पर्क फोन नम्बर 0665909900, मोबाइल 98477962।
0: अब समाचार विस्तारमा। प्रधानमन्त्री बालेन शाहले भारत र चीनका राजदूतसँग आज एक्लै भेटवार्ता गर्नुहुने भएको छ। प्रधानमन्त्रीको सचिवालयका अनुसार प्रधानमन्त्रीले आज बिहान 11 बजे भारतीय राजदूत नवीन श्रीवास्तवसँग र दिउँसो 3 बजे चीनिया राजदूत जाङ माओमिङसँग भेटवार्ता गर्ने तालिका छन्। यसअघि प्रधानमन्त्री शाहले चैत 25 गते नेपालका लागि विभिन्न देशका राजदूत र कूटनीतिक नियोगका प्रमुखहरूसँग सामूहिक भेटवार्ता गर्नुभएको थियो। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका दक्षिण एशिया मामिला हेर्ने प्रमुख दूत एवं भारतका लागि अमेरिकी राजदूत सर्जियो गोर्सँग भने प्रधानमन्त्रीले भेट्न अस्वीकार गर्नुभएको थियो। नेपाली खेलाड़ीले चीनको नान्जिङमा भएको तेक्वान्दो ग्राण्ड स्थलमा युग लीग ग्लोबल फाइनलमा विभिन्न स्पर्धामा 4 स्वर्ण, 5 रजत र 6 कास्य पदक गरी 15 पदक जितेका छन्। युनिका पौडेल, आदिश विष्ट, प्रिसा ग्यावाली र अफिस खत्रीले स्वर्ण पदक जितेका हुन्। लोचनी भट्टराई, सिबेन सुब्बा, शाश्वत निरौला, अभिषेक दल्लाकोटी र आवश्यक विष्टले रजत पदक जितेका हुन्। सर्वम महतर, सभ्य महतर, प्रिसा ग्यावाली, आराध्या खरेल, गौतम श्रेष्ठ र अनिश अधिकारीले कास्य पदक प्राप्त गरेका छन् भने 16 सदस्यीय टोलीको प्रशिक्षकमा पूजन खड्का रहेका छन्। आज कोसी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाड़ी भूभागमा ठूलो पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। यस्तै लुम्बिनी प्रदेशका तराईका केही ठाउँमा पनि ठूलो वर्षाको सम्भावना छ। कोशी लुम्बिनी सुदूरपश्चिम प्रदेशका तराई भेगका केही ठाउँमा तथा मधेस बागमती र गण्डकी प्रदेशका तराई भेगका थोरै ठाउँमा मेघगर्जन र चट्याङ सहित माध्यम वर्षाको सम्भावना छ। गैराति नै काठमाडौँ उपत्यका सहित बागमती कोशी गण्डकी कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै ठाउँमा पानी परिरहेको छ। महाशाखाका अनुसार आज राति पनि देशका विभिन्न ठाउँमा पानी पर्नेछ। कोशी बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाड़ी भूभाग कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाड़ी भूभाग तथा लुम्बिनी प्रदेशका पहाड़ी र तराई भूभागका एक दुई ठाउँमा ठूलो पानी पर्न सक्ने पूर्वानुमान छ। भोलि र पर्सि पनि केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको महाशाखाले जनाएको छ। इरानको इस्लामिक रिभोल्युसनरी गार्डसले आफ्ना सबै माग पूरा नभएसम्म विश्वको प्रमुख ऊर्जा मार्ग हर्मुज फेरि नखोल्ने चेतावनी दिएको छ। इरानी पक्षले युद्धका क्रममा भएको क्षतिपूर्ति प्रतिबन्ध हटाउने, विदेशमा रोक गरिएका सम्पत्ति फुकुवा गर्ने तथा इरान र उसका सहयोगी विरूद्ध सैन्य कार्यवाही अन्त्य गर्नुपर्ने माग अघि सारेको छ। इरानका सुरक्षा प्रमुख मोहम्मद बागेर जोलगाद्राले हर्मुज खोल्नु अघि पूरा गर्नुपर्ने मागहरूको सूची सार्वजनिक गर्नुभएको थियो। त्यसमा इरानसँगै लेबनान, प्यालेस्टाइन, यमन र इराक विरूद्धको युद्ध तथा आक्रमण अन्त्य गर्नुपर्ने माग समेत समावेश छ। इरानी रिभोल्युसनरी गार्डसले हर्मुज अहिले सामान्य जलमार्ग नभई युद्धको मैदान बनेको बताउँदै शत्रुपक्षले सबै शर्त स्वीकार नगरेसम्म जलमार्ग बन्द राख्ने रणनीति रहेको जनाएको छ। गत वर्ष भत्किएको लमजुङ जिल्ला कारागार पुननिर्माणका लागि डीपीआरको तयारी भएको छ। सदरमुकाम विशेषर स्थित जिल्ला कारागार पुननिर्माणका लागि शहरी विकास मन्त्रालय अन्तर्गत डीपीआर गरी चालू आर्थिक वर्षमै निर्माण कार्य प्रारम्भ गर्ने तयारी भएको हो। कारागार डीपीआरका लागि शहरी विकास कार्यालय गोर्खा मार्फत काम हुने गरी जिम्मेवारी दिइएको केन्द्रीय कारागार विभागका महानिर्देशक माधव प्रसाद पोखरेलले जानकारी दिनुभयो। केन्द्रीय कारागार विभागका वर्तमान महानिर्देशक पोखरेल गत वर्ष जिल्ला कारागार भत्किएको बेला लमजुङमै प्रमुख जिल्ला अधिकारीको जिम्मेवारीमा रहनु भएको थियो। आफ्नो जिल्लामा हुँदा भत्किएको कारागार पुननिर्माणलाई पहिलो प्राथमिकतामा राखेर काम गरिरहेको पोखरेलले बताउनुभयो। जीर्ण कारागार गत असारमा वर्षाका कारण पर्खाल भत्किएको थियो। भत्किएको जिल्ला कारागार पुननिर्माण हुन नसक्दा हाल जिल्ला स्थित प्रहरीलाई शास्ति भएको छ। जिल्लामा कारागार नहुँदा विभिन्न मुद्दामा दोषी ठहर भएका अभियुक्त र पूर्वपक्षका लागि थुनामा राख्नुपर्ने आरोपीहरू तनहुको कारागार पुर्याउनु पर्ने बाध्यता रहेको छ। कारागार चलान गर्नुपर्ने दोषी वा आरोपीलाई प्रहरी निगरानीमा तनहुँको सदरमुकाम दमौलीसम्म पुर्याउने गरिएको छ। जिल्लामै कारागार नभएर दोषी वा आरोपीलाई दमौलीसम्म पुर्याउन जनशक्तिसँगै यातायातको समस्या हुने गरेको जिल्ला

पर्खाल वर्षाका कारण भत्किएको थियो। गेट समेत भत्किने अवस्थामा पुगेपछि असुरक्षा महसुस गर्दै कैदी र थुनुवालाई स्थानान्तरण गरिएको थियो। त्यस यताका कैदीबन्दीलाई भरे अदालतको फैसला बमोजिम तनहुको दमौली कारागारमा पठाउने गरिएको छ। विक्रम सम्म 2028 कुञ्चाबाट सदरमुकाम बेसी शहर सरेसँगै निर्माण गरिएको सो कारागारमा 10 जना महिला र 25 जना पुरूष गरी 35 जनाको क्षमता रहेको हो। तर कारागारमा क्षमता भन्दा तेब्बर बढ़ी कैदी र थुनुवा राखिँदै आएको थियो। हाल भत्किएको अवस्थामा रहेको कारागारको स्थान समेत उपयुक्त नभएको भन्दै अन्यत्र व्यवस्थित संरचना निर्माण हुनुपर्ने सरकारवालाहरूले आवाज उठाउँदै आएका छन्। लमजुङको राइनस नगरपालिका 6 फूलबारीमा 25 वर्षीय काली सार्की आफ्नै घरभित्र मृत अवस्थामा फेला परेकी छन्। उनको घाँटीमा धारिलो हतियार प्रहार भएको प्रारम्भिक अनुसन्धानबाट खुलेपछि प्रहरीले हत्या भएको आशंकामा अनुसन्धान अघि बढ़ाएको छ। शनिबार राति करिब 9 बजेतिर घटनाबारे जानकारी पाएपछि जिल्ला प्रहरी कार्यालय लमजुङबाट प्रहरी टोली घटनास्थल पुगेको थियो। घरको कोठामा रहेको खाटमुनि सार्कीको शव फेला परेको प्रहरीले जनाएको छ। सार्की घरमा एक्लै बस्दै आएकी थिइन्। उनका श्रीमान र छोराको यसअघि नै मृत्यु भइसकेको थियो भने छोरी विवाहपछि छुट्टै बस्दै आएकी थिइन्। जिल्ला प्रहरी कार्यालय लमजुङका प्रमुख प्रहरी नायब उपरीक्षक जितेन्द्र कुमार बस्नेतका अनुसार घटनास्थलको प्रारम्भिक अनुसन्धानका क्रममा वृद्धको घाँटीमा धारिलो हतियार प्रहार भएको देखिएको छ। घटना शंकास्पद रहेकोले हत्या भएको आशंकामा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। घटनाबारे प्रहरीलाई जानकारी दिने व्यक्ति भने मृतकको घरमा कोठा भाडामा लिएर बस्दै आएका दाङको घोराही उपमहानगरपालिका 7 का 55 वर्षीय देवराज मगर हुन्। उनी करिब 2 वर्षदेखि उक्त घरमा बस्दै आएका थिए। प्रहरीका अनुसार मगर केही दिनअघि कामको खोजीमा मनाङ गएका थिए। शनिबार घर फर्किएपछि वृद्धलाई घरभित्र मृत अवस्थामा देखेपछि उनले प्रहरीलाई खबर गरेका थिए। घटनाको विस्तृत अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। लमजुङमा 32 औं विश्व आदिवासी जनजाति दिवसको अवसरमा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रम नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद लमजुङका अध्यक्ष रामकुमार श्रेष्ठको अध्यक्षतामा तथा बेसीशहर नगरपालिका उपप्रमुख पद्मा गुरूङको प्रमुख आतिथ्यतामा भएको हो। कार्यक्रममा बोल्दै बेसीशहर नगरपालिका उपप्रमुख गुरूङले आदिवासी जनजातिको भाषा कला संस्कृति र परम्परा पहिचानको संरक्षण तथा प्रवर्धनका लागि सबै पक्षको सहकार्य आवश्यक रहेको बताउनुभयो। उहाँले आदिवासी जनजातिका मौलिक संस्कार र संस्कृतिलाई पुस्तान्तरण गर्दै संरक्षण गर्नुपर्नेमा जोड़ दिनुभयो। कार्यक्रममा बेसीशहर नगरपालिका 2 का वडा अध्यक्ष मदन राणा, तमु ह्युला छोजदी, जिल्ला समितिका अध्यक्ष जीवराज घले, उद्योग वाणिज्य संघ लमजुङका अध्यक्ष भरत श्रेष्ठ लगायतका वक्ताहरूले आदिवासी जनजातिको अधिकार, पहिचान, भाषा, संस्कृति तथा परम्पराको संरक्षणमा राज्य र समुदायको महत्वपूर्ण भूमिका रहेको बताउनुभयो। लमजुङमा नेपाल आदिवासी जनजाति महासंघ अन्तर्गत 10 वटा जातीय संस्था आबद्ध रहेका छन्। कार्यक्रममा विभिन्न जातजातिका प्रतिनिधिहरू आफ्ना मौलिक वेशभूषामा सजिएर सहभागी भएका थिए। महासंघ जिल्ला समन्वय परिषद लमजुङका सचिव खेम गुरूङले सञ्चालन गर्नुभएको कार्यक्रममा उपाध्यक्ष बल बहादुर राणाले स्वागत गर्नुभएको थियो। लमजुङको मर्संती गाउँपालिका 8 भूलभुले स्थित हामखोला झरनामा भएको 6ठौं हामखोला झरना महोत्सव 2083 आइतबार सम्पन्न भएको छ। 2 दिनसम्म सञ्चालन भएको महोत्सवको दोस्रो तथा अन्तिम दिन लोक स्वर सम्राट राजु परियार, चर्चित लोक दोहोरी गायिका शीला आले लगायत राष्ट्रिय तथा स्थानीय कलाकारहरूको बेजोड़ सांगीतिक प्रस्तुतिले महोत्सव स्थल गुञ्जयमान बनेको थियो। राजु परियार र शीला आलेको लोक दोहोरी तथा सांगीतिक प्रस्तुतिमा दर्शकहरू उत्साहका साथ झुमेका थिए। उहाँहरूको प्रस्तुतिले महोत्सवमा थप रौनकता ल्याएको थियो। साथै लमजुङ लोकतारा 2082 का रंजित गुरूङ, प्रीतम गुरूङ लगायत स्थानीय कलाकारहरूले समेत विभिन्न सांगीतिक तथा सांस्कृतिक प्रस्तुति दिएका थिए। भर्सङ्गी गाउँपालिकाको सहयोग तथा हामखोला झरना संरक्षण तथा व्यवस्थापन समितिको आयोजनामा भएको महोत्सवको मुख्य उद्देश्य हामखोला झरनाको संरक्षण, प्रचार प्रसार तथा पर्यटन प्रवर्धन गर्नु रहेको आयोजकले जनाएको छ। प्राकृतिक सौन्दर्यले भरिपूर्ण हामखोला झरना पछिल्लो समय आन्तरिक पर्यटकको आकर्षणको केन्द्र बन्दै गएको छ। अन्नपूर्ण चक्रिय पदमार्गमा पर्ने झरनामा विशेष गरी विदाका दिन पर्यटकहरूको चहल पहल बढ़ने गरेको छ। बेसे शहरबाट करिब 8 किलोमिटर दूरी

मा रहेको हामखोला झरनालाई थप व्यवस्थित र प्रचार प्रसार गर्न सकि यस क्षेत्रको पर्यटन विकासमा महत्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको छ। महोत्सवमा राष्ट्रिय कलाकारहरूको सांगीतिक प्रस्तुति मात्र नभई स्थानीय कला संस्कृति र परम्परालाई समेत प्राथमिकता दिइएको थियो। यसले स्थानीय कलाकारहरूलाई आफ्नो प्रतिभा प्रस्तुत गर्ने अवसरसँगै स्थानीय सांस्कृतिक पहिचानको संरक्षण र प्रवर्धनमा समेत सहयोग पुगेको आयोजकको भनाइ छ। महोत्सवका माध्यमबाट हामखोला झरनालाई जिल्लाको प्रमुख पर्यटकीय गन्तव्यको रूपमा स्थापित गर्दै मर्सङ्गी गाउँपालिकाभित्र रहेका अन्य पर्यटकीय स्थलहरूको समेत प्रचार प्रसार गर्ने लक्ष्य राखिएको छ। साउन 23 र 24 गतिसम्म चलेको महोत्सवमा स्थानीय तथा बाह्य पर्यटकहरूको उत्साहजनक सहभागिता रहेको आयोजकले जनाएको छ। महोत्सव सम्पन्न भएसँगै हामखोला झरनाको संरक्षण व्यवस्थापन र पर्यटन प्रवर्धनलाई निरन्तरता दिनुपर्ने समेत जोड़ दिइएको छ। तपाईहिले सुन्दै हुनुहुन्छ मर्सङ्गी समाचार। समाचारको क्रममा एकैछिन व्यापारिक विश्राम।

0: कुनै प्रकारको रसायन केमिकल नमिसाइएको शुद्ध र प्राकृतिक स्वास्थ्य श्री चितवनको अत्याधुनिक मिलमा उत्पादित शुद्ध तोरीको तेल स्वास्थ्य श्री रिलायबल एग्रो नेपाल पब्लिक लिमिटेडका प्रिमियम उत्पादनहरू।
1: क्यों भविष्य में चिंता आकी पारे मोहिंदी आकी वा आगे गई इंश्योरेंस की हम
2: ओहो थदाई मरी गा चील मुमे
1: ये भयो समस्या खाई विषय पैनिक आगे प्लान तम
2: लो छैली मु विषय मी गई बिनी छाबा बंदिल परे
1: रिलायबल लाइफ इंश्योरेंस चिंता आगे समाधान
2: छाबा मी छाबा रोजाए।
3: गुड मॉर्निंग मिस।
2: गुड मॉर्निंग क्लास। ल आज हामी डडेलोको विषयमा पढ्छौ। भन्न त शान्ति, के कारणले डडेलो लाग्छ?
4: जथाभावी आगो लगाउने, आगो राम्रोसँग ननिभाउने, हावाहुरीसँगै मानवीय लापरवाहीका कारण डडेलो लाग्छ मिस।
2: भेरी गुड। डडेलोको असरका बारेमा केही थाहा छ लक्ष्मी?
5: डडेलोका कारण बोट बिरुवा सँगै पूरै वन मासिन सक्छ, जनावरहरूको वासस्थान मासिन्छ, कति जनावर डडेलोमा परेर मर्न पनि सक्छन्, अनि धुवाले मान्छेको स्वास्थ्यमा समेत असर पर्छ मिस।
6: हो, सानो लापरवाहीले ठूलो विपत्ति ल्याउन सक्छ। आगोसँग खेलबाड नगरौ, मानव स्वास्थ्य र प्राकृतिक पर्यावरणका लागि सचेत बनौ।
7: सार्वजनिक हितका लागि अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना एक्याप इलाका कार्यालय पुछो।
8: सुर्बी काका नमस्कार, के गर्दै हुनुहुन्छ चौतारामा बसेर?
9: नमस्कार नानी, नानी डाक्टर भएर आउनुभयो, हाम्रो गाउँको इज्जतै बढेको छ।
8: धन्यवाद काका।
9: अनि डाक्टर नानी, अहिले जो पनि क्यान्सर भएछ भन्छन्, धेरैको मृत्यु यसैबाट भयो भनेको सुन्छु, यसबाट बच्ने कुनै उपाय छैन?
8: किन नहुनु नि काका? एक, क्यान्सरको जोखिम बढाउने तत्त्वहरू भनेको धुम्रपान तथा सुर्तिजन्य पदार्थ र मदिरा सेवन, अस्वस्थ खाना, शारीरिक व्यायामको कमीले गर्दा हो। त्यसैले यस्ता जोखिम तत्त्वहरूलाई त्याग्न सक्यो भने 30-50% क्यान्सरबाट मृत्यु हुने जोखिम घट्छ।
9: भनेपछि रक्सी चुरोट भनेको त छुनै नहुने चिज रहेछ नि, होइन नानी?
8: हो नि काका, विशेष गरी महिलाहरूको हकमा स्तनमा सारो गिर्खा, गाँठा गुठी, घाउ आएमा, योनिबाट धेरै रगत वा सेतो पानी जस्तो बगेमा, वा यौन सम्पर्क पछि रगत देखेमा पनि क्यान्सरको जोखिम हुन्छ। लामो समयसम्म खोकी लागेमा, खकारमा रगत आएमा, छाती दुखेमा, धोत्रो स्वर भएमा, मुखभित्र सेतो वा रातो दाग वा घाउ देखेमा, बिना कारण दुब्लाउँदै गएमा, शरीरमा कोठी मुसाहरू छिटो बढ्ने वा अचानक परिवर्तन आएमा, दिशामा रगत देखेमा, वा दिशा गर्ने बानीमा अचानक परिवर्तन आएमा पनि क्यान्सर रोगको लक्षण हुन सक्छन्।
9: हजुर हजुर।
8: यस्ता लक्षण तथा चिन्हहरू देखेमा तुरन्त स्वास्थ्य संस्थामा सम्पर्क राखी स्वास्थ्य कर्मीसँग परामर्श लिई परीक्षण गराइहाल्नुपर्छ।
10: सुर्तिजन्य पदार्थ र मदिरा सेवन नगरौं। स्वस्थ र सन्तुलित खाना, ताजा हरियो साग सब्जी, फलफूल प्रशस्त मात्रामा खाऊ र दैनिक कम्तीमा 30 मिनट हल्का पसिना आउने गरी व्यायाम गरौं। क्यान्सर रोगको जोखिमबाट बचौं। राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र।
9: पानी उमालेर पिउने, मास्क लगाएर हिँड्ने, तर चुरोट र मदिरा चाहिँ सेवन गर्ने के तरिका हो साथी? यो
11: चुरोट र मदिरा सेवन त मेरो शोख हो नि।
9: यसलाई शोख नमान्नु साथी। सुर्तिजन्य पदार्थको प्रयोग र मदिराको सेवन मुटु रोग, उच्च रक्तचाप, दीर्घ श्वास प्रश्वास रोग, मधुमेह, क्यान्सर जस्ता रोगको उच्च जोखिम निम्त्याउने तत्त्वहरू हुन्।
11: ए हो र?
9: त्यति मात्र होइन साथी, शारीरिक रूपमा निष्क्रिय रहनु, नुनिलो, गुलियो, चिल्लो बढी खानु पनि नसर्ने रोगका जोखिम तत्त्वहरू हुन्।
11: बाप्रे, यति धेरै जोखिम?
9: धुलो धुवानी नसर्ने रोगका जोखिम तत्त्व हुन्। तर तपाईँ मास्क लगाउनुहुन्छ, राम्रो बानी हो।
10: सुर्तिजन्य पदार्थ र मदिराको सेवन नगरौं। गुलियो, नुनिलो तथा चिल्लो कम खाऊ। शारीरिक रूपमा सक्रिय रहन, दैनिक कम्तीमा 30 मिनट व्यायाम गरौं। फलफूल र साग सब्जी प्रशस्त मात्रामा खाने गरौं। नसर्ने रोगका जोखिम निम्त्याउने तत्त्वहरूबाट टाढै बसौं। राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र।
12: घर घर अनि गृहिणीको साथ हुलासले बनाउँदैछ परिवार एक साथ।
13: बुबालाई हुलास आटाको रोटीको स्वाद होस् वा आमालाई बासमती चामलको भात, खानामा रहर दालको साथ हुन्छन् सबै खाएर गदगद।
12: हुलास फुड्सका उत्पादहरू हुलास आटा, हुलास बासमती राइस, जिरा मसिनो राइस,
13: हुलासको कुरुम कुरुम चिउरा, हुलासको इडली राइस,
12: हुलासले बनाउँदैछ परिवार एक साथ।
14: मर्संग एफएम 95 मेगाहर्ज।
15: विश्राम पछि स्वागत छ। अब बाँकी समाचार। तम्बु पेलु संघ जिल्ला युवा समिति लमजुङको तदर्थ समिति गठन भएको छ। बेसेसर आठ स्थित तम्बु पेलु संघ जिल्ला समितिको कार्यालयमा आयोजित कार्यक्रमबाट समिति गठन भएको हो। नवगठित तदर्थ समितिको अध्यक्षमा सन्तोष गुरूङ, उपाध्यक्षमा तीव्रता गुरूङ, सचिवमा तुलसी गुरूङ, सहसचिवमा सविता गुरूङ, को सदस्यमा गोमा गुरूङ, सहको सदस्यमा मुना गुरूङ चयन हुनु भएको छ। त्यस्तै सांस्कृतिक विभाग प्रमुखमा रेशम गुरूङ र संगठन विभाग प्रमुखमा यमप्रसाद गुरूङ चयन हुनु भएको छ। समितिको सदस्यहरूमा सिमाना गुरूङ, मनोज गुरूङ, यमुना गुरूङ, निरूता गुरूङ, युवराज गुरूङ र मुना गुरूङ रहनु भएको छ। तमु पेलु संघ केन्द्रीय क्लेप्री समितिका अध्यक्ष सन्तोष गुरूङको समन्वय तथा तमु पेलु संघ जिल्ला कार्य समिति लमजुङको रोह वर्मा तथा तमु पेलु संघ केन्द्रीय युवा समितिका उपाध्यक्ष तथा गण्डकी प्रदेश प्रमुख कमल बहादुर गुरूङको प्रमुख आतिथ्यमा समिति गठन भएको हो। नवगठित युवा समितिले तमु समुदायका युवाहरूलाई संगठित गर्दै भाषा, संस्कार, संस्कृति तथा मौलिक पहिचानको संरक्षण र प्रवर्धनमा महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ। लमजुङको दोर्दी गाउँपालिका दुई अर्चल बोर्ड पिपल भन्ज्याङ स्थित लक्ष्मीनारायण माध्यमिक विद्यालयका शिक्षक शिक्षिकाहरूले सर्वोदय सेवाश्रम धर्मनाथ धामको अवलोकन गर्दै आश्रममा रहेका ज्येष्ठ नागरिकहरूलाई दिवा खाजा सहयोग गरेका छन्। विद्यालयकी शिक्षक ईश्वरी अधिकारीको नेतृत्वमा 15 जना शिक्षक शिक्षिकाको टोलीले आश्रममा पुगेर ज्येष्ठ नागरिकसँग भेटघाट गर्नुका साथै चाउमिन, चिया लगायतको विशेष दिवा खाजा प्रदान गरेको हो। टोलीले खाजाका लागि 5,000 रूपियाँ सहयोग प्रदान गरेको छ। सर्वोदय सेवाश्रमले शिक्षक शिक्षिकाहरूको यस सद्भावपूर्ण सहयोगप्रति हार्दिक आभार व्यक्त गरेको छ। सेवाश्रमले उहाँहरूको परिवार तथा विद्यालयको निरन्तर प्रगतिको कामना गर्दै भोलेनाथको कृपा र आशीर्वाद सधैँ रहिरहोस् भन्ने शुभकामना व्यक्त गरेका छन्। काठमाडौँ उपत्यका सहित देशका विभिन्न ठाउँमा खाना पकाउने एलपी ग्यासको अभाव देखिएपछि सरकारले आपूर्ति सहज बनाउन पहल थालेको छ। नेपाल आयल निगमले भारतीय आयल कर्पोरेशनसँग ग्यासको कोटा बढ़ाउन माग गरेको जनाएको छ। यसअघि झण्डै 49,500 मेट्रिक टन ग्यास माग गर्दै आएकोमा बढ़ीमा 45,000 मेट्रिक टन मात्रै आयात हुने गरेको थियो। पछिल्लो समय बजारमा अभाव बढ़ेपछि निगमले झण्डै 55,000 मेट्रिक टन ग्यास माग गरेको छ। यसैबीच देशभर ग्यासको अभाव बढ़ेपछि सरकारले अनुगमन तीव्र पारेको छ। गृह मन्त्रालय र उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको समन्वयमा काठमाडौँका विभिन्न ग्यास डिपोमा सादा पोषक प्रहरी परिचालन गरिएको छ। ग्यास टुकाउने, कृत्रिम अभाव सिर्जना गर्ने तथा तोकिएको मूल्यभन्दा बढ़ीमा बिक्री गर्नेलाई तत्काल कार्यवाही गर्ने सरकारले चेतावनी दिएको छ। बजारमा ग्यास अभावको मौका छोपेर कालो बजारी गर्नेहरू विरूद्ध देशका विभिन्न जिल्लामा कार्यवाही समेत शुरू भएको छ। बाँकेको नेपालगंजमा ग्यास लुकाएको आरोपमा एक किराना पसललाई 50,000 रूपियाँ जरिवाना गरिएको छ। अनुगमनको क्रममा नेपालगंज 11 रहेका शंकर दयाल बद्रीप्रसाद प्रोभिजन स्टोरमा 13 ग्यास सिलिण्डर लुकाएर राखिएको अवस्थामा भेटिएपछि उपभोक्ता संरक्षण ऐन 2075 अनुसार जरिवाना गरिएको हो। त्यस्तै भक्तपुरको चाँगुनारायण नगरपालिका दुई दुवाकोटबाट ग्यास कालो बजारी गरेको आरोपमा एकजना पक्राउ परेका छन्। संघ सभाको खादबारीमा पनि तोकिएको मूल्यभन्दा बढ़ीमा ग्यास बिक्री गरेको आरोपमा एक व्यवसायी पक्राउ परेका छन्। रसुवाको धुम्से बजारमा पनि ग्यास लुकाएर बढ़ी मूल्यमा बिक्री गरिरहेको गुनासो आएपछि बजार अनुगमन गरिएको छ। मर्संगी समाचार अहिलेलाई यति नै। अन्त्यमा मुख्य समाचारका शीर्षकहरू पुनः एकपटक।
16: मुख्य समाचारका प्रायोजक
17: आकर्षक डिजाइनमा सुनचाँदीका गरगहना बनाउन, खरिद बिक्री गर्न तथा राशि अनुसारका एवं अन्य पठरहरूका लागि जय बुद्ध ज्वेलरी बेसी सहर साथ लमजुङ, प्रोप्राइटर मणिलाल विश्वकर्मा।
15: प्रधानमन्त्री बालेन्द्र शाहले भारत र चीनका राजदूतसँग आज एकलाखले भेटवार्ता गर्ने। चीनमा सम्पन्न तेक्वन्दो प्रतियोगितामा नेपाली खेलाड़ीले 4 स्वर्ण सहित 15 पदक जिते। आज हिमाली तथा पहाड़ी क्षेत्रमा ठूलो पानी पर्ने सम्भावना। आफ्नो सबै शर्त पूरा नभएसम्म हर्मुज जलमार्ग नखोल्ने इरानको चेतावनी। र बेसेसर स्थित जिल्ला कारागार पुननिर्माणका लागि डीपीआरको तयारी, चालू आर्थिक वर्षमै निर्माण प्रक्रिया शुरू हुने। बिहान 10 बजेको मर्साङली समाचार अहिलेलाई सकियो। प्राविधिक मित्र दिपेशलाई धन्यवाद दिँदै समाचार कक्षबाट म लक्ष्मी विदा हुन्छु। रेडियो मर्साङली 95 मेगाहर्ज र इन्टरनेट अनलाइन रेडियो मर्साङली .org सुन्दै गर्नुहोला। नमस्कार।

0: ओहो दाई, तपाईले कति चाँडो घर पनि ठडाइसक्नु भएछ त। बधाई छ है तपाईलाई नयाँ घर बनाउनु भएकोमा।
1: धन्यवाद बहिनी। हेर्नुहोस् न, घर बनाउने काम मात्र भएको छ, अझ यसमा फलामका झ्याल ढोका, च्यानल गेट, स्टीलको रेलिङ, कम्पाउन्ड जाली आदि राख्ने पुरै काम बाँकी छ। यी सबै सामानहरू कहाँबाट ल्याउने भनेर सोचिरहेको छु म त।
0: त्यसो भए त हाम्रै बेसी सहर नगरपालिका साथ त्रिवेणी टोलमा रहेको बसलमाई सटर एण्ड ग्रिल उद्योगबाट ल्याउनुहोस् न। त्यहाँ त तपाईँले भनेका यी सबै सामानहरू दक्ष एवं अनुभवी मिस्त्रीहरूद्वारा निर्माण गरिनुको साथै घरमै गएर जडान समेत गरिन्छ नि।
2: हाम्रा सेवाहरू हामी कहाँ सटर, ग्रिल, च्यानल गेट, सिसा, रंगीन सिसा, स्टे फ्रेम, गोलो फर्याङ, कम्पाउण्ड जाली, जीआई जाली, स्टील फर्याङ, ट्रस, फलामका छ्याल ढोका सम्बन्धी सम्पूर्ण काम गरिन्छ। साथै सञ्चालक स्वयंको रेखदेख तथा सहभागितामा गुणस्तरीय सेवा प्रदान गरिन्छ।
3: हामी कहाँ यूपीभीसी तथा अल्मुनियमको झ्याल ढोका, ग्लास, पार्टिसन लगायतका सम्पूर्ण सामग्रीहरू पनि उपलब्ध छ।
4: प्रोपाइटर नारायण ढकाल, बसलमाई सटर एण्ड ग्रिल उद्योग, विशेश्वर नगरपालिका साथ मोडर्न सिटी हस्पिटल गेट र त्रिवेणी मन्दिर जाने बाटो लमसुङ। थप जानकारीको लागि सम्पर्क 9843638518, 9843638518।
5: आया मरेनी आमा, आया नि आया।
6: के भयो दिदी तपाईँलाई, सन्चो छैन कि कसो?
5: हेर न बाबु, छाती दुख्ने, पेट गोज्ने गर्छ, कहिले काहीँ त सास फेर्नै गाह्रो। आया खै के भयो के?
6: ल दिदी, त्यसो हो भने त तुरन्त चेक जाँच गरिहाल्नुहोस् न, आफ्नो स्वास्थ्यको त ख्याल गर्नुपर्छ है दिदी बेलैमा।
5: जाने त भने हो बाबु, खै कहाँ जाने कहाँ कहाँ जाने होला है।
6: ल दिदी, विशेषर नगरपालिका साथ पुरानो ब्याङ्क चोकमा रहेको केयर फार्मेसी एन्ड ल्याबमा गइहाल्नुहोस् न।
7: दैनिक प्रदान गरिने सेवाहरू, ल्याब सेवा, दक्ष तथा अनुभवी ल्याब टेक्निसियनद्वारा रगत, दिसार, पिसाब तथा खकार परीक्षण गरिन्छ।
8: थाइरोइड, सुगर, प्रेसर, छाती, पेट, हार्जोनी, नसा रोग, मैला सम्बन्धी रोगहरू, नाक, कान, घाँटी सम्बन्धी रोग, छाला तथा यौन रोगहरूको साप्ताहिक रूपमा चेक जाँच गरिन्छ।
7: दक्ष तथा अनुभवी फार्मासिस्टद्वारा सञ्चालन गरिएको यस क्लिनिकमा बिरामीहरूलाई घरमै गएर सेवा दिने व्यवस्था समेत रहेको छ।
8: क्योर फार्मेसी एन्ड ल्याब, बेसी सहर नगरपालिका साथ पुरानो ब्याङ्क चोक लमजुङ।
7: सम्पर्क फोन 9849068924, 9850386780।
5: यो मोबाइलले पनि तनावै दियो भने
9: होइन, के तनाव दियो ए खुसी?
5: हेर न, अस्ति भर्खर बनाएर ल्याएको फेरि बिग्रियो। होइन, मर्मत गर्ने गतिलो पसल कतै छैन?
9: छ नि, किन नहुनु, हाम्रै बेसी सहरको पुरानो ब्याङ्क चोक नजिकै रहेको जनता मोबाइल इलेक्ट्रोनिक्स पसलमा दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मोबाइल मर्मत गरिन्छ नि।
4: हामी कहाँ सामसुङ, रेडमी, भिभो, टेक्नो, ओप्पो, नार्जो, रियलमी लगायतका ब्रान्डेड मोबाइल सेटहरू पाइनुका साथै बिग्रिएका जुनसुकै ब्रान्डका मोबाइलहरू दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मर्मत गरिन्छ। साथमा इलेक्ट्रिक सामानहरू पनि उपलब्ध छ।
10: प्रोप्राइटर शम्सुल आलम, जनता मोबाइल इलेक्ट्रोनिक्स पसल, बिक्री तथा मर्मत केन्द्र, बेसी सहर नगरपालिका साथ पुरानो ब्याङ्क चोक, रोशन फ्रेस हाउस सँगै लमजुङ। थप जानकारीको लागि सम्पर्क 9845994046 र 9813099542।
11: हाम्रो शाखा बेसीसर नगरपालिका साथ एनआईएमबी ब्याङ्कको ठिक अगाडि पनि रहेको छ।
12: सुवर्ण अवसर, सुवर्ण अवसर, सुवर्ण अवसर।
13: के तपाईँलाई निर्माण कार्यका लागि चाहिने फलामका विभिन्न किसिमको पाइप, स्टीलको पाइप, कम्पाउण्ड जाली, कुखुराको जाली, रंगीन जस्ता पाता, ग्याबिङ जाली, कम्पाउण्ड काडेतार आदि होलसेल मूल्यमा चाहिएको छ? यदि चाहिएको छ भने बेसीसर नगरपालिका 8 झिङ्गेखोला पुरानो माइक्रो पार्किङमा रहेको नन्द मेटल सप्लायर्सलाई सम्झनुहोस्।
14: हामी कहाँ ट्रस्टको जुनसुकै घर तथा भवन निर्माणका लागि आवश्यक निर्माण सामग्रीहरू पाइनुका साथै प्लाइवुड तथा तयारी ढोकाहरू पनि उपलब्ध छ।
13: प्रोपाइटर अमृत श्रेष्ठ, नन्द मेटल सप्लायर्स, बेसी सहर नगरपालिका 8 झिङ्गेखोला पुलचोक लमजुम। थप जानकारीको लागि सम्पर्क मोबाइल 9856426257 र 9840067787।

0: दिदी अल्मलै पर्नु भए त के खोज्नु भएको त्यसरी?
1: ए बाबु पो, जोकतौल गर्ने डिजिटल ढक तराजु चाहिएको थियो, यता कता पाइन्छ होला?
0: हाम्रै बेसी सहर नगरपालिका साथ एनएमबी ब्याङ्क अगाडि रहेको एएस किचन हाउसमा जानुहोस् न। त्यहाँ नेपाल सरकारबाट नापतौल इजाजत प्राप्त जस्तो भने त्यस्तै डिजिटल ढक काँटाहरू सुपथ मूल्यमा पाइन्छ।
2: हजुर, नेपाल सरकार नापतौल इजाजत प्राप्त डिजिटल ढक काँटा तराजु आदि थोक तथा खुद्रा मूल्यमा पाउनुका साथै मर्मत पनि गरिन्छ। साथै किचनका सम्पूर्ण सामग्री सामानहरू थोक तथा खुद्रा मूल्यमा बिक्री गरिन्छ।
3: प्रोपाइटर दिलीप श्रेष्ठ, एएस किचन हाउस, बेसर नगरपालिका साथ एनआईएमबी ब्याङ्क अगाडि। थप जानकारीका लागि सम्पर्क 9856074486।
4: के तपाईँ निशुल्क जापानिज भाषा सिकेर उच्च शिक्षाको लागि जापान जान चाहनुहुन्छ?
5: यदि चाहनुहुन्छ भने लमजुङ एजुकेशन सेन्टर अब तपाईँको सेवामा समर्पित छ।
4: अब जापान ट्राई होइन स्योर गरौं।
5: लमजुङ एजुकेशन सेन्टरले ल्याएको छ निशुल्क जापानिज भाषा कक्षा तथा N5-N4 लेभलको विशेष तयारी कक्षा।
4: शून्य लागतमा जापान आवेदन गर्ने सुनौलो अवसर। अप्रिल, जुलाई, अक्टोबर र जनवरी इन्टेक खुल्ला रहेको छ।
5: अनुभवी प्रशिक्षक, भरपर्दो परामर्श र सफलताको सुनिश्चित मार्गदर्शनका साथ आजै सम्पर्क गर्नुहोस्।
4: प्रबन्धक निर्देशक कर्ण गुरुङ। थप जानकारीका लागि लमजुङ एजुकेशन सेन्टर, विशेष सहर 8 नारायण स्थान चोक, नवील बैंक भएको भवन, शाखा कार्यालय सुन्दर बजार 6 मिलन चोक।
5: सम्पर्क नम्बर 0665902900, मोबाइल नम्बर 9856602900।
6: सुरक्षित, भरपर्दो र सुविधायुक्त यात्रा हाम्रो प्रतिबद्धता।
7: सवारी चलाउँदा अनिवार्य रूपमा चालकले लाइसेन्स वा अन्य कागज पत्र साथमा लिनुहोस्। मादक पदार्थ सेवन गरेर सवारी नचलाऊ।
6: सार्वजनिक सवारी साधनमा यात्रा गर्दा यात्रुले आफ्नो सामानको सुरक्षा आफै गर्नुहोस्। सवारी चालकले गाडी चलाएको बेला चालकसँग अनावश्यक कुरा गर्नुहोस्।
7: आफ्नो सवारी साधनको कागज पत्र अनिवार्य रूपमा नवीकरण गर्नुहोस्। यात्रुवाहक सवारी साधन र यात्रुको बीमा अनिवार्य गर्नुहोस्।
6: सवारी चालकको बानी व्यवहार आचरण राम्रो हुनुपर्छ। सवारी चालक वा सहचालकले यात्रुहरूलाई दुःख दिने गरेको भएमा कार्यालयको फोन नम्बर 0665209, 0665203070 वा 590370 जानकारी गराउनुहोस्।
7: सार्वजनिक हितका लागि लमजुङ कालिका यातायात प्रणाली लमजुङ।
8: नेपाल ऋण खप्पै बिमगाछ ख्याल बोलुम प्रविधि से शोभा आल्मोनियम कोटेल सादा थिन रंगीन जस्ता पाता हुलास ज्यूरा कलर छ्यान बन्दा तीन गुना बढी विश्वसनीय प्रतिरोधात्मक थिन लानन टुबमिला तीन गुना लाना टुला हुलास मुसम अर्कु तिल्द माइसे।

0: फ्यान्सी घर बनाउने काम शुरू भयो।
1: सबै कुरा भइरहेकै छ, अब झ्याल ढोकाको लागि काठ कहाँ पाइन्छ भनेर बुझ्दैछु हजुर।
0: झ्याल ढोका चौकसको लागि चिन्ता गर्नु पर्दैन कान्छी, मध्य नेपाल एक जिता स्थित अश्विन अशोक समेलमा अर्डर गर्ने हो भने जस्तै बलियो र आकर्षक घाट ग्यारेन्टी सहित पाइन्छ।
1: हो र, अनि त्यहाँको सम्पर्क नम्बर छ त हजुरसँग? आजै कुरा गर्नु पर्यो। तपाईले खोजे जस्तै आकर्षक र बलियो काठका छ्याल ढोका चौकुस र अन्य फर्निचरका लागि अश्विन अशोक समिल मध्य नेपाल एक जिता गैरी गाउँ प्रोपाइटर नवराज घिमिरे सम्पर्क नम्बर 9856046662।
2: हामी कहाँ बलियो काठबाट ग्यारेन्टी सहित आकर्षक झ्याल ढोकाको लागि काठ दराज कुर्सी टेबल लगायतका फर्निचर सामग्रीहरू अर्डर बमोजिम तयार गरिन्छ।
3: यो दाँतले मलाई साह्रै दुःख दियो।
4: ए दिदी, कति अय्या अय्या भनेर बस्नुहुन्छ? ल भोलि म पनि भर्ती हुनका लागि दाँत राख्न जान लागेको यही बेलामा दिदी भाइ दुवैको दाँत बनाएर आऊ।
3: जान त जाने, बरु कहाँ जाने होला खै?
4: किन चिन्ता लिनुहुन्छ? हाम्रै बेसी सहरको नारायण स्थान चोक स्थित मुक्तिनाथ विकास बैङ्कको आडैमा रहेको भरपर्दो र विश्वासिलो बेस्ट डेन्टल क्लिनिकमा जाने नि।
5: हामी कहाँ दाँतको परीक्षण गर्ने, दाँतको एक्सरे गर्ने, दाँत सफा गर्ने, दाँतमा सिमेन्ट भर्ने, दाँतको जरेदेखि उपचार गर्ने, नमिलेको बाङ्गोटिङ्गो दाँतलाई मिलाउने, दाँत निकाल्ने, अस्थायी वा थाई दाँत राख्नुका साथै दाँत सम्बन्धी सम्पूर्ण समस्याहरूको उपचार दक्ष एवं अनुभवी डाक्टरहरूबाट गरिन्छ। प्रोपाइटर सन्तोष विश्वकर्मा, ग्रेस डेन्टल क्लिनिक, बेसी सहर नगरपालिका 8 नारायण स्थान चोक, मुक्तिनाथ विकास बैङ्कको आडैमा पहिला जनता बैङ्क रहेको घर। सम्पर्क नम्बर 9845000271 र 9805677272।

0: Zirconia.
1: Extreme energy drink.
2: होइने खुशी के खान्छौ आजकल त झनै फुर्तिलो र स्वस्थ देख्छु त
3: खाने त खासै केही होइन दिदी लमजुङ एग्रो बी कञ्चनद्वारा उत्पादित शुद्ध लमजुङ मह बिहान बेलुका दैनिक एक एक चम्चा खाने गरेको छु
2: अनि मह चाहिँ शुद्ध र अर्ग्यानिक नै होला र
3: हो नि दिदी लमजुङ मह त 1350 मिटर उचाइमा आफ्नै फर्ममा जंगली स्रोतबाट उत्पादित कार्तिकी अर्ग्यानिक मह हो
2: मह बाहेक अरू के पाइन्छ त्यहाँ
3: त्यहाँ त जिल्लाकै पहिलो र एकमात्र शुद्ध मह मौरीको गोला सहितको घाट खाली घाट कृषि तथा मौरीजन्य औजार बिउ बिजन सुपथ मूल्यमा पाइनुको साथै तालिम र परामर्श समेत दिइन्छ नि
2: ओहो स्वास्थ्य पनि कमाईको बाटो पनि एकै ठाउँमा म पनि आजै गएर मह र मौरी पालन सम्बन्धी परामर्श लिइहाल्छु
4: तपाईँले रोजेको र खोजेको जस्तै शुद्ध मह मौरी गोला सहितको घार खाली घार कृषि तथा मौरीजन्य औजार बिउ बिजन सुपथ मूल्यमा पाउनुका साथै तालिम र परामर्शका लागि हामीलाई सम्झनुहोस् प्रोप्राइटर बुद्धि आले मुख्य कार्यालय सुन्दर बजार 5 गहते लमजुङ सम्पर्क कार्यालय बेसीसर 8 13 चौतारा नजिकै बस पार्क जाने बाटो कर्पुरेश्वर सिसा तथा प्लाई पसल सँगै रहेको घर थप जानकारीको लागि 9861 39 157
3: महको सेवन स्वस्थ र दीर्घ जीवन
5: बाउजू एक बिहानै घर सरसफाई गर्न लाग्नु भएछ त
6: हजुर नानी अब सरसफाई गर्नु भनेको त आफ्नै लागि हो नि फेरि हाम्रो गाउँपालिकाले स्वच्छ सफा र हराभरा मर्स्याङदी गाउँपालिका बनाउने उद्देश्यले सफा मर्स्याङदी अभियान शुरू गरेको छ त्यसलाई पनि सफल बनाउनु पर्यो नि होइन र
5: हो नि बाउजू घरबाट निस्कने फोहोर चाहिँ कहाँ फाल्नुहुन्छ नि
6: ल सुन्नुहोस् नानी हामी हाम्रो घर आँगन हरेक दिन सरसफाई गर्छौ हरेक महिना 2 घण्टा छुट्याएर गाउँले सबै मिलेर गाउँघर बाटो पनि सरसफाई गर्छौ र त्यसबाट निस्कने कुहिने फोहोरको हामी कम्पोस्ट मल बनाउँछौ नकुहिने सिसा प्लास्टिक टिन आदि जस्ता फोहोरहरूलाई एक ठाउँमा जम्मा गर्छौ र गाउँपालिकाको फोहोर उठाउने गाडीमा हालेर पठाउँछौ
7: आफ्नो घर आँगन र गाउँको नियमित सरसफाई गरौं स्वच्छ सफा र हराभरा मर्स्याङदी गाउँपालिका बनाउने अभियानलाई सार्थक बनाऊ मर्स्याङदी गाउँपालिका परिवार लमजुङ
8: नमस्कार अहिले दिउँसोको 1 बजेको छ अब सुन्नुहोस् जीवन तन्दुकारबाट समाचार नेपालमा अवैध रूपमा भित्र्याउँदै आएका एकलाई हिजो बिरगंजबाट गरिएको छ स्थानीयहरूको मार्फत पाएको अनुसार उक्त ठाउँमा गरिएको थियो रुकावट भए त असर पर्छ नै तर सर्वोत्तम सिमेन्टसँग छ विद्युत उत्पादन गर्ने आफ्नै प्रविधि जसले विद्युतको रुकावट हुँदा पनि निरन्तर रूपमा बाँड्छ सिमेन्टको हरेक कणमा एकै नासको गुणस्तर र बनाउँछ निर्माण अझ बलियो सर्वोत्तम सिमेन्ट सर्वोत्तम मजबुती
9: अहिले बिहानको ठिक 11 बजेको छ

0: घर बनाउने त भनियो ठेकेदार साहब, तर निर्माण सामग्री कहाँबाट ल्याउने हो? बजारमा धेरै हार्डवेयरहरू छन्, अलि गुणस्तरीय सामग्री पाइने विश्वासिलो हार्डवेयर नै कुन होला है?
1: अब धेरैजनाले खोज्ने गरेको त बेसी सहर साथमा रहेको हिमालयन ब्रदर ग्रुपद्वारा सञ्चालित हार्डवेयर तथा कारखाना नै हो दिदी। फेरि त्यहाँ त विभिन्न निर्माण योजनाहरूका लागि चाहिने सामग्रीहरू पनि सुपथ मूल्यमा पाइन्छ नि, तपाईँ पनि त्यही जानुहोस् न।
2: हाम्रा सेवाहरू एमएस पाइप, फलाम, अल्मुनियम, स्टीलका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुका साथै ट्रस, ग्रिल, सटर, अल्मुनियम पार्टिसन र स्टील रेलिङका कार्यहरू दक्ष एवं अनुभवी कालीगरद्वारा प्रत्यक्ष निगरानीमा जडान गरिन्छ। गुणस्तरीय छड सिमेन्ट, इटा, रंगरोगन लगायत भवन निर्माणका सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ।
0: हिमालयन ब्रदर ग्रुप प्राली विशेषर नगरपालिका साथ युनिभर्सल चोक लमसुङ। थप जानकारीका लागि सम्पर्क 0665920973, मोबाइल 97463061।
3: तपाईँको सन्तुष्टि हाम्रो चाहना।
4: जय श्री राम, जय श्री राम।
5: होइन भाउजू, किन हो आज त एक बिहानै पूजा सक्नु भएछ त, टाढैको साइड गर्न लाग्नु भएको हो र?
4: ल बाबु, आज तपाईँको दाजुले मेरो लागि गहना किन्न लैजान्छु भन्नुभएको छ, त्यसैले चाँडै पूजा सकेको नि।
5: अनि गहना जस्तो कुरो जहाँ पायो त्यहाँ नकिन्नु नि, विश्वासिलो र भरपर्दो पसलमा गएर किन्नु पर्छ।
4: हो नि बाबु, त्यही भएर त हाम्रै बेसी सहरमा रहेको जय श्री राम सुनचाँदी पसलमै जान लागेको नि। पछि तपाईँको बिहे गर्नुपर्छ, नानीको पनि बिहे गर्नु छ, गहना त आकर्षक र भरपर्दो हुनु पर्यो नि, होइन र?
5: हो नि भाउजू।
2: हाम्रा सेवाहरू कम्प्युटर तौलमा आधुनिक मेसिन द्वारा कटिङ गरिएका गरगहना पाइने,
0: आधुनिक एवं परम्परागत डिजाइनका गरगहना पाइने,
2: प्रत्येक गरगहनामा पसलको ग्यारेन्टी छाप लगाइने,
0: पुरानो गहनासँग नयाँ गहना छाटफेर गरिने,
2: नाक कान छेडिने, राशि अनुसारका पत्थरहरूका साथै विभिन्न किसिमका माला क्रिस्टल पाइने।
0: प्रोपाइटर सुनिल विश्वकर्मा, जय श्री राम सुनचाँदी पसल, विशेषर नगरपालिका, वडा नम्बर 7, एभरेस्ट बैंक नजिकै लमजुङ।
6: सम्पर्क मोबाइल नम्बर 98465 94 र 98065854।

0: आज होटल द टुकुचे पिकको ठिक अगाडि थप जानकारीको लागि सम्पर्क मोबाइल 9845213236 र 9840098261।
1: हेलो, म सङ्गीत एफएम 95 मेगाहर्ज

0: के तपाईँ निशुल्क जापानिज भाषा सिकेर उच्च शिक्षाको लागि जापान जान चाहनुहुन्छ?
1: यदि चाहनुहुन्छ भने लमजुङ एजुकेशन सेन्टर अब तपाईँको सेवामा समर्पित छ।
2: अब जापान ट्राई होइन स्योर गरौं।
1: लमजुङ एजुकेशन सेन्टरले ल्याएको छ निशुल्क जापानिज भाषा कक्षा तथा N5-N4 लेभलको विशेष तयारी कक्षा।
2: शून्य लागतमा जापान आवेदन गर्ने सुनौलो अवसर। अप्रिल, जुलाई, अक्टोबर र जनवरी इन्टेक खुल्ला रहेको छ।
1: अनुभवी प्रशिक्षक, भरपर्दो परामर्श र सफलताको सुरक्षित मार्गदर्शनका साथ आजै सम्पर्क गर्नुहोस्।
2: प्रबन्धक निर्देशक कर्ण गुरुङ। थप जानकारीका लागि लमजुङ एजुकेशन सेन्टर, विशेष सहर 8 नारायण स्थान चोक, नवील बैंक भएको भवन, शाखा कार्यालय सुन्दर बजार 6 मिलन चोक।
1: सम्पर्क नम्बर 0665902900, मोबाइल नम्बर 9856602900।
3: नेपाल ऋण खप्पै बिमगाछ क्याल भोलुम प्रविधि से शोभा आल्मोनियम कोटेल सादा थिन रंगीन जस्ता पाता हुलास ज्यूरा कलर छ्यान बन्दा तीन गुना बढी विश्वसनीय प्रतिरोधात्मक थिन लानन टुबमुला तीन गुना लाना टुला हुलास मुसम अर्कुतिल दमाइसे।
4: धरहरा भैरवा अन्तर्राष्ट्रिय विमानस्थल, संसद भवन, वीर अस्पताल र सीआईटी भवन जस्ता महत्वपूर्ण आधार स्तम्भ तथा भवनहरूको निर्माणलाई बलियो आधार आएको सर्वोत्तम सिमेन्ट।
5: सकेसम्म कोही कसैलाई बिरामी हुन नपरोस्। यदि बिरामी भई अस्पतालको सेवा लिनु परेमा अब तपाईँको सेवाका लागि सेवा मोडल हस्पिटल प्राली विशेषर 7 लमजुङ।
6: विगत 2 दशक अघिदेखि हजुरहरूको सेवामा समर्पित वरिष्ठ एमडीजीपी तथा सोनोलोजिस्ट डाक्टर तिलक बाबु घिमिरे सहित अनुभवी स्वास्थ्य कर्मीहरूबाट विशेषज्ञ सेवा सहित विभिन्न स्वास्थ्य सेवाहरूको साथमा सेवा मोडल अस्पताल प्राली सञ्चालन भएको छ।
5: थप जानकारी लागि सम्पर्क 0665909900, 98477-69229, सेवा मोडल हस्पिटल प्राली विशेषर 7 सानी।

0: में खै सोल्जीहरु त अझ सम्म आइदिए
1: ए आउँदै होला नि सारै भेट्न मन लाग्यो हो
0: एकान्छु त्यो डालो यता ल्या त
1: ल
0: ए ओ सोल्जीहरु पनि आइहाले नि
2: आयो हो सोल्जी नि आयो आरामै हुनुहुन्छ
3: कति राम्रो भयो बस्या लाग्छ
2: आउन अलि ढिलो भयो सबैतिर बिदा भएर आउनु पर्ने त्यसैले
1: खै लान घुम्दै
2: पर्दैन पर्दैन
1: अब भोलि लाहोर गइहाल्नुहुन्छ बसौँ न एकछिन
2: लौ त ल बस केटा बरु बसी बिहानो यसो ठाडो भागामा नाच्ने हो कि
0: हुन्छ
2: नि नाचौँ है
0: ठाडो भाग

0: सोचिने रात अझै बाँकी रहेछ। बसी बिहान मनको धोको पनि पुरा भएन। माथि रामजी काँडामा नाचे जस्तै झ्याउरे नाचेर ज्यान तताम है।
1: भइहाल्छ सर जी।

0: ओहो दाई, तपाईले कति चाँडो घर पनि छोडाइसक्नु भएछ त। बधाई छ है तपाईलाई नयाँ घर बनाउनु भएकोमा।
1: धन्यवाद बहिनी, हेर्नुहोस् न, घर बनाउने काम मात्र भएको छ। अझ यसमा फलामका झ्याल ढोका, च्यानल गेट, स्टीलको रेलिङ, कम्पाउन्ड जाली आदि राख्ने पुरै काम बाँकी छ। यी सबै सामानहरू कहाँबाट ल्याउने भनेर सोचिरहेको छु म त।
0: त्यसो भए त हाम्रै बेसी सहर नगरपालिका साथ त्रिवेणी टोलमा रहेको बछलमाई सटर एण्ड ग्रिल उद्योगबाट ल्याउनुहोस् न। त्यहाँ त तपाईँले भनेका यी सबै सामानहरू दक्ष एवं अनुभवी मिस्त्रीहरूद्वारा निर्माण गरिनुको साथै घरमै गएर जडान समेत गरिन्छ नि।
2: हाम्रा सेवाहरू हामी कहाँ सटर, ग्रिल, च्यानल गेट, सिसा, रंगीन सिसा, स्टे फ्रेङ, गोलो फ्रेङ, कम्पाउण्ड जाली, जीआई जाली, स्टील फ्रेङ, ट्रस, फलामका छ्याल ढोका सम्बन्धी सम्पूर्ण काम गरिन्छ। साथै सञ्चालक स्वयंको रेखदेख तथा सहभागितामा गुणस्तरीय सेवा प्रदान गरिन्छ।
3: हामी कहाँ यूपीभीसी तथा अल्मुनियमको झ्याल ढोका, ग्लास, पार्टिसन लगायतका सम्पूर्ण सामग्रीहरू पनि उपलब्ध छ।
4: प्रोपाइटर नारायण ढकाल, बछलमाई सटर एण्ड ग्रिल उद्योग, विशेश्वर नगरपालिका साथ मोडर्न सिटी हस्पिटल गेट र त्रिवेणी मन्दिर जाने बाटो लमजुङ। थप जानकारीको लागि सम्पर्क 9843638518, 9843638518।
5: सबैजना यस्तो मजाले हाँसेका छन्, यो रविनालाई चाहिँ के भयो?
6: बिचरा, दाँतकै समस्या छ त, कसरी हाँस्नु?
5: कति दिन बस्ने मुख छुनेर दीपिका युनिभर्सल डेन्टल होम गए त समस्याको समाधान भइहाल्थ्यो नि।
7: हजुर, लमजुङमै एकमात्र दन्त विशेषज्ञ सहितको उपचारको लागि दीपिका युनिभर्सल डेन्टल होम प्राली, प्रोपाइटर दीपक पौडेल, बेसीचार 8 सेरा, गाउँसर जाने बाटोको छेउमै रहेको घर। सम्पर्क फोन 0665204497।
5: हामी कहाँ अर्थोडेन्टिस्ट विशेषज्ञद्वारा बाङ्गोटिङको दाँत मिलाइन्छ। दाँत तथा मुख सम्बन्धी विशेषज्ञद्वारा शल्यक्रिया गरिनुका साथै भर्ती हुन चाहनेहरूका लागि ग्यारेन्टीका साथ थाहै नपाउने गरी फिक्स दाँत राखिन्छ।
8: यो मोबाइलले पनि तनावै दियो भने
7: होइन, के तनाव दियो ए खुशी?
8: हेर न, अस्ति भर्खर बनाएर ल्याएको फेरि बिग्रियो। होइन, मर्मत गर्ने गतिलो पसल कतै छैन?
7: छ नि, किन नहुनु, हाम्रै बेसी सहरको पुरानो ब्याङ्क चोक नजिकै रहेको जनता मोबाइल इलेक्ट्रोनिक्स पसलमा दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मोबाइल मर्मत गरिन्छ नि।
4: हामी कहाँ सामसुङ, रेडमी, भिभो, टेक्नो, ओप्पो, नार्जो, रियलमी लगायतका ब्रान्डेड मोबाइल सेटहरू पाइनुका साथै बिग्रिएका जुनसुकै ब्रान्डका मोबाइलहरू दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मर्मत गरिन्छ। साथमा इलेक्ट्रोनिक सामानहरू पनि उपलब्ध छ।
7: प्रोपाइटर शम्सुल आलम, जनता मोबाइल इलेक्ट्रोनिक्स पसल, बिक्री तथा मर्मत केन्द्र, बेसीसार नगरपालिका साथ पुरानो ब्याङ्क चोक, रोशन फ्रेस हाउस सँगै लमजुङ। थप जानकारीको लागि सम्पर्क 9845994046 र 9813099532।
9: तिम्रो जन्मदिनको अवसरमा यो औठी उपहार तिमीलाई।
10: वाउ, कस्तो राम्रो डिजाइनको अनि कति चम्किलो, कहाँ बनाएको नि डार्लिङ?
9: अब तिम्रो लागि दिने उपहार पनि अन्त बनाएर भयो त, उही हाम्रो चिर परिचित जय बुद्ध ज्वेलरीमा बनाएको नि।
10: मलाई त एकदमै मन पर्यो।
9: तिमी हेर्दै मात्र जाऊ न, अझ हाम्रो विवाहमा त सुनको हार, मंगलसूत्र, सिक्री, टप, जन्तर, चन्द्रमा, छड्की तिलहरी, चुरी, बिन्दिया, चाँदीको पाउजु अनि सबै गरगहना जय बुद्ध ज्वेलरीमा नै बनाएर ल्याउँछु नि।
11: कम्प्युटर तौलमा छापावला सुनबाट बनेका आधुनिक डिजाइनका रेडिमेड तथा अर्डर अनुसारका गरगहना, राशि अनुसारका पत्थर, चाँदीका सामानका साथै पुराना गरगहना सार्टफेट तथा सुनचाँदी खरिद बिक्रीका लागि
9: जय बुद्ध ज्वेलरी, बेसी सहर लमजुङ, एलजी डिलर सँगै प्रोप्राइटर मणिलाल विश्वकर्मा। फोन नम्बर 0665204435, 5245475। विश्वास तपाईँको, सेवा हाम्रो, सेवा हाम्रो।
4: घर आँगन होस् वा सड़कको किनारा, स्वच्छ वातावरण र सुख समृद्धिको लागि रोपौ फूल बिरुवा, बनाऊ हरा भरा।
12: लमजुङमै पहिलो पुष्प नर्सरी रोज नर्सरी यहाँहरूलाई हार्दिक स्वागत गर्दछ।
13: विगत 5 वर्षदेखि निरन्तर रूपमा यहाँहरूलाई सेवा उपलब्ध गराउँदै आएको रोज नर्सरीमा यहाँहरूकै मागलाई ध्यानमा राखी हाल विभिन्न सिजनल बहुवर्षीय फूलका उत्कृष्ट एवं गुणस्तरीय बिरुवाहरू, इन्डोर प्लान्टहरू, अर्नामेन्टल प्लान्टहरू, विभिन्न उन्नत जातका फलफूलका बिरुवाहरू सड़क किनारा, गार्डन पार्क लगायतका ठाउँहरूमा रोप्नको लागि चाहिने आकर्षक ठूलो साइजको बिरुवाहरू पनि उपलब्ध छ।
12: साथै सिजन अनुसारका फलफूल र अन्य जुनसुकै बोट बिरुवाहरू व्यावसायिक रूपमा रोप्नका लागि ठूलो परिमाणमा चाहिएमा अर्डर अनुसार जुनसुकै बेला उपलब्ध गराउने व्यवस्था छ।
13: फूलहरू रोप्नको लागि आवश्यक आकर्षक र गुणस्तरीय गमलाहरू, फूलको लागि चाहिने आवश्यक मल साथै आवश्यक परामर्श सेवा समेत उपलब्ध छ।
12: विस्तृत जानकारीको लागि रोज नर्सरी बेसीसार नगरपालिका 2 पोहरा बेसी लमजुङ सम्पर्क 98 5 6 2 4 4।

0: फ्यान्सी घर बनाउने काम शुरू भयो।
1: सबै कुरा भइरहेकै छ, अब झ्याल ढोकाको लागि काठ कहाँ पाइन्छ भनेर बुझ्दैछु हजुर।
0: झ्याल ढोका चौकसको लागि चिन्ता गर्नु पर्दैन फ्यान्सी, मध्य नेपाल एक जिता स्थित अश्विन अशोक समेलमा अर्डर गर्ने हो भने जस्तै बलियो र आकर्षक काठ ग्यारेन्टी सहित पाइन्छ।
1: हो र, अनि त्यहाँको सम्पर्क नम्बर छ त हजुरसँग? आजै कुरा गर्नु पर्यो।
2: तपाईले खोजे जस्तै आकर्षक र बलियो काठका झ्याल ढोका चौकुस र अन्य फर्निचरका लागि अश्विन अशोक समिल मध्य नेपाल एक जिता गैरी गाउँ प्रोपाइटर नवराज घिमिरे सम्पर्क नम्बर 9856646662।
3: हामी कहाँ बलियो काठबाट ग्यारेन्टी सहित आकर्षक झ्याल ढोकाको लागि काठ दराज कुर्सी टेबल लगायतका फर्निचर सामग्रीहरू अर्डर बमोजिम तयार गरिन्छ।
4: अमूल्य जीवनको हेरचाह गर्नु हाम्रो कर्तव्य हो। तपाईँको जीवन हेरचाहको साझेदार हामी बन्नेछौ। तपाईँको सहर सुन्दर बजारमा विशेषज्ञ सहित तपाईँकै सेवामा एचडीसीएस नमुना सामुदायिक अस्पताल सुन्दर बजार।
5: अस्पतालमा उपलब्ध विशेषज्ञ सेवाहरू: जनरल फिजिसियन सेवा, महिला रोग विशेषज्ञ सेवा, जनरल सर्जरी विशेषज्ञ सेवा, मृगौला रोग विशेषज्ञ सेवा, दन्त रोग सम्बन्धी विशेषज्ञ सेवा, मनोविमर्श सेवा र जटिल तथा सामान्य शल्यक्रिया सेवा।
4: निदानात्मक सेवा अन्तर्गत भिडियो एक्सरे, ल्याब परीक्षण, ईसीजी, डिजिटल एक्सरे र दम पत्ता लगाउने जाँच सेवा उपलब्ध छ।
5: साथमा 24 घण्टा आकस्मिक सेवा, अन्तरङ्ग तथा बहिरङ्ग सेवा, फार्मेसी सेवा, प्यालेटिभ केयर सेवा, समुदाय स्वास्थ्य सेवा, खोप सेवा, परिवार नियोजन सेवा र एम्बुलेन्स सेवा पनि उपलब्ध छ।
4: एचडीसीएस नमुना सामुदायिक अस्पताल सुन्दर बजार 6 लमजुङ, सम्पर्क फोन 0664021234, मोबाइल 9841454448।
6: होइन खुसी, के खान्छौ? आजकल त झनै फुर्तिलो र स्वस्थ देख्छु त।
7: खाने त खासै केही होइन दिदी, लमजुङ एग्रो बी कञ्चनद्वारा उत्पादित शुद्ध लमजुङ मह बिहान बेलुका दैनिक एक एक चम्चा खाने गरेको छु।
6: अनि मह चाहिँ शुद्ध र अर्ग्यानिक नै होला र?
7: हो नि दिदी, लमजुङ मह त 1350 मिटर उचाइमा आफ्नै फर्ममा जंगली स्रोतबाट उत्पादित कार्तिकी अर्ग्यानिक मह हो।
6: मह बाहेक अरू के पाइन्छ त्यहाँ?
7: त्यहाँ त जिल्लाकै पहिलो र एक मात्र शुद्ध मह, मौरीको गोला सहितको घार, खाली घार, कृषि तथा मौरीजन्य औजार, बिउ बिजन सुपथ मूल्यमा पाइनुका साथै तालिम र परामर्श समेत दिइन्छ नि।
6: ओहो, स्वास्थ्य पनि कमाईको बाटो पनि एकै ठाउँमा। म पनि आजै गएर मह र मौरी पालन सम्बन्धी परामर्श लिइहाल्छु।
8: तपाईँले रोजेको र खोजेको जस्तै शुद्ध मह, मौरी गोला सहितको घार, खाली घार, कृषि तथा मौरीजन्य औजार, बिउ बिजन सुपथ मूल्यमा पाउनुका साथै तालिम र परामर्शका लागि हामीलाई सम्झनुहोस्। प्रोप्राइटर बुद्धि आले, मुख्य कार्यालय सुन्दर बजार 5 गहते लमजुङ, सम्पर्क कार्यालय बेसीसर 8-13 चौतारा नजिकै बस पार्क जाने बाटो कर्पुरेश्वर सिसा तथा प्लाई पसल सँगै रहेको घर। थप जानकारीको लागि 9611-39-157।
7: महको सेवन स्वस्थ र दीर्घ जीवन।
9: सुरक्षित, भरपर्दो र सुविधायुक्त यात्रा हाम्रो प्रतिबद्धता।
10: सवारी चलाउँदा अनिवार्य रूपमा चालकले लाइसेन्स वा अन्य कागज पत्र साथमा लिनुहोस्। मादक पदार्थ सेवन गरेर सवारी नचलाउ।
9: सार्वजनिक सवारी साधनमा यात्रा गर्दा यात्रुले आफ्नो सामानको सुरक्षा आफै गर्नुहोस्। सवारी चालकले गाडी चलाएको बेला चालकसँग अनावश्यक कुरा नगर्नुहोस्।
10: आफ्नो सवारी साधनको कागज पत्र अनिवार्य रूपमा नवीकरण गर्नुहोस्। यात्रुवाहक सवारी साधन र यात्रुको बिमा अनिवार्य गर्नुहोस्।
9: सवारी चालकको बानी व्यवहार आचरण राम्रो हुनुपर्छ। सवारी चालक वा सहचालकले यात्रुहरूलाई दुःख दिने गरेको भएमा कार्यालयको फोन नम्बर 0665-2019 0665-2370 वा 590-370 जानकारी गराउनुहोस्।
10: सार्वजनिक हितका लागि लमजुङ कालिका यातायात प्राली लमजुङ।

0: रेडियो कार्यक्रम साइनो
1: आदिवासी जनजातिको संस्कृति र प्रकृति बीचको साइनो र सम्झनाहरूको पुनर्ताजगी
0: हरेक शनिबार बिहान 8 बजेदेखि 8:30 बजेसम्म रेडियो मर्स्याङदी 95 मेगाहर्ज लमजुङ र रेडियो अन्नपूर्ण 93.4 मेगाहर्ज पोखराबाट
1: सुन्न नभुल्नुहोला रेडियो कार्यक्रम साइनो।

0: आजको खाना विशेष गरी हजुरको लागि नै लिएर आएको छु क्या आमा। अब आमा पनि खुसी, बुहारी पनि खुसी। हाम्रै बेसी सर आठमा रहेको लिभन अर्गानिक खाद्य उद्योगबाट लोकल धानका चामल र रैथाने विभिन्न बालीको पिठो लिएर पकाउन लगाएको छु नि।
1: हजुर, हामी कहाँ आफ्नै मिलमा कुटानी पिसानी गरेको अर्ग्यानिक लोकल र मधेसी हरेक प्रकारको चामल, शुद्ध तोरीको तेल, मकै, कोदो, गहुँ, करू, जौ, फापरको पिठो, रातो तथा सेतो मकैको चामल, अनदीको चामल, हरेक प्रकारका दाल, बेसार, खुर्सानी, मसला, गाईको घिउ, अमिलो, भिर मह, घर मह, सुकेको न्युरो, सिस्नो, मुलाको अचार, गुन्द्रुक, करेला, बाङ, तिल, सिलाम, अलैँची, जिम्बु, मसौरा, चियापत्ती, च्याउ, सर्स्यु, बोडी, बटक, कोला, जुम्ला, मार्सी चामल, आँग, जाडु, काउलो, सानादार मिक्स चामल आदि सुपथ मूल्यमा पाइन्छ।
2: बजार क्षेत्रमा होम डेलिभरीको व्यवस्था समेत रहेको छ भने सुगरका बिरामीका लागि चाहिने खाद्य सामग्री पनि उपलब्ध छ। धान र तोरी लगायतका अन्य कुटानी किसानी गर्नु परेमा पनि हामीलाई सम्झनुहोस्।
0: लिभन अर्ग्यानिक खाद्य उद्योग बेसीसर नगरपालिका 8 आर्मी ब्यारेक अथवा दनैफाट जाने बाटो कारागार अगाडि लम्चुङ। प्रोप्राइटर गम बहादुर अधिकारी। मोबाइल 98461-23284 र 98291-80746।
3: लम्चुङ उद्योग वाणिज्य संघको सूचना। लम्चुङ उद्योग वाणिज्य संघको सदस्यहरूको सहजताका लागि आर्थिक वर्ष 2082-83 को कर चुक्ता, आर्थिक वर्ष 83-84 को मदिराको अन्तशुल्क र संघको सदस्यता नवीकरण गर्न सदस्यहरूको सहजताका लागि विभिन्न इकाईमा जिल्लाबाट संघका कर्मचारी तथा संघका प्रतिनिधिहरू सम्बन्धित इकाईमा आउने निर्णय भएकोले निम्न मिति र समयमा नवीकरण गर्नुहुन सबै सदस्यहरूलाई हार्दिक अनुरोध गर्दछौ। डीपीपीले इकाई 2083 श्रावण 27 गते, भोलेटार इकाई 2083 श्रावण 28 गते। विस्तृत जानकारीका लागि लम्जुङ उद्योग वाणिज्य संघका अध्यक्ष भरत कुमार श्रेष्ठ, सम्पर्क नम्बर 98560-45248, महासचिव विपिन श्रेष्ठ, सम्पर्क नम्बर 98412-38555, विदुर तिवारी 98560-45252, विवेक तिवारी 98466-34609।
4: हेर न सुधा, बिहे पनि नजिक आइसक्यो, हात र अनुहारको हालत पनि यस्तो छ, लाज चाहिँ हुने भयो बेहुली हुँदा पनि।
5: त्यति सानो कुरामा पनि के को चिन्ता, त्यसको लागि त हाम्रै बेसी सहर 7 पुरानो बेङ्चोकमा मीरा ब्युटी जोन एन्ड ट्रेनिङ सेन्टर छ नि।
6: हामी कहाँ फेसियल, नेल आर्ट, मेहन्दी आर्ट, हेयर स्ट्रेट, ब्राइडल मेकअप, मेनिक्योर, पेडिक्योर, हेयर कलर, हेयर कटिङ, क्लिन्सिङ सँगै ट्रेनिङको समेत व्यवस्था रहेको छ।
5: प्रोप्राइटर तारा गुरुङ, मीरा ब्युटी जोन एन्ड ट्रेनिङ सेन्टर, विशेषर नगरपालिका 7 पुरानो बेङ्चोक लम्सुङ। सम्पर्क 98461-26344, 98461-26344।
7: आधार मजबूत।

0: सर्वोत्तम सुपर ग्रिडमा छ 60% बढी पकड शक्ति, जसले बन्छ सर्वोत्तम निर्माण, सर्वोत्तम स्टील।
1: नमस्कार, अहिले दिउँसोको 1 बजेको छ। अब सुन्नुहोस् जीवन तन्दुकारबाट समाचार। नेपालमा अवैध रूपमा भित्र्याउँदै आएका एकलाई हिजो बिरगंजबाट गरिएको छ। स्थानीयहरूको मार्फत पाएको अनुसार उक्त ठाउँमा गरिएको थियो। रुकावट भए त असर पर्छ नै, तर सर्वोत्तम सिमेन्टसँग छ विद्युत उत्पादन गर्ने आफ्नै प्रविधि, जसले विद्युतको रुकावट हुँदा पनि निरन्तर रूपमा बाँड्छ सिमेन्टको हरेक कणमा एकै नासको गुणस्तर र बनाउँछ निर्माण अझ बलियो। सर्वोत्तम सिमेन्ट, सर्वोत्तम मजबुती।
2: हेलो, म सङ्गदीप 95 मेगाहर्ज

0: मंगलम भगवान विष्णु मंगलम गरुण ध्वज मंगलम पुनरी काश्य मंगला एतनु हरि। लो अब दुलाले दुलाले सिन्दूर हाल्ने।
1: ओए अस्मी, हेर्न दुलाले लगाएको सुनको चुरा, सिक्री, बिन्दिया, मंगलसूत्र औँठी क्या राम्रो देखिएको। झन् त्यो गलामा लगाएको सुनको रानी हार त कस्तो आकर्षक है। मेरो त मनै लोभ्यो, कहाँ बनाएको होला।
2: ल, आकर्षक ज्वेलर्समा बनाएको गहना आकर्षक हुँदैन त? मैले पनि मेरो हुनेवालालाई हाम्रो बिहेमा आकर्षक ज्वेलर्सबाटै गहना ल्याउनु भनेकी छु।
3: हामी कहाँ मेसिनद्वारा कटिङ गरिएका पुराना तथा आधुनिक डिजाइनका गरगहना पाइन्छ।
4: पसलको ग्यारेन्टी छाप लगाई गहना तथा बिल दिइन्छ।
3: जुनसुकै पसलमा बनेका गहना साटफेट तथा खरिद बिक्री गरिन्छ।
4: राशि अनुसारको पत्थरहरू र अन्य पत्थरहरू पाइन्छ।
3: कम्प्युटर तौलबाट खरिद बिक्री गरिनुका साथै मेसिनद्वारा नाक कान छेडिन्छ।
4: साथै सुनचारी सम्बन्धी सम्पूर्ण कामहरू गरिन्छ।
5: आकर्षक ज्वेलरी सुनचारी पसल बेसीसार नगरपालिका साथ त्रिवेणी टोल नेपाल इन्भेस्टमेन्ट बैंक सँगै। प्रोपाइटर प्रकाश विश्वकर्मा। मोबाइल 9845656233 र 9801177246।
6: आकर्षक तथा गुणस्तरीय गहना र शुद्धताको प्रतीक आकर्षक ज्वेलरी सुनचाँदी पसल।
7: घर बनाउने त भनियो ठेकेदार साहब, तर निर्माण सामग्री कहाँबाट ल्याउने हो? बजारमा धेरै हार्डवेयरहरू छन्, अलि गुणस्तरीय सामग्री पाइने विश्वासिलो हार्डवेयर चाहिँ कुन होला है?
8: अब धेरैजनाले खोज्ने गरेको त बेसीसहर सातमा रहेको हिमालयन ब्रदर ग्रुपद्वारा सञ्चालित हार्डवेयर तथा कारखाना नै हो दिदी। फेरि त्यहाँ त विभिन्न निर्माण योजनाहरूको लागि चाहिने सामग्रीहरू पनि सुपथ मूल्यमा पाइन्छ नि, तपाईँ पनि त्यही जानुहोस् न।
9: हाम्रा सेवाहरू एमएस पाइप, फलाम, अल्मुनियम, स्टीलका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुका साथै ट्रस, ग्रिल, सटर, अल्मुनियम पार्टिसन र स्टील रेलिङका कार्यहरू दक्ष एवं अनुभवी कालीगरद्वारा प्रत्यक्ष निगरानीमा जडान गरिन्छ। गुणस्तरीय छड, सिमेन्ट, इटा, रंगरोगन लगायत भवन निर्माणका सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ।
7: हिमालयन ब्रदर ग्रुप प्राली बेसीसर नगरपालिका साथ युनिभर्सल चोक लमसुङ। थप जानकारीको लागि सम्पर्क 0665209773, मोबाइल 97463 06501।
10: तपाईँको सन्तुष्टि हाम्रो चाहना।

0: Mania Extreme Energy Drink.
1: मुटु छाती एवं श्वास प्रश्वास का बिरामी का लागि खुशी को खबर
2: मुटु रोग का बिरामी अब लमजुंग बाहर जानु पर्दैन मुटु को भिडो जांच अब सेवा मोडल हस्पिटल प्राइवेट लिमिटेड मा
1: पुरानो मेडिकल कलेज चितवन का वरिष्ठ मुटु रोग विशेषज्ञ प्रोफेसर डाक्टर मनोज श्रेष्ठ सेवा मोडल हस्पिटल मा आउनु हुने हुँदा मुटु श्वास प्रश्वास ब्लड प्रेसर का समस्या भएका बिरामीहरूले स्वास्थ्य जाँच गराउनु भई समयमा नै ढुक्क हुनुहोस् साथै सोही दिन मुटुको भिडियो जाँच इको कार्डियोग्राफी सेवा पनि उपलब्ध छ साथै सेवा मोडल हस्पिटलका सम्पूर्ण सेवाहरू पनि सुचारू हुनेछ
3: जाँच हुने दिन र समय यही भदो 20 गते तेस्रो शनिबार बिहान 9 बजेबाट
1: स्थान सेवा मोडल हस्पिटल प्राली सानिमा बैंक अगाडि बेसी सरसाथ लमजुङ सम्पर्क फोन नम्बर 0665909900 मोबाइल 98477 69229
4: ओहो दाई टिभी बोकेर कहाँ जान लाग्नु भयो
5: हेर न नानी अस्ति भर्खर विदेशबाट ल्याएको टिभी बिग्रिएर हैरान भए म त बनाउन जान लागेको अनि एउटा फ्रिज नि किन्नु थियो बरु कुन पसलमा जाने होला
4: हरे दाई पनि हाम्रै बेसी सरको त्यो भीमसेन स्थान चोकमा छ नि श्रेष्ठ रेडियो एन्ड वाच सेन्टर के त्यहाँ जानुस् न त्यहाँ त सबै घरको इलेक्ट्रोनिक सामानहरू पाउनुको साथै ग्यारेन्टीको साथ मर्मत पनि गरिन्छ नि बरु मलाई नि मोबाइल र घडी किन्नु थियो एकैछिन पर्खनुहोस् है सँगै जाने नि
5: ल भइहाल्छ नि नानी
6: हजुर हामी कहाँ विभिन्न ब्रान्डका एलईडी टिभी फ्रिज मोबाइल घडी वासिङ मेसिन भ्याकुम क्लिनर माइक्रोवेभ ओभन साउन्ड सिस्टम राइस कुकर तथा अन्य विभिन्न घरायसी इलेक्ट्रोनिक सामानहरू बिक्री तथा ग्यारेन्टीको साथ मर्मत पनि गरिन्छ
7: नोट हामी कहाँ साउन्ड सिस्टम भाडामा पनि पाइन्छ
6: प्रोप्राइटर पार्वती श्रेष्ठ श्रेष्ठ रेडियो एन्ड वाच सेन्टर बेसीसर साथ भीमसेनथान चोक फोन 0665201120 मोबाइल 98460077745
3: लमजुङका लागि सामसङ कोनका गोदरेज र टिसिएलको अधिकृत विक्रेता श्रेष्ठ रेडियो एन्ड वाच सेन्टर

0: Ayah, modern ya ma. Ayah ni,
1: ये भयो दिदी तपाईलाई सन्चो छैन कि कसो
0: हेर न बाबु छाती दुख्ने पेट गोज्ने गर्छ कहिले काही त सास फेर्नै गाह्रो आया खै के भयो के
1: ल दिदी त्यसो हो भने त तुरुन्त चेक जाँच गरिहाल्नुस् न आफ्नो स्वास्थ्यको त ख्याल गर्नुपर्छ है दिदी बेलैमा
0: जाने त भने हो बाबु खै कहाँ जाने कहाँ कहाँ जाने होला है
1: ल दिदी विशिष्ट नगरपालिका साथ पुरानो बैंक चोकमा रहेको केयर फार्मेसी एन्ड ल्याबमा गइहाल्नुस् न
2: दैनिक प्रदान गरिने सेवाहरू ल्याब सेवा दक्ष तथा अनुभवी ल्याब टेक्निसियनद्वारा रगत दिशा पिसाब तथा खकार परीक्षण गरिन्छ
3: थायराइड सुगर प्रेसर छाती पेट हार्जोनी नसा रोग महिला सम्बन्धी रोगहरू नाक कान घाँटी सम्बन्धी रोग छाला तथा यौन रोगहरूको साप्ताहिक रूपमा चेक जाँच गरिन्छ
2: दक्ष तथा अनुभवी फार्मासिस्टद्वारा सञ्चालन गरिएको यस क्लिनिकमा बिरामीहरूलाई घरमै गएर सेवा दिने व्यवस्था समेत रहेको छ
3: क्योर फार्मेसी एन्ड ल्याब बेसी सहर नगरपालिका साथ पुरानो बैंक चोक लमजुङ
2: सम्पर्क फोन 98490-68924 98450-63780
0: यो मोबाइलले पनि तनावै दियो भन्या
4: हैन के तनाव दियो ए खुशी
0: हेर न अस्ति भक्खर बनाएर ल्याएको फेरि बिग्रियो होइन मर्मत गर्ने गतिलो पसल कतै छैन
4: छ नि किन नहुनु हाम्रै बेसी सहरको पुरानो बैंक चोक नजिकै रहेको जनता मोबाइल इलेक्ट्रोनिक्स पसलमा दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मोबाइल मर्मत गरिन्छ नि
5: हामी कहाँ सामसुङ रेडमी भिभो टेक्नो ओप्पो नार्जो रियलमी लगायतका ब्रान्डेड मोबाइल सेटहरू पाइनुका साथै बिग्रिएका जुनसुकै ब्रान्डका मोबाइलहरू दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मर्मत गरिन्छ साथमा इलेक्ट्रिक सामानहरू पनि उपलब्ध छ
6: प्रोप्राइटर शम्सुल आलम जनता मोबाइल इलेक्ट्रोनिक्स पसल बिक्री तथा मर्मत केन्द्र बेसीसर नगरपालिका साथ पुरानो बैंक चोक रोशन फ्रेस हाउस सँगै लमजुङ थप जानकारीको लागि सम्पर्क 98495-94046 र 98-13-09-49-32
7: हाम्रो शाखा बेसीसर नगरपालिका साथ एनआईएमबी बैंकको ठिक अगाडि पनि रहेको छ
0: ए बुढा कहाँ जथाभावी फोहोर फाल्न लाग्नु भएको
8: किन सबैले त फालेका छन् यो फोहोरको के काम
0: यही बारीले त हाम्रो गाउँ फोहोर हुन्छ रोग फैलन्छ र वातावरण बिग्रन्छ
8: अब यो फोहोर के गर्ने त
0: फोहोर छुट्याएर डस्टबिनमा हाल्ने पुनः प्रयोग र रिसाइकल गर्ने कुहिने फोहोर हाम्रै करेसा बारीमा काम लाग्छ नि
8: ए हो त है सानो प्रयासले ठूलो परिवर्तन ल्याउँछ अबदेखि म सचेत भए
9: हामी सबै सचेत भएमा हाम्रो वातावरण सफा हुन्छ सफा गाउँ स्वस्थ जीवन
10: सार्वजनिक हितका लागि अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना एक क्याप इलाका कार्यालय भुजुङ

0: sip on ya. Extreme energy drink.
1: सुवर्ण अवसर सुवर्ण अवसर सुवर्ण अवसर
2: के तपाईलाई निर्माण कार्यका लागि चाहिने फलामका विभिन्न किसिमको पाइप स्टीलको पाइप कम्पाउण्ड जाली कुखुराको जाली रंगीन जस्ता पाता ग्याबिङ जाली कम्पाउण्ड काडेतार आदि होलसेल मूल्यमा चाहिएको छ यदि चाहिएको छ भने बेसीसर नगरपालिका 8 सिंगेखोला पुरानो माइक्रो पार्किङमा रहेको नन्द मेटल सप्लायर्सलाई सम्झनुहोस्
3: हामी कहाँ ट्रस्टको जुनसुकै घर तथा भवन निर्माणका लागि आवश्यक निर्माण सामग्रीहरू पाइनुका साथै प्लाइवुड तथा तयारी ढोकाहरू पनि उपलब्ध
2: प्रोप्राइटर अमृत श्रेष्ठ नन्द मेटल सप्लायर्स बेसीसर नगरपालिका 8 सिंगेखोला पुलचोक लमजुङ थप जानकारीको लागि सम्पर्क मोबाइल 98560 46257 र 98400067787

0: कुनै प्रकारको रसायन केमिकल नमिसाइएको शुद्ध र प्राकृतिक स्वास्थ्य श्री चितवनको अत्याधुनिक मिलमा उत्पादित शुद्ध तोरीको तेल स्वास्थ्य श्री
1: रिलायबल एग्रो नेपाल पब्लिक लिमिटेडका प्रिमियम उत्पादनहरू।

0: सुन्दर, मनमोहक र आकर्षक गरगहनाको लागि विगत चार दशकदेखि सेवारत अमृत सुन चाँदी पसल तथा हस्तकला उद्योग बेसी सहर नगरपालिका साथ त्रिवेणी टोल बेसी सहर
1: कम्प्युटर तौलमा छापावाला सुनका गरगहना
0: हार मंगलसूत्र छड्की तिलहरी मिनी तिलहरी औठी सिकरी टप झुम्का चुरी टिकिया चन्द्रमा क्लिप पंखे चन्द्रमा विभिन्न किसिमका जन्तर लगायतका सम्पूर्ण गरगहना
1: सुन चाँदी खरिद बिक्री र पुराना गरगहना साथ फेरका लागि अमृत सुन चाँदी पसल
0: रेडीमेड एवं अर्डर अनुसारका आधुनिक र परम्परागत आकर्षक गरगहना
1: चाँदीका सामान र राशि अनुसारका पत्थरका लागि
0: अमृत सुन चाँदी पसल तथा हस्तकला उद्योग बेसी सहर नगरपालिका साथ त्रिवेणी टोल बेसी सहर प्रोप्राइटर रविलाल विश्वकर्मा अमृत विश्वकर्मा फोन 0665201
1: मोबाइल 97460054
0: शुद्धता र विश्वसनीयता हाम्रो प्रतिबद्धता
2: क्यों भविष्य में चिंता क्यों पारे मोहिंदी आकी वा आंगे गई इंश्योरेंस कियम
3: ओहो थदै मरी गा चील मोमै
2: ये भयो समस्या खै विषय पैनिक आंगे प्लान तम
3: लौ छैली मु बिषामी नै बिनि छ्याब बन्दिल परे
2: रिलायबल लाइफ इन्स्योरेन्स चिन्ता आङि समाधान
3: छ्याबा मि छ्याबा रोजाई
4: दिदी तपाईले यस्तो राम्रो ब्लाउज कहाँ सिलाउनु भयो डिजाइन पनि बिल्कुलै फरक र स्टाइलिस छ फेरि कति राम्रो फिट भएको
5: यो ब्लाउज न्यू रिचु लेडिज एन्ड जेन्ट्स टेलरिङ सेन्टरमा सिलाएको
4: त्यहाँ त साह्रै राम्रो सिलाउँदो रहेछ मैले त उहाँको लागि सुट पाए कि त्यही सिलाए नि
5: अरू त्यहाँ के सिलाइन्छ त दिदी
4: तिमीले जस्तो भन त्यस्तै डिजाइनमा ब्लाउज लेहेङ्गा चोली कुर्ता सुरुवाल सुट प्यान्टहरू सिलाइन्छ अनि सम्पूर्ण स्कूल तथा कलेजको ड्रेसहरू त्यही किनेर त्यही सिलाउन पाइन्छ
3: सजिलो ठाउँ छिटो छरित सेवा र सन्तुष्ट ग्राहक स्मरण रहोस् न्यू रितु लेडिज एन्ड जेन्ट्स टेलरिङ सेन्टर सुट स्पेसलिस्ट बैशिस नगरपालिका साथ त्रिवेणी टोल लमजुङ एसबीआई ब्याङ्कको ठिक अगाडि प्रोप्राइटर लक्ष्मी परियार रामजी परियार सम्पर्क 9841692406 र 9816674372
6: विवाह व्रतबन्ध जस्ता कार्यहरूको लागि कपडा सिलाउनु परेमा विशेष छुटको व्यवस्था छ
3: आजै आउनुहोस् तपाईँको मनपर्ने डिजाइनलाई जीवन्त बनाउनुहोस्
7: अय्या मरेनियामा यो दाँतले मलाई साह्रै दुःख दियो
8: ए दिदी कति अय्या अय्या भनेर बस्नुहुन्छ ल भोलि म पनि भर्ती हुनका लागि दाँत राख्न जान लागेको यही बेलामा दिदी भाइ दुबईको दाँत बनाएर आऊ
7: जान त जाने बरु कहाँ जाने होला खै
8: किन चिन्ता लिनुहुन्छ हाम्रै बेसी सहरको नारायण स्थान चोक स्थित मुक्तिनाथ विकास बैङ्कको आडैमा रहेको भरपर्दो र विश्वासिलो गेस्ट डेन्टल क्लिनिकमा जाने नि
9: हामी कहाँ दाँतको परीक्षण गर्ने दाँतको एक्सरे गर्ने दाँत सफा गर्ने दाँतमा सिमेन्ट भर्ने दाँतको जरेदेखि उपचार गर्ने नमिलेको बाङ्गोटिङ्गो दाँतलाई मिलाउने दाँत निकाल्ने अस्थायी वा थाई दाँत राख्नुका साथै दाँत सम्बन्धी सम्पूर्ण समस्याहरूको उपचार दक्ष एवं अनुभवी डाक्टरहरूबाट गरिन्छ प्रोप्राइटर सन्तोष विश्वकर्मा ग्रेस डेन्टल क्लिनिक बेसी सहर नगरपालिका आठ नारायण स्थान चोक मुक्तिनाथ विकास बैङ्कको आडैमा पहिला जनता बैङ्क रहेको घर सम्पर्क नम्बर 9845000271 र 9805677272

0: के तपाई निशुल्क जापानीज भाषा सिकेर उच्च शिक्षाको लागि जापान जान चाहनुहुन्छ?
1: यदि चाहनुहुन्छ भने लमजुङ एजुकेशन सेन्टर अब तपाईँको सेवामा समर्पित छ।
0: अब जापान ट्राई होइन स्योर गरौ।
1: लमजुङ एजुकेशन सेन्टरले ल्याएको छ निशुल्क जापानीज भाषा कक्षा तथा N5-N4 लेभलको विशेष तयारी कक्षा।
0: शून्य लागतमा जापान आवेदन गर्ने सुनौलो अवसर। अप्रिल, जुलाई, अक्टोबर र जनवरी इन्टेक खुल्ला रहेको छ।
1: अनुभवी प्रशिक्षक, भरपर्दो परामर्श र सफलताको सुनिश्चित मार्गदर्शनका साथ आजै सम्पर्क गर्नुहोस्।
0: प्रबन्धक निर्देशक कर्ण गुरुङ। थप जानकारीका लागि लमजुङ एजुकेशन सेन्टर, भिसे सहर 8 नारायण स्थान चोक, नवील बैंक भएको भवन, शाखा कार्यालय सुन्दर बजार 6 मिलन चोक।
1: सम्पर्क नम्बर 066-590-299, मोबाइल नम्बर 98560-60-299।
2: के तपाईलाई कुनै स्वास्थ्य समस्या छ? त्यसो हो भने अनुभवी विशेषज्ञ डाक्टरबाट चेक जाँच गरी अनुभवी फार्मेसिस्टद्वारा औषधि वितरण गरिने प्रकाश फार्मेसीलाई सम्झनुहोस्।
3: हामी कहाँ अनुभवी विशेषज्ञ डाक्टरबाट चेक जाँच, अनुभवी फार्मेसिस्टद्वारा औषधि बिक्री वितरण तथा परामर्श, नेबुलाइजर सेवा, घाउ ड्रेसिङ, संगिनी सुई उपलब्ध छ भने घरैमै बसी फोन तथा अनलाइन मार्फत औषधि उपलब्ध गराउने व्यवस्था छ।
1: नोट, हामी कहाँ जिल्ला बाहिरबाट विभिन्न रोगका विशेषज्ञ डाक्टरहरू आए निशुल्क चेक जाँच शिविर पनि सञ्चालन गरिन्छ।
3: प्रकाश घिमिरे, संचालक एवं प्रकाश फार्मेसी, बेसीसह नगरपालिका 8, होटल द चुकुचे पिकको ठिक अगाडि। थप जानकारीको लागि सम्पर्क मोबाइल 98452-13-236 र 98400-58-260।
4: एक्सट्रीम एनर्जी ड्रिंक टाइम चेक अहिले ठीक 1 बजेको छ।
5: एक्सट्रीम एनर्जी ड्रिंक टेस्ट द डिफरेंस फील द एनर्जी।

0: हेलो नमस्ते गुड आफ्टरनून स्वागत छ यहाँलाई मर्सङ्गी कल टाइममा कार्यक्रम प्रस्तुत म लक्ष्मी छोपानी टेक्निकली सपोर्ट गर्दै हुनुहुन्छ साथी दिलुले र सन्चो हुनुहुन्छ कि बिसन्चो हुनुहुन्छ कुन ठाउँबाट कार्यक्रम सुन्दै हुनुहुन्छ तपाईँले फोन गर्न सक्नुहुनेछ आज सोमबारको बसाईमा छौं मलाई चाहिँ अलिकति घाँटीमा समस्या छ रुगा लागेको कारणले गर्दाखेरि यहाँहरू चाहिँ सम्पूर्ण एकदमै सन्चै हुनुहुन्छ होला भन्ने चाहिँ मैले आशा गरेको छु आजको कार्यक्रममा जोडिन चाहनुहुन्छ भने 0665220020 तपाईले फोन गर्न सक्नुहुनेछ साथै कार्यक्रम रेडियो मर्सेङदीको फेसबुक पेजबाट पनि लाइभ प्रसारण हुने भएकोले त्यहाँबाट पनि तपाईले कमेन्ट गर्न सक्नुहुनेछ प्रतिक्रिया दिन सक्नुहुनेछ कार्यक्रम कस्तो लाग्छ कुन ठाउँबाट सुन्दै हुनुहुन्छ भनेर र फोन गर्न चाहनुहुन्छ भने फोन गर्नुहोला हामी सात दिनको साथै बार फरक फरक बसाएको साथमा तपाईँको माझमा उपस्थित हुने गर्छौं 0665220020 तपाईँले फोन गर्न सक्नुहुनेछ सोमबारको बसाईमा तपाईँले जुनसुकै विधाको गीतहरू रोज्न पाउनुहुनेछ हामी बजाइदिनेछौ आफूलाई मन परेको गीत बजाउनको लागि तपाईँले डेफिनेटली आजको बसाईमा फोन गर्न सक्नुहुनेछ र तपाईँले फोन गर्न सक्नुहुनेछ आजको बसाईमा हामी आइतबारको बसाईमा एउटा टपिकमा डिस्कस गर्छौं सोमबारको बसाई जुन चाहिँ आजको बसाई हो आजको बसाईमा चाहिँ हामी एउटा तपाईँलाई गीत रोज्ने मौका दिन्छौं भने मंगलबारको बसाईमा तपाईँले लोकगीत गाउनु पर्ने हुन्छ र बुधबारको बसाईमा चारवटा विधाबाट तपाईँले गीतहरू रोज्न पाउनुहुनेछ भने बिहिबारको बसाईमा लेख रचनाहरू प्रस्तुत गर्नुपर्ने हुन्छ र तपाईँले शुक्रबारको बसाईमा ट्र्याक पत्ता लगाउनुपर्छ भने शनिबारको बसाईमा खुल्ला गीत गाउन सक्नुहुनेछ र आजको बसाईमा कोही साथी जोडिसक्नु भएको छ हेलो नमस्ते नमस्ते बालकृष्णजी सन्चै हुनुहुन्छ मलाई चाहिँ अलिकति बिरामी छु भन्नुपर्छ है हजुर हजुर मलाई चाहिँ एकदमै रुगाले सताइरहेको छ भन्नुपर्छ है
1: तातो पानी बेसर पानी खानु नै राम्रो भएछ
0: हजुर हुन्छ बालकृष्णजी अनि आज के गर्दै हुनुहुन्छ त बालकृष्णजी
1: बसी बसी आयो रेडियो सुन्दै बसी बसी आयो के अनि काम छैन
0: रेडियो सुन्दै बसिराख्नु भएको छ है
1: हजुर
0: अनि बालकृष्णजी
1: हजुर हजुर
0: आजको बसाईको बारेमा यहाँलाई जानकारी छ कि छैन
1: छ हजुर
0: छ है हुन्छ भने यहाँले कुन गीत रोज्नु भएको छ आजको बसाईमा
1: लेखेको शिलाजी त अनि लगाइदिउँ न
0: लेखेको शिवजी त भन्नुभएको है
1: शिलाजी
0: त भन्नुभएको छ है
1: हजुर
0: जडीबुटीको आज गीत सुन्न मन लागेको छ है यहाँलाई
1: हजुर
0: यो गीत बजाउनेछौ हजुरले कसलाई सम्झिन चाहनुहुन्छ
1: हजुरलाई सर्मा छ हजुरलाई अनि भित्र बहिनीलाई म सधैँ मेरो घर परिवार भन्दै छुट्न चाहन्छु अस्ति नमस्ते
0: हजुर
1: के अरे मेरो घर परिवार हजुर म सधैँ म पछि आउनु सम्पूर्णलाई
0: हजुर हुन्छ नमस्ते
1: नमस्ते भाइ
0: हजुर भर्खरै मात्रै आजको पहिलो कलर जोडिनु भएको थियो बालकृष्णजी उहाँले चाहिँ आजको बसाईमा गीत रोजेर सम्पूर्ण साथीहरूलाई सम्झिँदै विदा भइसक्नु भएको छ यदि तपाईँले पनि आजको बसाईमा फोन गर्न चाहनुहुन्छ उहाँले रोजेको गीतलाई समर्थन गर्न चाहनुहुन्छ भने तपाईँले फोन गर्न सक्नुहुनेछ 0665220020 डायल गरेर सात दिनको साथै बार फरक फरक बसाईको साथमा हामी उपस्थित हुने गर्छौं भने तपाईँले हामीलाई प्रत्यक्ष रूपमा फोन पनि गर्न सक्नुहुनेछ कमेन्टको थ्रुबाट पनि तपाईँ जोडिन सक्नुहुनेछ र आज सोमबारको बसाईमा छौ सोमबारको बसाईमा यहाँले जुनसुकै गीत रोज्न सक्नुहुनेछ आफूले सुन्न मन लागेको गीतको नाम चाहिँ तपाईँले लिन सक्नुहुनेछ रामजी घिमिरेजी आइडीबाट आएको छ कमेन्ट नमस्कार बागमती प्रदेश तीनबाट सम्झना सबैमा भन्नुभएको छ नमस्कार रामजी र यति बेला चाहिँ कसैले पनि फोन गर्नुभएको छैन बालकृष्णजीले रोज्नु भएको गीत तपाईँको माझमा राख्नेछौ स्वीकार दिनुहोला

0: हजुर, यो मिठो सांगीतिक कोसेली पछि फेरि पनि कार्यक्रममा उपस्थित भइसकेको छौं। तपाईँले फोन गर्न चाहनुहुन्छ भने 0665220020 मा डायल गर्न सक्नुहुनेछ। र यति बेला कोही साथी हुनुहुन्छ कलमा। हेलो, नमस्ते
1: नानी हजुर। नमस्ते, नमस्कार। स्वस्थ बेस्तर आरामको कामना गर्दै हजुरलाई स्वास्थ्य लाभको कामना गर्दै हजुरको साथमा म टेकु छेत्री तनहुँबाट।
0: हजुर नमस्कार टेकुजी, सन्चै हुनुहुन्छ?
1: सन्चै, र हजुरलाई पनि सन्चै स्वस्थ भन्न चाहन्छु, र सम्पूर्ण रेडियो होलीहरूलाई पनि है।
0: हजुर धन्यवाद सर, म चाहिँ अलिकति बिसन्चो पनि छु भन्न चाहन्छु है टेकुजी।
1: अब सन्चो भइहाल्छ नि यसरी बोल्दै।

0: भन्नुपर्दा
1: हजुर अनि जेकुजी आजको बसाईको बारेमा यहाँलाई जानकारी छ कि छैन?
0: हजुर आजको बसाई अन्तर्गत आफूलाई मन पर्ने भाकाको रोजाई भन्न चाहन्छु।
1: हो पक्कै पनि। अनि टेकुजीले आजको बसाईमा गीत रोजिसक्नु भएको छ कि रोज्न बाँकी छ टेकुजी?
0: अब मलाई हुइक्यायो दिल्लीको बसाईले राखिदिनु होला।
1: हुइक्यायो दिल्लीको बसाईले भन्ने गीत चाहिँ सुन्न चाहनुहुन्छ है?
0: हजुर
1: दिल्लीकै बसले हुइक्याउनु भएको हो र टेकुजीलाई?
0: कोही कोही बेला त हुइक्याएको पनि थियो, याद आयो।
1: हजुर हुन्छ, हामी गीत राख्नेछौ। कसलाई सम्झिन चाहनुहुन्छ यहाँले?
0: हुन्छ फर्स्ट अलमा भन्नुभयो हजुरलाई स्वास्थ्य लाभको कामनाको साथ
1: धन्यवाद।
0: प्रगति कक्षबाट हजुरलाई साथ सपोर्ट गर्नुहुने नानी बिरु र रेडियो होलिनीलाई, मेरो घर फ्यामिलीलाई, हाम्रो यस कल टाइम सुन्नुहुने जहाँ जुन माध्यमबाट भए पनि सुन्नुहुने सम्पूर्ण साथीहरूलाई सम्झँदै जय गीत जय संगीत नमस्कार भाई हेभ अ गुड डे।
1: हजुर हुन्छ नमस्ते हेभ अ गुड डे। हजुर भर्खरै मात्रै हुनुहुन्छ टेकुजी, उहाँले एकदमै राम्रो गीत रोज्नु भएको छ। यदि तपाईँले पनि उहाँले रोज्नु भएको गीतलाई समर्थन गर्न चाहनुहुन्छ भने फोन गर्न सक्नुहुनेछ। इफ तपाईँ चाहिँ अर्को नै गीत रोज्न चाहनुहुन्छ भने उक्त गीत बजिसकेपछि तपाईँले फोन गर्न सक्नुहुनेछ। मिलन घायल मुटुजीले लेख्नु भएको छ, गुड आफ्टरनून सिस्टर, अपकमिङ सङ डेडिकेटेड टू अल माई फ्रेण्ड्स फ्रम दोहा कतार लेख्नु भएको छ। गुड आफ्टरनून मिलनजी। ईशा थापा मगरजीले लेख्नु भएको छ, आफैले रोजेको सरी यति बेला कसैको फोन आइसकेको छ, हामी अघि कमेन्ट एक्सन पेन्डिङमा राख्छौ। हेलो नमस्ते।
2: नमस्ते
1: नमस्ते श्यामजी। श्यामजी आवाज छुट्टै सुनिरहेको छ, बिरामी हुनुहुन्छ कि के हो श्यामजी?
2: रुवा खोकी लागेछ।
1: ओहो मेरो रुवा खोकी त हजुरलाई पो सरे जस्तो लाग्यो त।
2: धेरै बोलेर अघि
1: धेरै त अब यहाँले फोन खासै गर्नुभएको छैन होइन त?
2: अनि अनि कसरी सर्छ त फेरि
1: कसरी कसरी सरी म त असम्भव भयो। अनि आफ्नो ख्याल राख्नु होला, औषधि उपचार गर्नु होला, अनि तातो पानी पिउनु होला है।
2: हजुर एकदमै।
1: अनि यसरी बिरामी हुँदा पनि कार्यक्रममा जोडिनु भएको छ, एकदम धेरै खुसी लाग्यो मलाई।
2: हजुर
1: अनि आज कार्यक्रम सुन्दै हुनुहुन्थ्यो यहाँले? सुन्नु भएको छैन, घरमै हुनुहुन्छ कि कता जानुभएको थियो?
2: हिजो अस्ति म अलिकति बाहिर जाने काम पर्यो, त्यसले गर्दाखेरि अब जोडिनु सकिनँ। अनि फेरि अहिले त वस्तु चरा बेलामा यसो अब यसो सुन्नु पर्यो भनेर अनि कल गरेको, बोल्नु पर्यो भनेर नि कल गरिहालेको।
1: हजुर यहाँलाई एकदम धेरै धन्यवाद छ। आज गीत रोज्ने बसाइ भर्खरै मात्रै एकजना साथीले गीत रोजिसक्नु भएको छ, तपाईँले चाहिँ समर्थन गर्नुपर्ने हुन्छ है।
2: ए ल हुन्छ।
1: ककसलाई सम्झिन चाहनुहुन्छ?
2: सर्वप्रथम त हजुरलाई, त्यसै गरी दिल्ली बहिनीलाई, मुनाजीलाई, प्रशान्तजीलाई, जन्मशैली होल तिमीलाई र साथीहरू सम्झिँदै गर्दा त कसैलाई बिर्सिएको पनि छैन, सम्झिरहेको छु। र मेरो साथमा एकजना दाई हुनुहुन्छ, उहाँलाई सम्झिँदै बिदा हुन्छु। हस्त नमस्ते।
1: हजुर हुन्छ नमस्ते, बाई बाई। हजुर भर्खरै मात्रै श्याम प्रसादजी जोडिनु भएको थियो, टेकुजीले रोज्नु भएको गीतलाई समर्थन गर्नको लागि। अलिकति बिरामी पनि हुन्छ उहाँलाई, चाहिँ शीघ्र स्वास्थ्य लाभको एकदमै धेरै कामना गर्न चाहन्छु। र सम्पूर्ण साथीलाई सम्झिँदै उहाँ चाहिँ विदा भइसक्नु भएको छ। यति बेला तपाईँको सामु टेकुजीले रोज्नु भएको र श्यामजीले समर्थन गर्नुभएको गीत तपाईँको सामु राख्नेछौ, स्वीकार दिनुहोला।

0: हजुर, यो मिठो सांगीतिक कोसेलीपछि फेरि पनि कार्यक्रममा उपस्थित भइसकेको छौं। तपाईँले कार्यक्रम सुन्दै हुनुहुन्छ भने फोन गर्नुहोला 0665200020 डायल गरेर। आज हामी सोमबारको बसाईमा छौं। सोमबारको बसाईमा तपाईँले जुनसुकै विधाको गीतहरू रोज्न पाउनुहुनेछ, हामी बजाइदिनेछौ। र तपाईँ सन्चो हुनुहुन्छ कि बिसन्चो हुनुहुन्छ त्यो पनि तपाईँले फोनको थ्रुबाट र कमेन्टको थ्रुबाट पनि भन्न सक्नुहुनेछ। मेरो केसमा चाहिँ म अलिकति बिरामी छु, रुगा लागेको छ, करिब 3-4 दिन भइसकेको छ, अझै पनि सन्चो भएको अवस्था छैन। त्यही भएर तपाईँहरू पनि एकदमै सतर्क त हुनुहोला भन्न चाहन्छु। यति बेला कोही साथी जोडिसक्नु भएको छ। हेलो, नमस्ते।
1: नमस्ते, गुड आफ्टरनुन छ्याचलो।
0: नमस्ते, गुड आफ्टरनुन छ्याचलो। सन्चै हुनुहुन्छ कृष्णजी?
1: हजुर, म त सन्चै छु। तपाईँ घाँटी त कहिले ठिक हुँदैन, के दबाई लिएर आउँ त मैले?
0: अब त त्यही नै बाँकी छ होला जस्तो लाग्यो है कृष्णजी। मलाई अब 3-4 दिन भइसक्यो, अझै पनि सन्चो भएको अवस्था छैन।
1: चेकअप गर्नु?
0: चेकअप चाहिँ गराइसकेको छु, औषधि पनि खाइरहेको छु भन्नुपर्छ है। हजुर, सन्चो भएको अवस्था चाहिँ छैन है कृष्णजी।
1: नभए दबाई फेर्नु, नभए फेरि दुबारो चेकअप गर्नुहोस्।
0: हस् हुन्छ। अनि कृष्णजी,
1: हजुर,
0: कार्यक्रममा जोडिनु भएको छ, आजको बसाईको बारेमा यहाँलाई जानकारी छ कि छैन?
1: हजुर, 100% जानकारी छ नि।
0: अनि आज के गर्दै हुनुहुन्छ?
1: हजुर, बसी बसाई नै हो। हिजोतिर त हामीलाईतिर घुम्न गएको रे, तपाईँहरू त आउनु भएन कि?
0: हजुर, हामी पनि आएको थियौँ भन्नुपर्छ है।
1: कहाँ आउनु, तपाईँले प्रोग्राम चलाउँदै थियो, पछि आए मात्रै।
0: हजुर, अनि आज कार्यक्रममा यहाँले कुन गीत रोज्न चाहनुहुन्छ?
1: दिलुजीले खोज्नु भनिदिएछु मैले।

0: भन्ने राजुपरियाले गाएको हो कि सायद त्यो खोज्नु भनेको छ क्या मैले दिलुजीलाई।
1: हजुर, यो गीत हामी पक्कै पनि राख्नेछौ। यहाँले साथीहरू सम्झिनु पर्दा ककसलाई सम्झिन चाहनुहुन्छ?
0: हजुर, सम्झिनु पर्दा सबभन्दा पहिला तपाईँलाई
1: हजुर धन्यवाद,
0: अनि प्राविधिकमा साथ दिने दिलुजीलाई, अनि मर्सङ्गी होल टिमलाई
1: हजुर,
0: अनि अगाडि आइसकेको साथीहरू, अब पछाडि आउने साथीहरू, रेडियो सुनेर बस्नुहुने रेडियो प्रेमीहरू, कृष्ण लामा भनेर चिन्ने नचिन्ने सबैलाई आई लभ यु भन्दै अब बिदा हुन्छ। हस् अब भाई।
1: हजुर हुन्छ, नमस्ते, बाई बाई। हजुर, भर्खरै मात्रै हामीसँग जोडिनु भएको थियो कृष्णजी हुनुहुन्थ्यो खुदी बगैँचाबाट। आजको बसाइमा उहाँले एकदमै राम्रो गीत रोज्नु भएको छ, साथै सम्पूर्णलाई सम्झिँदै विदा भइसक्नु भएको छ। तपाईँले उहाँले रोज्नु भएको गीतलाई समर्थन गर्न चाहनुहुन्छ भने 0665020020 तपाईँले फोन गर्न सक्नुहुनेछ। आज सोमबारको बसाइमा छौं, सोमबारको बसाइमा तपाईँले अर्को गीत रोज्न चाहनुहुन्छ भने उक्त गीत बजिसकेपछि मात्रै तपाईँले फोन गर्नुहोला भन्न पनि चाहन्छु। थापा मगर्जीले लेख्नु भएको छ, आफैले रोजेको बाटो थियो त्यसैले गुनासो गर्न मन लागेन, घाउ धेरै थिए पाइताला भरि तर यात्रालाई बीचमै छोड्न मन मानेन, दुखाई त धेरै थियो प्रत्येक मोडमा तर अनुहारमा मुस्कान राख्नु पर्यो, आफ्नै रोजाएको कथा थियो सायद त्यसैले आँसु लुकाएर हिँड्नु पर्यो। हेलो सिस्टर, सुन्दैछु चितवनबाट, ईशा थापा मगर, मिस यु अल भन्नुभएको छ। कति राम्रो लेख्नुहुन्छ ईशाजीले, एकदम धेरै खुसी लाग्छ र दिनहुँ रूपमा कमेन्ट मार्फत चाहिँ जोडिनुहुन्छ। एक दिन चाहिँ यहाँले जसरी पनि फोन गर्नुहोला भन्न चाहन्छु है ईशाजी। र फेरि पनि उहाँले लेख्नु भएको छ, उदास नहुन प्रिय आशाको दियो जलाउनु पर्छ, दुई मुटु एक बनाई पीर व्यथा सबै भगाउनु पर्छ, हजारौं यहाँ चोट लागे पनि गुनासो नगर कहिले, आऊ अब ओठमा सधैं मुस्कान सजाउनु पर्छ, मिल्छन् ती स्वार्थी र बैगुनीहरू यो संसारमा धेरै, रुदै गरेका ती आँखाहरूलाई मायाले हँसाउनु पर्छ, लाग्छन् नि गोरेटोमा कैयौं ठेसहरू कहिले काहीँ, लडे पनि फेरि हिम्मत जुडाई कदम बढ़ाउनु पर्छ, सजिलो कहाँ छ र शिखर सफलताको चुम्न यहाँ आधी हुरी चिर्दै आफ्नो गन्तव्य भेटाउनु पर्छ, आधी हुरी चिर्दै आफ्नो गन्तव्य भेटाउनु पर्छ, मिस यु अल भनेर चाहिँ छुटिनु भएको छ। कति राम्रो लेख्नु भएको छ, फेरि पनि यहाँलाई एकदम धेरै धन्यवाद दिन चाहन्छु। अझै जुन कुरा यहाँले लेख्नु भएको छ आफ्नै आवाजबाट सुनाउनु भएको भए चाहिँ एकदमै राम्रो सुनिन्थ्यो होला भन्ने चाहिँ मैले विचार गरेको छु। यति बेला तपाईँको सामु कृष्णजीले रोज्नु भएको गीतसँगै छोटो व्यापारिक विश्राम राख्न चाहन्छौ, स्वीकार दिनुहोला।

0: कुनै प्रकारको रसायन केमिकल नमिसाइएको शुद्ध र प्राकृतिक स्वास्थ्य श्री चितवनको अत्याधुनिक मिलमा उत्पादित शुद्ध तोरीको तेल स्वास्थ्य श्री रिलायबल एग्रो नेपाल पब्लिक लिमिटेडका प्रिमियम उत्पादनहरू।
1: लमजुङ उद्योग वाणिज्य संघको सूचना। लमजुङ उद्योग वाणिज्य संघको सदस्यहरूको संस्थाका लागि आर्थिक वर्ष 2082-83 को कर चुक्ता, आर्थिक वर्ष 83-84 को मदिराको अन्तशुल्क र संघको सदस्यता नवीकरण गर्न सदस्यहरूको संस्थाका लागि विभिन्न इकाईमा जिल्लाबाट संघका कर्मचारी तथा संघका प्रतिनिधिहरू सम्बन्धित इकाईमा आउने निर्णय भएकोले निम्न मिति र समयमा नवीकरण गर्नुहुन सबै सदस्यहरूलाई हार्दिक अनुरोध गर्दछौ। डीपीपी इकाई 2083 श्रावण 27 गते, भोलेटार इकाई 2083 श्रावण 28 गते। विस्तृत जानकारीका लागि लमजुङ उद्योग वाणिज्य संघका अध्यक्ष भरत कुमार श्रेष्ठ, सम्पर्क नम्बर 98565248, महासचिव विपिन श्रेष्ठ, सम्पर्क नम्बर 98412-38555, विदुर तिवारी 98565252, विवेक तिवारी 98466-34609।
2: मुटु छाती एवं श्वास प्रश्वासका बिरामीहरूका लागि खुसीको खबर।
3: मुटु रोगका बिरामी अब लमजुङ बाहिर जानु पर्दैन। मुटुको भिडो जाँच अब सेवा मोडल हस्पिटल प्राइभेट लिमिटेडमा।
2: पुरानो मेडिकल कलेज चितवनका वरिष्ठ मुटु रोग विशेषज्ञ प्रोफेसर डाक्टर मनोज श्रेष्ठ सेवा मोडल हस्पिटलमा आउनुहुने हुँदा मुटु श्वास प्रश्वास ब्लड प्रेसरका समस्या भएका बिरामीहरूले स्वास्थ्य जाँच गराउनु भई समयमा नै ढुक्क हुनुहोस्। साथै सोही दिन मुटुको भिडियो जाँच इको कार्डियोग्राफी सेवा पनि उपलब्ध छ। साथै सेवा मोडल हस्पिटलका सम्पूर्ण सेवाहरू पनि सुचारू हुनेछ।
3: जाँच हुने दिन र समय यही भदौ 20 गते तेस्रो शनिबार बिहान 9 बजेबाट।
2: स्थान सेवा मोडल हस्पिटल प्राली सानिमा बैंक अगाडि बेसी सरसाथ लमजुङ। सम्पर्क फोन नम्बर 0665909900, मोबाइल 98477-69229।
4: पानी उमालेर पिउने, मास्क लगाएर हिँड्ने, तर चुरोट र मदिरा चाहिँ सेवन गर्ने के तरिका हो साथी? यो
5: चुरोट र मदिरा सेवन त मेरो शोख हो नि।
4: यसलाई शोख नमान्नु साथी। सुर्तीजन्य पदार्थको प्रयोग र मदिराको सेवन मुटु रोग, उच्च रक्तचाप, दीर्घ श्वास प्रश्वास रोग, मधुमेह, क्यान्सर जस्ता रोगको उच्च जोखिम निम्त्याउने तत्वहरू हुन्।
5: ए हो र?
4: त्यति मात्र होइन साथी, शारीरिक रूपमा निष्क्रिय रहनु, नुनिलो गुलियो चिल्लो बढी खानु पनि नसर्ने रोगका जोखिम तत्वहरू हुन्।
5: बाप्रे, यति धेरै जोखिम?
4: धुलो धुवानी नसर्ने रोगका जोखिम तत्व हुन्। तर तपाईँ मास्क लगाउनुहुन्छ, राम्रो बानी हो।
6: सुर्तीजन्य पदार्थ र मदिराको सेवन नगरौं, गुलियो नुनिलो तथा चिल्लो कम खाऊ, शारीरिक रूपमा सक्रिय रहन, दैनिक कम्तीमा 30 मिनट व्यायाम गरौं, फलफूल र साग सब्जी प्रशस्त मात्रामा खाने गरौं, नसर्ने रोगका जोखिम निम्त्याउने तत्वहरूबाट टाढै बसौं। राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र।
7: गुड मर्निङ क्लास। ल, आज हामी डडेलोको विषयमा पढ्छौ। भन त शान्ति, के कारणले डडेलो लाग्छ?
8: जथाभावी आगो लगाउने, आगो राम्रोसँग ननिभाउने, हावाहुरीसँगै मानवीय लापरवाहीका कारण डडेलो लाग्छ मिस।
7: भेरी गुड। डडेलोको असरका बारेमा केही थाहा छ लक्ष्मी?
9: डडेलोका कारण बोट बिरुवा सँगै पुरै वन मासिन सक्छ, जनावरहरूको वासस्थान मासिन्छ, कति जनावर डडेलोमा परेर मर्न पनि सक्छन्, अनि धुवाले मान्छेको स्वास्थ्यमा समेत असर पर्छ मिस।
10: हो, सानो लापरवाहीले ठूलो विपत्ति ल्याउन सक्छ। आगोसँग खेलबाड नगरौं, मानव स्वास्थ्य र प्राकृतिक पर्यावरणका लागि सचेत बनौ।
11: सार्वजनिक हितका लागि अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना एक्याप इलाका कार्यालय फुजो।

हजुर, यो मिठो सांगीतिक कोशीलीसँग छोटो व्यापारिक विश्रामपछि फेरि पनि कार्यक्रममा उपस्थित भइसकेका छौं। यदि तपाईँले कार्यक्रम सुन्दै हुनुहुन्छ भने फोन गर्न सक्नुहुनेछ 0665220020 डायल गरेर। सात दिनको सातै बार फरक फरक बसाईको साथमा हामी उपस्थित हुने गर्छौं। तपाईँले आफूलाई मन परेको बसाईको दिनमा हामीलाई फोन गर्न सक्नुहुनेछ। साथै हाम्रो कार्यक्रम रेडियो मर्संगीको फेसबुक पेजबाट पनि लाइभ प्रसारण हुन्छ। त्यहाँबाट पनि तपाईँले कमेन्ट गर्न सक्नुहुनेछ, कार्यक्रम कस्तो लाग्छ प्रतिक्रिया दिन सक्नुहुनेछ। र मनकुमारी कान्छे कुलुङ आईडीबाट कमेन्ट आएको छ, मिस यू अल संखुवासभाबाट मनकुमारी कान्छे कुलुङ भनेर लेख्नु भएको छ। मिस यू भन्न चाहन्छु यहाँलाई पनि, र फोन पनि गर्न सक्नुहुनेछ है यहाँले। र धर्मराजजीले लेख्नु भएको छ, दर्शन नमस्ते, म ढकाल धर्मराज वीरता मोर्छापा घर भई हाल दुबईबाट कार्यक्रम सुन्दैछु। आज मलाई शान्तिश्री परियारको तिमी र म जामाया बोलको गीत बजाइदिनुहोस् ल। यस कार्यक्रम मार्फत सम्झना सन्देश राख्नुपर्दा मेरा आफन्तजन घर परिवार र साथीहरू आशिष नयन, सुमी लिम्बू, हिमा राई, वरूण चञ्चले, सम्दिनी सरस्वती पोखरेल, देलसा राई, एलिसा लिम्बू, सुनिता कुलुङ, लक्ष्मी छेत्री, सपना खड्का, मंजु थापा, बोबी श्रेष्ठ मगर, निमा शेर्पा, अल्क बान्तवा, स्काई नवीन, पूजा लकान्द्री, पूर्वेली आकाश राई, बसन्त श्रेष्ठ, प्रीति थामी, कमला मुखिया, सुनु सुनिता, रचना चौहान, एक्सन विराज राई, मञ्जना राई, काले कमला वनेम, अभागी सिर्जना, राजघले मगर, प्रवीण मगर, लभ स्टार सन्तोष छेत्री, विष्णु खनाल, जीवन फावेन, एलिना राई, समीक्षा राई, अनिशा राई, रत्नबहादुर थापा, गगन तेराथुमे, गीता भण्डारी, सहयात्री सारू, तारा भुजेल, सलिना पोखरेल, कला लिम्बू, सरिना गुरूङ, हरपल रोशनी, प्याकुली गीता लिम्बू, अस्मिता बस्नेत, मेनुका श्रेष्ठ, अनिता बस्नेत, कल्पना साङपाङ, भूमिका राई, अस्मी सोताङ, स्वर्णिम शेर्पा, शान्ति बिसी, शमशेर लिम्बू, चक्रबान्तवा, गुराज सरोज, सुसारा, शुक्रराज रसाइली, सानु कमला, अमित किरात राई लगायत मलाई चिन्नुहुने सम्पूर्ण साथीहरूलाई मिठो सम्झना गर्न चाहन्छु भन्नुभएको छ। यहाँलाई एकदम धेरै धन्यवाद छ। टेकु छेत्रीजीले पनि लेख्नु भएको छ नमस्कार भनेर, यहाँलाई पनि नमस्कार फर्काउन चाहन्छु। यदि तपाईँले कार्यक्रम सुन्दै हुनुहुन्छ भने कार्यक्रममा पनि जोडिन सक्नुहुनेछ। सात दिनको सातै बार फरक फरक बसाईको साथमा हामी उपस्थित हुने गर्छौं। आज हामी सोमबारको बसाईमा छौं। सोमबारको बसाईमा तपाईँले फोन गरेर कुनै गीत रोच्न पाउनुहुनेछ। यति बेला तपाईँको सामु फेरि पनि एउटा सांगीतिक कोशीले राख्न चाहन्छौ, स्वीकार दिनुहोला।

हजुर, यो मिठो सांगीतिक कोसेलीपछि फेरि पनि कार्यक्रममा उपस्थित भइसकेका छौं। कार्यक्रम सुन्दै हुनुहुन्छ भने जोडिन सक्नुहुनेछ 0665220020 डायल गरेर, र तपाईँ के गर्दै हुनुहुन्छ, कुण्ठाबाट सुन्दै हुनुहुन्छ, कसलाई सम्झिन चाहनुहुन्छ त्यो पनि तपाईँले भन्न सक्नुहुनेछ। फोन मार्फत, कमेन्ट मार्फत पनि तपाईँले सुनाउन सक्नुहुनेछ र मौसमी अवस्था कस्तो छ त्यो पनि तपाईँले जानकारी गराउन सक्नुहुनेछ। र अहिले चाहिँ धेरैले रुगाखुकी लागेको अवस्था पनि छ, एकदमै सचेत हुनुहोला, स्वास्थ्यको एकदमै धेरै ख्याल गर्नुहोला, प्रशस्त मात्रामा पानी पिउनुहोला, र रुगा लागेको छ भने यहाँले चाहिँ मन तातो पानी पिउन पनि एकदमै धेरै अनुरोध गर्न चाहन्छु। धेरैजसो साथीहरू चाहिँ गाईबस्तु चराउनको लागि खेततिर पनि जानुभएको छ होला, वनतिर जानुभएको छ होला। वनमा चाहिँ तपाईँलाई वन जंगलको जंगली जनावर अनि सर्पदेखि चाहिँ एकदमै सतर्क हुनुहोला, र जुन काम गर्नुभए तापनि पानी पिउन चाहिँ नबिर्सिनुहोला यहाँले। र फुर्सदमा हुनुहुन्छ भने फोन पनि तपाईँले गर्न सक्नुहुनेछ। र मौसमी अवस्था पनि घाम लाग्ने, पानी पर्ने भइरहेको छ। अब तपाईँ धेरै टाढाको यात्रा गर्दै हुनुहुन्छ भने त्यसको बारेमा पनि तपाईँ सचेत हुनुहोला, सड़कको अवस्था बुझेर मात्र यात्रा गर्नु होला, त्यसको लागि पनि तपाईँ सचेत हुनुपर्ने हुन्छ। र फुर्सदमा हुनुहुन्छ भने हामी 7 दिनको 7 बार फरक फरक बसाईको साथमा उपस्थित हुने गर्छौं। आइतबारको दिनमा एउटा शीर्षकमा कुराकानी गर्नुपर्ने बसाई हुन्छ। सोमबारको बसाईमा तपाईँले जुन गीत रोज्नुहुन्छ त्यसै गीतलाई चाहिँ हामी बजाउनेछौ, जुन आजको बसाई पनि हो। मंगलबारको बसाईमा तपाईँले मात्रै लोकगीत गाउन सक्नुहुनेछ भने बुधबारको बसाईमा तपाईँले 4 विधाबाट गीत रोज्न पाउनुहुनेछ। बिहिबारको बसाईमा कथा, कविता, गजल, मुक्तकहरू चाहिँ वाचन गर्न सक्नुहुनेछ भने शुक्रबारको बसाईमा यहाँले म्युजिकको ट्र्याक पत्ता लगाउनुपर्ने हुन्छ, गेस गर्नुपर्ने हुन्छ भने शनिबारको दिनमा खुल्ला गीत गाउन सक्नुहुनेछ। यो चाहिँ हाम्रो 7 दिनको बसाई। यो बसाई अनुसार हामी कार्यक्रममा उपस्थित हुने गर्छौं भने तपाईँले पनि आफूले मनपर्ने बसाईको दिनमा हामीलाई फोन गर्न सक्नुहुनेछ। साथै तपाईँले रेडियो मर्सिङटीको फेसबुक पेजबाट पनि सुनेर त्यहाँबाट पनि प्रतिक्रिया दिन सक्नुहुनेछ। कार्यक्रम कस्तो लाग्छ, कुन ठाउँबाट सुन्दै हुनुहुन्छ, कसलाई सम्झिन चाहनुहुन्छ भनेर फरक फरक बसाईमा हामी जोडिने गर्छौं। यहाँले पनि आफूलाई मन परेको बसाईमा फोन गर्न सक्नुहुनेछ, कमेन्टहरू पनि छोड्न सक्नुहुनेछ। र आजको बसाईमा चाहिँ धेरैजना साथीहरू चाहिँ जोडिनु भएको अवस्था चाहिँ छैन, तपाईँहरू पक्कै पनि काममा व्यस्त हुनुहुन्छ होला, काममा व्यस्त भएको कारणले गर्दाखेरि फोन नगर्नु भएको होला भन्ने चाहिँ बुझिरहेको छु। भोलि अथवा आगामी बसाईमा चाहिँ पक्कै पनि जोडिनु होला, आज बिजी हुनुभए तापनि, र स्वास्थ्यको पनि एकदमै धेरै ख्याल गर्नुहोला। यति बेला फेरि पनि तपाईँको सामु एउटा सांगीतिक कोसेली राख्न चाहन्छौ, स्वीकार दिनुहोला।

यो मिठो सांगीतिक कोसेलीपछि फेरि पनि कार्यक्रममा उपस्थित भइसकेका छौं र अब चाहिँ हामी कार्यक्रमबाट छुटिनु पर्ने हुन्छ भने टेक बहादुर पुमा आइडीबाट कमेन्ट आएको छ। संचारिका लक्ष्मीजी नमस्कार, गुड आफ्टरनून, सुन्दैछु उदयपुर चौदण्डी नगरपालिका 8 बेलटा राइट टोलचोकबाट फेसबुक लाइभमा रेडियो मर्स्याङ्गे एफएम 95 मेगाहर्ज भनेर लेख्नु भएको छ। हजुर टेक बहादुरजी, यहाँलाई नमस्कार भन्न चाहन्छु। हिजोतिर चाहिँ फोन मार्फत पनि जोडिनु भएको थियो, आज चाहिँ पक्कै पनि बिजी भएको कारणले गर्दाखेरि होला फोन चाहिँ गर्नुभएको छैन र अब कार्यक्रमबाट छुटिने बेला भएको छ। आज सोमबारको बसाईबाट प्रत्यक्ष रूपमा फोन गरेर चारजना साथी जोडिनु भएको थियो। बालकृष्ण घिमिरेजी हुनुहुन्थ्यो, टेकुजी हुनुहुन्थ्यो, श्याम प्रसादजी हुनुहुन्थ्यो र कृष्ण लामाजी जोडिनु भएको थियो। चारजनालाई फेरि पनि एकदमै धेरै धन्यवाद दिन चाहन्छु र आजको कार्यक्रममा एकदमै मिठो कमेन्ट पठाउनुहुने तपाई सम्पूर्णलाई पनि एकदमै धेरै धन्यवाद दिन चाहन्छु। एम सारूजीले पनि लेख्नु भएको छ, दर्शन नमस्ते झोले सिस्टर भनेर, नमस्कार एम सारूजी र सम्पूर्णलाई एकदमै धेरै धन्यवाद दिँदै आजको कार्यक्रममा टेक्निकली सपोर्ट गर्नुहुने साथी दिलु तामाङलाई पनि धन्यवाद दिँदै कार्यक्रम प्रस्तुत म लक्ष्मी घले पनि छुटिन चाहन्छु। रेडियो मर्स्याङ्गदी 95 मेगाहर्ज र इन्टरनेट अनलाइन रेडियो मर्स्याङ्गदी .org सुन्दै गर्नुहोला। नमस्कार।

0: तपाईको आफ्नै रेडियो रेडियो मर्चेन्ट एफएम 95 मेगाहर्ज।
1: सुन्दर, मनमोहक र आकर्षक गरगहनाको लागि विगत 4 दशकदेखि सेवारत अमृत सुन चाँदी पसल तथा हस्तकला उद्योग बेसी सहर नगरपालिका साथ त्रिवेणी टोल बेसी सहर।
2: कम्प्युटर तौलमा छापावाला सुनका गरगहना,
1: हार, मंगलसूत्र, छड्की तिलहरी, मिनी तिलहरी, औठी, सिक्री, टप, झुम्का, चुरी, टिकिया, चन्द्रमा किलिप, पंखे चन्द्रमा, विभिन्न किसिमका जन्तर लगायतका सम्पूर्ण गरगहना।
2: सुन चाँदी खरिद बिक्री र पुराना गरगहना साटफेरका लागि अमृत सुन चाँदी पसल।
1: रेडीमेड एवं अर्डर अनुसारका आधुनिक र परम्परागत आकर्षक गरगहना,
2: चाँदीका सामान र राशि अनुसारका पत्थरका लागि
1: अमृत सुन चाँदी पसल तथा हस्तकला उद्योग बेसी सहर नगरपालिका साथ त्रिवेणी टोल बेसी सहर। प्रोप्राइटर रविलाल विश्वकर्मा, अमृत विश्वकर्मा। फोन 0665201152,
2: मोबाइल 97460054।
1: शुद्धता र विश्वसनीयता हाम्रो प्रतिबद्धता।
3: अय्या मरेनियामा, यो दाँतले मलाई साह्रै दुख दियो।
4: ए दिदी, कति अय्या अय्या भनेर बस्नुहुन्छ। ल भोलि म पनि भर्ती हुनका लागि दाँत राख्न जान लागेको यही बेलामा दिदी भाइ दुबईको दाँत बनाएर आऊ।
3: जान त जाने, बरु कहाँ जाने होला खै।
4: किन चिन्ता लिनुहुन्छ, हाम्रै बेसी सहरको नारायण स्थान चोक स्थित मुक्तिनाथ विकास बैङ्कको आडैमा रहेको भरपर्दो र विश्वासिलो बेस्ट डेन्टल क्लिनिकमा जाने नि।
5: हामी कहाँ दाँतको परीक्षण गर्ने, दाँतको एक्सरे गर्ने, दाँत सफा गर्ने, दाँतमा सिमेन्ट भर्ने, दाँतको जरेदेखि उपचार गर्ने, नमिलेको बाङ्गोटिङ्गो दाँतलाई मिलाउने, दाँत निकाल्ने, अस्थायी वा थायी दाँत राख्नुका साथै दाँत सम्बन्धी सम्पूर्ण समस्याहरूको उपचार दक्ष एवं अनुभवी डाक्टरहरूबाट गरिन्छ। प्रोप्राइटर सन्तोष विश्वकर्मा, ग्रेस डेन्टल क्लिनिक, बेसी सहर नगरपालिका 8 नारायण स्थान चोक, मुक्तिनाथ विकास बैङ्कको आडैमा पहिला जनता बैङ्क रहेको घर। सम्पर्क नम्बर 98465000271 र 98065677272।

0: Media,
1: Extreme Energy Drink.
2: सुरक्षित, भरपर्दो र सुविधायुक्त यात्रा हाम्रो प्रतिबद्धता।
3: सवारी चलाउँदा अनिवार्य रूपमा चालकले लाइसेन्स वा अन्य कागजपत्र साथमा लिनुहोस्। मादक पदार्थ सेवन गरेर सवारी नचलाउ।
2: सार्वजनिक सवारी साधनमा यात्रा गर्दा यात्रुले आफ्नो सामानको सुरक्षा आफै गर्नुहोस्। सवारी चालकले गाड़ी चलाएको बेला चालकसँग अनावश्यक कुरा नगर्नुहोस्।
3: आफ्नो सवारी साधनको कागज पत्र अनिवार्य रूपमा नवीकरण गर्नुहोस्। यात्रुवाहक सवारी साधन र यात्रुको बीमा अनिवार्य गर्नुहोस्।
2: सवारी चालकको बानी व्यवहार आचरण राम्रो हुनुपर्छ। सवारी चालक वा सहचालकले यात्रुहरूलाई दुःख दिने गरेको भएमा कार्यालयको फोन नम्बर 0665 20 19 0665 20 370 वा 590 370 जानकारी गराउनुहोस्।
3: सार्वजनिक हितका लागि लमजुङ कालिका यातायात प्रणाली लमजुङ।
4: एक्सट्रीम एनर्जी ड्रिंक टाइम चेक अहिले ठीक 2 बजेको छ।
5: एक्सट्रीम एनर्जी ड्रिंक टेस्ट द डिफरेंस फील द एनर्जी।

नमस्कार, दिउँसो दुई बजेको मर्साङदी बुलेटिनमा म लक्ष्मीको स्वागत छ। प्रधानमन्त्री बालेन्द्र शाहसँग सोमबार एकल भेट गरेका नेपालका लागि भारतीय राजदूत श्री नवीन श्रीवास्तवले भारत र नेपाल बीचको सुदृढ र बहुआयामिक साझेदारीलाई थप गहिरो बनाउने विषयमा कुरा भएको बताएका छन्। उनले प्रधानमन्त्री शाहसँग अर्थपूर्ण र रचनात्मक विचार आदान प्रदान भएको उल्लेख गर्नुभएको छ। आज बिहान नेपालको सम्माननीय प्रधानमन्त्रीज्यूलाई भेट्न पाउँदा सम्मानित महसुस भयो। प्रधानमन्त्री नरेन्द्र मोदीज्यूको तर्फबाट हार्दिक शुभकामना व्यक्त गरी भारत नेपाल बीचको सुदृढ र बहुआयामिक साझेदारीलाई थप गहिरो बनाउने विषयमा उहाँसँग अर्थपूर्ण र रचनात्मक विचार आदान प्रदान भयो राजदूतले बताउनु भएको हो। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रधानमन्त्री बालेन शाहलाई रूलिङ गरेर सांसद जवाफ दिन बोलाउन सभामुख डोल प्रसाद अरेल समक्ष माग गरेको छ। कांग्रेस सांसद रेणुका काउचाले सोमबार प्रतिनिधि सभा बैठकमा समय लिएर बोल्दै सांसदमा उठेका प्रश्नहरूको जवाफ माग गरेर आफूहरूले सभामुख र प्रधानमन्त्री पदको गरिमा जोगाउन खोजेको तर्क गर्नुभएको थियो। सभामुख समक्ष आग्रह गर्न चाहन्छु, सम्माननीय प्रधानमन्त्रीज्यूलाई रूलिङ गरेर सदनमा जवाफ दिन बोलाउनुहोस्। उहाँले बताउनु भएको थियो, हामीलाई तपाईंलाई घेरबन्दी गर्न होइन, जवाफदेही बनाउन चाहन्छौ। हामी सभामुख र प्रधानमन्त्री पदको गरिमा बचाउन खोजिरहेको छौ। हामी सरकारलाई सफल बनाउन खोजिरहेको छौ। साथै वहाँले प्रधानमन्त्री सह एक्लै नभएको भन्दै प्रतिपक्ष सधैं साथमै उभिने प्रतिबद्धता जनाउनुभयो। सुनको भाव आज सामान्य घटेको छ भने चाँदीको भाव बढ़ेको छ। सुन तोलामा 200 रूपियाँले घटेर 3,01,500 रूपियाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसाय महासंघले जनाएको छ। हिजो सुनको भाव तोलाको 3,01,700 रूपियाँ थियो। यसअघि हप्ताको अन्तिम कारोबार दिन अस्ति शुक्रबार सुनको भाव तोलाको 2,96,900 रूपियाँ रहेको थियो। महासंघका अनुसार चाँदीको भाव आज 25 रूपियाँले बढ़ेको छ। चाँदी तोलाको 4,660 रूपियाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। चाँदी हिजो तोलाको 4,645 रूपियाँ थियो। बीस वर्ष मुनिका प्रतिभावना युवालाई छोटो भिडियो बनाएर 1,00,000 रूपियाँ पुरस्कार जित्ने अवसर आएको छ। अस्कर कलेज र चलचित्र बोर्ड विकासको सहकार्यमा चौथो युवा शर्ट फिल्म फेस्टिभल प्रतियोगिताको आह्वान भएको हो। प्रतियोगितामा पहिलो हुनेले 1,00,000, दोस्रो हुनेले 50,000 र तेस्रो हुनेले 25,000 पुरस्कार प्राप्त गर्नेछन्। प्रतियोगिताका पुरस्कार विजेता प्रतियोगीले अस्कर कलेज पढ्न चाहेमा कलेजले 50% छात्रवृत्ति उपलब्ध गराउने पनि आयोजकले जनाएको छ। शर्ट फिल्म कम्तीमा 8 मिनट र बढ़ीमा 15 मिनटको हुनुपर्नेछ। भदौ 8 गतेसम्म आफूले बनाएको भिडियो बुझाइसक्नुपर्नेछ। नेपालको होरा स्पोर्ट्सले फ्रान्सको पेरिसमा जारी स्पोर्ट्स विश्वकप अन्तर्गत पब्जी मोबाइल विश्वकपमा ठूलो सफलता हात पारेको छ। समूह बीको शीर्ष पाँचमा रहँदै होरा सोझे ग्राण्ड फिनालेमा पुग्न सफल भएको हो। समूहमा चौथो भएको होराले $57,500 पुरस्कार पनि पक्क पारेको छ। आइतबार सकिएको समूह चरणमा होराले 98 अंकसहित चौथो स्थान हासिल गरेको हो। होराले पहिलो दिन नै प्रभावशाली शुरूआत गरेको थियो। अन्तिम खेल लागि शीर्ष पाँचमा रहेको होरा अन्तिम खेलपछि छैटौं स्थानमा झरे पनि समग्र अंकका आधारमा शीर्ष पाँचमै रह्यो। समूह बीबाट भाइटालिटी 148 अंकसहित शीर्ष स्थानमा रहँदा आईडीए एस्ट्रोलोजी र गाइडलाइट पनि होरासँगै फाइनलमा पुगेका छन्। समूह एबाट भने फोर थ्राइभ, ओरानगुटान, आउरो, टीम फ्ल्याक्स र निग्मा ग्यालेक्सीले शीर्ष पाँचमा रहँदै फाइनलमा स्थान बनाइसकेका छन्। यससँगै ग्राण्ड फिनालेमा 16 मध्ये 10 टोलीको टुंगो लागिसकेको छ। अगस्त 14 देखि 16 सम्म हुने ग्राण्ड फिनालेमा होरा विश्वकप उत्कृष्ट 16 टोलीसहित उपाधिका लागि खेल्नेछ। उपाधि जित्ने टोलीले मात्रै $5,00,000 पाउने छ भने उपविजेताले 2,50,000 र तेस्रो हुने टोलीले $1,50,000 प्राप्त गर्नेछन्। दिउँसो दुई बजेको मर्स्याङदी बुलेटिन अहिलेलाई सकियो। प्राविधिक मित्र दिलु तामाङलाई धन्यवाद दिँदै समाचार कक्षबाट म लक्ष्मी विदा हुन्छु। रेडियो मर्स्याङदी 95 MHz र इन्टरनेट अनलाइन रेडियो मर्स्याङदी .org सुन्दै गर्नुहोला। नमस्कार।

0: तपाईको आफ्नै रेडियो रेडियो मर्स्याङ एफएम 95 मेगाहर्ज।
1: मंगलम भगवान विष्णु मंगलम गरुण ध्वज मंगलम पुनरी काश्या मंगला हेतनु हरि। लो अब दुलाले दुलाले सिन्दूर हाल्ने।
2: ओए अस्मी हेर्न दुलैले लगाएको सुनको चुरा सिक्री बिन्दिया मंगलसूत्र औठी क्या राम्रो देखिएको। झन् त्यो गलामा लगाएको सुनको रानी हार त कस्तो आकर्षक है। मेरो त मनै लोभ्यो। कहाँ बनाएको होला?
3: ल आकर्षक ज्वेलर्समा बनाएको गहना आकर्षक हुँदैन त? मैले पनि मेरो हुनेवालालाई हाम्रो बिहेमा आकर्षक ज्वेलर्सबाटै गहना ल्याउनु भनेकी छु।
4: हामी कहाँ मेसिनद्वारा कटिङ गरिएका पुराना तथा आधुनिक डिजाइनका गरगहना पाइन्छ।
5: पसलको ग्यारेन्टी छाप लगाई गहना तथा बिल दिइन्छ।
4: जुनसुकै पसलमा बनेका गहना साटफेट तथा खरिद बिक्री गरिन्छ।
5: राशि अनुसारको पत्थरहरू र अन्य पत्थरहरू पाइन्छ।
4: कम्प्युटर तौलबाट खरिद बिक्री गरिनुका साथै मेसिनद्वारा नाक कान छेडिन्छ।
5: साथै सुनचादी सम्बन्धी सम्पूर्ण कामहरू गरिन्छ।
6: आकर्षक ज्वेलरी सुनचादी पसल बेसीसार नगरपालिका साथ त्रिवेणी टोल नेपाल इन्भेस्टमेन्ट बैंक सँगै। प्रोपाइटर प्रकाश विश्वकर्मा। मोबाइल 9845656233 र 9801177246।
7: आकर्षक तथा गुणस्तरीय गहना र शुद्धताको प्रतीक आकर्षक ज्वेलरी सुनचाँदी पसल।
8: सबैजना यस्तो मजाले हाँसेका छन्, यो रबिनालाई चाहिँ के भयो?
9: बिचरा दाँतकै समस्या छ त, कसरी हाँस्नु?
8: कति दिन बस्ने मुख छुनेर दीपिका युनिभर्सल डेन्टल होम गए त समस्याको समाधान भइहाल्थ्यो नि।
10: हजुर, रमजुङमै एकमात्र दन्त विशेषज्ञ सहितको उपचारको लागि दीपिका युनिभर्सल डेन्टल होम प्राली। प्रोपाइटर दीपक पौडेल। बेसीसार 800 गाउँसर जाने बाटोको छेउमै रहेको घर। सम्पर्क फोन 0665204497।
8: हामी कहाँ अर्थोडेन्टिस्ट विशेषज्ञद्वारा बाङ्गोटिङ्गो दाँत मिलाइन्छ। दाँत तथा मुख सम्बन्धी विशेषज्ञद्वारा शल्यक्रिया गरिनुका साथै भर्ती हुन चाहनेहरूका लागि ग्यारेन्टीका साथ थाहै नपाउने गरी फिक्स दाँत राखिन्छ।
6: विगत लामो समयदेखि सञ्चालित लमजुङकै पुरानो र स्थापित जयलक्ष्मी सुनचाँदी पसल जिल्लामा नै पहिलो पटक अन्तर्राष्ट्रिय हलमार्क एवं मान्यता प्राप्त तिसा ज्वेलर्स एन्ड डायमण्ड सँगको सम्बद्धतामा विभिन्न प्रकारका हिराका आकर्षक गरगहना सहित अब हजुरहरूको सेवामा।
11: कम्प्युटर तौलमा आधुनिक मेसिनबाट कटिङ गरिएका तयारी तथा अर्डर अनुसारका आकर्षक गरगहना खरिद बिक्री तथा कुनै पनि पसलबाट किनेका गरगहना साटफेट गर्नु परेमा साथै राशि अनुसारका पत्थरहरूको लागि हामीलाई सम्झनुहोस्।
6: प्रोपाइटर बम्बा बहादुर विश्वकर्मा। जयलक्ष्मी सुनचाँदी पसल बेसी शहर नगरपालिका साथ लमजुङ। सम्पर्क फोन 0665252209।

0: California.
1: Extreme energy drink.
2: आमा, ए आमा, खाना खाने बेला भयो, ल आउनुस् न।
3: खाना पनि के खानु? ये बिकासे चामल केही स्वाद आउने हैन? ऊ हाम्रो पाला जस्तो ढिँडो, आटोको पिठो, गाउँको लोकल भात खाना पाएको स्वाद आउँछ।
2: आजको खाना विशेष गरी हजुरको लागि नै लिएर आएको छु क्या आमा। अब आमा पनि खुसी, बुहारी पनि खुसी। हाम्रै बेसी सहर 8 रहेको लेबन अर्गानिक खाद्य उद्योगबाट लोकल धानका चामल र रैथाने विभिन्न बालीको पिठो लिएर पकाउन लगाएको छु नि।
4: हजुर, हामी कहाँ आफ्नै मिलमा कुटानी पिसानी गरेको अर्ग्यानिक लोकल र मधेसी हरेक प्रकारको चामल, शुद्ध तोरीको तेल, मकै, कोदो, गहुँ, करु, जौ, फापरको पिठो, रातो तथा सेतो मकैको चामल, अनदीको चामल, हरेक प्रकारका दाल, बेसार, खुर्सानी, मसला, गाईको घिउ, अमिलो, भिर मह, घर मह, सुकेको न्युरो, सिस्नु, मुलाको अचार, गुन्द्रुक, करेला, बाङ, तिल, सिलाम, अलैँची, जिम्बु, मसौरा, चियापत्ती, च्याउ, सरसु, बोडी, बटक, कोला, जुम्ला मार्सी चामल, आग, जाडु, काउलो, सानादार मिक्स चामल आदि सुपथ मूल्यमा पाइन्छ।
5: बजार क्षेत्रमा होम डेलिभरीको व्यवस्था समेत रहेको छ भने सुगरका बिरामीका लागि चाहिने खाद्य सामग्री पनि उपलब्ध छ। धान र तोरी लगायतका अन्य कुटानी पिसानी गर्नु परेमा पनि हामीलाई सम्झनुहोस्।
2: लेबन अर्ग्यानिक खाद्य उद्योग बेसीसर नगरपालिका 8 आर्मी ब्यारेक अथवा दनैफाट जाने बाटो कारागार अगाडि लम्चुम। प्रोपाइटर गमबहादुर अधिकारी। मोबाइल 98461-23284 र 98291-80746।
6: हेर न सुधा, बिहे पनि नजिक आइसक्यो। हात र अनुहारको हालत पनि यस्तो छ, लाजै हुने भयो बेहुली हुँदा पनि।

0: मंगलम भगवान विष्णु मंगलम गरुण ध्वज मंगलम पुनरिकाश मंगलाय तनु हरि। ल अब दुलाले दुलाले सिन्दूर हाल्ने।
1: ओए अस्मी, हेर्न दुलाले लगाएको सुनको चुरा, सिक्री, बिन्दिया, मंगलसूत्र औठी क्या राम्रो देखिएको। झन् त्यो गलामा लगाएको सुनको रानी हार त कस्तो आकर्षक है। मेरो त मनै लोभ्यो, कहाँ बनाएको होला।
2: ल आकर्षक ज्वेलर्स बनाएको गहना आकर्षक हुँदैन त। मैले पनि मेरो हुनेवालालाई हाम्रो बिहेमा आकर्षक ज्वेलर्सबाटै गहना ल्याउनु भनेकी छु।
3: हामी कहाँ मेसिनद्वारा कटिङ गरिएका पुराना तथा आधुनिक डिजाइनका गरगहना पाइन्छ।
4: पसलको ग्यारेन्टी छाप लगाई गहना तथा बिल दिइन्छ।
3: जुनसुकै पसलमा बनेका गहना साटफेट तथा खरिद बिक्री गरिन्छ।
4: राशि अनुसारको पत्थरहरू र अन्य पत्थरहरू पाइन्छ।
3: कम्प्युटर तौलबाट खरिद बिक्री गरिनुका साथै मेसिनद्वारा नाक कान छेडिन्छ।
4: साथै सुनचादी सम्बन्धी सम्पूर्ण कामहरू गरिन्छ।
5: आकर्षक ज्वेलरी सुनचादी पसल बेसीसार नगरपालिका साथ त्रिवेणी टोल नेपाल इन्भेस्टमेन्ट बैंक सँगै। प्रोपाइटर प्रकाश विश्वकर्मा। मोबाइल 9845656233 र 9801177246।
6: आकर्षक तथा गुणस्तरीय गहना र शुद्धताको प्रतीक आकर्षक ज्वेलरी सुनचाँदी पसल।
7: आया मरे नि आमा, आया नि आए।
8: के भयो दिदी तपाईलाई, सन्चो छैन कि कसो?
7: हेर न बाबु, छाती दुख्ने, पेट गोज्ने गर्छ, कहिले काहीँ त सास फेर्नै गाह्रो।
8: ल दिदी, त्यसो हो भने त तुरन्त चेक जाँच गरिहाल्नुहोस् न। आफ्नो स्वास्थ्यको त ख्याल गर्नुपर्छ है दिदी बेलैमा।
7: जाने त भने हो बाबु, खोइ कहाँ जाने, कहाँ जाने होला है।
8: ल दिदी, बेसीसार नगरपालिका साथ पुरानो ब्याङ्क चोकमा रहेको केयर फार्मेसी एन्ड ल्याबमा गइहाल्नुहोस् न।
3: दैनिक प्रदान गरिने सेवाहरू, ल्याब सेवा दक्ष तथा अनुभवी ल्याब टेक्निसियनद्वारा रगत, दिशा, पिसाब तथा खकार परीक्षण गरिन्छ।
9: थाइरोइड, सुगर, प्रेसर, छाती, पेट, हार्जोनी, नसा रोग, महिला सम्बन्धी रोगहरू, नाक, कान, घाँटी सम्बन्धी रोग, छाला तथा यौन रोगहरूको साप्ताहिक रूपमा चेक जाँच गरिन्छ।
3: दक्ष तथा अनुभवी फार्मासिस्टद्वारा सञ्चालन गरिएको यस क्लिनिकमा बिरामीहरूलाई घरमै गएर सेवा दिने व्यवस्था समेत रहेको छ।
9: क्योर फार्मेसी एन्ड ल्याब, बेसी सहर नगरपालिका साथ पुरानो ब्याङ्क चोक लमजुङ।
3: सम्पर्क फोन 9849068924, 9850386780।
7: यो मोबाइलले पनि तनावै दियो भने
10: होइन, के तनाव दियो ए खुसी।
7: हेर न, अस्ति भर्खर बनाएर ल्याएको फेरि बिग्रियो। होइन, मर्मत गर्ने गतिलो पसल कतै छैन?
10: छ नि, किन नहुनु। हाम्रै बेसी सहरको पुरानो ब्याङ्क चोक नजिकै रहेको जनता मोबाइल इलेक्ट्रोनिक्स पसलमा दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मोबाइल मर्मत गरिन्छ नि।
11: हामी कहाँ सामसुङ, रेडमी, भिभो, टेक्नो, ओप्पो, नार्जो, रियलमी लगायतका ब्रान्डेड मोबाइल सेटहरू पाइनुका साथै बिग्रिएका जुनसुकै ब्रान्डका मोबाइलहरू दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मर्मत गरिन्छ। साथमा इलेक्ट्रिक सामानहरू पनि उपलब्ध छ।
5: प्रोप्राइटर शम्सुल आलम, जनता मोबाइल इलेक्ट्रोनिक्स पसल, बिक्री तथा मर्मत केन्द्र, बेसीसार नगरपालिका साथ पुरानो ब्याङ्क चोक, रोशन फ्रेस हाउस सँगै लमजुङ। थप जानकारीको लागि सम्पर्क 9845594046 र 9813099352।
6: हाम्रो शाखा बेसीसार नगरपालिका साथ एनआईएमबी ब्याङ्कको ठिक अगाडि पनि रहेको छ।

0: Mania.
1: Extreme energy drink.
2: ओहो दाई, टिभी बोकेर कहाँ जान लाग्नु भयो?
3: हेर न नानी, अस्ति भर्खर विदेशबाट ल्याएको टिभी बिग्रिएर हैरान भए म त बनाउन जान लागेको, अनि एउटा फ्रिज नि किन्नु थियो, बरु कुन पसलमा जाने होला?
2: हरे दाई, पनि हाम्रै बेसी सरको त्यो भीमसेन चोकमा छ नि श्रेष्ठ रेडियो एन्ड वाच सेन्टर के, त्यहाँ जानुहोस् न। त्यहाँ त सबै घरको इलेक्ट्रोनिक सामानहरू पाउनुको साथै ग्यारेन्टीको साथ मर्मत पनि गरिन्छ नि। बरु मलाई नि मोबाइल र घडी किन्नु थियो, एकैछिन पर्खानुहोस् है, सँगै जाने नि।
3: ल भइहाल्छ नि नानी।
4: हजुर, हामी कहाँ विभिन्न ब्रान्डका एलईडी टिभी, फ्रिज, मोबाइल, घडी, वासिङ मेसिन, भ्याकुम क्लिनर, माइक्रोवेभ ओभन, साउन्ड सिस्टम, राइस कुकर तथा अन्य विभिन्न घरायसी इलेक्ट्रोनिक सामानहरू बिक्री तथा ग्यारेन्टीको साथ मर्मत पनि गरिन्छ।
5: नोट, हामी कहाँ साउन्ड सिस्टम भाडामा पनि पाइन्छ।
4: प्रोप्राइटर पार्वती श्रेष्ठ, श्रेष्ठ रेडियो एन्ड वाच सेन्टर, बेसीसर साथ, भीमसेन थानचोक, फोन 0665201120, मोबाइल 9846077745।
2: लमजुङका लागि सामसङ, कोनका, गोदरेज र टिसिएल को अधिकृत विक्रेता श्रेष्ठ रेडियो एन्ड वाच सेन्टर।
6: हेलो, मर्सेङ्गे FM 95 मेगाहर्ज

0: ए साइली घर बनाएर त लगभग सक्न आँटिसौ त
1: के सकिन्थ्यो दिदी अझै झ्याल ढोका च्यानल गेट आदि सबै काम बाँकी छ बल्ल बल्ल आँटेर बनाएको साँच्चै दिदी आल्मुनियमको झ्याल ढोका र च्यानल गेट कहाँ पाइन्छ होला
0: हाम्रै बेसेसरको युनिभर्सल चोकमा रहेको थ्री स्टार आल्मुनियम फेब्रिकेटर पसलमा जाउ न त्यहाँ त आल्मुनियमको झ्याल ढोका पार्टिसन ग्लेजिङ आदि निर्माण गरी घरमै गई जडान समेत गरिने व्यवस्था छ नि
2: हजुर आल्मुनियमको आकर्षक झ्याल ढोका पार्टेसन ग्लेजिङ पाइनुका साथै फलाम सिसाको टपन ग्लास रेलिङ र पार्टेसन ग्लेजिङ लगायत यूपीभीसी सम्बन्धी सम्पूर्ण सामानहरू सुपथ मूल्यमा चाहिएमा हामीलाई सम्झनुहोस्
3: थ्री स्टार आल्मुनियम फेब्रिकेटर विशेषर नगरपालिका साथ युनिभर्सल चोक लम्जुङ प्रोभाइडर मदन सुनार थप जानकारीको लागि सम्पर्क 98664551901
1: सबै कुरा भइरहेकै छ अब झ्याल ढोकाको लागि काठ कहाँ पाइन्छ भनेर बुझ्दैछु हजुर
4: झ्याल ढोका चौकसको लागि चिन्ता गर्नु पर्दैन कान्छी मध्य नेपाल एक जिता स्थित अश्विन अशोक समिलमा अर्डर गर्ने हो भने जस्तै बलियो र आकर्षक काठ ग्यारेन्टी सहित पाइन्छ
1: हो र अनि त्यहाँको सम्पर्क नम्बर छ त हजुरसँग आजै कुरो गर्नु पर्यो
3: तपाईले खोजे जस्तै आकर्षक र बलियो काठका झ्याल ढोका चौकुस र अन्य फर्निचरका लागि अश्विन अशोक समिल मध्य नेपाल एक जिता गैरी गाउँ प्रोपाइटर नवराज घिमिरे सम्पर्क नम्बर 98564046662
5: हामी कहाँ बलियो काठबाट ग्यारेन्टी सहित आकर्षक झ्याल ढोकाको लागि काठ दराज कुर्सी टेबल लगायतका फर्निचर सामग्रीहरू अर्डर बमोजिम तयार गरिन्छ
6: जय श्री राम जय श्री राम
7: होइन भाउजू किन हो आज त एक बिहानै पूजा सक्नु भएछ त टाढैको साइड गर्न लाग्नु भएको हो र
6: ल बाबु आज तपाईँको दाजुले मेरो लागि गहना किन्न लैजान्छु भन्नुभएको छ त्यसैले चाँडै पूजा सकेको नि
7: अनि गहना जस्तो कुरो जहाँ पायो त्यहाँ नकिन्नु नि विश्वासिलो र भरपर्दो पसलमा गएर किन्नुपर्छ
6: हो नि बाबु त्यही भएर त हाम्रै बेसी सहरमा रहेको जय श्री राम सुनचाँदी पसलमै जान लागेको नि पछि तपाईँको बिहे गर्नुपर्छ नानीको पनि बिहे गर्नु छ गहना त आकर्षक र भरपर्दो हुनु पर्यो नि होइन र
7: हो नि भाउजू
8: हाम्रा सेवाहरू कम्प्युटर तौलमा आधुनिक मेसिन द्वारा कटिङ गरिएका गरगहना पाइने
3: आधुनिक एवं परम्परागत डिजाइनका गरगहना पाइने
8: प्रत्येक गरगहनामा पसलको ग्यारेन्टी छाप लगाइने
3: पुरानो गहनासँग नयाँ गहना साटफेर गरिने
8: नाक कान छेडिने राशि अनुसारका पत्थरहरूका साथै विभिन्न किसिमका माला क्रिस्टल पाइने
3: प्रोपाइटर सुनिल विश्वकर्मा जय श्री राम सुनचाँदी पसल विश्वेश्वर नगरपालिका वडा नम्बर 7 एभरेज बैंक नजिकै लम्जुङ
9: सम्पर्क मोबाइल नम्बर 98464 95074 र 98065854

0: Liponia.
1: Extreme energy drink.
2: होइने खुशी के खान्छौ आजकल त झनै फुर्तिलो र स्वस्थ देख्छु त
3: खाने त खासै केही होइन दिदी लमजुङ एग्रो बी कन्सनद्वारा उत्पादित शुद्ध लमजुङ मह बिहान बेलुका दैनिक एक एक चम्चा खाने गरेको छु
2: अनि मह चाहिँ शुद्ध र अर्ग्यानिक नै होला र
3: हो नि दिदी लमजुङ मह त 1350 मिटर उचाइमा आफ्नै फर्ममा जंगली स्रोतबाट उत्पादित कार्तिकी अर्ग्यानिक मह हो
2: मह बाहेक अरू के पाइन्छ त्यहाँ
3: त्यहाँ त जिल्लाकै पहिलो र एकमात्र शुद्ध मह मौरीको गोला सहितको घाट खाली घाट कृषि तथा मौरीजन्य औजार बिउ बिजन सुपथ मूल्यमा पाइनुका साथै तालिम र परामर्श समेत दिइन्छ नि
2: ओहो स्वास्थ्य पनि कमाईको बाटो पनि एकै ठाउँमा म पनि आजै गएर मह र मौरी पालन सम्बन्धी परामर्श लिइहाल्छु
4: तपाईँले रोजेको र खोजेको जस्तै शुद्ध मह मौरी गोला सहितको घार खाली घार कृषि तथा मौरीजन्य औजार बिउ बिजन सुपथ मूल्यमा पाउनुका साथै तालिम र परामर्शका लागि हामीलाई सम्झनुहोस् प्रोप्राइटर बुद्धि आले मुख्य कार्यालय सुन्दर बजार 5 गहते लमजुङ सम्पर्क कार्यालय बेसीसर 8 13 चौतारा नजिकै बस पार्क जाने बाटो कर्पोरेशन सिसा तथा प्लाई पसल सँगै रहेको घर थप जानकारीको लागि 9861139157
3: महको सेवन स्वस्थ र दीर्घ जीवन
5: के तपाईलाई कुनै स्वास्थ्य समस्या छ त्यसो हो भने अनुभवी विशेषज्ञ डाक्टरबाट चेक जाँच गरी अनुभवी फार्मेसिस्टद्वारा औषधि वितरण गरिने प्रकाश फार्मेसीलाई सम्झनुहोस्
6: हामी कहाँ अनुभवी विशेषज्ञ डाक्टरबाट चेक जाँच अनुभवी फार्मेसिस्टद्वारा औषधि बिक्री वितरण तथा परामर्श नेबुलाइजर सेवा घाउ ड्रेसिङ संगिनी सुई उपलब्ध छ भने घरैमै बसी फोन तथा अनलाइन मार्फत औषधि उपलब्ध गराउने व्यवस्था छ
5: नोट हामी कहाँ जिल्ला बाहिरबाट विभिन्न रोगका विशेषज्ञ डाक्टरहरू आए निशुल्क चेक जाँच शिविर पनि सञ्चालन गरिन्छ
6: प्रकाश घिमिरे संचालक एवं प्रकाश फार्मेसी बेसीसह नगरपालिका 8 होटल टुकुचे पिकको ठिक अगाडि थप जानकारीको लागि सम्पर्क मोबाइल 9845213236 र 9845008961

0: मुटु छाती एवं श्वास प्रश्वास का बिरामीहरूका लागि खुसीको खबर।
1: मुटु रोग का बिरामी अब लमजुङ बाहिर जानु पर्दैन। मुटुको भिडियो जाँच अब सेवा मोडल हस्पिटल प्राइभेट लिमिटेड मा।
0: पुरानो मेडिकल कलेज चितवन का वरिष्ठ मुटु रोग विशेषज्ञ प्रोफेसर डाक्टर मनोज श्रेष्ठ सेवा मोडल हस्पिटल मा आउनु हुने हुँदा मुटु श्वास प्रश्वास ब्लड प्रेसर का समस्या भएका बिरामीहरूले स्वास्थ्य जाँच गराउनु भई समयमा नै ढुक्क हुनुहोस्। साथै सोही दिन मुटुको भिडियो जाँच इकोकार्डियोग्राफी सेवा पनि उपलब्ध छ। साथै सेवा मोडल हस्पिटल का सम्पूर्ण सेवाहरू पनि सुचारू हुनेछ।
2: जाँच हुने दिन र समय यही भदौ 20 गते तेस्रो शनिबार बिहान 9 बजेबाट।
0: स्थान सेवा मोडल हस्पिटल प्राली सानिमा बैंक अगाडि बेसी सरसाथ लमजुङ। सम्पर्क फोन नम्बर 0665909900, मोबाइल 98477692।
3: घर बनाउने त भनियो ठेकेदार साहब, तर निर्माण सामग्री कहाँबाट ल्याउने हो? बजारमा धेरै हार्डवेयरहरू छन्, अलि गुणस्तरीय सामग्री पाइने विश्वासिलो हार्डवेयर चाहिँ कुन होला है?
4: अब धेरैजनाले खोज्ने गरेको त बेसी सहर सातमा रहेको हिमालयन ब्रदर ग्रुपद्वारा सञ्चालित हार्डवेयर तथा कारखाना नै हो दिदी। फेरि त्यहाँ त विभिन्न निर्माण योजनाहरूको लागि चाहिने सामग्रीहरू पनि सुपथ मूल्यमा पाइन्छ नि, तपाईँ पनि त्यही जानुहोस् न।
5: हाम्रा सेवाहरू एमएस पाइप, फलाम, आल्मुनियम, स्टील का सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुका साथै ट्रस, ग्रिल, सटर, आल्मुनियम पार्टिसन र स्टील रेलिङ का कार्यहरू दक्ष एवं अनुभवी कालीगरद्वारा प्रत्यक्ष निगरानीमा जडान गरिन्छ। गुणस्तरीय छड सिमेन्ट, इटा, रंगरोगन लगायत भवन निर्माणका सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ।
3: हिमालयन ब्रदर ग्रुप प्राली विशेषर नगरपालिका स्वात युनिभर्सल चोक लमजुङ। थप जानकारीका लागि सम्पर्क 0665209973, मोबाइल 97463061।
6: तपाईँको सन्तुष्टि हाम्रो चाहना।
7: अमूल्य जीवनको हेरचाह गर्नु हाम्रो कर्तव्य हो। तपाईँको जीवन हेरचाहको साझेदार हामी बन्नेछौ। तपाईँको सहर सुन्दर बजारमा विशेषज्ञ सहित तपाईँकै सेवामा एचडीसीएस नमुना सामुदायिक अस्पताल सुन्दर बजार।
1: अस्पतालमा उपलब्ध विशेषज्ञ सेवाहरू: जनरल फिजिसियन सेवा, महिला रोग विशेषज्ञ सेवा, जनरल सर्जरी विशेषज्ञ सेवा, मृगौला रोग विशेषज्ञ सेवा, दन्त रोग सम्बन्धी विशेषज्ञ सेवा, मनोविमर्श सेवा र जटिल तथा सामान्य शल्यक्रिया सेवा।
7: निदानात्मक सेवा अन्तर्गत भिडियो एक्सरे, ल्याब परीक्षण, ईसीजी, डिजिटल एक्सरे र दम पत्ता लगाउने जाँच सेवा उपलब्ध छ।
1: साथमा 24 घण्टा आकस्मिक सेवा, अन्तरङ्ग तथा बहिरङ्ग सेवा, फार्मेसी सेवा, प्यालेटिभ केयर सेवा, समुदाय स्वास्थ्य सेवा, खोप सेवा, परिवार नियोजन सेवा र एम्बुलेन्स सेवा पनि उपलब्ध छ।
7: एचडीसीएस नमुना सामुदायिक अस्पताल सुन्दर बजार 6 लमजुङ। सम्पर्क फोन 0664021234, मोबाइल 98415414848।
2: जिल्ला प्रहरी कार्यालय लमजुङको अनुरोध।
8: मनसून सक्रिय भएसँगै वर्षाका कारण पहाडी, पहिरो, डुबान तथा सड़क अवरुद्ध जस्ता जोखिम हुन सक्छ। त्यसैले वर्षा जन्य सम्भावित विपदबाट सुरक्षित रहन तथा उच्च सतर्कता अपनाउन जिल्लावासीहरूमा हार्दिक अनुरोध गर्दछौ।
2: मौसमको जानकारी नियमित रूपमा लिनुहोस्। अनावश्यक रूपमा खोला, खोल्सा, नदी किनारा तथा जोखिमयुक्त स्थानमा नजानुहोस्। कुनै पनि नदी वा खोलाको बहाव बढेका बेला तर्न वा सवारी साधन सञ्चालन गर्ने जोखिमपूर्ण प्रयास नगर्नुहोस्।
8: पहिरोको जोखिम भएका बस्ती तथा सड़कमा विशेष सावधानी अप्नाउनुहोस्। घर वरिपरि चिरा देखिएमा, जमिन भासिन थालेमा वा पहिरो आउने संकेत देखिएमा तुरन्तै सुरक्षित स्थानमा सर्नुहोस् र नजिकको प्रहरी कार्यालय तथा सम्बन्धित निकायलाई जानकारी दिनुहोस्।
2: रातिको समयमा यात्रा गर्दा विशेष सतर्कता अपनाउनुहोस्। यात्रा गर्नु अघि सड़कको अवस्था बुझेर मात्र यात्रा गर्नुहोस्। बालबालिका, ज्येष्ठ नागरिक, गर्भवती महिला तथा अशक्त व्यक्तिहरूको सुरक्षामा विशेष ध्यान दिनुहोस्।
8: विपदका बेला कुनै पनि हल्ला वा अफवाहमा विश्वास नगरी आधिकारिक सूचना मात्र विश्वास गर्नुहोस्। कुनै पनि आपतकालीन अवस्था, बाढ़ी, पहिरो वा उद्धार आवश्यक परेमा तत्काल नजिकको प्रहरी कार्यालय वा नेपाल प्रहरीको आपतकालीन नम्बर 100 सम्पर्क गर्नुहोस्।
2: सचेतना, सतर्कता र समयमै अपनाएको सावधानीले ठूलो क्षति हुनबाट जोगाउन सक्छ। त्यसैले सुरक्षित रहौ, अरूलाई पनि सुरक्षित राखौं।
8: सार्वजनिक हितका लागि जिल्ला प्रहरी कार्यालय लमजुङ र सामुदायिक रेडियो मर्स्याङ्दी 95 MHz।
3: सकेसम्म कोही कसैलाई बिरामी हुन नपरोस्, यदि बिरामी भई अस्पतालको सेवा लिनु परेमा अब तपाईँको सेवाका लागि सेवा मोडल हस्पिटल प्राली बेसीसर साथ लम्सुङ।
7: विगत दुई दशक अघिदेखि हजुरहरूको सेवामा समर्पित वरिष्ठ एमडीजीपी तथा सोनोलोजिस्ट डाक्टर तिलक बाबु घिमिरे सहित अनुभवी स्वास्थ्य कर्मीहरूबाट विशेषज्ञ सेवा सहित विभिन्न स्वास्थ्य सेवाहरूको साथमा सेवा मोडल अस्पताल प्राली सञ्चालन भएको छ।
3: थप जानकारी लागि सम्पर्क 066-590-999, 98-477-69-229। सेवा मोडल हस्पिटल प्राली बेसीसर साथ सानीमा बैंकको

0: मरसंग दे पे 95 मेगाहर्ट्ज़।
1: विकास साझेदारी तथा सहकार्यका विविध विषयमा छलफल भएको छ। भेटमा राजदूत श्रीवास्तवले प्रधानमन्त्री शाहलाई शुभकामना व्यक्त गर्दै दुई देशबीचको आपसी सम्बन्ध र सहकार्यलाई थप सुदृढ बनाउने प्रतिबद्धता जनाउनुभयो। यस्तै प्रधानमन्त्री शाहले पनि भारतसँगको ऐतिहासिक सम्बन्धलाई अझ प्रगाढ़ बनाउँदै साझा हितका विषयमा मिलेर काम गर्नुपर्ने विषयमा जोड़ दिनुभएको छ। प्रधानमन्त्री शाहले चिनिया राजदूत चाङ माओ मिङसँग पनि भेट गर्दै हुनुहुन्छ। शाहले दुई हप्ता अघि नै उहाँहरूलाई भेट्ने योजना बनाए पनि सुनसरी र अन्य जिल्लामा भएका हिंसात्मक घटनाका कारण भेटघाटपछि धकिएको थियो। छिमेकी देशका राजदूतसँग एकै दिन भेट्ने निर्णयले नेपालका लागि दुवै देशको समान महत्व रहेको सन्देश दिन खोजिएको देखिन्छ। नेपाली कांग्रेसले प्रधानमन्त्रीलाई सीमा सम्बन्धी विवादित अभिव्यक्ति सच्याउन र संसदमा आएर स्पष्ट गर्न माग गरेको छ। प्रतिनिधि सभाको आजको बैठकमा बोल्दै कांग्रेस सांसद रेणुका काउचाले प्रतिपक्षले उठाएका प्रश्नहरूलाई घेराबन्दी वा असहयको रूपमा नलिन प्रधानमन्त्रीलाई आग्रह गर्नुभयो। सत्तापक्षका सांसदहरूले समेत खबरदारी गर्दा प्रधानमन्त्रीले सामाजिक सञ्जालमा एक्लो महसुस भयो भनी लेखेको प्रसंग उल्लेख गर्दै सांसद काउचाले देशको हितमा चल्ने हरेक सही कदममा प्रतिपक्ष साथ नै रहने बताउनुभयो। डर र संकोच नमानी संसदमा आएर सीमाबारेका अभिव्यक्ति सच्याउन र गल्ती स्वीकार गर्न गरी लोकतान्त्रिक संस्कार देखाउन सांसद काउचाको सुझाव छ। राष्ट्रिय हितभन्दा माथि कुनै दल वा सचिवालय हुन नसक्ने भन्दै सांसद काउचाले प्रधानमन्त्रीलाई तत्काल संसदमा उपस्थित गराई जवाफ दिन लगाउन सभामुखसँग रूलिङको माग गर्नुभएको छ। अर्थमन्त्री डाक्टर स्वर्णिम वागेलले देशको आर्थिक रूपान्तरणका लागि सरकार र निजी क्षेत्रबीच बलियो साझेदारी हुनुपर्ने बताउनु भएको छ। नेपालका 20 ठूला बहुराष्ट्रिय करदाता कम्पनीका प्रतिनिधिहरूसँग आयोजित छलफलमा उहाँले निजी क्षेत्रको सफलता नै नेपालको आर्थिक समृद्धिको मुख्य आधार भएको उल्लेख गर्नुभयो। देशको विकास कुनै एक मन्त्रालयको एकल प्रयासले मात्र सम्भव नहुने भन्दै उहाँले यसका लागि एकीकृत राष्ट्रिय दृष्टिकोण आवश्यक रहेको स्पष्ट पार्नुभयो। सरकारले निजी क्षेत्रलाई विकासको अभिन्न साझेदारको रूपमा हेर्ने उहाँको भनाइ छ। उद्योगको नाफाबाट पुनर्लगानी बढ़ने र त्यसबाट सृजना हुने रोजगारी अन्तत राज्यको राजस्वमा योगदान पुग्ने भएकाले दुवै पक्षको सम्बन्ध परिपूरक रहेको उहाँले बताउनुभयो। वैध रूपमा गरेको लगानी र आर्जित मुनाफाको सुरक्षा गर्न पूर्ण जिम्मेवारी सरकारले लिने प्रतिबद्धता व्यक्त गर्दै अर्थमन्त्रीले उद्यमीहरूलाई थप लगानी गर्न र नयाँ प्रविधि भित्राउन आग्रह गर्नुभयो। छलफलका क्रममा व्यवसायीहरूले कर प्रशासन, जग्गा प्राप्ति, कर्जा र कानूनमा रहेका व्यवहारिक जटिलताबारे आफ्ना अनुभव र सुझाव राखेका थिए। व्यवसायीका सुझाव सम्बोधन गर्दै अर्थमन्त्री वागले आउँदो 6 महिनाभित्र नीतिगत सुधारका कार्यहरू पहिचान गरी स्पष्ट कार्यसूचीसहित अघि बढ़ने प्रतिबद्धता जनाउनु भएको छ। दोलखाको यालुङरी हिमालमा हिम पहिरोमा परेर हराएका 5 आरोही तथा गाइडको शव झण्डै 9 महिनापछि फेला परेर संकलन भएको छ। गएको कार्तिकमा 6,332 मिटर अग्लो डोलमा खाङ हिमाल आरोहणको पूर्व अभ्यासका क्रममा यालुङरी पुगेका उनीहरू हिम पहिरोमा परि बेपत्ता भएका थिए। हिउँ पग्लिएपछि सतहमा देखिएका शवहरू आज बिहान हेलिकप्टर मार्फत उद्धार गरी 2 काठमाडौँ पठाएको र बाँकी पठाउने क्रममा रहेको जिल्ला प्रहरी कार्यालय दोलखाका प्रमुख एवं प्रहरी नायब उपरीक्षक डीएसपी मनोज कुमार लामाले जानकारी दिनुभयो। फेला परेका शवमा 2 नेपाली गाइड सहित जर्मन, इटाली र क्यानाडाका नागरिक रहेका छन्। डीएसपी लामाका अनुसार शवहरू पहिचान गर्न सकिने अवस्थामा रहेका भन्ने जानकारी आएको छ। मौसम प्रतिकूल भए पनि बिहान केही बेर मौसम अनुकूल भएको मौकामा शव तल झारिएको हो। पुनः हिमपात भए शव हराउने जोखिमलाई मध्यनजर गर्दै चुनौतीपूर्ण रूपमा शव संकलन गरेको प्रहरीले जनाएको छ। हिम पहिरोमा 7 परेकोमा घटना लगत इटाली र फ्रान्सका 2 शव भेटिए पनि बाँकी बेपत्ता भएका थिए। बाँकी 5 सबैको शव प्राप्त भएसँगै गएको कार्तिकमा भएको विपदमा ज्यान गुमाउने सबैको शव भेटिएको प्रहरीले जनाएको छ। अब काठमाडौँबाट प्रशासनिक प्रक्रिया पूरा गरेर परिवारलाई शव हस्तान्तरण गरिनेछ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 3 नेपाल खबरमा 4 भन्ज्याङभित्रका खबर सहित थप खबरहरू बाँकी नै छन्।
2: विगत 26 वर्षदेखि कृषि तथा भेटेरिनरी शिक्षा अध्यापन गराउँदै आएको हिमालयन कलेज अफ एग्रिकल्चरल साइन्सेस एन्ड टेक्नोलोजी हिकास
3: सार्वजनिक निजी साझेदारीमा सञ्चालित पहिलो विशुद्ध कृषि तथा भेटेरिनरी कलेज आफ्नै कृषि तथा पशुपालन सम्बन्धी प्रयोगशाला तथा फार्म भएको दक्ष तथा अनुभवी प्राध्यापकद्वारा अध्यापन गराइने हरेक वर्ष सर्वोत्कृष्ट नतिजा ल्याउन सफल यस हिकास कलेजमा बीएससी अनर्स एग्रिकल्चरमा भर्ना खुल्यो सम्पर्क हिमालयन कलेज अफ एग्रिकल्चरल साइन्स एण्ड टेक्नोलोजी हिकास किर्तिपुर काठमाडौँ फोन 01-590-6689 मोबाइल 97-072-540-89
4: सुन त मेरो कपडा प्याकिङ गर्दिउ त श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो
5: ए हो र अनि सुन्नु त अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर फोक्सोको क्यान्सर स्तन क्यान्सर घाँटी तथा टाउको सम्बन्धी क्यान्सर पेट तथा कलेजो सम्बन्धी क्यान्सर पाठेघरको मुख गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ
4: ओहो यस्तो सुविधा रहेछ ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छौ
6: क्यान्सर विरुद्ध आशाको किरण सीएमसी क्यान्सर इन्स्टिच्युट
7: फोन 056-94-333-493-555
1: सीधा कुरा प्रश्न विचार यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज नेपाल खबरमा अब थप खबरहरू धनुषाको ढल्केबरमा प्रस्तावित ट्रमा सेन्टर बन्नुपर्ने माग गर्दै स्थानीय बासिन्दाले पूर्वपश्चिम राजमार्ग अवरूद्ध गरेका छन् ढल्केबरमा निर्माण गर्ने भनिएको ट्रमा सेन्टर सिरहाको लाहानमा सार्न खोजेको भन्दै उनीहरूले आज आधा घण्टा राजमार्ग अवरूद्ध गरेका हुन् मिथिला नगरपालिकाका मेयर महेन्द्र महतोको अगुवाईमा उनीहरूले राजमार्ग अवरूद्ध गर्दै ट्रमा सेन्टर ढल्केबरमा नै निर्माण हुनुपर्ने दवाब दिएका हुन् स्वास्थ्य मन्त्री निशा मेहताले सामाजिक सञ्जालमा ढल्केबरको ट्रमा सेन्टर नसारिएको प्रतिक्रिया दिए पनि ढल्केबरवासीहरू त्यो कुरा नपत्याएर चरणबद्ध आन्दोलन गरिरहेका छन् यसैबीच नेपाली कांग्रेसका सांसद प्राध्यापक डाक्टर चन्द्रमोहन यादवले धनुषाको ढल्केबरमा ट्रमा सेन्टर निर्माण प्रक्रियामा देखिएको अन्यलबारे सरकारको आधिकारिक धारणा माग गर्नुभएको छ आज बसेको शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा सांसद यादवले यसअघि प्रतिनिधि सभाको बैठकमा पनि आफूले यो मुद्दा उठाएको स्मरण गराउँदै ढल्केबरमा ट्रमा सेन्टर निर्माणको मागलाई लिएर स्थानीय स्तरमा आन्दोलन चर्कन सक्ने र त्यसले शान्ति सुरक्षामा समेत असर पार्न सक्ने भन्दै चिन्ता व्यक्त गर्नुभयो अब विदेशको खबर उत्तर कोरियाली राज्य समर्थित ह्याकरहरूले सैन्य कूटनीतिक र शैक्षिक क्षेत्रलाई लक्ष्य बनाएर साइबर आक्रमण सशक्त पार्न कृत्रिम बुद्धिमत्ता एआईको प्रयोग गरिरहेको खुलासा भएको छ दक्षिण कोरियाली साइबर सुरक्षा कम्पनी जेनिएन्सको प्रतिवेदनलाई उद्धृत गर्दै समाचार संस्था अल जजिराले जनाए अनुसार उत्तर कोरियाली गुप्तचर निकायसँग जोडिएको किम सुकी नामक ह्याकिङ समूहले सन् 2026 स्पियर फिसिङ आक्रमणका लागि एआईद्वारा तयार पारिएका उच्च गुणस्तरीय कागजातहरूको प्रयोग गरिरहेको छ अनुसन्धान अनुसार सुरक्षा निकायको नजरबाट बस्न किमसुकीले ओलामा जीपीटी फोर अल र मिन्सी जस्ता खुल्ला स्रोतका एआई उपकरणहरू इन्टरनेट जडान बिना नै सञ्चालन गर्ने गरेको छ एआई सहयोगमा छोटो समयमै विश्वासिला कागजातहरू तयार पार्न सकिने भएकाले यो प्रविधि ह्याकरहरूका लागि शक्तिशाली हतियार बनेको छ वाशिङटन डीसीमा रहेको टिम सन सेन्टरकी वरिष्ठ अध्येता जेनी टाउनका अनुसार उत्तर कोरियाली ह्याकर र प्रोग्रामरहरू आफ्ना प्रयासलाई अझ बढ़ी घातक र प्रभावकारी बनाउन एआई उपकरणको प्रयोग गर्न पूर्ण रूपमा सक्षम छन् यसैबीच बेलायती ब्लक चेन एनालिस्ट कम्पनी एलिप्टिकको प्रतिवेदन अनुसार सन् 2025 को पहिलो 9 महिनामा मात्रै उत्तर कोरियाली ह्याकरहरूले 2 अर्ब अमेरिकी डलर भन्दा बढ़ी मूल्यको क्रिप्टो करेन्सी चोरी गरिसकेका छन् एआईको विकाससँगै अनियन्त्रित प्रविधि र खराब नियत भएका समूहहरूबाट बस्ने हुने सम्भावित साइबर जोखिम थप बढ़ेको छ अब खेल खबर पुरूष एक दिवसीय क्रिकेटले 55 वर्षको अवधिमा 5,000 खेलको कोषेढुङ्गा पार गरेको छ। गएको शुक्रबार डुण्डीमा भएको घरेलु टोली स्कटल्याण्ड र क्यानाडा बीचको खेलले 5,000 खेलको कोषेढुङ्गा पार गरेको हो। सन् 1971 जनवरीमा शुरू भएको यो फर्म्याट 55 वर्षसम्म आइपुग्दा निरन्तर परिमार्जित भइरहेको छ। पुरूष एक दिवसीय क्रिकेटको पहिलो खेल सन् 1971 जनवरी महिनामा मेलबर्नमा घरेलु टोली अस्ट्रेलिया र इंग्ल्याण्ड बीच भएको थियो। पुरूष एक दिवसीय क्रिकेटमा भारतले सबैभन्दा धेरै 1,081 खेल खेलेको छ। यस्तै दोस्रो स्थानमा रहेको अस्ट्रेलियाले 1,025 र तेस्रो स्थानमा रहेको पाकिस्तानले 1,002 खेल खेलेको छ। यी तीनवटा देशले मात्रै 1,000 भन्दा धेरै खेल खेलेका छन्। एक दिवसीय क्रिकेटमा अस्ट्रेलियाले सबैभन्दा धेरै 617 खेल जितेको छ। यस्तै श्रीलंकाले सबैभन्दा धेरै 461 खेल हारेको छ। चार भन्ज्याङ भित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। प्रधानमन्त्री शाह र भारतीय राजदूत श्रीवास्तव बीच भेटवार्ता, द्विपक्षीय मित्रता, पारस्परिक हित, विकास साझेदारीका विषयमा छ।

0: एमबीएल सर्वसुलभ आवास कर्जा
1: अब बन्छ तपाईको सपनाको घर किनकि हामीसँग छ सर्वाधिक न्यून ब्याज दर
0: आधार दरमा मात्र 0.5% प्रिमियम थप
1: विशेषताहरू रु 2 करोड़ सम्मको कर्जा सुविधा
0: घर तथा अपार्टमेन्ट खरिद घर निर्माण तथा मर्मत सम्हार गर्न
1: 25 वर्ष सम्मको लचिलो कर्जा अवधि
0: न्यून सेवा शुल्क न्यून ब्याज दर
1: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह
0: थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 सम्पर्क गर्नुहोस्
1: शर्तहरू लागू हुनेछन्
2: समयसँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड नेपालको पहिलो बैंक
3: साली नदीको चिर
0: मणिचूडको काख
3: स्वच्छ सुन्दर र स्निग्ध प्रकृति
0: शान्ति र आनन्दको अनुभूति
3: भीडभाडबाट टाढा
0: शहरबाट नजिकै
3: तपाईँको स्वागत र आतिथ्यका लागि सधैँ तत्पर
0: झुले अर्ग्यानिक फार्म रिजोर्ट
1: विस्तृत जानकारीका लागि फोन नम्बर 98-61-49-56 र 98-41-29-54-81 वेबसाइट झुले.com.np
4: मेरा छोरा छोरीको सपना अन्तर्राष्ट्रिय स्तरको उच्च शिक्षा म पनि यस्तै चाहन्छु मलाई विश्वास छ हाम्रो सपना र चाहनालाई पूरा गर्छ नेपाल जापान सेवा सेन्टरले
5: हजुर उच्च शिक्षाको लागि जापानको जुनसुकै सिटीमा अध्ययन गर्न र जापानिज भाषा सिक्नको लागि हामी तपाईँको साथमा छौ
6: सम्पर्क नेपाल जापान सेवा सेन्टर नाग पोखरी काठमाडौँ फोन नम्बर 44-28-242
7: कम ऑन यू विल सर्टेनली बी बेनिफिटेड
8: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको चार भन्ज्याङ भित्र खबरमा तपाईंलाई स्वागत छ आज साउन महिनाको अन्तिम सोमबार पशुपतिनाथ लगायत काठमाडौँ उपत्यका र देशभर भएका शिवालयहरूमा बिहानदेखि भक्तजनको भीड़ लागेको छ बिहान झमझम पानी परे पनि भक्तजनहरू लामबद्ध भएर मन्दिरमा पुगेका थिए दिउँसो पनि मन्दिरमा उत्तिकै भीड़ लागिरहेको छ बिहान 3 बजेदेखि खुलेका पशुपतिनाथ मन्दिरका चारैवटा ढोका बेलुका आरतीपछि राति 8 बजीसम्म खुल्ला रहनेछन् आज पशुपतिनाथमा दर्शन व्यवस्थापनलाई थप प्रभावकारी सुरक्षित र व्यवस्थित बनाउन कोषका सबै पदाधिकारी तथा कर्मचारी खटिएका छन् काठमाडौँ उपत्यका प्रसिद्ध शिवालयहरू गोकर्णेश्वर नागेश्वर डोलेश्वर र बसन्तपुर दरबार क्षेत्रको सानो पशुपतिनाथ भनेर चिनिने मक्खन महादेव लगायत ठूला साना सबै शिव मन्दिरहरूमा बिहानदेखि भक्तजनको लाइन लागेको छ यस्तै काठमाडौँ उपत्यका बाहिर देशभर रहेका शिवालयहरूमा पनि भक्तजनहरूको भीड़ छ शस्त्र प्रहरी परिवार महिला संघले पशुपतिनाथ मन्दिर परिसरमा दर्शन गर्न आउने भक्तजनका लागि निशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्नुको साथै खानेपानी वितरण गरेको छ साउन महिनाको हरेक सोमबार शस्त्र प्रहरी परिवार महिला संघले आयोजना गर्दै आएको कार्यक्रममा नेपाल एपीएफ अस्पतालका चिकित्सकहरूको टोलीले दर्शनार्थी भक्तजनहरूको निशुल्क स्वास्थ्य परीक्षण गर्दै आएको छ यसैगरी साउन महिनाभर हरेक सोमबार मन्दिर दर्शनका लागि आउने भक्तजनहरूको सुरक्षालाई ध्यानमा राखी पशुपतिनाथ मन्दिरको बागमती किनारमा 10 जनाको विपद व्यवस्थापन टोली राफ्ट बोट तथा आवश्यक उद्धार सामग्री सहित तत्काल परिचालन हुन सक्ने गरी तयारी अवस्थामा राखिएको छ काठमाडौँको गुहेश्वरी फाँटमा रहेको गुहेश्वरी ढल प्रशोधन केन्द्रले दैनिक 3,024 लाख लिटर फोहोर पानी प्रशोधन गरिरहेको छ केन्द्रका प्रमुख श्याम कुमार श्रेष्ठका अनुसार काठमाडौँ उपत्यका विभिन्न ठाउँमा ढल प्रशोधन केन्द्र निर्माण थालिएको छ सल्लाघारी कोटको धोबीघाट गोकर्ण र हनुमान घाटमा प्रशोधन केन्द्र निर्माण भइरहेको छ काठमाडौँ उपत्यका नदी तथा वातावरणलाई स्वच्छ राख्न अझ धेरै ढल प्रशोधन केन्द्र निर्माण गर्न आवश्यक भएको उहाँको भनाइ छ प्रशोधन केन्द्रको क्षमता प्रभावकारी रूपमा उपयोग गर्न फोहोर पानी र वर्षाको पानीका लागि छुट्टाछुट्टै पाइप प्रणाली आवश्यक पर्ने बताउँदै प्रमुख श्रेष्ठले त्यसका लागि पालिकासँग समन्वय गरिरहेको उल्लेख गर्नुभयो बालुवा इट्टा मरेका जनावर लगायत फोहोर प्रशोधन गर्न कठिन हुने गरेको छ ढलको फोहोर र वर्षाको पानी एउटै प्रणालीबाट प्रशोधन केन्द्रमा प्रवाह हुँदा समस्या भएको छ तेस्रो अन्तर्राष्ट्रिय मातृभाषा पत्रकारिता सम्मेलन काठमाडौँमा शुरू भएको छ नेपाल आदिवासी जनजाति पत्रकार महासंघ फोनिजको आयोजना तथा नेवा पत्रकार राष्ट्रिय दबुको संयोजनमा आयोजित 3 दिने सम्मेलनको कानून न्याय तथा संसदीय मामिला मन्त्री सुविता गौतमले उद्घाटन गर्नुभएको छ सम्मेलनमा विभिन्न राजनीतिक दलका संघीय सांसद आदिवासी जनजातिसँग सम्बन्धित सरकारी तथा गैर सरकारी संस्थाका प्रतिनिधि

नेपाल पत्रकार महासंघ तथा सार्क जर्नालिस्ट फोरमका प्रतिनिधिसहित स्वदेशका 300 तथा भारत बंगलादेश लगायत देशका 35 जना पत्रकार सहभागी छन्। सम्मेलनमा आदिवासी कृषि खाद्य सुरक्षा परम्परागत ज्ञान वंशको सम्बन्ध सरकारी संचार माध्यममा मातृभाषा पत्रकारिता र निजी संचार माध्यमको अवस्था लगायतका विषयमा विषय विज्ञ तथा पत्रकारबीच छलफल हुनेछ। दिउँसो 3 बजेको राष्ट्रिय र 4 भन्ज्याङभित्रका खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। दोलखाको यालुङ री हिमालमा हराएका 5 जनाको शव 9 महिनापछि फेला, काठमाडौँमा प्रशासनिक प्रक्रिया पूरा गरेर परिवारलाई जिम्मा लगाउने। आज साउन महिनाको अन्तिम सोमबार पशुपतिनाथ लगायत देशभरका शिवालयमा दर्शनार्थीको घुइँचो। र गुहेश्वरी ढल प्रशोधन केन्द्रले दैनिक 3,24,00,000 लिटर पोहोर पानी प्रशोधन गर्दै। अहिलेलाई 4 भन्ज्याङभित्रका खबर यति नै। बेलुका 6 बजे नेपाल दर्पण लिएर फेरि आउनेछौ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज र उज्यालो अनलाइन .com पढेर सुन्दै गर्नुहोला। शरीरलाई स्वस्थ राख्न प्रशस्त पानी पिउने गरौं।

0: ओहो दाई, तपाईले कति चाँडो घर पनि छोडाइसक्नु भएछ त। बधाई छ है तपाईलाई नयाँ घर बनाउनु भएकोमा।
1: धन्यवाद बहिनी। हेर्नुहोस् न, घर बनाउने काम मात्र भएको छ, अझ यसमा फलामका झ्याल ढोका, च्यानल गेट, स्टिलको रेलिङ, कम्पाउन्ड जाली आदि राख्ने पुरै काम बाँकी छ। यी सबै सामानहरू कहाँबाट ल्याउने भनेर सोचिरहेको छु म त।
0: त्यसो भए त हाम्रै बेसी सहर नगरपालिका साथ त्रिवेणी टोलमा रहेको बछलामाई सटर एण्ड ग्रिल उद्योगबाट ल्याउनुहोस् न। त्यहाँ त तपाईँले भनेका यी सबै सामानहरू दक्ष एवं अनुभवी मिस्त्रीहरूद्वारा निर्माण गरिनुको साथै घरमै गएर जडान समेत गरिन्छ नि।
2: हाम्रा सेवाहरू हामी कहाँ सटर, ग्रिल, च्यानल गेट, सिसा, रंगीन सिसा, स्टे फ्रेङ, गोलो फ्रेङ, कम्पाउण्ड जाली, जीआई जाली, स्टिल फ्रेङ, ट्रस, फलामका छ्याल ढोका सम्बन्धी सम्पूर्ण काम गरिन्छ। साथै सञ्चालक स्वयंको रेखदेख तथा सहभागितामा गुणस्तरीय सेवा प्रदान गरिन्छ।
3: हामी कहाँ यूपीभीसी तथा अल्मुनियमको झ्याल ढोका, ग्लास, पार्टिसन लगायतका सम्पूर्ण सामग्रीहरू पनि उपलब्ध छ।
4: प्रोपाइटर नारायण ढकाल, बछलामाई सटर एण्ड ग्रिल उद्योग, विशेश्वर नगरपालिका साथ मोडर्न सिटी हस्पिटल गेट र त्रिवेणी मन्दिर जाने बाटो लमजुङ। थप जानकारीको लागि सम्पर्क 98463538, 98463538।
5: यो मोबाइलले पनि तनावै दियो भने
6: हैन, के तनाव दियो ए खुशी।
5: हेर न, अस्ति भर्खर बनाएर ल्याएको फेरि बिग्रियो। होइन, मर्मत गर्ने गतिलो पसल कतै छैन?
6: छ नि, किन नहुनु। हाम्रै बेसी सहरको पुरानो ब्याङ्क चोक नजिकै रहेको जनता मोबाइल इलेक्ट्रोनिक्स पसलमा दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मोबाइल मर्मत गरिन्छ नि।
4: हामी कहाँ सामसुङ, रेडमी, भिभो, टेक्नो, ओप्पो, नार्जो, रियलमी लगायतका ब्रान्डेड मोबाइल सेटहरू पाइनुका साथै बिग्रिएका जुनसुकै ब्रान्डका मोबाइलहरू दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मर्मत गरिन्छ। साथमा इलेक्ट्रोनिक सामानहरू पनि उपलब्ध छ।
6: प्रोपाइटर शम्सुल आलम, जनता मोबाइल इलेक्ट्रोनिक्स पसल, बिक्री तथा मर्मत केन्द्र, भेसिसार नगरपालिका साथ पुरानो ब्याङ्क चोक, रोशन फ्रेस हाउस सँगै लमजुङ। थप जानकारीको लागि सम्पर्क 98495-94046 र 98130-09-4932।

0: Extreme energy drink.
1: बिस्तारै हुन्छ नि ए महिलाले ट्रेक्टर नै रिजर्भ गरेर के ल्यायो भनेको त फर्निचरको सामग्री पो रहेछ कति राम्रा चिटिक्क परेका छन् त छुँदा पनि दाग लाग्ने जस्ता होइन कहाँबाट ल्याएछ महिला
2: कहाँ हुनु दाई हाम्रै बेसी सहरको लमजुङ कालिका फर्निचर उद्योगबाट ल्याएको
3: हामी कहाँ आकर्षक फर्निचरका झ्याल ढोका दराज डाइनिङ सेट लोबेट टीभी दराज अफिस टेबल लगायत फर्निचरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइन्छ आल्मुनियमको झ्याल ढोका पार्टिसन रेलिङ स्टीलका रेलिङ मोडर्न किचन र आधुनिक प्रविधिको 90 सिरिज र 100 सिरिज पनि हामी कहाँ उपलब्ध छ सादा तथा हरियो निलो र कालो रंगीन सिसाहरू पनि उपलब्ध छ
1: लमजुङ कालिका फर्निचर उद्योग बेसी सर साथ लमजुङ
2: आल्मुनियमका लागि बेसी सर नगरपालिका साथ भेटघाट रेस्टुरेन्टको भित्रपट्टि र फर्निचर सामानका लागि बेसी सर नगरपालिका साथ जेबी चोक भित्रपट्टि लमजुङ
1: प्रोप्राइटर रेशमलाल श्रेष्ठ सम्पर्क फोन 0664520532 मोबाइल 9840903001 9840774065
2: नोट फल्सिलिङ कार्यस्फुटा राख्नु परेमा हामीलाई सम्झनुहोस्

0: पानीमा रिलायन्स लाइफ इन्स्योरेन्स खुलेर जिउँ।
1: मुटु छाती एवं श्वास प्रश्वासका बिरामीहरूका लागि खुसीको खबर।
2: मुटु रोगका बिरामी अब लमजुङ बाहिर जानु पर्दैन। मुटुको भिडियो जाँच अब सेवा मोडल हस्पिटल प्राइभेट लिमिटेडमा।
1: पुरानो मेडिकल कलेज चितवनका वरिष्ठ मुटु रोग विशेषज्ञ प्रोफेसर डाक्टर मनोज श्रेष्ठ सेवा मोडल हस्पिटलमा आउनुहुने हुँदा मुटु श्वास प्रश्वास ब्लड प्रेसरका समस्या भएका बिरामीहरूले स्वास्थ्य जाँच गराउनु भई समयमा नै ढुक्क हुनुहोस्। साथै सोही दिन मुटुको भिडियो जाँच इको कार्डियोग्राफी सेवा पनि उपलब्ध छ। साथै सेवा मोडल हस्पिटलका सम्पूर्ण सेवाहरू पनि सुचारू हुनेछ।
3: जाँच हुने दिन र समय यही भदौ 20 गते तेस्रो शनिबार बिहान 9 बजेबाट।
1: स्थान सेवा मोडल हस्पिटल प्राली सानिमा बैंक अगाडि बेसी सरसाथ लमजुङ। सम्पर्क फोन नम्बर 0665909900, मोबाइल 98477-69229।
4: तिम्रो जन्मदिनको अवसरमा यो औठी उपहार तिमीलाई।
5: वाउ, कस्तो राम्रो डिजाइनको अनि कति चम्किलो, कहाँ बनाएको नि डार्लिङ?
4: अब तिम्रो लागि दिने उपहार पनि अन्त बनाएर भयो त, उही हाम्रो चिर परिचित जय बुद्ध ज्वेलरीमा बनाएको नि।
5: मलाई त एकदमै मन पर्यो।
4: तिमी हेर्दै मात्र जाऊ न, अझ हाम्रो विवाहमा त सुनको हार, मंगलसूत्र, सिक्री, टप, जन्तर, चन्द्रमा, छड्की तिलहरी, चुरी, बिन्दिया, चाँदीको पाउजु अनि सबै गरगहना जय बुद्ध ज्वेलरीमा नै बनाएर ल्याउँछु नि।
6: कम्प्युटर तौलमा छापावाला सुनबाट बनेका आधुनिक डिजाइनका रेडिमेड तथा अर्डर अनुसारका गरगहना, राशि अनुसारका पत्थर, चाँदीका सामानका साथै पुराना गरगहना सार्टफेट तथा सुनचाँदी खरिद बिक्रीका लागि
7: जय बुद्ध ज्वेलरी, बेसी सहर लमजुङ, एलजी डिलर सँगै प्रोप्राइटर मणिलाल विश्वकर्मा। फोन नम्बर 0665204535, 5204575। विश्वास तपाईँको, सेवा हाम्रो।

0: you.
1: Extreme energy drink.
2: के तपाई निशुल्क जापानीज भाषा सिकेर उच्च शिक्षाको लागि जापान जान चाहनुहुन्छ?
3: यदि चाहनुहुन्छ भने लमजुङ एजुकेशन सेन्टर अब तपाईँको सेवामा समर्पित छ।
4: अब जापान ट्राई होइन स्योर गरौं।
3: लमजुङ एजुकेशन सेन्टरले ल्याएको छ निशुल्क जापानीज भाषा कक्षा तथा N5-N4 लेभलको विशेष तयारी कक्षा।
4: शून्य लागतमा जापान आवेदन गर्ने सुनौलो अवसर। अप्रिल, जुलाई, अक्टोबर र जनवरी इन्टेक खुल्ला रहेको छ।
3: अनुभवी प्रशिक्षक, भरपर्दो परामर्श र सफलताको सुनिश्चित मार्गदर्शनका साथ आजै सम्पर्क गर्नुहोस्।
4: प्रबन्धक निर्देशक कर्ण गुरुङ। थप जानकारीका लागि लमजुङ एजुकेशन सेन्टर, विशेष सहर 8 नारायण स्थान चोक, नबिल बैंक भएको भवन, शाखा कार्यालय सुन्दर बजार 6 मिलन चोक।
3: सम्पर्क नम्बर 066-590-299, मोबाइल नम्बर 98-560-602-299।
5: सुवर्ण अवसर, सुवर्ण अवसर, सुवर्ण अवसर।
6: के तपाईँलाई निर्माण कार्यका लागि चाहिने फलामका विभिन्न किसिमको पाइप, स्टीलको पाइप, कम्पाउण्ड जाली, कुखुराको जाली, रंगीन जस्ता पाता, ग्याबिङ जाली, कम्पाउण्ड काडेतार आदि होलसेल मूल्यमा चाहिएको छ? यदि चाहिएको छ भने बेसीसर नगरपालिका 8 सिंगेखोला पुरानो माइक्रो पार्किङमा रहेको नन्द मेटल सप्लायर्सलाई सम्झनुहोस्।
3: हामी कहाँ ट्रस्टको जुनसुकै घर तथा भवन निर्माणका लागि आवश्यक निर्माण सामग्रीहरू पाइनुका साथै प्लाइवुड तथा तयारी ढोकाहरू पनि उपलब्ध छ।
6: प्रोपाइटर अमृत श्रेष्ठ, नन्द मेटल सप्लायर्स, बेसी सहर नगरपालिका 8 सिंगेखोला पुलचोक लमजुङ। थप जानकारीको लागि सम्पर्क मोबाइल 98-560-46-257 र 98-400-67-787।
7: हेलो, मर्सेङ्गदी FM 95 मेगाहर्ज

0: सुन्दर मनमोहक र आकर्षक गरगहनाको लागि विगत चार दशक देखि सेवारत अमृत सुन चाँदी पसल तथा हस्तकला उद्योग बेसी सहर नगरपालिका साथ त्रिवेणी टोल बेसी सहर
1: कम्प्युटर तौलमा छापावाला सुनका गरगहना
0: हार मंगलसूत्र छड्की तिलहरी मिनी तिलहरी औठी सिकरी टप झुम्का चुरी टिकिया चन्द्रमा किलिप पंखे चन्द्रमा विभिन्न किसिमका जन्तर लगायतका सम्पूर्ण गरगहना
1: सुन चाँदी खरिद बिक्री र पुराना गरगहना साठ फेरका लागि अमृत सुन चाँदी पसल
0: रेडीमेड एवं अर्डर अनुसारका आधुनिक र परम्परागत आकर्षक गरगहना
1: चाँदीका सामान र राशि अनुसारका पत्थरका लागि
0: अमृत सुन चाँदी पसल तथा हस्तकला उद्योग बेसी सहर नगरपालिका साथ त्रिवेणी टोल बेसी सहर प्रोप्राइटर रविलाल विश्वकर्मा अमृत विश्वकर्मा फोन 0665201
1: मोबाइल 97460054
0: शुद्धता र विश्वसनीयता हाम्रो प्रतिबद्धता
2: पशुपन्छीका लागि चाहिने दाना अब विशेष छुटसँगै हुलाकी सप्लायर्समा उन्नत जातका ब्रोइलर र गिरिराज कुखुराका चल्ला गाई भैँसी तथा कुखुराका लागि चाहिने पोषणयुक्त दाना विशेष छुटका साथ चाहिएमा हामीलाई सम्झनुहोस् हुलाकी फ्रेस हाउस बेसी सहर नगरपालिका 8 सेरा लमजुङ प्रोप्राइटर गुणराज तिलवाल थप जानकारीको लागि सम्पर्क मोबाइल 9855281186 फोन 0665202993 साथै नमुना फ्रेस हाउस मनाङ्गे चौतारामा पनि पाइन्छ
3: गुड मर्निङ क्लास ल आज हामी डडेलोको विषयमा पढ्छौ भन त शान्ति के कारणले डडेलो लाग्छ
4: जथाभावी आगो लगाउने आगो राम्रोसँग ननिभाउने हावाहुरीसँगै मानवीय लापरवाहीका कारण डडेलो लाग्छ मिस
3: भेरी गुड डडेलोको असरका बारेमा केही थाहा छ लक्ष्मी
5: डडेलोका कारण बोट बिरुवा सँगै पुरै वन मासिन सक्छ जनावरहरूको वासस्थान मासिन्छ कति जनावर डडेलोमा परेर मर्न पनि सक्छन् अनि धुवाले मान्छेको स्वास्थ्यमा समेत असर पर्छ मिस
6: हो सानो लापरवाहीले ठूलो विपत्ति ल्याउन सक्छ आगोसँग खेलबाड नगरौं मानव स्वास्थ्य र प्राकृतिक पर्यावरणका लागि सचेत बनौ
7: सार्वजनिक हितका लागि अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना एक्याप इलाका कार्यालय फुजो
8: घर घर अनि गृहिणीको साथ हुलासले बनाउँदैछ परिवार एक साथ
9: बुबालाई हुलास आटाको रोटीको स्वाद होस् वा आमालाई बासमती चामलको भात खानामा रहर दालको साथ हुन्छन् सबै खाएर गदगद
8: हुलास फुसका उत्पादहरू हुलास आटा हुलास बासमती राइस जिरा मसिनो राइस
9: हुलासको कुरुम कुरुम चिउरा हुलासको इडली राइस
8: हुलासले बनाउँदैछ परिवार एक साथ

0: Extreme energy drink.
1: होइन खुसी के खान्छौ आजकल त झनै फुर्तिलो र स्वस्थ देख्छु त
2: खाने त खासै केही होइन दिदी लमजुङ एग्रो बी कञ्चनद्वारा उत्पादित शुद्ध लमजुङ मह बिहान बेलुका दैनिक एक एक चम्चा खाने गरेको छु
1: अनि मह चाहिँ शुद्ध र अर्ग्यानिक नै होला र
2: हो नि दिदी लमजुङ मह त 1350 मिटर उचाइमा आफ्नै फर्ममा जंगली स्रोतबाट उत्पादित कार्तिकी अर्ग्यानिक मह हो
1: मह बाहेक अरू के पाइन्छ त्यहाँ
2: त्यहाँ त जिल्लाकै पहिलो र एकमात्र शुद्ध मह मौरीको गोला सहितको घार खाली घार कृषि तथा मौरीजन्य औजार बिउ बिजन सुपथ मूल्यमा पाइनुको साथै तालिम र परामर्श समेत दिइन्छ नि
1: ओहो स्वास्थ्य पनि कमाईको बाटो पनि एकै ठाउँमा म पनि आजै गएर मह र मौरी पालन सम्बन्धी परामर्श लिइहाल्छु
3: तपाईले रोजेको र खोजेको जस्तै शुद्ध मह मौरी गोला सहितको घार खाली घार कृषि तथा मौरीजन्य औजार बिउ बिजन सुपथ मूल्यमा पाउनका साथै तालिम र परामर्शका लागि हामीलाई सम्झनुहोस् प्रोप्राइटर बुद्धि आले मुख्य कार्यालय सुन्दर बजार 5 गहते लमजुङ सम्पर्क कार्यालय बेसीसर 8-13 चौतारा नजिकै बस पार्क जाने बाटो कर्पोरेशन सिसा तथा प्लाई पसल सँगै रहेको घर थप जानकारीको लागि 98611 39 157
2: महको सेवन स्वास्थ्य र दीर्घ जीवन
4: हेर न सुधा बिहे पनि नजिक आइसक्यो हात र अनुहारको हालत पनि यस्तो छ लाजै हुने भयो बेहुली हुँदा पनि
5: त्यति सानो कुरामा पनि केको चिन्ता त्यसको लागि त हाम्रै बेसी सहर 7 पुरानो बेङ्चोकमा मीरा ब्युटी जोन एन्ड ट्रेनिङ सेन्टर छँदैछ नि
6: हामी कहाँ फेसियल नेल आर्ट मेहन्दी आर्ट हेयर स्ट्रेट ब्राइडल मेकअप मेनिक्योर पेडिक्योर हेयर कलर हेयर कटिङ क्लिन्सिङ सँगै ट्रेनिङको समेत व्यवस्था रहेको छ
5: प्रोप्राइटर तारा गुरुङ मीरा ब्युटी जोन एन्ड ट्रेनिङ सेन्टर विशेषर नगरपालिका 7 पुरानो बेङ्चोक लमजुङ सम्पर्क 98461 26 344 98461 26 344

0: लमजुङ उद्योग वाणिज्य संघको सूचना। लमजुङ उद्योग वाणिज्य संघको सदस्यहरूको सहजताका लागि आर्थिक वर्ष 2082-83 को कर चुक्ता, आर्थिक वर्ष 83-84 को मदिराको अन्तशुल्क र संघको सदस्यता नवीकरण गर्न सदस्यहरूको सहजताका लागि विभिन्न इकाईमा जिल्लाबाट संघका कर्मचारी तथा संघका प्रतिनिधिहरू सम्बन्धित इकाईमा आउने निर्णय भएकोले निम्न मिति र समयमा नवीकरण गर्नुहुन सबै सदस्यहरूलाई हार्दिक अनुरोध गर्दछौ। डीपीपी इकाई 2083 श्रावण 27 गते, भोलेटार इकाई 2083 श्रावण 28 गते। विस्तृत जानकारीका लागि लमजुङ उद्योग वाणिज्य संघका अध्यक्ष भरत कुमार श्रेष्ठ सम्पर्क नम्बर 98565-248, महासचिव विपिन श्रेष्ठ सम्पर्क नम्बर 98412-38555, विदुर तिवारी 98565-252, विवेक तिवारी 98466-34609।
1: दिदी अलमलै पर्नु भयो त, के खोज्नु भएको त्यसरी?
2: ए बाबु पो, जोकतौल गर्ने डिजिटल ढकतराजु चाहिएको थियो, यता कता पाइन्छ होला?
3: हाम्रै बेसी सहर नगरपालिका 7 मेगा बैंक अगाडि रहेको एएस किचन हाउसमा जानुस् न, त्यहाँ नेपाल सरकारबाट नापतौल इजाजत प्राप्त जस्तो भन्यो त्यस्तै डिजिटल ढक काँटाहरू सुपथ मूल्यमा पाइन्छ।
4: हजुर, नेपाल सरकार नापतौल इजाजत प्राप्त डिजिटल ढक काँटा तराजु आदि थोक तथा खुद्रा मूल्यमा पाउनुको साथै मरमत पनि गरिन्छ। साथै किचनका सम्पूर्ण सामग्रीहरू थोक तथा खुद्रा मूल्यमा बिक्री गरिन्छ।
1: प्रोपाइटर दिलीप श्रेष्ठ,
5: एएस किचन हाउस, बेसी सहर नगरपालिका 7, एनआईएमबी बैंक अगाडि।
1: थप जानकारीको लागि सम्पर्क 98564-4486।
6: जिल्ला प्रहरी कार्यालय लमजुङको अनुरोध।
7: मनसून सक्रिय भएसँगै वर्षाका कारण बाढी, पहिरो, डुबान तथा सड़क अवरुद्ध जस्ता जोखिम हुन सक्छ। त्यसैले वर्षा जन्ने सम्भावित विपदबाट सुरक्षित रहन तथा उच्च सतर्कता अपनाउन जिल्लावासीहरूमा हार्दिक अनुरोध गर्दछौ।
6: मौसमको जानकारी नियमित रूपमा लिनुहोस्। अनावश्यक रूपमा खोला, खोल्सा, नदी किनारा तथा जोखिमयुक्त स्थानमा नजानुहोस्। कुनै पनि नदी वा खोलाको बहाव बढेका बेला तर्न वा सवारी साधन सञ्चालन गर्ने जोखिमपूर्ण प्रयास नगर्नुहोस्।
7: पहिरोको जोखिम भएका बस्ती तथा सड़कमा विशेष सावधानी अप्नाउनुहोस्। घर वरिपरि चिरा देखिएमा, जमिन भासिन थालेमा वा पहिरो आउने संकेत देखिएमा तुरन्तै सुरक्षित स्थानमा सर्नुहोस् र नजिकको प्रहरी कार्यालय तथा सम्बन्धित निकायलाई जानकारी दिनुहोस्।
6: रातिको समयमा यात्रा गर्दा विशेष सतर्कता अपनाउनुहोस्। यात्रा गर्नु अघि सड़कको अवस्था बुझेर मात्र यात्रा गर्नुहोस्। बालबालिका, ज्येष्ठ नागरिक, गर्भवती महिला तथा अशक्त व्यक्तिहरूको सुरक्षामा विशेष ध्यान दिनुहोस्।
7: विपदका बेला कुनै पनि हल्ला वा अफवाहमा विश्वास नगरी आधिकारिक सूचना मात्र विश्वास गर्नुहोस्। कुनै पनि आपतकालीन अवस्था, बाढी, पहिरो वा उद्धार आवश्यक परेमा तत्काल नजिकको प्रहरी कार्यालय वा नेपाल प्रहरीको आपतकालीन नम्बर 100 सम्पर्क गर्नुहोस्।
6: सचेतना, सतर्कता र समयमै अपनाएको सावधानीले ठूलो क्षति हुनबाट जोगाउन सक्छ। त्यसैले सुरक्षित रहौं, अरूलाई पनि सुरक्षित राखौं।
7: सार्वजनिक हितका लागि जिल्ला प्रहरी कार्यालय लमजुङ र सामुदायिक रेडियो मर्स्याङ्गी 95 MHz।
8: हेलो कान्छी, घर बनाउने काम सुरु भयो?
2: सबै कुरा भइरहेकै छ। अब झ्याल ढोकाको लागि काठ कहाँ पाइन्छ भनेर बुझ्दैछु हजुर।
8: झ्याल ढोका चौकसको लागि चिन्ता गर्नु पर्दैन कान्छी, मध्य नेपाल एक जिता स्थित अश्विन अशोक समिलमा अर्डर गर्ने हो भने जस्तै बलियो र आकर्षक काठ ग्यारेन्टी सहित पाइन्छ।
2: हो र, अनि त्यहाँको सम्पर्क नम्बर छ त हजुरसँग? आजै कुरा गर्नु पर्यो।
9: तपाईँले खोजे जस्तै आकर्षक र बलियो काठका छ्याल ढोका, चौकुस र अन्य फर्निचरका लागि अश्विन अशोक समिल, मध्य नेपाल एक जिता, गैरी गाउँ, प्रोपाइटर नवराज घिमिरे, सम्पर्क नम्बर 98562-46662।
10: हामी कहाँ बलियो काठबाट ग्यारेन्टी सहित आकर्षक झ्याल ढोकाको लागि काठ, दराज, कुर्सी, टेबल लगायतका फर्निचर सामग्रीहरू अर्डर बमोजिम तयार गरिन्छ।

0: Extreme energy drink.
1: सकेसम्म कोही कसैलाई बिरामी हुन नपरोस्। यदि बिरामी भए अस्पतालको सेवा लिनु परेमा अब तपाईँको सेवाका लागि सेवा मोडल हस्पिटल प्राली बेसिसर साथ लम्छौ।
2: विगत दुई दशक अघिदेखि हजुरहरूको सेवामा समर्पित वरिष्ठ एमडीजीपी तथा सोनोलोजिस्ट डाक्टर तिलक बाबु घिमिरे सहित अनुभवी स्वास्थ्य कर्मीहरूबाट विशेषज्ञ सेवा सहित विभिन्न स्वास्थ्य सेवाहरूको साथमा सेवा मोडल अस्पताल प्राली सञ्चालन भएको छ।
1: थप जानकारी लागि सम्पर्क 066-590-999 98-477-69-229। सेवा मोडल हस्पिटल प्राली बेसिसर स्वाद सानीमा बैंकको

0: दिदी अलमलै पर्नु भयो त के खोज्नु भएको त्यसरी?
1: ए बाबु पो, जोकतौल गर्ने डिजिटल ढकतरा चाहिएको थियो, यता कता पाइन्छ होला?
2: हाम्रै बेसी सहर नगरपालिका साथ मेगा ब्याङ्क अगाडि रहेको एएस किसान हाउसमा जानुस् न। त्यहाँ नेपाल सरकारबाट नापतौल इजाजत प्राप्त जस्तो भन्यो त्यस्तै डिजिटल ढक काँटाहरू सुपथ मूल्यमा पाइन्छ।
3: हजुर, नेपाल सरकार नापतौल इजाजत प्राप्त डिजिटल ढक काँटा तराजू आदि थोक तथा खुद्रा मूल्यमा पाउनुको साथै मर्मत पनि गरिन्छ। साथै किचनका सम्पूर्ण सामग्रीहरू थोक तथा खुद्रा मूल्यमा बिक्री गरिन्छ।
0: प्रोपाइटर दिलीप श्रेष्ठ,
4: एएस किचन हाउस, बेसी सह नगरपालिका साथ एनआईएमबी बैंक अगाडि।
0: थप जानकारीको लागि सम्पर्क 9856474486।
5: सबैजना यस्तो मजाले हाँसेका छन्, यो रबिनालाई चाहिँ के भयो?
6: बिचरा, दाँतकै समस्या छ त, कसरी हाँस्नु?
5: कति दिन बस्ने मुख छुनेर दीपिका युनिभर्सल डेन्टल होम गए त समस्याको समाधान भइहाल्थ्यो नि।
2: हजुर, लमजुङमै एकमात्र दन्त विशेषज्ञ सहितको उपचारको लागि दीपिका युनिभर्सल डेन्टल होम प्राली। प्रोपाइटर दीपक पौडेल, बेसीसार 800 गाउँसर जाने बाटोको छेउमै रहेको घर। सम्पर्क फोन 0665204497।
5: हामी कहाँ अर्थोडेन्टिस्ट विशेषज्ञद्वारा बाङ्गोटिङको दाँत मिलाइन्छ। दाँत तथा मुख सम्बन्धी विशेषज्ञद्वारा शल्यक्रिया गरिनुका साथै भर्ती हुन चाहनेहरूका लागि ग्यारेन्टीका साथ थाहै नपाउने गरी फिक्स दाँत राखिन्छ।

0: सिलाई दिने।
1: अहा, म यो बिहे गर्दिन।
2: हैन, के हो, बिहे किन नगर्ने?
1: म त न्यू गणपति ज्वेलरी सुनचाँदी पसलकै गरगहना भए मात्र बिहे गर्छु।
3: मलाई थाहा थियो बुहारीले उच्च गुणस्तरीय डिजाइनको गहना खोज्छिन् भनेर। त्यही भएर गहना जति सबै न्यू गणपति ज्वेलरी सुनचाँदी पसलबाटै ल्याएको छु।
4: गणपति ज्वेलरीलाई नै किन यति धेरै विश्वास?
5: किनकि लामो समयदेखि निरन्तर सेवा प्रदान गर्दै आएको दक्ष कालीगढ सही मूल्य शुद्ध सुनको आधुनिक तथा मौलिक गहना किन्न पाइने।
4: विशेष अर्डरमा आफ्नो रोजाइका गहनाहरू बनाउन सकिने, बेच्दा पूर्ण मूल्य पाइने,
5: कम्प्युटर तौलबाट नाप गरी सुनचाँदी खरिद बिक्री गर्न सकिने,
4: सम्पूर्ण राशिका रत्नहरू खरिद गर्न तथा नेट इन्टरनेटबाट ल्याइएका डिजाइनलाई पनि जस्ताको तस्तै बनाउन सकिने,
5: भरपर्दो एवं विश्वासिलो सुनचाँदीको कारोबार गर्न गणपति ज्वेलरी सुनचाँदी पसल
4: विश्वेश्वर नगरपालिका वडा नम्बर 7 लमजुङ। फोन नम्बर 0665-2183।
6: सम्पर्क मोबाइल नम्बर 9856-13375।
5: प्रोपाइटर गणेश विश्वकर्मा, मुनु विश्वकर्मा।
4: सुन भनेको विश्वास हो, विश्वासको अर्को नाम गणपति ज्वेलरी।
7: बाउजू, एक बिहानै घर सरसफाई गर्न लाग्नु भएछ त?
8: हजुर नानी, अब सरसफाई गर्नु भनेको त आफ्नै लागि हो नि। फेरि हाम्रो गाउँपालिकाले स्वच्छ सफा र हराभरा मर्स्याङदी गाउँपालिका बनाउने उद्देश्यले सफा मर्स्याङदी अभियान शुरू गरेको छ। त्यसलाई पनि सफा बनाउनु पर्यो नि, होइन र?
7: हो नि बाउजू, घरबाट निस्कने फोहोर चाहिँ कहाँ फाल्नुहुन्छ नि?
8: ल सुन्नुहोस् नानी, हामी हाम्रो घर आँगन हरेक दिन सरसफाई गर्छौ। हरेक महिना 2 घण्टा छुट्याएर गाउँले सबै मिलेर गाउँ घर बाटो पनि सरसफाई गर्छौ र त्यसबाट निस्कने कुहिने फोहोरको हामी कम्पोस्ट मल बनाउँछौ। नकुहिने सिसा, प्लास्टिक, टिन आदि जस्ता फोहोरहरूलाई एक ठाउँमा जम्मा गर्छौ र गाउँपालिकाको फोहोर उठाउने गाडीमा हालेर पठाउँछौ।
9: आफ्नो घर आँगन र गाउँको नियमित सरसफाई गरौं, स्वच्छ सफा र हराभरा मर्स्याङदी गाउँपालिका बनाउने अभियानलाई सार्थक बनाऊ। मर्स्याङदी गाउँपालिका परिवार लम्जुङ।

0: जिल्ला बाहिरबाट विभिन्न रोग विशेषज्ञ डाक्टरहरू आई निशुल्क चेक जाँच शिविर पनि सञ्चालन गरिन्छ।
1: प्रकाश घिमिरे संचालक एवं प्रकाश फार्मेसी बेसीसह नगरपालिका 8 होटल द टुकुचे पिकको ठिक अगाडि। थप जानकारीको लागि सम्पर्क मोबाइल 98452 13236 र 98400 58260।

0: घर बनाउने त भनियो ठेकेदार साहब, तर निर्माण सामग्री कहाँबाट ल्याउने हो? बजारमा धेरै हार्डवेयरहरू छन्, अलि गुणस्तरीय सामग्री पाइने विश्वासिलो हार्डवेयर चाहिँ कुन होला है?
1: अब धेरैजनाले खोज्ने गरेको त बेसी सहर सातमा रहेको हिमालयन ब्रदर ग्रुपद्वारा सञ्चालित हार्डवेयर तथा कारखाना नै हो दिदी। फेरि त्यहाँ त विभिन्न निर्माण योजनाहरूको लागि चाहिने सामग्रीहरू पनि सुपथ मूल्यमा पाइन्छ नि, तपाईँ पनि त्यही जानुहोस् न।
2: हाम्रा सेवाहरू एमएस पाइप, फलाम, अल्मुनियम, स्टीलका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुका साथै ट्रस, ग्रिल, सटर, अल्मुनियम पार्टिसन र स्टील रेलिङका कार्यहरू दक्ष एवं अनुभवी कालीगरद्वारा प्रत्यक्ष निगरानीमा जडान गरिन्छ। गुणस्तरीय छड, सिमेन्ट, इटा, रंगरोगन लगायत भवन निर्माणका सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ।
0: हिमालयन ब्रदर ग्रुप प्राली, विशेषर नगरपालिका साथ युनिभर्सल चोक, लमसुङ। थप जानकारीको लागि सम्पर्क 0665209973, मोबाइल 97463061।
1: तपाईँको सन्तुष्टि हाम्रो चाहना।

0: Extreme energy drink.
1: सुरक्षित, भरपर्दो र सुविधायुक्त यात्रा हाम्रो प्रतिबद्धता।
2: सवारी चलाउँदा अनिवार्य रूपमा चालकले लाइसेन्स वा अन्य कागजपत्र साथमा लिनुहोस्। मादक पदार्थ सेवन गरेर सवारी नचलाउ।
1: सार्वजनिक सवारी साधनमा यात्रा गर्दा यात्रुले आफ्नो सामानको सुरक्षा आफै गर्नुहोस्। सवारी चालकले गाडी चलाएको बेला चालकसँग अनावश्यक कुरा नगर्नुहोस्।
2: आफ्नो सवारी साधनको कागजपत्र अनिवार्य रूपमा नवीकरण गर्नुहोस्। यात्रुवाहक सवारी साधन र यात्रुको बीमा अनिवार्य गर्नुहोस्।
1: सवारी चालकको बानी व्यवहार आचरण राम्रो हुनुपर्छ। सवारी चालक वा सहचालकले यात्रुहरूलाई दुःख दिने गरेको भएमा कार्यालयको फोन नम्बर 0665201906653370 वा 590370 जानकारी गराउनुहोस्।
2: सार्वजनिक हितका लागि लमजुङ कालिका यातायात प्राली, लमजुङ।
1: घर आँगन होस् वा सड़कको किनारा, स्वच्छ वातावरण र सुख समृद्धिको लागि रोपौं फूल बिरुवा, बनाऊ हराभरा।
3: लमजुङमै पहिलो पुष्प नर्सरी रोज नर्सरी यहाँहरूलाई हार्दिक स्वागत गर्दछ।
1: विगत 5 वर्षदेखि निरन्तर रूपमा यहाँहरूलाई सेवा उपलब्ध गराउँदै आएको रोज नर्सरीमा यहाँहरूकै मागलाई ध्यानमा राखी हाल विभिन्न सिजनल बहुवर्षीय फूलका उत्कृष्ट एवं गुणस्तरीय बिरुवाहरू, इन्डोर प्लान्टहरू, अर्नामेन्टल प्लान्टहरू, विभिन्न उन्नत जातका फलफूलका बिरुवाहरू सड़क किनारा, गार्डन पार्क लगायतका ठाउँहरूमा रोप्नको लागि चाहिने आकर्षक ठूलो साइजको बिरुवाहरू पनि उपलब्ध छ।
3: साथै सिजन अनुसारका फलफूल र अन्य जुनसुकै बोट बिरुवाहरू व्यावसायिक रूपमा रोप्नका लागि ठूलो परिमाणमा चाहिएमा अर्डर अनुसार जुनसुकै बेला उपलब्ध गराउने व्यवस्था छ।
1: फूलहरू रोप्नको लागि आवश्यक आकर्षक र गुणस्तरीय गमलाहरू, फूलको लागि चाहिने आवश्यक मल साथै आवश्यक परामर्श सेवा समेत उपलब्ध छ।
3: विस्तृत जानकारीको लागि रोज नर्सरी, बेसीसार नगरपालिका 2 पोहरा बेसी, लमजुङ। सम्पर्क 9856 46 244।
4: हेलो, मर्चेङ्ग एफएम 95 मेगाहर्ज

0: विगत लामो समयदेखि सञ्चालित लमजुङकै पुरानो र स्थापित जयलक्ष्मी सुनचाँदी पसल जिल्लामा नै पहिलो पटक अन्तर्राष्ट्रिय हलमार्क एवं मान्यता प्राप्त तिसा ज्वेलर्स एण्ड डायमण्डसँगको सम्बद्धतामा विभिन्न प्रकारका हिराका आकर्षक गरगहना सहित अब हजुरहरूको सेवामा।
1: कम्प्युटर तौलमा आधुनिक मेसिनबाट कटिङ गरिएका तयारी तथा अर्डर अनुसारका आकर्षक गरगहना खरिद बिक्री तथा कुनै पनि पसलबाट किनेका गरगहना साफेट गर्नु परेमा साथै राशि अनुसारका पत्थरहरूको लागि हामीलाई सम्झनुहोस्।
0: प्रोपाइटर बहादुर विश्वकर्मा, जयलक्ष्मी सुनचाँदी पसल, विशिषार नगरपालिका साथ, लमजुङ। सम्पर्क फोन 066-5220-209।
2: जय श्री राम, जय श्री राम।
3: होइन भाउजू, किन हो आज त एक बिहानै पूजा सक्नु भएछ त, टाढैको साइड गर्न लाग्नु भएको हो र?
2: ल बाबु, आज तपाईँको दाजुले मेरो लागि गहना किन्न लैजान्छु भन्नुभएको छ, त्यसरी चाँडै पूजा सकेको नि।
3: अनि गहना जस्तो कुरो जहाँ पायो त्यहाँ नकिन्नु नि, विश्वासिलो र भरपर्दो पसलमा गएर किन्नु पर्छ।
2: हो नि बाबु, त्यही भएर त हाम्रै बेसी शहरमा रहेको जय श्रीराम सुनचाँदी पसलमै जान लागेको नि। पछि तपाईँको बिहे गर्नुपर्छ, नानीको पनि बिहे गर्नु छ, गहना त आकर्षक र भरपर्दो हुनु पर्यो नि, होइन र?
3: हो नि भाउजू।
1: हाम्रा सेवाहरू: कम्प्युटर तौलमा आधुनिक मेसिनद्वारा कटिङ गरिएका गरगहना पाइने,
2: आधुनिक एवं परम्परागत डिजाइनका गरगहना पाइने,
1: प्रत्येक गरगहनामा पसलको ग्यारेन्टी छाप लगाइने,
2: पुरानो गहनासँग नयाँ गहना साटफेर गरिने,
1: नाक कान छेडिने, राशि अनुसारका पत्थरहरूका साथै विभिन्न किसिमका माला क्रिस्टल पाइने।
2: प्रोपाइटर सुनिल विश्वकर्मा, जय श्री राम सुनचाँदी पसल, विश्वेश्वर नगरपालिका, वडा नम्बर 7, एभरेस्ट ब्याङ्क नजिकै, लमजुङ। सम्पर्क मोबाइल नम्बर 98465-94 र 98065-58074।
4: के तपाईँ निशुल्क जापानिज भाषा सिकेर उच्च शिक्षाको लागि जापान जान चाहनुहुन्छ?
5: यदि चाहनुहुन्छ भने लमजुङ एजुकेशन सेन्टर अब तपाईँको सेवामा समर्पित छ।
4: अब जापान ट्राई होइन स्योर गरौं।
5: लमजुङ एजुकेशन सेन्टरले ल्याएको छ निशुल्क जापानिज भाषा कक्षा तथा N5-N4 लेभलको विशेष तयारी कक्षा।
4: शून्य लागतमा जापान आवेदन गर्ने सुनौलो अवसर। अप्रिल, जुलाई, अक्टोबर र जनवरी इन्टेक खुल्ला रहेको छ।
5: अनुभवी प्रशिक्षक, भरपर्दो परामर्श र सफलताको सुनिश्चित मार्गदर्शनका साथ आजै सम्पर्क गर्नुहोस्।
4: प्रबन्धक निर्देशक कर्ण गुरुङ। थप जानकारीका लागि लमजुङ एजुकेशन सेन्टर, विशेष सहर 8, नारायण स्थान चोक, नवील बैंक भएको भवन, शाखा कार्यालय सुन्दर बजार 6, मिलन चोक।
5: सम्पर्क नम्बर 066-590-299, मोबाइल नम्बर 98560-60-299।
6: ए, माइलाले ट्रेक्टर नै रिजर्भ गरेर के ल्यायो भनेको त फर्निचरको सामग्री पो रहेछ। कति राम्रा टिकटिक्क परेका छन् त, सुन्दा पनि दाग लाग्ने जस्ता। होइन, कहाँबाट ल्याएछ माइला?
7: कहाँ हुनु दाई, हाम्रै बेसी सहरको लमजुङ कालिका फर्निचर उद्योगबाट ल्याएको।
8: हामी कहाँ आकर्षक फर्निचरका झ्याल, ढोका, दराज, डाइनिङ सेट, लोबेट, टिभी, दराज, अफिस टेबल लगायत फर्निचरका सम्पूर्ण सामानहरू सुखद मूल्यमा पाइन्छ। आल्मुनियमको झ्याल, ढोका, पार्टिसन रेलिङ, स्टीलका रेलिङ, मोडर्न किचन र आधुनिक प्रविधिको 90 सिरिज र 100 सिरिज पनि हामी कहाँ उपलब्ध छ। सादा तथा हरियो, निलो र कालो रंगीन सिसाहरू पनि उपलब्ध छ।
9: लमजुङ कालिका फर्निचर उद्योग, बेसी सर साथ, लमजुङ।
0: आल्मुनियमका लागि बेसी सर नगरपालिका साथ भेटघाट रेस्टुरेन्टको भित्रपट्टि र फर्निचर सामानका लागि बेसी सर नगरपालिका साथ जेबी चोक भित्रपट्टि, लमजुङ।
9: प्रोपाइटर रेशमलाल श्रेष्ठ। सम्पर्क फोन 066-520-532, मोबाइल 98460-90301, 98460-74065।
0: नोट, फलसिलिङ, कार्यस बुटा राख्नु परेमा हामीलाई सम्झनुहोस्।
10: नेपालमै पहिलो पटक ग्याल्भलुम प्रविधिबाट बनेका एल्युमिनियम कोटेड सादा तथा रङ्गीन जस्ता पाता, खुला चिउरा कलर, अरूभन्दा 3 गुणा बढी विश्वसनीय, प्रतिरोधात्मक र टिकाउ हुन्छ। खुलास भए अरू किन खोज्ने?

0: घर बनाउने काम शुरू भयो।
1: सबै कुरा भइरहेकै छ, अब झ्याल ढोकाको लागि काठ कहाँ पाइन्छ भनेर बुझ्दैछु हजुर।
0: झ्याल ढोका चौकसको लागि चिन्ता गर्नु पर्दैन कान्छी, मध्य नेपाल एक जिता स्थित अश्विन अशोक समिलमा अर्डर गर्ने हो भने जस्तै बलियो र आकर्षक काठ ग्यारेन्टी सहित पाइन्छ।
1: हो र, अनि त्यहाँको सम्पर्क नम्बर छ त हजुरसँग? आजै कुरो गर्नु पर्यो।
2: तपाईले खोजे जस्तै आकर्षक र बलियो काठका छ्याल ढोका चौकुस र अन्य फर्निचरका लागि अश्विन अशोक समिल मध्य नेपाल एक जिता गैरी गाउँ प्रोपाइटर नवराज घिमिरे सम्पर्क नम्बर 9856466।
3: हामी कहाँ बलियो काठबाट ग्यारेन्टी सहित आकर्षक झ्याल ढोकाको लागि काठ, दराज, कुर्सी, टेबल लगायतका फर्निचर सामग्रीहरू अर्डर बमोजिम तयार गरिन्छ।
4: के भयो दिदी तपाईँलाई? सुन्छ छैन कि कसो?
5: हेर न बाबु, छाती दुख्ने, पेट गोज्ने गर्छ, कहिले काहीँ त सास फेर्नै गाह्रो। आया खै के भयो के?
4: ल दिदी, त्यसो हो भने त तुरन्त चेक जाँच गरिहाल्नुहोस् न, आफ्नो स्वास्थ्यको त ख्याल गर्नुपर्छ है दिदी बेलैमा।
5: जाने त भने हो बाबु, खै कहाँ जाने कहाँ कहाँ जाने होला है?
4: ल दिदी, बेसीसर नगरपालिका साथ पुरानो ब्याङ्क चोकमा रहेको केयर फार्मेसी एन्ड ल्याबमा गइहाल्नुहोस् न।
6: दैनिक प्रदान गरिने सेवाहरू ल्याब सेवा, दक्ष तथा अनुभवी ल्याब टेक्निसियनद्वारा रगत, दिसार, पिसाब तथा खकार परीक्षण गरिन्छ।
7: थाइरोइड, सुगर, प्रेसर, छाती, पेट, हार्जोनी, नसा रोग, महिला सम्बन्धी रोगहरू, नाक, कान, घाँटी सम्बन्धी रोग, छाला तथा यौन रोगहरूको साप्ताहिक रूपमा चेक जाँच गरिन्छ।
6: दक्ष तथा अनुभवी फार्मासिस्टद्वारा सञ्चालन गरिएको यस क्लिनिकमा बिरामीहरूलाई घरमै गएर सेवा दिने व्यवस्था समेत रहेको छ।
7: क्योर फार्मेसी एन्ड ल्याब, बेसी सहर नगरपालिका साथ पुरानो ब्याङ्क चोक लमजुङ।
6: सम्पर्क फोन 9849068924, 9850386780।
1: जिल्ला प्रहरी कार्यालय लमजुङको अनुरोध।
8: मनसुन सक्रिय भएसँगै वर्षाका कारण बाढी, पहिरो, डुबान तथा सड़क अवरुद्ध जस्ता जोखिम हुन सक्छ। त्यसैले वर्षा जन्ने सम्भावित विपदबाट सुरक्षित रहन तथा उच्च सतर्कता अपनाउन जिल्लावासीहरूमा हार्दिक अनुरोध गर्दछौ।
1: मौसमको जानकारी नियमित रूपमा लिनुहोस्। अनावश्यक रूपमा खोला, खोल्सा, नदी किनारा तथा जोखिमयुक्त स्थानमा नजानुहोस्। कुनै पनि नदी वा खोलाको बहाव बढेका बेला तर्न वा सवारी साधन सञ्चालन गर्ने जोखिमपूर्ण प्रयास नगर्नुहोस्।
8: पहिरोको जोखिम भएका बस्ती तथा सड़कमा विशेष सावधानी अप्नाउनुहोस्। घर वरिपरि चिरा देखिएमा, जमिन भासिन थालेमा वा पहिरो आउने संकेत देखिएमा तुरन्तै सुरक्षित स्थानमा सर्नुहोस् र नजिकको प्रहरी कार्यालय तथा सम्बन्धित निकायलाई जानकारी दिनुहोस्।
1: रातिको समयमा यात्रा गर्दा विशेष सतर्कता अपनाउनुहोस्। यात्रा गर्नु अघि सड़कको अवस्था बुझेर मात्र यात्रा गर्नुहोस्। बालबालिका, ज्येष्ठ नागरिक, गर्भवती महिला तथा अशक्त व्यक्तिहरूको सुरक्षामा विशेष ध्यान दिनुहोस्।
8: विपदका बेला कुनै पनि हल्ला वा अफवाहमा विश्वास नगरी आधिकारिक सूचना मात्र विश्वास गर्नुहोस्। कुनै पनि आपतकालीन अवस्था, बाढ़ी, पहिरो वा उद्धार आवश्यक परेमा तत्काल नजिकको प्रहरी कार्यालय वा नेपाल प्रहरीको आपतकालीन नम्बर 100 सम्पर्क गर्नुहोस्।
1: सचेतना, सतर्कता र समयमै अपनाएको सावधानीले ठूलो क्षति हुनबाट जोगाउन सक्छ। त्यसैले सुरक्षित रहौं, अरूलाई पनि सुरक्षित राखौं।
8: सार्वजनिक हितका लागि जिल्ला प्रहरी कार्यालय लमजुङ र सामुदायिक रेडियो मर्स्याङ्गी 95 मेगाहर्ट्ज।

0: कुनै प्रकारको रसायन केमिकल नमिसाइएको शुद्ध र प्राकृतिक
1: स्वास्थ्य श्री चितवनको अत्याधुनिक मिलमा उत्पादित शुद्ध तोरीको तेल स्वास्थ्य श्री
0: रिलायबल एग्रो नेपाल पब्लिक लिमिटेडका प्रिमियम उत्पादनहरू।
2: ओहो दाई, टिभी बोकेर कहाँ जान लाग्नुभयो?
3: हेर न नानी, अस्ति भर्खर विदेशबाट ल्याएको टिभी बिग्रिएर हैरान भए म त बनाउन जान लागेको, अनि एउटा फ्रिज नि किन्नु थियो, बरु कुन पसलमा जाने होला?
2: हरे दाई, पनि हाम्रै बेसीसरको त्यो भीमसेन स्थान चोकमा छ नि श्रेष्ठ रेडियो एन्ड वास सेन्टर के, त्यहाँ जानुहोस् न। त्यहाँ त सबै घरको इलेक्ट्रोनिक सामानहरू पाउनुको साथै ग्यारेन्टीको साथ मर्मत पनि गरिन्छ नि। बरु मलाई नि मोबाइल र घडी किन्नु थियो, एकैछिन पर्खनुहोस् है, सँगै जाने नि।
3: ल भइहाल्छ नि नानी।
4: हजुर, हामी कहाँ विभिन्न ब्रान्डका एलईडी टिभी, फ्रिज, मोबाइल, घडी, वासिङ मेसिन, भ्याकुम क्लिनर, माइक्रोवेभ ओभन, साउन्ड सिस्टम, राइस कुकर तथा अन्य विभिन्न घरायसी इलेक्ट्रोनिक सामानहरू बिक्री तथा ग्यारेन्टीको साथ मर्मत पनि गरिन्छ।
5: नोट, हामी कहाँ साउन्ड सिस्टम भाडामा पनि पाइन्छ।
4: प्रोप्राइटर पार्वती श्रेष्ठ, श्रेष्ठ रेडियो एन्ड वास सेन्टर, बेसीसर 7 भीमसेन थान चोक, फोन 0665201120, मोबाइल 9846077745।
2: लमजुङका लागि सामसङ, कोनका, गोदरेज र टिसिएल को अधिकृत विक्रेता श्रेष्ठ रेडियो एन्ड वास सेन्टर।

0: सबैजना यस्तो मजाले हाँसेका छन्। यो कविनालाई चाहिँ के भयो?
1: बिचरा, दाँतकै समस्या छ त, कसरी हाँस्नु?
2: कति दिन बस्ने मुख छुनेर दीपिका युनिभर्सल डेन्टल होम गए त समस्याको समाधान भइहाल्थ्यो नि।
3: हजुर, लमजुङमै एकमात्र दन्त विशेषज्ञ सहितको उपचारको लागि दीपिका युनिभर्सल डेन्टल होम फ्राली, प्रोप्राइटर दीपक पौडेल, बेसीसार 8 सेरा, गाउँसर जाने बाटोको छेउमै रहेको घर, सम्पर्क फोन 0665204497।
2: हामी कहाँ अर्थोडेन्टिस्ट विशेषज्ञद्वारा बाङ्गोटिङ्गो दाँत मिलाइन्छ। दाँत तथा मुख सम्बन्धी विशेषज्ञद्वारा शल्यक्रिया गरिनुका साथै भर्ती हुन चाहनेहरूका लागि ग्यारेन्टीका साथ थाहै नपाउने गरी फिक्स दाँत राखिन्छ।
4: यो मोबाइलले पनि तनावै दियो भने
3: हैन, के तनाव दियो ए खुशी?
4: हेर न, अस्ति भर्खर बनाएर ल्याएको फेरि बिग्रियो। हैन, मर्मत गर्ने गतिलो पसल कतै छैन?
3: छ नि, किन नहुनु, हाम्रै बेसी सहरको पुरानो ब्याङ्क चोक नजिकै रहेको जनता मोबाइल इलेक्ट्रोनिक्स पसलमा दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मोबाइल मर्मत गरिन्छ नि।
2: हामी कहाँ सामसुङ, रेडमी, भिभो, टेक्नो, ओप्पो, नार्जो, रियलमी लगायतका ब्रान्डेड मोबाइल सेटहरू पाइनुका साथै बिग्रिएका जुनसुकै ब्रान्डका मोबाइलहरू दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मर्मत गरिन्छ। साथमा इलेक्ट्रिक सामानहरू पनि उपलब्ध छ।
5: प्रोप्राइटर शम्सुल आलम, जनता मोबाइल इलेक्ट्रोनिक्स पसल, बिक्री तथा मर्मत केन्द्र, बेसीसार नगरपालिका 7 पुरानो ब्याङ्क चोक, रोशन फ्रेस हाउस सँगै लमजुङ। थप जानकारीको लागि सम्पर्क 98495094046 र 98130949।
3: हाम्रो शाखा बेसीसार नगरपालिका 7 NIMB ब्याङ्कको ठिक अगाडि पनि रहेको छ।

0: Mania Extreme Energy Drink.
1: होइने खुशी के खान्छौ आजकल त झनै फुर्तिलो र स्वस्थ देख्छु त
2: खाने त खासै केही होइन दिदी लमजुङ एग्रो बी कन्सनद्वारा उत्पादित शुद्ध लमजुङ मह बिहान बेलुका दैनिक एक एक चम्चा खाने गरेको छु
1: अनि मह चाहिँ शुद्ध र अर्ग्यानिक नै होला र
2: हो नि दिदी लमजुङ मह त 1350 मिटर उचाइमा आफ्नै फर्ममा जंगली स्रोतबाट उत्पादित कार्तिकी अर्ग्यानिक मह हो
1: मह बाहेक अरू के पाइन्छ त्यहाँ
2: त्यहाँ त जिल्लाकै पहिलो र एकमात्र शुद्ध मह मौरीको गोला सहितको घार खाली घार कृषि तथा मौरीजन्य औजार बिउ बिजन सुपथ मूल्यमा पाइनुको साथै तालिम र परामर्श समेत दिइन्छ नि
1: ओहो स्वास्थ्य पनि कमाईको बाटो पनि एकै ठाउँमा म पनि आजै गएर मह र मौरी पालन सम्बन्धी परामर्श लिइहाल्छु
3: तपाईले रोजेको र खोजेको जस्तै शुद्ध मह मौरी गोला सहितको घार खाली घार कृषि तथा मौरीजन्य औजार बिउ बिजन सुपथ मूल्यमा पाउनका साथै तालिम र परामर्शका लागि हामीलाई सम्झनुहोस् प्रोप्राइटर बुद्धि आले मुख्य कार्यालय सुन्दर बजार 5 गहते लमजुङ सम्पर्क कार्यालय बेसीसर 8-13 चौतारा नजिकै बस पार्क जाने बाटो कर्पोरेशन सिसा तथा प्लाई पसल सँगै रहेको घर थप जानकारीको लागि 9861139157
2: महको सेवन स्वस्थ र दीर्घ जीवन
4: हेर न सुधा बिहे पनि नजिक आइसक्यो हात र अनुहारको हालत पनि यस्तो छ लाजै हुने भयो बेहुली हुँदा पनि
5: त्यति सानो कुरामा पनि के को चिन्ता त्यसको लागि त हाम्रै बेसी सहर 7 पुरानो बेङ्चोकमा मीरा ब्युटी जोन एन्ड ट्रेनिङ सेन्टर छँदैछ नि
6: हामी कहाँ फेसियल नेल आर्ट मेहन्दी आर्ट हेयर स्ट्रेट ब्राइडल मेकअप मेनिक्योर पेडिक्योर हेयर कलर हेयर कटिङ क्लिन्सिङ सँगै ट्रेनिङको समेत व्यवस्था रहेको छ
7: प्रोप्राइटर तारा गुरुङ मीरा ब्युटी जोन एन्ड ट्रेनिङ सेन्टर बेसेसर नगरपालिका 7 पुरानो बेङ्चोक लमजुङ सम्पर्क 9841626344 9841626344
8: सकेसम्म कोही कसैलाई बिरामी हुन नपरोस् यदि बिरामी भए अस्पतालको सेवा लिनु परेमा अब तपाईँको सेवाका लागि सेवा मोडल हस्पिटल प्राली बेसीसर 7 लमजुङ
9: विगत 2 दशक अघिदेखि हजुरहरूको सेवामा समर्पित वरिष्ठ एमडीजीपी तथा सोनोलोजिस्ट डाक्टर तिलक बाबु घिमिरे सहित अनुभवी स्वास्थ्य कर्मीहरूबाट विशेषज्ञ सेवा सहित विभिन्न स्वास्थ्य सेवाहरूको साथमा सेवा मोडल अस्पताल प्राली सञ्चालन

0: मुटु छाती एवं श्वास प्रश्वास का बिरामी का लागि खुशीको खबर।
1: मुटु रोग का बिरामी अब लमजुङ बाहिर जानु पर्दैन। मुटु को भिडियो जाँच अब सेवा मोडल हस्पिटल प्राइवेट लिमिटेड मा।
0: पुरानो मेडिकल कलेज चितवन का वरिष्ठ मुटु रोग विशेषज्ञ प्रोफेसर डाक्टर मनोज श्रेष्ठ सेवा मोडल हस्पिटल मा आउनु हुने हुँदा मुटु श्वास प्रश्वास ब्लड प्रेसर का समस्या भएका बिरामीहरूले स्वास्थ्य जाँच गराउनु भई समयमा नै ढुक्क हुनुहोस्। साथै सोही दिन मुटुको भिडियो जाँच इको कार्डियोग्राफी सेवा पनि उपलब्ध छ। साथै सेवा मोडल हस्पिटलका सम्पूर्ण सेवाहरू पनि सुचारू हुनेछ।
2: जाँच हुने दिन र समय यही भदौ 20 गते तेस्रो शनिबार बिहान 9 बजेबाट।
0: स्थान सेवा मोडल हस्पिटल प्राली सानिमा बैंक अगाडि बेसी सरसाथ लमजुङ। सम्पर्क फोन नम्बर 0665909900, मोबाइल 98477969229।
2: ओहो दाई, तपाईले कति चाँडो घर पनि ठडाइसक्नु भएछ त। बधाई छ है तपाईलाई नयाँ घर बनाउनु भएकोमा।
3: धन्यवाद बहिनी, हेर्नुहोस् न, घर बनाउने काम मात्र भएको छ। अझ यसमा फलामका झ्याल ढोका, च्यानल गेट, स्टीलको रेलिङ, कम्पाउन्ड जाली आदि राख्ने पुरै काम बाँकी छ। यी सबै सामानहरू कहाँबाट ल्याउने भनेर सोचिरहेको छु म त।
2: त्यसो भए त हाम्रै बेसी सहर नगरपालिका साथ त्रिवेणी टोलमा रहेको बचलमाई सटर एण्ड ग्रिल उद्योगबाट ल्याउनुहोस् न। त्यहाँ त तपाईले भनेका यी सबै सामानहरू दक्ष एवं अनुभवी मिस्त्रीहरूद्वारा निर्माण गरिनुको साथै घरमै गएर जडान समेत गरिन्छ नि।
4: हाम्रा सेवाहरू हामी कहाँ सटर, ग्रिल, च्यानल गेट, सिसा, रंगीन सिसा, स्टेप फ्र्याङ, गोलो फर्याङ, कम्पाउण्ड जाली, जीआई जाली, स्टील फर्याङ, ट्रस, फलामका छ्याल ढोका सम्बन्धी सम्पूर्ण काम गरिन्छ। साथै संचालक स्वयंको रेखदेख तथा सहभागितामा गुणस्तरीय सेवा प्रदान गरिन्छ।
0: हामी कहाँ यूपीभीसी तथा अल्मुनियमको झ्याल ढोका, ग्लास, पार्टिसन लगायतका सम्पूर्ण सामग्रीहरू पनि उपलब्ध छ।
5: प्रोपाइटर नारायण ढकाल, असलामाई सटर एण्ड ग्रिल उद्योग, विशेषर नगरपालिका साथ मोडल सिटी हस्पिटल गेट र त्रिवेणी मन्दिर जाने बाटो लमजुङ। थप जानकारीको लागि सम्पर्क 98463838518, 98463838518।

0: Extreme Energy Drink.
1: सुवर्ण अवसर।
2: के तपाईलाई निर्माण कार्यका लागि चाहिने फलामका विभिन्न किसिमको पाइप, स्टीलको पाइप, कम्पाउण्ड जाली, कुखुराको जाली, रंगीन जस्ता पाता, ग्याबिङ जाली, कम्पाउण्ड काडेतार आदि होलसेल मूल्यमा चाहिएको छ? यदि चाहिएको छ भने बेसीसर नगरपालिका 8 सिंगेखोला पुरानो माइक्रो पार्किङमा रहेको नन्द मेटल सप्लायर्सलाई सम्झनुहोस्।
3: हामी कहाँ ट्रस्टको जुनसुकै घर तथा भवन निर्माणका लागि आवश्यक निर्माण सामग्रीहरू पाइनुका साथै प्लाइवुड तथा तयारी ढोकाहरू पनि उपलब्ध छ।
2: प्रोपाइटर अमृत श्रेष्ठ, नन्द मेटल सप्लायर्स, बेसीसर नगरपालिका 8 सिंगेखोला पुलचोक लमजुङ। थप जानकारीको लागि सम्पर्क मोबाइल 9856046257 र 9840067787।
4: के तपाईलाई कुनै स्वास्थ्य समस्या छ? त्यसो हो भने अनुभवी विशेषज्ञ डाक्टरबाट चेक जाँच गरी अनुभवी फार्मेसिस्टद्वारा औषधि वितरण गरिने प्रकाश फार्मेसीलाई सम्झनुहोस्।
5: हामी कहाँ अनुभवी विशेषज्ञ डाक्टरबाट चेक जाँच, अनुभवी फार्मेसिस्टद्वारा औषधि बिक्री वितरण तथा परामर्श, नेबुलाइजर सेवा, घाउ ड्रेसिङ, संगिनी सुई उपलब्ध छ भने घरैमै बसी फोन तथा अनलाइन मार्फत औषधि उपलब्ध गराउने व्यवस्था छ।
3: नोट, हामी कहाँ जिल्ला बाहिरबाट विभिन्न रोगका विशेषज्ञ डाक्टरहरू आई निशुल्क चेक जाँच शिविर पनि सञ्चालन गरिन्छ।
5: प्रकाश घिमिरे, संचालक एवं प्रकाश फार्मेसी, बेसीसह नगरपालिका 8, होटल टुकुचे पिकको ठिक अगाडि। थप जानकारीको लागि सम्पर्क मोबाइल 9845213236 र 9840098261।
6: हेलो, मर्सेङ्गदी FM 95 मेगाहर्ज

0: यो मोबाइलले पनि तनावै दियो भने
1: होइन, के तनाव दियो ए खुशी?
0: हेर न, अस्ति भर्खर बनाएर ल्याएको फेरि बिग्रियो। होइन, मर्मत गर्ने गतिलो पसल कतै छैन?
1: छ नि, किन नहुनु। हाम्रै बेसी सहरको पुरानो ब्याङ्क चोक नजिकै रहेको जनता मोबाइल इलेक्ट्रोनिक्स पसलमा दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मोबाइल मर्मत गरिन्छ नि।
2: हामी कहाँ सामसुङ, रेडमी, भिभो, टेक्नो, ओप्पो, नार्जो, रियलमी लगायतका ब्रान्डेड मोबाइल सेटहरू पाइनुका साथै बिग्रिएका जुनसुकै ब्रान्डका मोबाइलहरू दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मर्मत गरिन्छ। साथमा इलेक्ट्रोनिक सामानहरू पनि उपलब्ध छ।
3: प्रोप्राइटर शम्सुल आलम, जनता मोबाइल इलेक्ट्रोनिक्स पसल बिक्री तथा मर्मत केन्द्र, बेसीसार नगरपालिका साथ पुरानो ब्याङ्क चोक, रोशन फेस हाउस सँगै लमजुङ। थप जानकारीको लागि सम्पर्क 9845994046 र 9813099532।
4: तिम्रो जन्मदिनको अवसरमा यो औठी उपहार तिमीलाई।
0: वाउ, कस्तो राम्रो डिजाइनको अनि कति चम्किलो, कहाँ बनाएको नि डार्लिङ?
4: अब तिम्रो लागि दिने उपहार पनि अन्त बनाएर भयो त, उही हाम्रो चिर परिचित जय बुद्ध ज्वेलरीमा बनाएको नि।
0: मलाई त एकदमै मन पर्यो।
4: तिमी हेर्दै मात्र जाऊ न, अझ हाम्रो विवाहमा त सुनको हार, मंगलसूत्र, सिक्री, टप, जन्तर, चन्द्रमा, छड्की तिलहरी, चुरी, बिन्दिया, चाँदीको पाउजु अनि सबै गरगहना जय बुद्ध ज्वेलरीमा नै बनाएर ल्याउँछु नि।
5: कम्प्युटर तौलमा छापावाला सुनबाट बनेका आधुनिक डिजाइनका रेडिमेड तथा अर्डर अनुसारका गरगहना, राशि अनुसारका पत्थर, चाँदीका सामानका साथै पुराना गरगहना साटफेट तथा सुनचाँदी खरिद बिक्रीका लागि
6: जय बुद्ध ज्वेलरी, बेसी सहर लमजुङ, एलजी डिलर सँगै प्रोप्राइटर मणिलाल विश्वकर्मा। फोन नम्बर 0665204535, 5204575। विश्वास तपाईँको, सेवा हाम्रो।
2: के तपाईँ निशुल्क जापानिज भाषा सिकेर उच्च शिक्षाको लागि जापान जान चाहनुहुन्छ?
0: यदि चाहनुहुन्छ भने लमजुङ एजुकेशन सेन्टर अब तपाईँको सेवामा समर्पित छ।
2: अब जापान ट्राई होइन, स्योर गरौं।
0: लमजुङ एजुकेशन सेन्टरले ल्याएको छ निशुल्क जापानिज भाषा कक्षा तथा N5-N4 लेभलको विशेष तयारी कक्षा।
2: शून्य लागतमा जापान आवेदन गर्ने सुनौलो अवसर। अप्रिल, जुलाई, अक्टोबर र जनवरी इन्टेक खुल्ला रहेको छ।
0: अनुभवी प्रशिक्षक, भरपर्दो परामर्श र सफलताको सुनिश्चित मार्गदर्शनका साथ आजै सम्पर्क गर्नुहोस्।
2: प्रबन्धक निर्देशक कर्ण गुरुङ। थप जानकारीका लागि लमजुङ एजुकेशन सेन्टर, बेसी सहर 8 नारायण स्थान चोक, नवील बैंक भएको भवन, शाखा कार्यालय सुन्दर बजार 6 मिलन चोक।
0: सम्पर्क नम्बर 0665902900, मोबाइल नम्बर 9856602900।
7: सुरक्षित, भरपर्दो र सुविधायुक्त यात्रा हाम्रो प्रतिबद्धता।
8: सवारी चलाउँदा अनिवार्य रूपमा चालकले लाइसेन्स वा अन्य कागज पत्र साथमा लिनुहोस्। मादक पदार्थ सेवन गरेर सवारी नचलाऊ।
7: सार्वजनिक सवारी साधनमा यात्रा गर्दा यात्रुले आफ्नो सामानको सुरक्षा आफै गर्नुहोस्। सवारी चालकले गाडी चलाएको बेला चालकसँग अनावश्यक कुरा नगर्नुहोस्।
8: आफ्नो सवारी साधनको कागज पत्र अनिवार्य रूपमा नवीकरण गर्नुहोस्। यात्रुवाहक सवारी साधन र यात्रुको बिमा अनिवार्य गर्नुहोस्।
7: सवारी चालकको बानी व्यवहार, आचरण राम्रो हुनुपर्छ। सवारी चालक वा सहचालकले यात्रुहरूलाई दुःख दिने गरेको भएमा कार्यालयको फोन नम्बर 0665209, 0665203070 वा 5903070 जानकारी गराउनुहोस्।
8: सार्वजनिक हितका लागि लमजुङ कालिका यातायात प्राली, लमजुङ।
1: आमा, ए आमा, खाना खाने बेला भयो, ल आउनुहोस् न।
9: खाना पनि के खानु, यो बिकासे चामल केही स्वाद आउने होइन। ऊ हाम्रो पाला जस्तो ढिँडो, आँटोको पिठो, गाउँको लोकल भात खाना पाएको स्वाद आउँछ।
1: आजको खाना विशेष गरी हजुरको लागि नै लिएर आएको छु क्या आमा। अब आमा पनि खुसी, बुहारी पनि खुसी। हाम्रै बेसी सहर 8 रहेको लिभन अर्गानिक खाद्य उद्योगबाट लोकल धानका चामल र रैथाने विभिन्न बालीको पिठो लिएर पकाउन लगाएको छु नि।
10: हजुर, हामी कहाँ आफ्नै मिलमा कुटाने पिसानी गरेको अर्ग्यानिक लोकल र मधेसी हरेक प्रकारको चामल, शुद्ध तोरीको तेल, मकै, कोदो, गहुँ, करु, जौ, फापरको पिठो, रातो तथा सेतो मकैको चामल, अनदीको चामल, हरेक प्रकारका दाल, बेसार, खुर्सानी, मसला, गाईको घिउ, अमिलो, भिर मह, गर मह, सुकेको न्युरो, सिस्नो, मुलाको अचार, गुन्द्रुक, करेला, बाङ, तिल, सिलाम, अलैँची, जिम्बु, मस्यौरा, चियापत्ती, स्याउ, सर्सु, बोडी, बटक, कोला, जुम्ला मार्सी चामल, आँग, जाडु, काउलो, सानादार मिक्स चामल आदि सुपथ मूल्यमा पाइन्छ।
11: बजार क्षेत्रमा होम डेलिभरीको व्यवस्था समेत रहेको छ भने सुगरका बिरामीका लागि चाहिने खाद्य सामग्री पनि उपलब्ध छ। धान र तोरी लगायतका अन्य कुटानी पिसानी गर्नु परेमा पनि हामीलाई सम्झनुहोस्।
1: लिवन अर्ग्यानिक खाद्य उद्योग बेसीसर नगरपालिका 8 आर्मी ब्यारेक अथवा जनैफाट जाने बाटो कारागार अगाडि लम्छुन। प्रोपाइटर गम बहादुर अधिकारी। मोबाइल 98461 23284 र 98291 80746।

0: सबैजना यस्तो मजाले हाँसेका छन्। यो रबिनालाई चाहिँ के भयो?
1: बिचरा, दाँतकै समस्या छ त, कसरी हाँस्नु?
2: कति दिन बस्ने मुख थुनेर दीपिका युनिभर्सल डेन्टल होम गए त समस्याको समाधान भइहाल्थ्यो नि।
3: हजुर, लमजुङमै एकमात्र दन्त विशेषज्ञ सहितको उपचारको लागि दीपिका युनिभर्सल डेन्टल होम फ्राली, प्रोप्राइटर दीपक पौडेल, बेसीचार 8 सेरा, गाउँसर जाने बाटोको छेउमै रहेको घर। सम्पर्क फोन 0665204497।
2: हामी कहाँ अर्थोडेन्टिस्ट विशेषज्ञद्वारा बाङ्गोटिङको दाँत मिलाइन्छ। दाँत तथा मुख सम्बन्धी विशेषज्ञद्वारा शल्यक्रिया गरिनुका साथै भर्ती हुन चाहनेहरूका लागि ग्यारेन्टीका साथ थाहै नपाउने गरी फिक्स दाँत राखिन्छ।
4: विगत लामो समयदेखि सञ्चालित लमजुङकै पुरानो र स्थापित जयलक्ष्मी सुनचाँदी पसल जिल्लामा नै पहिलो पटक अन्तर्राष्ट्रिय हलमार्क एवं मान्यता प्राप्त तिसा ज्वेलर्स एन्ड डायमण्ड संघको सम्बद्धतामा विभिन्न प्रकारका हिराका आकर्षक गरगहना सहित अब हजुरहरूको सेवामा।
5: कम्प्युटर तौलमा आधुनिक मेसिनबाट कटिङ गरिएका तयारी तथा अर्डर अनुसारका आकर्षक गरगहना खरिद बिक्री तथा कुनै पनि पसलबाट किनेका गरगहना साटफेट गर्नु परेमा साथै राशि अनुसारका पत्थरहरूको लागि हामीलाई सम्झनुहोस्।
4: प्रोप्राइटर बहादुर विश्वकर्मा, जयलक्ष्मी सुनचाँदी पसल, बेसीसहर नगरपालिका 7, लमजुङ। सम्पर्क फोन 0665520209।
6: लमजुङ उद्योग वाणिज्य संघको सूचना। लमजुङ उद्योग वाणिज्य संघको सदस्यहरूको सहजताका लागि आर्थिक वर्ष 2082-83 कर चुक्ता, आर्थिक वर्ष 83-84 मदिराको अन्तशुल्क र संघको सदस्यता नवीकरण गर्न सदस्यहरूको सहजताका लागि विभिन्न इकाईमा जिल्लाबाट संघका कर्मचारी तथा संघका प्रतिनिधिहरू सम्बन्धित इकाईमा आउने निर्णय भएकोले निम्न मिति र समयमा नवीकरण गर्नुहुन सबै सदस्यहरूलाई हार्दिक अनुरोध गर्दछौ। डीपीपीले इकाई 2083 श्रावण 27 गते, भोलेटार इकाई 2083 श्रावण 28 गते। विस्तृत जानकारीका लागि लमजुङ उद्योग वाणिज्य संघका अध्यक्ष भरत कुमार श्रेष्ठ, सम्पर्क नम्बर 98565-48248, महासचिव विपिन श्रेष्ठ, सम्पर्क नम्बर 98412-38555, विदुर तिवारी 98565-52, विवेक तिवारी 98466-34609।

0: Media.
1: Extreme energy drink.
2: पानी उमालेर पिउने, मास्क लगाएर हिँड्ने, तर चुरोट र मदिरा चाहिँ सेवन गर्ने के तरिका हो साथी? यो
3: चुरोट र मदिरा सेवन त मेरो शोक हो नि।
2: यसलाई शोक नमान्नु साथी। सुर्तीजन्य पदार्थको प्रयोग र मदिराको सेवन मुटु रोग, उच्च रक्तचाप, दीर्घ श्वास प्रश्वास रोग, मधुमेह, क्यान्सर जस्ता रोगको उच्च जोखिम निम्त्याउने तत्वहरू हुन्।
3: ए हो र?
2: त्यति मात्र होइन साथी, शारीरिक रूपमा निष्क्रिय रहनु, नुनिलो गुलियो चिल्लो बढी खानु पनि नसर्ने रोगका जोखिम तत्वहरू हुन्।
3: बाप्रे, यति धेरै जोखिम?
2: धुलो धुवानी नसर्ने रोगका जोखिम तत्व हुन्। तर तपाईँ मास्क लगाउनुहुन्छ, राम्रो बानी हो।
4: सुर्ती जन्य पदार्थ र मदिराको सेवन नगरौं। गुलियो नुनिलो तथा चिल्लो कम खाऊ। शारीरिक रूपमा सक्रिय रहन। दैनिक कम्तीमा 30 मिनट व्यायाम गरौं। फलफूल र साग सब्जी प्रशस्त मात्रामा खाने गरौं। नसर्ने रोगका जोखिम निम्त्याउने तत्वहरूबाट टाढै बसौं। राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र।
5: गुड मर्निङ क्लास। ल, आज हामी डडेलोको विषयमा पढ्छौ। भन त शान्ति, के कारणले डडेलो लाग्छ?
6: जथाभावी आगो लगाउने, आगो राम्रोसँग ननिभाउने, हावाहुरी सँगै मानवीय लापरवाहीका कारण डडेलो लाग्छ मिस।
5: भेरी गुड। डडेलोको असरका बारेमा केही थाहा छ लक्ष्मी?
7: डडेलोका कारण बोट बिरुवा सँगै पुरै वन मासिन सक्छ, जनावरहरूको वासस्थान मासिन्छ, कति जनावर डडेलोमा परेर मर्न पनि सक्छन्, अनि धुवाले मान्छेको स्वास्थ्यमा समेत असर पर्छ मिस।
8: हो, सानो लापरवाहीले ठूलो विपत्ति ल्याउन सक्छ। आगोसँग खेलबाड नगरौं। मानव स्वास्थ्य र प्राकृतिक पर्यावरणका लागि सचेत बनौं।
9: सार्वजनिक हितका लागि अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना एक्याप इलाका कार्यालय फुजो।
10: बाउजू, एक बिहानै घर सरसफाई गर्न लाग्नु भएछ त?
11: हजुर नानी, अब सरसफाई गर्नु भनेको त आफ्नै लागि हो नि। फेरि हाम्रो गाउँपालिकाले स्वच्छ सफा र हराभरा मर्स्याङदी गाउँपालिका बनाउने उद्देश्यले सफा मर्स्याङदी अभियान शुरू गरेको छ। त्यसलाई पनि सफल बनाउनु पर्यो नि, होइन र?
10: हो नि बाउजू, घरबाट निस्कने फोहोर चाहिँ कहाँ फाल्नुहुन्छ नि?
11: ल सुन्नुहोस् नानी, हामी हाम्रो घर आँगन हरेक दिन सरसफाई गर्छौ। हरेक महिना 2 घण्टा छुट्याएर गाउँले सबै मिलेर गाउँघर बाटो पनि सरसफाई गर्छौ र त्यसबाट निस्कने कुहिने फोहोरको हामी कम्पोस्ट मल बनाउँछौ। नकुहिने सिसा, प्लास्टिक, टिन आदि जस्ता फोहोरहरूलाई एक ठाउँमा जम्मा गर्छौ र गाउँपालिकाको फोहोर उठाउने गाडीमा हालेर पठाउँछौ।
12: आफ्नो घर आँगन र गाउँको नियमित सरसफाई गरौं। स्वच्छ सफा र हराभरा मर्स्याङदी गाउँपालिका बनाउने अभियानलाई सार्थक बनाऊ। मर्स्याङदी गाउँपालिका परिवार लम्जुङ।
13: धरहरा भैरवा अन्तर्राष्ट्रिय विमानस्थल, संसद भवन, वीर अस्पताल र सीआईटी भवन जस्ता महत्वपूर्ण आधार स्तम्भ तथा भवनहरूको निर्माणलाई बलियो आधार दिएर आएको सर्वोत्तम सिमेन्ट।

0: उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइनमा प्रसारण भइरहेको नेपाल दर्पणमा साथी कृष्ण शर्मासँगै भोजेन्द्र बस्नेतको स्वागत छ। नेपाल दर्पण शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट।
1: प्रधानमन्त्री शाहसँग भारत र चीनका राजदूतको छुट्टा छुट्टै भेटवार्ता, द्विपक्षीय मित्रता, पारस्परिक हित, विकास साझेदारका विषयमा छलफल।
0: दोलखाको यालुङरी हिमालमा हराएका पाँच जनाको शव 9 महिनापछि उद्धार, प्रशासनिक प्रक्रिया पूरा गरेर परिवारलाई जिम्मा लगाउने।
1: काठमाडौँ उपत्यका सार्वजनिक पुस्तकालय 4 महिनापछि पाठकका लागि खुल्यो, पाठकहरू उत्साहित।
2: यो बन्द भएर चाहिँ यो एकदमै गाह्रै परेको थियो, यसको सञ्चालन मोडल यतातिता अलिक क्लियर भइसकेको रहेछ, त्यस पछाडि खुल्दा चाहिँ खुसी नै लागेछ।
0: भारतमा डेटा सेन्टर परियोजना विरूद्ध स्थानीयवासीको प्रदर्शन, पानी, बिजुली र वातावरणमा असर पार्ने चिन्ता।
1: र एसियाली आईटीएफ टेकान्दोमा शेखर थापालाई काँस्य पदक।
3: सुन त, मेरो कपडा प्याकिङ गरिदेऊ त, श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
4: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउज र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1 लाखसम्मको छुटको व्यवस्था पनि छ।
3: ओहो, यस्तो सुविधा रहेछ। ल, अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छौ।
5: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
6: फोन 0556493333, 4935555।
7: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना।
8: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रम तर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ 5 ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन, कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान, अस्ट्रेलिया तथा युएईद्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए, बीसीए, बीई कम्प्युटर र बीई सिभिल कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीहरूले तुरन्त सम्पर्क गर्नुहोला।
7: सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ।
8: फोन नम्बर 0825656601, 98578935990, 98578135684। 3 वर्षे डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला।
0: नेपाल दर्पणमा अब खबरको सिलसिला। प्रधानमन्त्री बालेन्द्र शाहसँग नेपालका लागि भारतका राजदूत नवीन श्रीवास्तव र चिनिया राजदूत झाङ माओमिङले छुट्टाछुट्टै शिष्टाचार भेटवार्ता गर्नुभएको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय सिंहदरबारमा आज पहिले भारतीय राजदूत नवीन श्रीवास्तव र त्यसपछि चिनिया राजदूत झाङ माओमिङले शिष्टाचार भेटवार्ता गर्नुभएको हो। विदेशी राजदूतहरूसँग व्यक्तिगत भेटवार्ता नगर्ने पूर्व अडानबाट पछि हट्दै प्रधानमन्त्री शाहले सरकार बनेको 4 महिनापछि राजदूतहरूसँग एक्ला एक्लै भेटवार्ता गर्नुभएको हो। प्रधानमन्त्री कार्यालयका अनुसार भेटवार्ता क्रममा दुवै देशका राजदूतहरूसँग द्विपक्षीय मित्रता, पारस्परिक हित, विकास साझेदारी तथा सहकार्यका विविध विषयमा छलफल भएको छ। भेटमा भारतीय राजदूत श्रीवास्तवले प्रधानमन्त्री शाहलाई शुभकामना व्यक्त गर्दै दुई देशबीचको आपसी सम्बन्ध र सहकार्यलाई थप सुदृढ बनाउने प्रतिबद्धता जनाउनु भएको छ। यस्तै प्रधानमन्त्री शाहले पनि भारतसँगको ऐतिहासिक सम्बन्धलाई अझ प्रगाढ बनाउँदै साझा हितका क्षेत्रमा मिलेर काम गर्नुपर्ने विषयमा जोड़ दिनुभएको। यस्तै चिनिया राजदूत चाङ माओमिङसँगको भेटमा पनि प्रधानमन्त्री शाहले चीनसँगको ऐतिहासिक सम्बन्धलाई अझ प्रगाढ बनाउँदै साझा हितका क्षेत्रमा मिलेर काम गर्नुपर्ने विषयमा जोड़ दिनुभएको छ। राजदूत माओमिङले पनि प्रधानमन्त्री शाहलाई शुभकामना व्यक्त गर्दै दुई देशबीचको आपसी सम्बन्ध र सहकार्यलाई थप सुदृढ बनाउने प्रतिबद्धता जनाउनु भएको प्रधानमन्त्री कार्यालयले जनाएको छ। शाहले 2 हप्ता अघि नै उहाँहरूलाई भेट्ने योजना बनाए पनि सुनसरी र अरू जिल्लामा भएका हिंसात्मक घटनाका कारण भेटघाट पछि धकिएको हो। छिमेकी देशका राजदूतहरूसँग एकै दिन भेट्ने निर्णयले नेपालका लागि दुवै देशको समान महत्व रहेको सन्देश दिन खोजिएको देखिन्छ।
1: नेपाली कांग्रेसले प्रधानमन्त्रीलाई सीमा सम्बन्धी विवादित अभिव्यक्ति सच्याउन र संसदमा आएर स्पष्ट पार्न माग गरेको छ। प्रतिनिधि सभाको आजको बैठकमा बोल्दै कांग्रेस सांसद रेणुका काउसाले प्रतिपक्षले उठाएका प्रश्नहरूलाई घेराबन्दी वा असहयोगको रूपमा नलिन प्रधानमन्त्रीलाई आग्रह गर्नुभयो। सत्तापक्षका सांसदहरूले समेत खबरदारी गर्दा प्रधानमन्त्रीले सामाजिक सञ्जालमा एक्लो महसुस भयो भनी लेखेको प्रसंग उल्लेख गर्दै सांसद काउचाले देशको हितमा चाल्ने हरेक सही कदममा प्रतिपक्ष साथमै रहेको बताउनुभयो। डर र संकोच नमानी संसदमा आएर सीमा बारेका अभिव्यक्ति सच्याउन र गल्ती स्वीकार गरी लोकतान्त्रिक संस्कार देखाउन सांसद काउचाको सुझाव छ। यसैबीच प्रतिनिधि सभामा तीनवटा विधेयक पेश भएका छन्। आजको बैठकमा अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्देले कर्मचारी संचय कोष 10 संशोधन विधेयक 2083, कानून न्याय तथा संसदीय मामिला मन्त्री सुविता गौतमले मेलमिलाप सम्बन्धी 2 संशोधन विधेयक 2083 र युवा श्रम तथा रोजगार मन्त्री रामजी यादवले बाल श्रम निषेध तथा नियमित गर्ने विधेयक 2083 प्रस्तुत गर्नुभएको हो।
0: स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले धनुषाको ढल्कीबरमा प्रस्तावित ट्रमा सेन्टर निर्माणको योजना यथावत रहेको स्पष्ट पार्नुभएको छ। प्रतिनिधि सभाको बैठकमा उठेका प्रश्नको जवाफ दिँदै मन्त्री मेहताले ढल्कीबरमा प्रस्तावित ट्रमा सेन्टरलाई अन्यत्र सारण नखोजेको स्पष्टीकरण दिनुभएको हो। उहाँका अनुसार ढल्कीबरमा तत्काल ट्रमा सेन्टर स्थापन गर्न आवश्यक पूर्वाधार नरहेको कारण लाहानमा रहेको प्रादेशिक अस्पतालमा छुट्टै ट्रमा सेन्टर सञ्चालन गर्ने काम पनि अघि बढ़ेको छ। ढल्कीबरमा प्रस्तावित ट्रमा सेन्टर अन्यत्र सार्न खोजेको भन्दै सरकारको विरोध हुँदै आएको छ। यही विषयमा आज स्थानीय बासिन्दाले पूर्व पश्चिम राजमार्ग आधा घण्टा अवरूद्ध गरेका छन्। मिथिला नगरपालिकाका मेयर महेन्द्र महतोको अगुवाईमा स्थानीय बासिन्दाले राजमार्ग अवरूद्ध गर्दै ट्रमा सेन्टर ढल्केबरमा नै निर्माण हुनुपर्ने दवाब दिएका हुन्।
1: अर्थमन्त्री स्वर्णिम वाग्लेले नेपालमा ढुक्क भएर लगानी गर्न बहुराष्ट्रिय कम्पनीका लगानीकर्तालाई आग्रह गर्नुभएको छ। अर्थ मन्त्रालयमा बहुराष्ट्रिय कम्पनीका लगानीकर्ताहरूसँगको छलफलमा अर्थमन्त्री वाग्लेले नेपालमा वैध रूपमा गरिएको लगानी, सिर्जना गरिएको सम्पत्ति र आर्जन गरिएको नाफाको सुरक्षा गर्नु सरकारको प्रमुख दायित्व रहेको बताउँदै ढुक्क भएर लगानी विस्तार गर्न आग्रह गर्नुभएको हो। उद्यमीले आफ्नो सम्पत्ति सुरक्षित छ, नियम स्थिर छन्, कर प्रणाली पूर्वानुयोग्य छन् र राज्य आफ्नो साझेदारका रूपमा उभिएको छ भन्ने विश्वास गर्न सक्नुपर्ने भन्दै अर्थमन्त्री वाग्लेले अहिले त्यो वातावरण बनेको दावी गर्नुभयो। छलफलमा उठेका हरेक विषयको कार्यान्वयनका लागि सम्बन्धित मन्त्रालयसँग समयबद्ध समन्वय हुने र अर्थ मन्त्रालयले यसका लागि रिस्पोन्स डेस्क मार्फत निरन्तर अनुगमन गर्ने भन्दै वहाँले यो संवाद एक पटकको कार्यक्रम मात्र नभई समस्या समाधान नभएसम्म यो श्रृंखला निरन्तर चल्ने दावी गर्नुभयो। अर्थमन्त्री वाग्लेले देशको आर्थिक रूपान्तरणका लागि सरकार र निजी क्षेत्र बीचको बलियो साझेदारी हुनुपर्ने भन्दै निजी क्षेत्रको सफलता नै नेपालको आर्थिक समृद्धिको मुख्य आधार रहेको उल्लेख गर्नुभयो। छलफलका क्रममा व्यवसायीहरूले कर प्रशासन, जग्गा प्राप्ति, ऊर्जा र कानूनमा रहेका व्यावहारिक जटिलताबारे आफ्ना अनुभव र सुझाव राखेका थिए।
0: तीन हप्ता अघि शुरू भएको खाना पकाउने ग्यास अभावका कारण आज पनि डिपोहरूमा लामो लाइन कायमै छ। एलपी ग्यासको आयात नियमित भए पनि आन्तरिक व्यवस्थापनको कमजोरीका कारण बजारमा ग्यासको अभाव कायमै देखिएको हो। सरकारी निकाय र उद्योगीहरूले उपभोक्तालाई अनावश्यक संचिति गरेको आरोप लगाए पनि एउटा मात्र सिलिण्डर हुने घरायसी उपभोक्ता र विद्यार्थी सबैभन्दा धेरै मारमा परेका छन्। बजारमा 1,44,00,000 भन्दा बढ़ी सिलिण्डर रहेको र नयाँ सिलिण्डर थप्ने नीति स्पष्ट नहुँदा पनि समस्या थपिएको विक्रेताहरू बताउँछन्। यसैगरी ग्यास पाइपलाइन र कम्तीमा 25,000 टन क्षमताको भण्डारण गृह नबनाएसम्म यस्तो अभाव निरन्तर रहने जानकारहरूको भनाइ छ। ग्यासको आपूर्ति सहज बनाउन निगमले अहिले नयाँ सिलिण्डर बिक्रीमा रोक लगाउँदै उद्योगीहरूसँग दीर्घकालीन समाधानका लागि छलफल अघि बढ़ाएको छ।
1: दोलखाको यालुङ्ग्री हिमालमा हिमपहिरोमा परेर हराएका 5 आरोही तथा गाइडको शव झण्डै 9 महिनापछि संकलन गरिएको छ। गएको कार्तिकमा 6,332 मिटर अग्लो डोलमा खाङ हिमाल आरोहणको पूर्वाभ्यासका क्रममा यालुङ्ग्री पुगेका उनीहरू हिमपहिरोमा परि बेपत्ता भएका थिए। हिउँ पग्लिएपछि सतहमा देखिएका शवहरू बिहान हेलिकप्टर मार्फत उद्धार गरेको जिल्ला प्रहरी कार्यालय दोलखाका प्रमुख एवं प्रहरी नायब उपरीक्षक डीएसपी मनोज कुमार लामाले जानकारी दिनुभयो। उहाँका अनुसार 1 नेपाली र 3 विदेशीको शव काठमाडौँ ल्याइएको छ भने दोलखाको गौरीशंकर गाउँपालिका 9 पदम तामाङको शव सरीकोट अस्पतालमै पोस्टमार्टम गरिनेछ। 2 नेपाली मध्ये दोलखाका तामाङ र सोलखुम्बुको माप्य दूधकुण्ड गाउँपालिका 5 मेयर कार्कीको शव भेटिएको हो। अरू 3 जर्मन, इटाली तथा क्यानाडाका नागरिक हुन्। डीएसपी लामाका अनुसार शवहरू पहिचान गर्न सकिने अवस्थामा रहेका छन्। पुनः हिम पात भए शव हराउने जोखिमलाई मध्यनजर गर्दै चुनौतीपूर्ण रूपमा शव संकलन गरिएको प्रहरीले जनाएको छ। हिम पहिरोमा सातजना परेकोमा घटना लगत्तै इटाली र फ्रान्सका दुईजनाको शव भेटिए पनि पाँचजना बेपत्ता थिए। बाँकी पाँचवटा सबै शव प्राप्त भएसँगै गएको कार्तिकमा भएको विपदमा ज्यान गुमाउने सबैको शव भेटिएको प्रहरीले जनाएको छ। त्यसबेला पन्ध्रजना हिमपहिरोमा परेकामा आठजनाको जीवितै उद्धार भएको थियो। आज संकलन गरिएका शवहरू अब प्रशासनिक प्रक्रिया पूरा गरेर परिवारलाई जिम्मा लगाइनेछ।
0: सीधा कुरा प्रष्ट विचार यो हो उज्यालो रेडियो नेटवर्क नेपाल दर्पणमा भ्रिकुटी मण्डपको सार्वजनिक पुस्तकालय खुलेपछि पाठकले व्यक्त गरेको खुशीका कुरासँगै खबरको सिलसिला बाँकी नै छ। सुन्दै गर्नुहोला।
9: एनबीएल सर्वसुलभ आवास कर्जा
10: अब बन्छ तपाईँको सपनाको घर, किनकि हामीसँग छ सर्वाधिक न्यून ब्याज दर।
9: आधार दरमा मात्र 0.5% प्रिमियम थप।
10: विशेषताहरू रु 2 करोड़सम्मको कर्जा सुविधा।
9: घर तथा अपार्टमेन्ट खरिद, घर निर्माण तथा मरमत सम्हार गर्न
10: 25 वर्षसम्मको लचिलो कर्जा अवधि।
9: न्यून सेवा शुल्क, न्यून ब्याज दर।
10: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह।
9: थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 सम्पर्क गर्नुहोस्।
10: शर्तहरू लागू हुनेछन्।
11: समय समय अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
12: बेटर अप्लायन्सेसका एसी, कुलर, फ्रिज, कुकर, इन्डक्सन, एयर फ्रायर लगायत अन्य घरेलु सामानहरू घर ल्याएर त हेर्नुहोस्, तपाईँ पनि भन्नुहुनेछ मलाई त बेटरको बानी लागिसकेको छ। बेटर अप्लायन्सेस, बेटरको बानी लाग्छ।
0: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ। यतिन्जेल हामीले प्रधानमन्त्री शाहसँग भारत र चीनका राजदूतको छुट्टा छुट्टै भेटवार्ता, द्विपक्षीय मित्रता, पारस्परिक हित, विकास साझेदारी लगायतका विषयमा छलफल, 20 बहुराष्ट्रिय कम्पनीका प्रतिनिधि र अर्थमन्त्री बीच छलफल, लगानी र आर्जन गरेको मुनाफाको सुरक्षा गर्न सरकार पूर्ण जिम्मेवार रहेको प्रतिबद्धता, दोलखाको यालुङरी हिमालमा हराएका पाँचजनाको शव 9 महिनापछि उद्धार, प्रशासनिक प्रक्रिया पूरा गरेर परिवारलाई जिम्मा लगाउने, 3 हप्ता अघि शुरू भएको खाना पकाउने, ग्यास अभावका कारण आज पनि डिपोहरूमा लामो लाइन कायमै लगायतका खबर प्रस्तुत गर्यौं।
1: नेपाल दर्पणमा अब बाँकी खबर। काठमाडौँ उपत्यका सार्वजनिक पुस्तकालयमा 4 महिनाको लामो र सुनसान पर्खाईपछि आजदेखि फेरि पाठकहरूको चहल पहल शुरू भएको छ। भ्रिकुटी मण्डपमा रहेको पुस्तकालयको ताला खुलीसँगै विद्यार्थी, अनुसन्धानकर्ता र पुस्तक प्रेमीहरू अध्ययनका लागि पुस्तकालय पुग्न थालेका छन्। काठमाडौँ उपत्यका सार्वजनिक पुस्तकालय समाज र समाज कल्याण परिषद बीच वर्षौंदेखि चल्दै आएको 2.85 करोड़ रूपियाँ भाडा बक्यौताको विवादका कारण गएको चैत्र 30 गतेदेखि पुस्तकालयमा तालाबन्दी गरेकोमा महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री सीता वादीको निर्णयपछि यही साउन 20 गते ताला खोलिएको थियो। ताला खोलेपछि सरसफाईको काम सकेर आजदेखि औपचारिक रूपमा पाठकका लागि ढोका खुल्ला गरिएको हो। 2060 सालमा स्थापना भएको पुस्तकालयमा अहिले 50,000 भन्दा बढ़ी पुस्तकहरू छन् भने झण्डै 5,000 वार्षिक सदस्य रहेका छन्। आज पुस्तकालयमा

0: बेला बेलामा आइरहनु छु भने त मेरो यहाँ अफिस पनि नजिकै छ होइन, यस्तो हुनु चाहिँ भएन। यो पुस्तकालय जस्तो एकदम साह्रै संवेदनशील कुरा हो क्या आजको युगमा होइन, यसलाई चाहिँ भन्नु छ भने अलिकति सुचारू गर्नु पर्यो, यसलाई अपडेट गर्नु पर्यो होइन, डिजिटलाइज गर्नु पर्यो कतिपय कुराहरू। यहाँ कतिपय मैले यहाँ देखेँ किताबहरू पनि त्यति व्यवस्थित रूपमा छैन यहाँ अघि, अलिकति हेरचाह पनि राम्रोसँग नपुग्या हो जस्तो पनि लागेको छ क्या मलाई, किताबहरू ड्यामेज भएर गइरहेको छ गरेको छ अघि, सरकारले अझै ध्यान दिनुपर्छ सर यसमा चाहिँ।
1: तीस गतेसम्म चाहिँ खुलिहाल्यो, कारणवश यहाँ बन्द भयो। विद्यार्थीहरूलाई यसले चाहिँ धेरै असर पुगेको छ, धेरै विद्यार्थीहरू पढ्न आउनुहुन्थ्यो, अब चाहिँ निरन्तर होस् भन्ने चाहना हो हाम्रो।
2: म सुशान्त प्रियाङ काठमाडौँबाटै हो, यो चैत 30 गतदेखि बन्द भएको थियो, म त्यही दिन नै बुक लिएर यहाँबाट गएको थिएँ, त्यस पछाडि बेलुका मैले समाचार हेर्दाखेरि बन्द भएको मैले थाहा पाएँ। अब यो चाहिँ रेगुलर आउने हो, म यहाँ रेगुलर आएर बुक लैजाने पढ्ने हो, यो बन्द हुँदाखेरि हाम्रो एकदमै गाह्रै भयो नि होइन, किनभने सबै किताबहरू अब हामी विद्यार्थीहरूले त किन्न सकिँदैन, हामीले त लाइब्रेरी चाहिन्छ पढ्नको लागि पनि, त्यस कारणले गर्दाखेरि यो बन्द भएर चाहिँ यो एकदमै गाह्रै परेको थियो। अब अहिले पनि यो यसको सञ्चालन मोडल यता अलिक क्लियर भइसकिरहन्छ, अनि त्यस पछाडि यहाँ आन्दोलनै गरेर नेभी सङ्घ अनि अर्को लेखक विमल आचार्यले यो गर्नुभयो, त्यस पछाडि अहिले यो खुल्यो, अहिले खुल्दा चाहिँ खुसी नै लागेको छ। अब यो एउटा सञ्चालन मोडल फिक्स गरेर यसको जुन भाँडा विवाद छ यो समाधान गरेर चाहिँ यो अब खोलिरहनुपर्छ र यसलाई अझै व्यवस्थित बनाउनुपर्छ जस्तो मलाई लाग्छ।
3: राष्ट्रिय गौरवका आयोजनाको निर्माण अहिले गतिमा अघि बढ़ेमा सम्पन्न हुन अझै कम्तीमा 10 वर्ष लाग्ने देखिएको छ। पूर्वाधार विकास समिति अन्तर्गत राष्ट्रिय गौरवका आयोजना अध्ययन उपसमितिले तयार पारेको प्रतिवेदनले यस्तो निष्कर्ष निकालेको हो। शुरू भएको 15 वर्ष पुग्दा पनि 15 वटा आयोजनाको औसत प्रगति 55% मात्रै छ, तीमध्ये केहीको प्रगति 70% पुग्दा केहीको भने 20% सीमित छ। उपसमितिका संयोजक श्रीराम नेउपानेका अनुसार 17 वटा आयोजना मध्ये माथिल्लो तामाकोशी जलविद्युत निर्माण सम्पन्न भइसकेको छ भने पश्चिम अझै शुरू हुन सकेको छैन। उपसमितिले ढिलाइ हुनुका मुख्य कारणहरूमा जग्गा प्राप्ति, मुआवजा विवाद, वन तथा वातावरण ऐनको झन्झटिलो प्रक्रिया, बजेटको अनिश्चितता, निर्माण व्यवसाय र ठेक्का व्यवस्थापनलाई मुख्य अवरोधका रूपमा उल्याएको छ। कुल भूभागको 46% वन भए पनि जीडीपीमा योगदान 3.5% मात्रै रहेको भन्दै संयोजक नेउपानेले विकासका बाधक कानूनहरू खुकुलो पार्न सनसेट ऐन ल्याएर विकास दशक घोषणा गर्न सुझाव दिनुभयो। आवश्यक कानूनी र प्रशासनिक सुधार गरेमा भने बाँकी काम 3-5 वर्षभित्रै सम्पन्न गर्न सकिने प्रतिवेदनको निष्कर्ष छ।
4: समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले अहिलेसम्म झण्डै 4,000 बचतकर्ताको रकम फिर्ता गरेको छ। समितिका अध्यक्ष डेली राज आचार्यका अनुसार पूर्ण आंशिक तथा बचत मिलान मार्फत ती बचतकर्ताको रकम फिर्ता गरिएको हो। अहिले समितिसँग 76,000 बचतकर्ताको झण्डै 46 अर्ब रूपियाँ फिर्ता गर्नुपर्ने दायित्व छ। साना बचतकर्तालाई प्राथमिकता दिने नीति अनुसार पहिलो चरणमा 10,000 रूपियाँ वा सोभन्दा कम बचत भएका व्यक्ति, ज्येष्ठ नागरिक, एकल महिला, अपाङ्गता भएका व्यक्ति र जटिल रोगीहरूलाई रकम फिर्ता भइरहेको छ। अहिलेसम्म विभिन्न सहकारीबाट 42 करोड़ रूपियाँ संकलन भइसकेको छ, जसमध्ये कान्तिपुर सहकारीबाट मात्रै 12 करोड़ रूपियाँ जम्मा भएको छ। झण्डै 1 करोड़देखि 12 करोड़सम्म जम्मा भएका सहकारीहरूलाई समेटेर दशैं अघि नै रकम वितरण गर्ने समितिको योजना छ। रकम जुटाउन ऋणीको सम्पत्ति लिलामी प्रक्रिया पनि अघि बढ़ाइएको छ।
3: शेयर बजार लगातार तेस्रो कारोबार दिन घटेको छ। हप्ताको पहिलो कारोबार दिन शेयर बजार परिसूचक निफ्टी आज 9.02 अंकले घटेर 2641.06 बिन्दुमा झरेको छ। आज जलविद्युत उत्पादन तथा प्रशोधन, माइक्रो फाइनान्स र निर्जीवन बीमा बाहेक सबै समूहको उपसूचक घटेको छ। आज 179 कम्पनीको शेयर घटेकामा 82 बढ़ेको छ, यस्तै 15 कम्पनीको शेयर भने घटबढ़ भएको छैन। आज निफ्टीसँगै कारोबार रकम पनि घटेको छ। गएको शुक्रबार 3.77 अर्ब कारोबार भएकोमा आज 352 कम्पनीका 1.09 करोड़ कित्ता शेयर 3.67 अर्ब रूपियाँमा किनबेच भएको छ।
4: संघीय संसदको विकास आर्थिक मामिला तथा सुशासन समितिले राष्ट्रिय सदाचार नीति 2083 को प्रभावकारी कार्यान्वयनका लागि तत्काल सदाचार ऐनको विधेयक ल्याउन सरकारलाई निर्देशन दिएको छ। समितिको आज बसेको बैठकमा सभापति कृष्ण प्रसाद पौडेलले चालू अधिवेशनमै विधेयक संसदमा पेश गर्न सरकारको ध्यानाकर्षण गराउनु भएको हो। देशमा राजनीतिक स्थायित्व कायम गर्दै नागरिकको जीवनस्तर सुधार्नुपर्नेमा सरकारका गतिविधिहरू संविधान, लोकतान्त्रिक मूल्य मान्यता र विधिको शासन प्रतिकूल देखिएको भन्दै सभापति पौडेलले असन्तुष्टि व्यक्त गर्नुभयो। प्रधानमन्त्री र मन्त्रीहरूलाई मर्यादित एवं सुसंस्कृत समाज निर्माणमा जिम्मेवार बन्न सचेत गराउँदै समितिले सदाचार नीतिको महत्वमा जोड़ दिएको छ। साथै समितिले राष्ट्रिय सदाचार नीति जारी गरेकोमा सरकारलाई धन्यवाद दिँदै सबै सरकारी निकायमा तत्काल फोकल पोइन्ट तोक्न, आचार संहिता लागू गर्न र विद्यालयको पाठ्यक्रममा सदा

0: संस्कार शिक्षा समावेश गर्न समेत नेपाल सरकारलाई निर्देशन दिएको छ।
1: नेपाली कांग्रेसका नेता प्रकाश मानसिंहले पार्टीको आउँदो 15 महाधिवेशनलाई एकताको महाधिवेशनका रूपमा सम्पन्न गर्नुपर्ने प्रस्ताव अघि सार्नु भएको छ। काठमाडौँमा नेपाली कांग्रेस सिन्धुपाल्चोक काठमाडौँ सम्पर्क समितिले आयोजना गरेको कार्यक्रममा बोल्दै उहाँले यस्तो धारणा राख्नु भएको हो। नेता सिंहले पार्टीभित्र विद्यमान विशेष महाधिवेशन र नियमित महाधिवेशन पक्षधरबीच समन्वय हुनुपर्नेमा जोड़ दिनुभयो। उहाँले पार्टीलाई भावनात्मक र सांगठनिक रूपमा एकताबद्ध बनाउनका लागि 14 महाधिवेशनबाट निर्वाचित केन्द्रीय समिति र विशेष महाधिवेशनको माग गर्ने पक्षलाई उचित ढंगले समायोजन गरी अघि बढ़नुपर्ने तर्क गर्नुभयो। तर त्यही कार्यक्रममा कांग्रेसका अर्का नेता कृष्ण प्रसाद सिटौलाले भने निर्वाचन आयोगले पार्टीमाथि गरेको निर्णय कानून सम्मत नभएको जिकिर गर्दै सर्वोच्च अदालतबाट न्याय पाउने दावी गर्नुभएको छ। निर्वाचन आयोगको निर्णय बदर भई शेरबहादुर देउवा नेतृत्वको 14 महाधिवेशनबाट निर्वाचित कार्य समिति पुनः सक्रिय हुने उहाँको जिकिर छ। नेपाल दर्पणमा खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
2: बाढी र डुबानबाट बच्न के गर्ने?
3: नजिकै बाढीको जोखिम कहाँ कहाँ छ थाहा पाइराख्ने। खोलामा धमिलो पानी देखिनु र नदीका मुहानतिर धेरै पानी पर्नु बाढीका पूर्व संकेत हुन्।
2: यस्ता पूर्व संकेत देखिने बित्तिकै सचेत बनौ।
3: बस्तीभित्र निश्चित ठाउँ खुला राखौ र आपतकालमा त्यसको प्रयोग गर्न सबैलाई जानकारी गराउ।
2: आपतकालीन अवस्थामा बस्ने सुरक्षित ठाउँ र जाने बाटोको योजना बनाएर परिवार र छिमेकीसित छलफल गरौ।
3: आपतकालीन अवस्थामा चाहिने सामग्रीहरू जोरजाम पहिल्यै गरौं।
2: सार्वजनिक हितका लागि उज्यालोको अनुरोध।

0: नेपालको एकमात्र डीटीएच सेवा डिस होम
1: डिस होम खुशीको कनेक्शन।
2: कपाल झर्ने वा पातलिने समस्याले चिन्तित हुनुहुन्छ?
3: डर्मानेंट हेयर ट्रांसप्लांट स्किन केयर एस्थेटिक डेंटल क्लिनिक एंड इम्प्लांट सेंटर में उपलब्ध छ अत्याधुनिक हेयर ट्रांसप्लांट सेवा। अनुभवी विशेषज्ञ आधुनिक प्रविधि र व्यक्तिगत परामर्श सहित तपाईको आवश्यकता अनुसार गुणस्तरीय उपचार प्रदान गरिन्छ।
2: थप जानकारी तथा परामर्शका लागि आजै 9865424296 नम्बरमा व्हाट्सएप वा फोन गर्नुहोस्।
3: डर्मानेंट नेपाल हेयर ट्रांसप्लांट स्किन एंड एस्थेटिक डेंटल क्लिनिक एंड इम्प्लांट सेंटर पाटन हॉस्पिटल रोड लगनखेल। संपर्क 01-545-46-66।
4: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशन उज्यालो अनलाइन तथा उज्यालोको युट्यूब र फेसबुकमा प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईंलाई फेरि स्वागत छ।
5: अब बाँकी खबर। अहिले रामेछाप डोटी लगायतका जिल्लाका केही ठाउँमा मध्यम र देशका अरू केही ठाउँमा सामान्य पानी परिरहेको छ। भैरातीदेखि देशका धेरै ठाउँमा पानी परेकोमा अहिले कम भएको हो। पछिल्लो 12 घण्टामा कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाड़ी तथा हिमाली भेग बाहेक देशका सबैजसो ठाउँमा पानी परेको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार आज राति तराई भूभागका केही ठाउँमा मुसलधारे पानी पर्ने सम्भावना रहेको छ। महाशाखाका अनुसार आज राति कोशी बागमती र गण्डकी प्रदेशका हिमाली र पहाड़ी भूभागको केही ठाउँ कर्णाली प्रदेशको हिमाली र पहाड़ी भूभागका साथै लुम्बिनी र सुदूरपश्चिम प्रदेशको पहाड़ी र तराई भूभागका थोरै ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको छ। यस्तै हिमाली भूभागका केही ठाउँमा मेघगर्जन चट्याङसहित मध्यमसम्मको पानी पर्ने सम्भावना रहेको छ। यस्तै भोलि बिहान पनि कर्णाली लुम्बिनी र सुदूरपश्चिम प्रदेशको पहाड़ी र तराई भूभागका केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
4: आज साउन महिनाको अन्तिम सोमबार पशुपतिनाथ लगायत काठमाडौँ उपत्यका र देशभर भएका शिवालयहरूमा बिहानदेखि भक्तजनको भीड़ लागेको छ। बिहान झमझम पानी परे पनि भक्तजन लामबद्ध भएर मन्दिरमा पुगेका थिए। दिउँसो पनि मन्दिरमा उत्तिकै भीड़ लागिरहेको छ। बिहान 3 बजेदेखि खुलेको पशुपतिनाथ मन्दिरका चारैवटा ढोका अहिले बेलुका आरतीपछि राति 8 बजेसम्म खुल्ला रहनेछन्। आज पशुपतिनाथ दर्शन व्यवस्थापनलाई थप प्रभावकारी, सुरक्षित र व्यवस्थित बनाउन कोषका सबै पदाधिकारी तथा कर्मचारीहरू खटिएका छन्। काठमाडौँ उपत्यकाका प्रसिद्ध शिवालयको कर्णेश्वर, नागेश्वर, डोलेश्वर र बसन्तपुर दरबार क्षेत्रको सानो पशुपतिनाथ भनेर चिनिने मक्खन महादेव लगायत ठूला साना सबै शिव मन्दिरहरूमा बिहानदेखि भक्तजनको भीड़ लागेको छ। यस्तै काठमाडौँ उपत्यका बाहिर देशभर रहेका विभिन्न शिवालयहरूमा पनि आज भक्तजन
5: समृद्धिको आधार पूर्ण समावेशी संचार नाराका साथ तेस्रो अन्तर्राष्ट्रिय मातृभाषा पत्रकारिता सम्मेलन काठमाडौँमा शुरू भएको छ। नेपाल आदिवासी जनजाति पत्रकार महासंघ फोनिजको आयोजना तथा नेवा पत्रकार राष्ट्रिय दबुको संयोजनमा आयोजित त्रिदेशीय सम्मेलनको कानून, न्याय तथा संसदीय मामिला मन्त्री सोभिता गौतमले उद्घाटन गर्नुभयो। सम्मेलनमा विभिन्न राजनैतिक दलका संघीय सांसद, आदिवासी जनजातिसँग सम्बन्धित सहकारी तथा सरकारी तथा गैर सरकारी संस्थाका प्रतिनिधि, नेपाल पत्रकार महासंघ तथा सार्क जर्नालिस्ट फोरमका प्रतिनिधि सहित स्वदेशका 300 तथा भारत बंगलादेश लगायत देशका 35 पत्रकार सहभागी छन्।
4: काठमाडौँको गुहेश्वरी फाँटमा रहेको गुहेश्वरी ढल प्रशोधन केन्द्रले दैनिक 3,24,00,000 लिटर फोहोर पानी प्रशोधन गरिरहेको छ। केन्द्रका प्रमुख रामकुमार श्रेष्ठका अनुसार काठमाडौँ उपत्यकाका विभिन्न ठाउँमा ढल प्रशोधन केन्द्र निर्माण थालिएको छ। सल्लाघारी, कोटको धोबीघाट, गोकर्ण र हनुमान घाटमा प्रशोधन केन्द्र निर्माण भइरहेको छ। काठमाडौँ उपत्यकाका नदी तथा वातावरणलाई स्वच्छ राख्न अझ धेरै ढल प्रशोधन केन्द्र निर्माण गर्न आवश्यक रहेको उहाँले बताउनुभयो। प्रशोधन केन्द्रको क्षमता प्रभावकारी रूपमा उपयोग गर्न फोहोर पानी र वर्षाको पानीका लागि छुट्टा छुट्टै पाइप प्रणाली आवश्यक पर्ने बताउँदै प्रमुख श्रेष्ठले त्यसका लागि पालिकासँग समन्वय गरिरहेको उल्लेख गर्नुभयो। बालुवा, इट्टा, मरेका जनावर लगायत फोहोर प्रशोधन गर्न कठिन हुने गरेको छ। ढलको फोहोर र वर्षाको पानी एउटै प्रणालीबाट प्रशोधन केन्द्रमा प्रवाह हुँदा समस्या थपिएको छ।
5: नेपाल दर्पणमा अब विदेशका खबर। कृत्रिम बुद्धिमत्ता एआई को विश्वव्यापी केन्द्र बन्ने भारतको महत्वाकांक्षालाई स्थानीय स्तरमा विरोधको सामना गर्नुपरेको छ। महाराष्ट्रको थाने र आन्ध्र प्रदेशको विशाखापट्टनममा गुगल र अमेजनका विशाल डेटा सेन्टर निर्माणका विरूद्ध स्थानीय बासिन्दा र वातावरण अभियन्ताहरूले विरोध गरेका हुन्। आवासीय क्षेत्रमा निर्माण भइरहेका यी डेटा सेन्टरहरूको स्थानीय जलस्रोत, विद्युत आपूर्ति र वातावरणमा अत्यधिक भार पार्ने प्रदर्शनकारीहरूको आरोप छ। विशाखापट्टनममा गुगल र अदानी समूहले 15 अर्ब अमेरिकी डलरको लगानीमा तथा थानेमा अमेजन वेब सर्भिसले ठूलो क्षेत्रफलमा डेटा सेन्टर विस्तार गर्दैछन्। यद्यपि प्रविधि कम्पनीहरूले भने अत्याधुनिक एयर कुलिङ प्रविधिको प्रयोग गरिने र स्थानीय खानेपानी वा वातावरणमा हानि नपुर्याई कड़ा मापदण्ड पालना गर्ने दावी गरेका छन्। केन्द्रीय सरकारले सन् 2022 डेटा सेन्टरलाई पूर्वाधारको दर्जा दिँदै कर छूट र विभिन्न प्रोत्साहन मार्फत डिजिटल पूर्वाधारमा लगानी बढ़ाउन खोजिरहेका बेला यो विरोध शुरू भएको हो। डेटा सेन्टरको वातावरणीय प्रभावलाई लिएर यसअघि युरोप र उत्तर अमेरिकामा पनि प्रदर्शन भइसकेका छन्।
4: उत्तर कोरियाली राज्य समर्थित ह्याकरहरूले साइबर आक्रमणका लागि कृत्रिम बुद्धिमत्ता अर्थात एआईको प्रयोग गरिरहेको खुलासा भएको छ। दक्षिण कोरियाली साइबर सुरक्षा कम्पनी जेनिएन्सको प्रतिवेदन उद्धृत गर्दै समाचार संस्था अल जजिराले जनाए अनुसार उत्तर कोरियाली गुप्तचर निकायसँग जोड़िएको किम सुकी नामक ह्याकिङ समूहले सन् 2026 एआईद्वारा तयार पारिएका उच्च गुणस्तरीय कागजातहरू मार्फत स्पियर फिसिङ आक्रमण तीव्र पारेका छन्। ह्याकरहरूले विशेष गरी विभिन्न देशका सैन्य कूटनीति र शैक्षिक क्षेत्रलाई निशाना बनाएका छन्। सुरक्षा निकायको नजरबाट बस्न यो समूहले ओल्लामा र जीपीटी फोर अल जस्ता खुल्ला स्रोतका एआई उपकरणहरू इन्टरनेट जडान बिना नै सञ्चालन गर्ने गरेको अनुसन्धानले देखाएको छ। एआईको सहयोगमा छोटो समयमा नै विश्वासिला कागजातहरू तयार गर्न सकिने भएकाले यो प्रविधि उनीहरूको लागि शक्तिशाली हतियार बनेको छ। विज्ञहरूको अनुसार उत्तर कोरियाली प्रोग्रामरहरू आफ्ना प्रयासलाई अझ बढ़ी घातक बनाउन एआई प्रयोगमा पूर्ण रूपमा सक्षम बनेका छन्। यसैबीच बेलायती कम्पनी एलिप्टिकका अनुसार सन् 2025 पहिलो 9 महिनामा मात्र उत्तर कोरियाली ह्याकरहरूले 2 अर्ब अमेरिकी डलर भन्दा बढ़ीको क्रिप्टो करेन्सी चोरी गरेका थिए। एआईको यो अनियन्त्रित प्रयोगले विश्वव्यापी साइबर जोखिम थप बढ़ाएको छ।
5: नेपाल दर्पणमा अब खेल खबर। नेपालका शेखर थापाले 11 एसियाली आईटीएफ तेक्वान्दो च्याम्पियनशीपमा काँस्य जितेका छन्। मंगोलियाको उलान बटारमा भएको प्रतियोगितामा शेखरले ब्ल्याक बेल्ट थर्ड डान प्याटर्नमा काँस्य जितेका हुन्। नेपाल अन्तर्राष्ट्रिय तेक्वान्दो महासंघ आईटीएफका महासचिव गहम बहादुर थापाले शेखरसँगै मंगोलियाका दोर्जेल पालाम अयुर्जानन पनि तेस्रो भएका जानकारी दिनुभयो। उहाँका अनुसार मलेसियाका चीन लुङ काङली स्वर्ण र फिलिपिन्सका अमाइज क्रिस्टर लुले रजत पदक जितेका छन्। शेखरले स्पाइरिङतर्फ पुरूष 65-70 किलो तौल समूहमा पनि प्रतिस्पर्धा गरेका थिए। यो प्रतिस्पर्धामा उनले पदक जितेनन्। शेखर दक्षिण एसियाली आईटीएफ तेक्वान्दो च्याम्पियनशीपका पदक विजेता हुन्। उनले पहिलो संस्करणको प्याटर्न र दोस्रो संस्करणको स्पाइरिङमा रजत जितेका थिए। उनले तेस्रो इण्डो नेपाल आईटीएफ तेक्वान्दोको स्पाइरिङमा स्वर्ण जितेका थिए। तेस्रो जनरल स्विङ स्मृति राष्ट्रिय आईटीएफ तेक्वान्दो प्रतियोगिताको प्याटर्नमा शेखरले पहिलो स्थान हासिल गरेका थिए।
4: खेल खबरसँगै हामी नेपाल दर्पणको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य खबरका शीर्षक फेरि एकपटक।
5: प्रधानमन्त्री शाहसँग भारत र चीनका राजदूतको छुट्टा छुट्टै भेटवार्ता। द्विपक्षीय मित्रता पारस्परिक हित विकास साझेदारीका विषयमा छलफल।
4: दोलखाको यालुङ्गी हिमालमा हराएका 5 जनाको शव 9 महिनापछि उद्धार। प्रशासनिक प्रक्रिया पूरा गरेर परिवारलाई जिम्मा लगाउने।
5: काठमाडौँ उपत्यका सार्वजनिक पुस्तकालय 4 महिनापछि पाठकका लागि खुल्यो। पाठकहरू उत्साहित।
4: भारतमा डेटा सेन्टर परियोजना विरूद्ध स्थानीय बासिन्दाको प्रदर्शन। पानी बिजुली र वातावरणमा असर पार्ने चिन्ता।
5: र एसियाली आईटीएफ तेक्वान्दोमा शेखर थापालाई काँस्य पदक।
4: आजको नेपाल दर्पण सकिएको छ। प्राविधिक साथी संघर्ष विश्वसँगै हामी कृष्ण शर्मा र भोजेन्द्र बस्नेत पनि विदा हुन्छौं। शरीरलाई स्वस्थ राख्न प्रशस्त पानी पिउने गरौं। नमस्कार।

0: तपाईको आफ्नै रेडियो रेडियो मर्स्याङ्गी एफएम 95 मेगाहर्ज
1: घर बनाउने त भनियो ठेकेदार साहब, तर निर्माण सामग्री कहाँबाट ल्याउने हो? बजारमा धेरै हार्डवेयरहरू छन्, अलि गुणस्तरीय सामग्री पाइने विश्वासिलो हार्डवेयर चाहिँ कुन होला है?
2: अब धेरैजनाले खोज्ने गरेको त बेसीसार सातमा रहेको हिमालयन ब्रदर ग्रुपद्वारा सञ्चालित हार्डवेयर तथा कारखाना नै हो दिदी। फेरि त्यहाँ त विभिन्न निर्माण योजनाहरूको लागि चाहिने सामग्रीहरू पनि सुपथ मूल्यमा पाइन्छ नि, तपाईँ पनि त्यही जानुहोस् न।
3: हाम्रा सेवाहरू एमएस पाइप, फलाम, अल्मुनियम, स्टीलका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुका साथै ट्रस, ग्रिल, सटर, अल्मुनियम पार्टिसन र स्टील रेलिङका कार्यहरू दक्ष एवं अनुभवी कालीगरद्वारा प्रत्यक्ष निगरानीमा जडान गरिन्छ। गुणस्तरीय छड, सिमेन्ट, इटा, रंगरोगन लगायत भवन निर्माणका सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ।
1: हिमालयन ब्रदर ग्रुप प्राली बेसीसर नगरपालिका साथ युनिभर्सल चोक लमसुङ। थप जानकारीको लागि सम्पर्क 0665209773, मोबाइल 97463061।
4: तपाईँको सन्तुष्टि हाम्रो चाहना।
5: अमूल्य जीवनको हेरचाह गर्नु हाम्रो कर्तव्य हो। तपाईँको जीवन हेरचाहको साझेदार हामी बन्नेछौ। तपाईँको सहर सुन्दर बजारमा विशेषज्ञ सहित तपाईँकै सेवामा एचडीसीएस नमुना सामुदायिक अस्पताल सुन्दर बजार।
6: अस्पतालमा उपलब्ध विशेषज्ञ सेवाहरू: जनरल फिजिसियन सेवा, महिला रोग विशेषज्ञ सेवा, जनरल सर्जरी विशेषज्ञ सेवा, मृगौला रोग विशेषज्ञ सेवा, दन्त रोग सम्बन्धी विशेषज्ञ सेवा, मनोविमर्श सेवा र जटिल तथा सामान्य शल्यक्रिया सेवा।
5: निदानात्मक सेवा अन्तर्गत भिडियो एक्सरे, ल्याब परीक्षण, ईसीजी, डिजिटल एक्सरे र दम पत्ता लगाउने जाँच सेवा उपलब्ध छ।
6: साथमा 24 घण्टा आकस्मिक सेवा, अन्तरङ्ग तथा बहिरङ्ग सेवा, फार्मेसी सेवा, प्यालेटिभ केयर सेवा, समुदाय स्वास्थ्य सेवा, खोप सेवा, परिवार नियोजन सेवा र एम्बुलेन्स सेवा पनि उपलब्ध छ।
5: एचडीसीएस नमुना सामुदायिक अस्पताल सुन्दर बजार 6 लमजुङ। सम्पर्क फोन 0664021213, 4021224, मोबाइल 9841454448।
7: जय श्री राम, जय श्री राम।
8: होइन भाउजू, किन हो आज त एक बिहानै पूजा सक्नु भएछ त, टाढैको साइड गर्न लाग्नु भएको हो र?
7: ल बाबु, आज तपाईँको दाजुले मेरो लागि गहना किन्न लैजान्छु भन्नुभएको छ, त्यसैले चाँडै पूजा सकेको नि।
8: अनि गहना जस्तो कुरो जहाँ पायो त्यहाँ नकिन्नु नि, विश्वासिलो र भरपर्दो पसलमा गएर किन्नु पर्छ।
7: हो नि बाबु, त्यही भएर त हाम्रै बेसी सहरमा रहेको जय श्री राम सुनचाँदी पसलमै जान लागेको नि। पछि तपाईँको बिहे गर्नुपर्छ, नानीको पनि बिहे गर्नु छ, गहना त आकर्षक र भरपर्दो हुनु पर्यो नि, होइन र?
8: हो नि भाउजू।
9: हाम्रा सेवाहरू: कम्प्युटर तौलमा आधुनिक मेसिनद्वारा कटिङ गरिएका गरगहना पाइने,
10: आधुनिक एवं परम्परागत डिजाइनका गरगहना पाइने,
9: प्रत्येक गरगहनामा पसलको ग्यारेन्टी छाप लगाइने,
10: पुरानो गहनासँग नयाँ गहना साटफेर गरिने,
9: नाक कान छेडिने, राशि अनुसारका पत्थरहरूका साथै विभिन्न किसिमका माला क्रिस्टल पाइने।
10: प्रोपाइटर सुनिल विश्वकर्मा, जय श्री राम सुनचाँदी पसल, विश्वेश्वर नगरपालिका, वडा नम्बर 7, एभरेस्ट ब्याङ्क नजिकै लमजुङ।
6: सम्पर्क मोबाइल नम्बर 9846595074 र 9865054।
1: के तपाईँ निशुल्क जापानिज भाषा सिकेर उच्च शिक्षाको लागि जापान जान चाहनुहुन्छ?
11: यदि चाहनुहुन्छ भने लमजुङ एजुकेशन सेन्टर अब तपाईँको सेवामा समर्पित छ।
1: अब जापान ट्राई होइन स्योर गरौं।
11: लमजुङ एजुकेशन सेन्टरले ल्याएको छ निशुल्क जापानिज भाषा कक्षा तथा N5-N4 लेभलको विशेष तयारी कक्षा।
1: शून्य लागतमा जापान आवेदन गर्ने सुनौलो अवसर। अप्रिल, जुलाई, अक्टोबर र जनवरी इन्टेक खुल्ला रहेको छ।
11: अनुभवी प्रशिक्षक, भरपर्दो परामर्श र सफलताको सुरक्षित मार्गदर्शनका साथ आजै सम्पर्क गर्नुहोस्।
1: प्रबन्धक निर्देशक कर्ण गुरुङ। थप जानकारीका लागि लमजुङ एजुकेशन सेन्टर, बिचे सहर 8, नारायण स्थान चोक, नवील बैंक भएको भवन, शाखा कार्यालय सुन्दर बजार 6, मिलन चोक।
11: सम्पर्क नम्बर 0665902900, मोबाइल नम्बर 9856602900।

0: नमस्कार, रेडियो मर्संगी 95 मेगाहर्ज र इन्टरनेट अनलाइन रेडियो मर्संगी .org मा साँझ 6:35 बजेको मर्संगी समाचारमा म खुशीको स्वागत छ। प्रसारणको शुरूमा मुख्य समाचारको शीर्षकहरू।
1: मुख्य समाचारका प्रायोजक
2: आकर्षक डिजाइनमा सुनचाँदीका गरगहना बनाउन, खरिद बिक्री गर्न तथा राशि अनुसारका एवं अन्य पत्थरहरूका लागि जय बुद्ध ज्वेलरी बेसी सहर साथ लमजुङ, प्रोप्राइटर मणिलाल विश्वकर्मा।
0: ग्यास अभावप्रति सोभिको ध्यान आकर्षण, विद्यार्थीहरूलाई सहज आपूर्तिको माग, लमजुङमा एक वर्षमा 9 जनामा कुष्ठरोग देखियो, 14 वर्ष मुनिका 1 जना संक्रमित, विश्व र सुन्दर बजारमा सबैभन्दा धेरै 3-3 जना बिरामी, लमजुङ प्रहरीमा एक आर्थिक वर्षको अवधिमा 13 जबरजस्ती करारी सम्बन्धी घटना दर्ता, र राइनसको सर्वोदय सेवा आश्रम धर्मनाथ धाममा विशेष दर्शन प्रशिक्षण कार्यक्रम सम्पन्न।

0: अब समाचार विस्तारमा लमजुङको सदरमुकाम विस्तारमा देखिएको एलपी ग्यास अभाव प्रति मर्सेङ्गी बहुमुखी क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन सोभ्यूले जिल्ला प्रशासन कार्यालयको ध्यान आकर्षण गराएको छ। डेरा गरी अध्ययनरत विद्यार्थीहरू ग्यास नपाउँदा दैनिक जीवनसँगै अध्ययन र परीक्षाको तयारी प्रभावित भएको भन्दै सोभ्यूले समस्या समाधानका लागि सहायक प्रमुख जिल्ला अधिकारी दीपक पौडेललाई ज्ञापन पत्र बुझाउँदै तत्काल समस्या समाधान गर्न ध्यान आकर्षण गराएको हो। जिल्ला प्रशासन कार्यालयमा बुझाएको ज्ञापन पत्रमा दुर्गम क्षेत्रबाट उच्च शिक्षाका लागि आएका विद्यार्थीहरू बढ़ी प्रभावित भएको उल्लेख छ। खाना पकाउन ग्यासमै निर्भर रहनुपर्ने भएकाले वैकल्पिक व्यवस्था नहुँदा समस्या गम्भीर भनेको सोभी अध्यक्ष मदन कुमार विकले बताउनुभयो। ग्यास आपूर्तिमा देखिएको कमी सिलिण्डरको सहज उपलब्धता नहुनु र वितरण प्रक्रियामा देखिएको अस्पष्टताका कारण विद्यार्थीको दैनिकी प्रभावित भएको ज्ञापन पत्रमा उल्लेख छ। यसले अध्ययन र परीक्षाको तयारीमा समेत असर पारेको सोभी अध्यक्ष विकाको भनाई छ। त्यस्तै अभावको अवस्थामा कालाबजारी र मूल्य वृद्धि हुन सक्ने जोखिम औल्याउँदै सोभीले बजार अनुगमन र नियमन कड़ाई गर्न माग गरेको छ। सोभीले विद्यार्थी परिचय पत्रका आधारमा डेरा गरी बस्ने विद्यार्थीलाई प्राथमिकतामा राखी ग्यास उपलब्ध गराउन साथै आपूर्ति प्रणालीलाई व्यवस्थित बनाउन सम्बन्धित निकायलाई आग्रह गरेको छ। त्यसै गरी कृत्रिम अभाव सृजना गर्ने तथा तोकिएको मूल्यभन्दा बढ़ी असूल गर्नेहरूमाथि कानूनी कार्यवाही गर्न पनि सोभीले माग गरेको सोभी अध्यक्ष विकले विद्यार्थीको समस्याप्रति प्रशासनले तत्काल प्रभावकारी कदम चाल्ने विश्वास व्यक्त गरेका छन्। लमजुङमा आर्थिक वर्ष 82-83 नौजना नयाँ कुष्ठरोगका बिरामी भेटिएका छन्। प्रदेश जनस्वास्थ्य कार्यालय लमजुङको अनुसार जिल्लामा भेटिएका नौजना बिरामी मध्ये 7 जना पुरूष र 2 जना महिला रहेका छन्। ती मध्ये 14 वर्ष मुनिका 1 जना बालिका पनि कुष्ठरोगबाट संक्रमित भएका छन्। पालिकागत तथ्याङ्क अनुसार सबैभन्दा धेरै बेसी शहर र सुन्दरबजार नगरपालिकामा 3-3 जना कुष्ठरोगका बिरामी भेटिएका छन्। त्यस्तै रायनस नगरपालिका, मर्सङ्गी र कलसत्र गाउँपालिकामा 1-1 जना बिरामी भेटिएका छन्। त्यसै गरी सोही समयमा मध्य नेपाल नगरपालिका, दोर्दी र दूधपोखरी गाउँपालिकामा भने कुष्ठरोगका नयाँ बिरामी भेटिएका छैनन्। पालिकागत विवरण अनुसार विशिष्ट नगरपालिकामा 3 जना पुरूष, सुन्द्रबजार नगरपालिकामा 2 जना पुरूष र 1 जना महिला तथा रायनस नगरपालिका र मर्सङ्गी गाउँपालिकामा 1-1 जना पुरूष कुष्ठरोग देखिएको प्रदेश जनस्वास्थ्य कार्यालय लमसुङका सहायक तथ्याङ्क अधिकृत लेखनाथ उपाध्यायले जानकारी दिनुभयो। यसअघिका आर्थिक वर्ष 81-82 लमसुङमा 7 जना कुष्ठरोगका बिरामी भेटिएका थिए। उक्त वर्ष विश्व नगरपालिकामा सबैभन्दा धेरै 4 जना, मध्य नेपाल नगरपालिकामा 2 जना र सुन्दरबजार नगरपालिकामा 1 जना बिरामी भेटिएका थिए। कुष्ठरोग समयमा पहिचान गरी नियमित उपचार गरीमा निको हुने रोग हो, तर रोगबारे पर्याप्त जानकारीको अभाव, सामाजिक डर र गलत धारणाका कारण कतिपय बिरामी उपचारका लागि स्वास्थ्य संस्थामा पुग्न ढिलाई गर्ने गरेका छन्। त्यसैले स्वास्थ्य कर्मीहरूले शरीरमा लामो समयसम्म रहने सेतो वा रातो दाग, हात खुट्टामा झमझम वा कमजोरी जस्ता लक्षण देखिएमा समयमै स्वास्थ्य संस्थामा पुगेर परीक्षण गराउन आग्रह गरेका छन्। लमजुङमा पछिल्लो समय कुष्ठरोगका बिरामीको पहिचान र उपचारमा स्वास्थ्य संस्थाले नियमित निगरानी तथा खोजी कार्यलाई प्राथमिकता दिँदै आएका छन्। रोग लुकाउने भन्दा समयमै परीक्षण र उपचारमा जोड़ दिन सके कुष्ठरोगका कारण हुने जटिलता र अपाङ्गता रोक्न सकिने स्वास्थ्य कर्मीहरू को भनाई छ। लमजुङमा एक आर्थिक वर्षको अवधिमा मात्रै 13 वटा जबरजस्ती करणी सम्बन्धी घटना भएको पाइएको छ। जिल्ला प्रहरी कार्यालय लमजुङमा गत आर्थिक वर्षमा दर्ता भएका जबरजस्ती करणी सम्बन्धी मुद्दाको तथ्याङ्कले सो देखाएको हो। प्रहरीको तथ्याङ्क अनुसार आर्थिक वर्ष 82-83 श्रावणदेखि असार मसान्तसम्मको अवधिमा जबरजस्ती करणी सम्बन्धी 11 वटा र जजक उद्योगमा 2 वटा गरी 13 वटा मुद्दा दर्ता भएको छ। जिल्लामा अघिल्लो आर्थिक वर्षको तुलनामा जजक र यौन दुर्व्यवहार सम्बन्धी दुर्घटनामा कमी आएको प्रहरी तथ्याङ्कले देखाएको छ। अघिल्लो आर्थिक वर्षमा मात्रै जबरजस्ती करणी सम्बन्धी र बाल यौन दुर्व्यवहार सम्बन्धी जिल्ला प्रहरीमा 18 वटा मुद्दा दर्ता भएका थिए। जिल्ला प्रहरी कार्यालय लमसुङका अनुसार अघिल्लो आर्थिक वर्षमा जिल्लामा जबरजस्ती करणी सम्बन्धी 14 वटा मुद्दा दर्ता परेको थियो भने जजक उद्योग सम्बन्धी एउटा मात्रै मुद्दा दर्ता भएको थियो। सो बाहेक 3 वटा बाल यौन दुरूपयोग सम्बन्धी मुद्दा दर्ता भएका थिए। जिल्लामा भएका यौनजन्य अपराध सम्बन्धी घटना मध्ये अधिकांश घटनामा छिमेकी पीड़क भएको पाइएको छ। यौनजन्य अपराधमा अधिकांश पीड़क पीड़ित 20 वर्ष मुनिका रहेको पनि प्रहरी तथ्याङ्कले देखाएको छ। बढ़दो बेरोजगार, छाड़ा संस्कृति, मदिराजन्य वा उत्तेजक खानपिन, कुलत, यौन को सकारात्मक शिक्षाको कमी र नकारात्मक सोचको विकासले पनि बलात्कारको घटना हुने गरेको प्रहरी अनुसन्धानले देखाएको छ। पछिल्लो समय सामाजिक सञ्जालको दुरूपयोगले पनि बलात्कारका घटना हुने गरेको प्रहरीले जनाएको छ। जबरजस्तीकरण जघन्य अपराध हो। 16 वर्ष भन्दा कम उमेरका बालिकासँग सहमतिमा करणी भए पनि जबरजस्ती अन्तर्गत पर्ने कानूनमा उल्लेख छ। रायनस नगरपालिका 8 रहेको सर्वोदय सेवा आश्रम धर्मनाथ धाममा श्रावण महिनाको अन्तिम सोमबार विशेष जीवन दर्शन प्रशिक्षणात्मक कार्यक्रम सम्पन्न भएको छ। मनोक्रान्ति योग गुरू डाक्टर योगी विकास नन्दको प्रमुख अभिभावकत्वमा आयोजित कार्यक्रममा उहाँले मानिसको समस्या र त्यसको समाधान दुवै आफैभित्र रहेको बताउनुभयो। समस्या समाधानका लागि सही विधि र जीवन जिउने कला जान्न आवश्यक रहेको उहाँको भनाई थियो। कार्यक्रमका विशिष्ट अतिथि गण्डकी प्रदेशका सभाका सभामुख माननीय कृष्ण धितालले सामाजिक जीवनमा मानिसले जीवन जिउने कला सिक्नुपर्ने बताउनुभयो। उहाँले सबै मानिस सामाजिक प्राणी रहेको र सामाजिक जीवन जिउँदा जीवन जिउने कला जान्नुपर्ने र गुरूहरूबाट यस्ता कला र विधि सिक्न सकिने बताउनुभयो। कार्यक्रममा सर्वोदय सेवा आश्रमका सल्लाहकार तथा योग गुरू कञ्चन घिमिरेले स्वागत मन्तव्य राख्नु भएको थियो। सोही अवसरमा योग गुरू डाक्टर योगी विकास नन्दले सर्वोदय सेवा आश्रम परिसरमा निर्माण गर्न लागि आरोग्य पथको शिलान्यास समेत गर्नुभएको थियो। कार्यक्रममा जिल्ला समन्वय समिति लमसुङका प्रमुख पूर्ण बहादुर गुरूङ, रायनस नगरपालिकाका प्रमुख खड्ग बहादुर गुरूङ, प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद खनाल, जिल्ला प्रहरी कार्यालय लमसुङका प्रहरी नायब उपरीक्षक जितेन्द्र कुमार बस्नेत, सशस्त्र प्रहरी बल लमसुङका प्रमुख विकास अधिकारी, रायनस नगरपालिकाका विभिन्न वडा अध्यक्ष तथा कार्यपालिका सदस्यहरू, विद्यालयका प्रधानाध्यापक, सामाजिक तथा धार्मिक संघ संस्थाका प्रतिनिधि, वालिङ स्याङ्जाबाट आएको बोलबम समितिको टोली लगायत सयौं भक्तजन तथा श्रद्धालुहरूको उपस्थिति रहेको थियो। कार्यक्रमका अवसरमा धर्मनाथ धाममा सामूहिक रूद्री समेत लगाएको थियो। रूद्रीमा विभिन्न समुदायका दर्शनभन्दा बढ़ी व्यक्तिहरू सहभागिता थियो। धार्मिक तथा सामाजिक सद्भाव सहित सम्पन्न कार्यक्रममा विभिन्न क्षेत्रका व्यक्तिहरूको उल्लेख्य सहभागिता रहेको आश्रमका प्रचार प्रसार संयोजक लक्ष्मी प्रसाद मिश्रले जानकारी दिनुभयो। कार्यक्रममा सहभागी श्रद्धालुहरूले आश्रममा रसिद मार्फत 49,170 रूपियाँ दान तथा भेटी प्रदान गरेका छन्। दान पेटिका तथा अन्य भेटीबाट प्राप्त आमदानीको विवरण भने पछि सार्वजनिक गरिने आश्रमले जनाएको छ। तपाईले सुन्दै हुनुहुन्छ मर्सिङदी समाचार। समाचारको क्रममा एकैछिन व्यापारिक विश्राम।
1: मुटु छाती एवं श्वास प्रश्वासका बिरामीहरूका लागि खुसीको खबर।
2: मुटु रोगका बिरामी अब लमजुङ बाहिर जानु पर्दैन। मुटुको भिडियो जाँच अब सेवा मोडल हस्पिटल प्राइभेट लिमिटेडमा।
1: पुरानो मेडिकल कलेज चितवनका वरिष्ठ मुटु रोग विशेषज्ञ प्रोफेसर डाक्टर मनोज श्रेष्ठ सेवा मोडल हस्पिटलमा आउनुहुने हुँदा मुटु श्वास प्रश्वास ब्लड प्रेसरका समस्या भएका बिरामीहरूले स्वास्थ्य जाँच गराउनु भई समयमा नै ढुक्क हुनुहोस्। साथै सोही दिन मुटुको भिडियो जाँच को कार्डियोग्राफी सेवा पनि उपलब्ध छ। साथै सेवा मोडल हस्पिटलका सम्पूर्ण सेवाहरू पनि सुचारू हुनेछ।
3: जाँच हुने दिन र समय यही भदौ 20 गते तेस्रो शनिबार बिहान 9 बजेबाट।
1: स्थान सेवा मोडल हस्पिटल प्राली सानिमा बैंक अगाडि बेसी सरसाथ लमजुङ। सम्पर्क फोन नम्बर 0665909900, मोबाइल 98477969229।
4: गुड मर्निङ क्लास। ल, आज हामी डडेलोको विषयमा पढ्छौ। भन त शान्ति, के कारणले डडेलो लाग्छ?
5: जथाभावी आगो लगाउने, आगो राम्रोसँग ननिभाउने, हावाहुरी सँगै मानवीय लापरवाहीका कारण डडेलो लाग्छ मिस।
4: भेरी गुड। डडेलोको असरका बारेमा केही थाहा छ लक्ष्मी?
6: डडेलोका कारण बोट बिरुवा सँगै पुरै वन मासिन सक्छ, जनावरहरूको वासस्थान मासिन्छ, कति जनावर डडेलोमा परेर मर्न पनि सक्छन्, अनि धुवाले मान्छेको स्वास्थ्यमा समेत असर पर्छ मिस।
7: हो, सानो लापरवाहीले ठूलो विपत्ति ल्याउन सक्छ। आगोसँग खेलबाड नगरौं। मानव स्वास्थ्य र प्राकृतिक पर्यावरणका लागि सचेत बनौं।
8: सार्वजनिक हितका लागि अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना एक्याप इलाका कार्यालय फुजो।
9: पानी उमालेर पिउने, मास्क लगाएर हिँड्ने, तर चुरोट र मदिरा चाहिँ सेवन गर्ने,
10: के तरिका हो साथी यो?
11: चुरोट र मदिरा सेवन त मेरो शोख हो नि।
10: यसलाई शोख नमान्नु साथी। सुर्तीजन्य पदार्थको प्रयोग र मदिराको सेवन मुटु रोग, उच्च रक्तचाप, दीर्घ श्वास प्रश्वास रोग, मधुमेह, क्यान्सर जस्ता रोगको उच्च जोखिम निम्त्याउने तत्त्वहरू हुन्।
11: ए हो र?
10: त्यति मात्र होइन साथी, शारीरिक रूपमा निष्क्रिय रहनु, नुनिलो गुलियो चिल्लो बढी खानु पनि नसर्ने रोगका जोखिम तत्त्वहरू हुन्।
11: बाप्रे, यति धेरै जोखिम?
10: धुलो धुवानी नसर्ने रोगका जोखिम तत्त्व हुन्। तर तपाईँ मास्क लगाउनुहुन्छ, राम्रो बानी हो।
12: सुर्तीजन्य पदार्थ र मदिराको सेवन नगरौं, गुलियो नुनिलो तथा चिल्लो कम खाऊ, शारीरिक रूपमा सक्रिय रहन, दैनिक कम्तीमा 30 मिनट व्यायाम गरौं, फलफूल र साग सब्जी प्रशस्त मात्रामा खाने गरौं, नसर्ने रोगका जोखिम निम्त्याउने तत्वहरूबाट टाढै बसौं। राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र।
13: लमजुङ उद्योग वाणिज्य संघको सूचना। लमजुङ उद्योग वाणिज्य संघको सदस्यहरूको सहजताका लागि आर्थिक वर्ष 2082-83 को कर चुक्ता, आर्थिक वर्ष 83-84 को मदिराको अन्तशुल्क र संघको सदस्यता नवीकरण गर्न सदस्यहरूको सहजताका लागि विभिन्न इकाईमा जिल्लाबाट संघका कर्मचारी तथा संघका प्रतिनिधिहरू सम्बन्धित इकाईमा आउने निर्णय भएकोले निम्न मिति र समयमा नवीकरण गर्नुहुन सबै सदस्यहरूलाई हार्दिक अनुरोध गर्दछौ। डीपीपीले इकाई 2083 श्रावण 27 गते, भोलेटार इकाई 2083 श्रावण 28 गते। विस्तृत जानकारीका लागि लमजुङ उद्योग वाणिज्य संघका अध्यक्ष भरत कुमार श्रेष्ठ, सम्पर्क नम्बर 98565-248, महासचिव विपिन श्रेष्ठ, सम्पर्क नम्बर 98412-38555, विदुर तिवारी 98565-252, विवेक तिवारी 98466-34609।
0: विषमपछि स्वागत छ। अब बाँकी समाचार। मध्य नेपाल नगरपालिकाले गुरूङ समुदायको सांस्कृतिक पर्व टोटीको अवसरमा मंगलबार स्थानीय विदा दिने भएको छ। गण्डकी प्रदेशमा गुरूङ समुदायले प्रत्येक वर्ष साउन र चैत महिनाको अन्तिम मंगलबार टोटे पर्व सांस्कृतिक पर्वका रूपमा धूमधामका साथ मनाउँदै आएको परम्परालाई मध्यनजर गर्दै नगरपालिकाले स्थानीय विदा दिने निर्णय गरेको हो। नगरपालिकाको अनुसार यही साउन 26 गते अर्थात नेपाल सम्बन्ध 1146 दिल्लागा चतुर्दशीका दिन पर्ने मंगलबार मध्य नेपाल नगरपालिका अन्तर्गतका सम्पूर्ण कार्यालय, सामुदायिक तथा संस्थागत शैक्षिक संस्था, स्वास्थ्य संस्था, अत्यावश्यक सेवा बाहेकका तथा अन्य संघ संस्थामा स्थानीय विदा दिने भएको छ। नगरपालिकाले सम्बन्धित सबैको जानकारीका लागि सूचना जारी गर्दै टोटे पर्वको अवसरमा मध्य नेपाल नगरपालिका तथा देश विदेशमा रहेका सम्पूर्ण महानुभावमा सुख शान्ति र समृद्धिको हार्दिक शुभकामना व्यक्त गरेको छ। नगर प्रमुख रमेश पाण्डेद्वारा जारी सूचनामा टोटे पर्व गुरूङ समुदायको महत्वपूर्ण सांस्कृतिक पर्व भएकाले यसको संरक्षण र प्रवर्धनमा सबैको भूमिका महत्वपूर्ण हुने उल्लेख गरिएको छ। प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद सीटीभीटी अन्तर्गतका करार तथा ज्यालादारी कर्मचारी रोजगारीको सुनिश्चितता सहित विभिन्न नौबुदी माग राख्दै आन्दोलनमा उत्रिएका छन्। देशभरका सीटीभीटी शिक्षालय तथा कार्यालयमा कार्यरत 2000 भन्दा बढ़ी कर्मचारी सोमबारदेखि सानो ठिमे स्थित केन्द्रीय कार्यालय बाहिर अनिश्चितकालीन धरना बसेका हुन्। आन्दोलनका क्रममा सुरक्षाका कारण कर्मचारीलाई कार्यालयको गेटभित्र प्रवेश गर्न दिइएको छैन। आन्दोलनरत कर्मचारीका अनुसार सिटीभीटीमा 90% भन्दा बढ़ी कर्मचारी करार तथा ज्यालाधारीमा कार्यरत छन्। परिषदले 932 स्थायी दरबन्दी सिर्जना गरे पनि हाल 529 जनाको मात्र थायी पदपूर्ति भएको उनीहरूको भनाई छ। बाँकी पदमा करार तथा ज्यालाधारी कर्मचारी कार्यरत छन्। कर्मचारीले दुई महिनाको करार सम्झौता हटाएर कम्तीमा एक वर्षको सेवा निरन्तरता दिनुपर्ने, रोजगारीको सुनिश्चितता गर्नुपर्ने, समान कामको समान ज्याला लागू गर्नुपर्ने, सामाजिक सुरक्षा तथा अन्य सेवा सुविधा उपलब्ध गराउनुपर्ने र सर्वोच्च अदालतका आदेश कार्यान्वयन गर्नुपर्ने माग गरेका छन्। यस्तै सरकारले 2063 साल असार 32 गते गरेको सात बुधे निर्णय कार्यान्वयन, कर्मचारीको अनुभव तथा योगदानको मूल्यांकन गरी थायी समाधान खोज्नुपर्ने र सुशासन कायम गर्नुपर्ने उनीहरूको माग छ। सिटीभीटी प्रशासन महासंघ शाखाका प्रमुख दामोदर देवकोटाले भने विद्यार्थी संख्या घटेका तथा सरकारी बजेट कटौती भएका कारण कतिपय शिक्षालयमा करार सम्झौता गर्न समस्या भएको बताउनुभयो। आवश्यकताका आधारमा कर्मचारी व्यवस्थापन गर्न रोस्टर तयार गरिने र आन्दोलनरत कर्मचारीसँग वार्ता भइरहेको उहाँले बताउनुभयो। कर्मचारीले माग पूरा नभएसम्म आन्दोलन जारी राख्ने बताएका छन्। मर्सङ्गी समाचार अहिलेलाई यति नै। अन्त्यमा मुख्य समाचारका शीर्षकहरू पुनः एकपटक।
14: मुख्य समाचारका प्रायोजक
15: आकर्षक डिजाइनमा सुनचाँदीका गरगहना बनाउन खरिद बिक्री गर्न तथा राशि अनुसारका एवं अन्य पठरहरूका लागि जय बुद्ध ज्वेलरी बेसी सहर साथ लमजुङ प्रोप्राइटर मणिलाल विश्वकर्मा।
0: ज्ञान सभाप्रति सोभिको ध्यान आकर्षण विद्यार्थीलाई सहज आपूर्तिको माग लमजुङमा एक वर्षमा 9 जनामा कुष्ठरोग 14 वर्ष मुनिका 1 जना संक्रमित बेसी सहर सुन्दर बजारमा सबैभन्दा धेरै 3-3 जना बिरामी लमजुङ प्रहरीमा एक आर्थिक वर्षको अवधिमा 13 वटा जबरजस्ती करणी सम्बन्धी घटना दर्ता र राइनसको सर्वोदय सेवा आश्रम धर्मनाथ धाममा विशेष जीवन दर्शन प्रशिक्षण कार्यक्रम सम्पन्न। साँझ 6:35 बजेको वर्षेनी समाचार अहिलेलाई सक्यो। प्राविधिक मित्र दिलुलाई धन्यवाद दिँदै समाचार कक्षबाट म खुशी विदा हुन्छु। रेडियो मर्सेङ्गी 95 MHz र इन्टरनेट अनलाइन रेडियो मर्सेङ्गी .org सुन्दै गर्नुहोला। नमस्कार।

0: तपाईको आफ्नै रेडियो रेडियो मर्स्याङ दि एफएम 95 मेगाहर्ज।
1: मंगलम भगवान विष्णु मंगलम गरुण ध्वज मंगलम पुनरी काश्या मंगला हेटौनु हरि। लो अब दुलाले दुलाले सिन्दुर हाल्ने।
2: ओए अस्मी हेर्न दुलैले लगाएको सुनको चुरा सिक्री बिन्दिया मंगलसूत्र औठी क्या राम्रो देखिएको। झन् त्यो गलामा लगाएको सुनको रानी हार त कस्तो आकर्षक है। मेरो त मनै लोभ्यो, कहाँ बनाएको होला।
3: ल आकर्षक ज्वेलर्समा बनाएको गहना आकर्षक हुँदैन त। मैले पनि मेरो हुनेवालालाई हाम्रो बिहेमा आकर्षक ज्वेलर्सबाटै गहना ल्याउनु भनेकी छु।
4: हामी कहाँ मेसिनद्वारा कटिङ गरिएका पुराना तथा आधुनिक डिजाइनका गरगहना पाइन्छ।
5: पसलको ग्यारेन्टी छाप लगाई गहना तथा बिल दिइन्छ।
4: जुनसुकै पसलमा बनेका गहना साटमेट तथा खरिद बिक्री गरिन्छ।
5: राशि अनुसारको पत्थरहरू र अन्य पत्थरहरू पाइन्छ।
4: कम्प्युटर तौलबाट खरिद बिक्री गरिनुका साथै मेसिनद्वारा नाक कान छेडिन्छ।
5: साथै सुनचादी सम्बन्धी सम्पूर्ण कामहरू गरिन्छ।
6: आकर्षक ज्वेलरी सुनचादी पसल बेसीसार नगरपालिका साथ त्रिवेणी टोल नेपाल इन्भेस्टमेन्ट बैंक सँगै। प्रोभाइडर प्रकाश विश्वकर्मा। मोबाइल 9845656233 र 9801177246।
7: आकर्षक तथा गुणस्तरीय गहना र शुद्धताको प्रतीक आकर्षक ज्वेलरी सुनचाँदी पसल

0: दिने
1: अहा म यो बिहे गर्दिन।
2: हैन के हो बिहे किन नगर्ने?
1: म त न्यू गणपति ज्वेलरी सुनसानी पसलकै गरगहना भए मात्र बिहे गर्छु।
3: मलाई थाहा थियो बुहारीले उच्च गुणस्तरीय डिजाइनको गहना खोज्छिन् भनेर, त्यही भएर गहना जति सबै न्यू गणपति ज्वेलरी सुनचाँदी पसलबाटै ल्याएको छु।
1: गणपति ज्वेलरीलाई नै किन यति धेरै विश्वास?
4: किनकि लामो समयदेखि निरन्तर सेवा प्रदान गर्दै आएको दक्ष कालीगढ सही मूल्य शुद्ध सुनको आधुनिक तथा मौलिक गहना किन्न पाइने,
1: विशेष अर्डरमा आफ्नो रोजाईका गहनाहरू बनाउन सकिने, बेच्दा पूर्ण मूल्य पाइने,
4: कम्प्युटर तौलबाट नाप गरी सुनचाँदी खरिद बिक्री गर्न सकिने,
1: सम्पूर्ण राशिका रत्नहरू खरिद गर्न तथा नेट इन्टरनेटबाट ल्याइएका डिजाइनलाई पनि जस्ताको तस्तै बनाउन सकिने,
4: भरपर्दो एवं विश्वासिलो सुनचाँदीको कारोबार गर्न गणपति ज्वेलरी सुनचाँदी पसल,
1: विश्वेश्वर नगरपालिका वडा नम्बर 7 लम्जुङ, फोन नम्बर 0665-21083,
5: सम्पर्क मोबाइल नम्बर 9560-13375,
4: प्रोप्राइटर गणेश विश्वकर्मा, मुनु विश्वकर्मा।
1: सुन भनेको विश्वास हो, विश्वासको अर्को नाम गणपति ज्वेलरी।
6: सुरबीर काका नमस्कार, के गर्दै हुनुहुन्छ चौतारामा बसेर?
7: नमस्कार नानी, नानी डाक्टर भएर आउनुभयो, हाम्रो गाउँको इज्जतै बढेको छ।
6: धन्यवाद काका।
7: अनि डाक्टर नानी, अहिले जो पनि क्यान्सर भएछ भन्छन्, धेरैको मृत्यु यसैबाट भयो भनेको सुन्छु, यसबाट बच्ने कुनै उपाय छैन?
6: किन नहुनु नि काका? एक, क्यान्सरको जोखिम बढाउने तत्त्वहरू भनेको धुम्रपान तथा सुर्तिजन्य पदार्थ र मदिरा सेवन, अस्वस्थ खाना, शारीरिक व्यायामको कमीले गर्दा हो। त्यसैले यस्ता जोखिम तत्त्वहरूलाई त्याग्न सक्यो भने 30-50% क्यान्सरबाट मृत्यु हुने जोखिम घट्छ।
7: भनेपछि रक्सी चुरोट भनेको त छुनै नहुने चिज रहेछ नि, होइन नानी?
6: हो नि काका, विशेष गरी महिलाहरूको हकमा स्तनमा सारो गिर्खा, गाँठा गुठी, घाउ आएमा, योनिबाट धेरै रगत वा सेतो पानी जस्तो बगेमा, वा यौन सम्पर्क पछि रगत देखेमा पनि क्यान्सरको जोखिम हुन्छ। लामो समयसम्म खोकी लागेमा, खकारमा रगत आएमा, छाती दुखेमा, धोत्रो स्वर भएमा, मुखभित्र सेतो वा रातो दाग वा घाउ देखेमा, बिना कारण दुब्लाउँदै गएमा, शरीरमा कोठी मुसाहरू छिटो बढ्ने वा अचानक परिवर्तन आएमा, दिशामा रगत देखेमा, वा दिशा गर्ने बानीमा अचानक परिवर्तन आएमा पनि क्यान्सर रोगको लक्षण हुन सक्छन्।
7: हजुर हजुर,
6: यस्ता लक्षण तथा चिन्हहरू देखेमा तुरन्त स्वास्थ्य संस्थामा सम्पर्क राखी स्वास्थ्य कर्मीसँग परामर्श लिई परीक्षण गराइहाल्नुपर्छ।
8: सुर्तिजन्य पदार्थ र मदिरा सेवन नगरौं। स्वस्थ र सन्तुलित खाना, ताजा हरियो साग सब्जी, फलफूल प्रशस्त मात्रामा खाऊ र दैनिक कम्तीमा 30 मिनट हल्का पसिना आउने गरी व्यायाम गरौं। क्यान्सर रोगको जोखिमबाट बचौं। राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र।
1: घर बनाउने त भनियो ठेकेदार साहब, तर निर्माण सामग्री कहाँबाट ल्याउने हो? बजारमा धेरै हार्डवेयरहरू छन्, अलि गुणस्तरीय सामग्री पाइने विश्वासिलो हार्डवेयर चाहिँ कुन होला है?
9: अब धेरैजनाले खोज्ने गरेको त बेसीसर 7 रहेको हिमालयन ब्रदर ग्रुपद्वारा सञ्चालित हार्डवेयर तथा कारखाना नै हो दिदी। फेरि त्यहाँ त विभिन्न निर्माण योजनाहरूको लागि चाहिने सामग्रीहरू पनि सुपथ मूल्यमा पाइन्छ नि, तपाईँ पनि त्यही जानुहोस् न।
10: हाम्रा सेवाहरू एमएस पाइप, फलाम, आल्मुनियम, स्टील का सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुका साथै ट्रस, ग्रिल, सटर, आल्मुनियम पार्टिसन र स्टील रेलिङका कार्यहरू दक्ष एवं अनुभवी कालीगढद्वारा प्रत्यक्ष निगरानीमा जडान गरिन्छ। गुणस्तरीय छड, सिमेन्ट, इटा, रंगरोगन लगायत भवन निर्माणका सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ।
1: हिमालयन ब्रदर ग्रुप प्राली, विशेषण नगरपालिका 7, युनिभर्सल चोक, लमसुङ। थप जानकारीका लागि सम्पर्क 0663-520-973, मोबाइल 97463-06-501।
11: तपाईँको सन्तुष्टि हाम्रो चाहना।
12: हेर न सुधा, बिहे पनि नजिक आइसक्यो, हात र अनुहारको हालत पनि यस्तो छ, लाज चाहिँ हुने भयो बेहुली हुँदा पनि।
13: त्यति सानो कुरामा पनि के को चिन्ता? त्यसको लागि त हाम्रै बेसी सहर 7 पुरानो बेङ्चोकमा मीरा ब्युटी जोन एन्ड ट्रेनिङ सेन्टर छँदैछ नि।
14: हामी कहाँ फेसियल, नेल आर्ट, मेहन्दी आर्ट, हेयर स्ट्रेट, ब्राइडल मेकअप, मेनिक्योर, पेडिक्योर, हेयर कलर, हेयर कटिङ, क्लिन्सिङ सँगै ट्रेनिङको समेत व्यवस्था रहेको छ।
13: प्रोप्राइटर तारा गुरुङ, मीरा ब्युटी जोन एन्ड ट्रेनिङ सेन्टर, विशेषण नगरपालिका 7, पुरानो बैंक चोक, लमसुङ। सम्पर्क 9841-26-344, 9841-26-344।
15: एक्सट्रीम एनर्जी ड्रिंक टाइम चेक अहिले ठीक 7 बजेको छ।
16: एक्सट्रीम एनर्जी ड्रिंक टेस्ट द डिफरेंस फील द एनर्जी।

0: सबैजना यस्तो मजाले हाँसेका छन्। यो रविनालाई चाहिँ के भयो?
1: बिचरा, दाँतकै समस्या छ त, कसरी हाँस्नु?
2: कति दिन बस्ने मुख छुनेर दीपिका युनिभर्सल डेन्टल होम गए त समस्याको समाधान भइहाल्थ्यो नि।
3: हजुर, लमजुङमै एकमात्र दन्त विशेषज्ञ सहितको उपचारको लागि दीपिका युनिभर्सल डेन्टल होम प्राली, प्रोप्राइटर दीपक पौडेल, बेसीसार आठसेरा गाउँसर जाने बाटोको छेउमै रहेको घर, सम्पर्क फोन 0665204497।
2: हामी कहाँ अर्थोडेन्टिस्ट विशेषज्ञद्वारा बाङ्गोटिङको दाँत मिलाइन्छ। दाँत तथा मुख सम्बन्धी विशेषज्ञद्वारा शल्यक्रिया गरिनुका साथै भर्ती हुन चाहनेहरूका लागि ग्यारेन्टीका साथ थाहै नपाउने गरी फिक्स दाँत राखिन्छ।
4: जिल्ला प्रहरी कार्यालय लमजुङको अनुरोध।
5: मनसून सक्रिय भएसँगै वर्षाका कारण बाढ़ी, पहिरो, डुबान तथा सड़क अवरूद्ध जस्ता जोखिम हुन सक्छ। त्यसैले वर्षा जन्ने सम्भावित विपदबाट सुरक्षित रहन तथा उच्च सतर्कता अपनाउन जिल्लावासीहरूमा हार्दिक अनुरोध गर्दछौ।
4: मौसमको जानकारी नियमित रूपमा लिनुहोस्। अनावश्यक रूपमा खोला, खोल्सा, नदी किनारा तथा जोखिमयुक्त स्थानमा नजानुहोस्। कुनै पनि नदी वा खोलाको बहाव बढ़ेका बेला तर्न वा सवारी साधन सञ्चालन गर्ने जोखिमपूर्ण प्रयास नगर्नुहोस्।
5: पहिरोको जोखिम भएका बस्ती तथा सड़कमा विशेष सावधानी अप्नाउनुहोस्। घर वरिपरि चिरा देखिएमा, जमिन भासिन थालेमा वा पहिरो आउने संकेत देखिएमा तुरन्तै सुरक्षित स्थानमा सर्नुहोस् र नजिकको प्रहरी कार्यालय तथा सम्बन्धित निकायलाई जानकारी दिनुहोस्।
4: रातिको समयमा यात्रा गर्दा विशेष सतर्कता अपनाउनुहोस्। यात्रा गर्नु अघि सड़कको अवस्था बुझेर मात्र यात्रा गर्नुहोस्। बालबालिका, ज्येष्ठ नागरिक, गर्भवती महिला तथा अशक्त व्यक्तिहरूको सुरक्षामा विशेष ध्यान दिनुहोस्।
5: विपदका बेला कुनै पनि हल्ला वा अफवाहमा विश्वास नगरी आधिकारिक सूचना मात्र विश्वास गर्नुहोस्। कुनै पनि आपतकालीन अवस्था, बाढ़ी, पहिरो वा उद्धार आवश्यक परेमा तत्काल नजिकको प्रहरी कार्यालय वा नेपाल प्रहरीको आपतकालीन नम्बर 100 सम्पर्क गर्नुहोस्।
4: सचेतना, सतर्कता र समयमै अपनाएको सावधानीले ठूलो क्षति हुनबाट जोगाउन सक्छ। त्यसैले सुरक्षित रहौं, अरूलाई पनि सुरक्षित राखौं।
5: सार्वजनिक हितका लागि जिल्ला प्रहरी कार्यालय लमजुङ र सामुदायिक रेडियो मर्स्याङ्दी 95 MHz।

0: Media Extreme Energy Drink.
1: सुवर्ण अवसर सुवर्ण अवसर सुवर्ण अवसर
2: के तपाईलाई निर्माण कार्यका लागि चाहिने फलामका विभिन्न किसिमको पाइप स्टीलको पाइप कम्पाउण्ड जाली कुखुराको जाली रंगीन जस्ता पाता ग्याबिङ जाली कम्पाउण्ड काडेतार आदि होलसेल मूल्यमा चाहिएको छ यदि चाहिएको छ भने बेसीसर नगरपालिका 8 सिंगेखोला पुरानो माइक्रो पार्किङमा रहेको नन्द मेटल सप्लायर्सलाई सम्झनुहोस्
3: हामी कहाँ ट्रस्टको जुनसुकै घर तथा भवन निर्माणका लागि आवश्यक निर्माण सामग्रीहरू पाइनुका साथै प्लाइवुड तथा तयारी ढोकाहरू पनि उपलब्ध
2: प्रोपाइटर अमृत श्रेष्ठ नन्द मेटल सप्लायर्स बेसीसर नगरपालिका 8 सिंगेखोला पुलचोक लमजुङ थप जानकारीको लागि सम्पर्क मोबाइल 9856046257 र 9840067787
4: घर आँगन होस् वा सड़कको किनारा स्वच्छ वातावरण र सुख समृद्धिको लागि रोपौ फूल बिरुवा बनाऊ हराभरा
5: लमजुङमै पहिलो पुष्प नर्सरी रोज नर्सरी यहाँहरूलाई हार्दिक स्वागत गर्दछ
4: विगत 5 वर्षदेखि निरन्तर रूपमा यहाँहरूलाई सेवा उपलब्ध गराउँदै आएको रोज नर्सरीमा

0: कान्छी, घर बनाउने काम शुरू भयो?
1: सबै कुरा भइरहेकै छ। अब झ्याल ढोकाको लागि काठ कहाँ पाइन्छ भनेर बुझ्दैछु हजुर।
0: झ्याल ढोका चौकसको लागि चिन्ता गर्नु पर्दैन कान्छी, मध्य नेपाल एक जिता स्थित अश्विन अशोक समिलमा अर्डर गर्ने हो भने जस्तै बलियो र आकर्षक काठ ग्यारेन्टी सहित पाइन्छ।
1: हो र? अनि त्यहाँको सम्पर्क नम्बर छ त हजुरसँग? आजै कुरा गर्नु पर्यो।
2: पाइले खोजे जस्तै आकर्षक र बलियो काठका झ्याल ढोका चौकुस र अन्य फर्निचरका लागि अश्विन अशोक समिल मध्य नेपाल एक जिता गैरी गाउँ प्रोपाइटर नवराज घिमिरे सम्पर्क नम्बर 9856046662।
3: हामी कहाँ बलियो काठबाट ग्यारेन्टी सहित आकर्षक झ्याल ढोकाको लागि काठ दराज कुर्सी टेबल लगायतका फर्निचर सामग्रीहरू अर्डर बमोजिम तयार गरिन्छ।
4: यो मोबाइलले पनि तनावै दियो भने
5: होइन, के तनाव दियो ए खुशी?
4: हेर न, अस्ति भर्खर बनाएर ल्याएको फेरि बिग्रियो। होइन, मर्मत गर्ने गतिलो पसल कतै छैन?
5: छ नि, किन नहुनु, हाम्रै बेसी सहरको पुरानो ब्याङ्क चोक नजिकै रहेको जनता मोबाइल इलेक्ट्रोनिक्स पसलमा दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मोबाइल मर्मत गरिन्छ नि।
6: हामी कहाँ सामसुङ, रेडमी, भिभो, टेक्नो, ओप्पो, नार्जो, रियलमी लगायतका ब्रान्डेड मोबाइल सेटहरू पाइनुका साथै बिग्रिएका जुनसुकै ब्रान्डका मोबाइलहरू दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मर्मत गरिन्छ। साथमा इलेक्ट्रिक सामानहरू पनि उपलब्ध छ।
5: प्रोपाइटर शम्सुल आलम, जनता मोबाइल इलेक्ट्रोनिक्स पसल बिक्री तथा मर्मत केन्द्र, बेसीसार नगरपालिका 7 पुरानो ब्याङ्क चोक, रोशन फ्रेस हाउस सँगै लम्जुङ। थप जानकारीको लागि सम्पर्क 9845994046 र 9813099453।
7: हाम्रो शाखा बेसीसर नगरपालिका 7 एनआईएमबी ब्याङ्कको ठिक अगाडि पनि रहेको छ।
8: मुटु, छाती एवं श्वास प्रश्वासका बिरामीहरूका लागि खुसीको खबर।
9: मुटु रोगका बिरामी अब लम्जुङ बाहिर जानु पर्दैन। मुटुको भिडियो जाँच अब सेवा मोडल हस्पिटल प्राइभेट लिमिटेडमा।
8: पुरानो मेडिकल कलेज चितवनका वरिष्ठ मुटु रोग विशेषज्ञ प्रोफेसर डाक्टर मनोज श्रेष्ठ सेवा मोडल हस्पिटलमा आउनुहुने हुँदा मुटु, श्वास प्रश्वास, ब्लड प्रेसरका समस्या भएका बिरामीहरूले स्वास्थ्य जाँच गराउनु भई समयमा नै ढुक्क हुनुहोस्। साथै सोही दिन मुटुको भिडियो जाँच इको कार्डियोग्राफी सेवा पनि उपलब्ध छ। साथै सेवा मोडल हस्पिटलका सम्पूर्ण सेवाहरू पनि सुचारू हुनेछ।
10: जाँच हुने दिन र समय यही भदौ 20 गते तेस्रो शनिबार बिहान 9 बजेबाट।
8: स्थान सेवा मोडल हस्पिटल प्राली, सानिमा ब्याङ्क अगाडि, बेसी सर 7, लम्जुङ। सम्पर्क फोन नम्बर 0665909999, मोबाइल 9847729629।

0: extreme energy drink.
1: सुरक्षित भरपर्दो र सुविधायुक्त यात्रा हाम्रो प्रतिबद्धता।
2: सवारी चलाउँदा अनिवार्य रूपमा चालकले लाइसेन्स वा अन्य कागजपत्र साथमा लिनुहोस्। मादक पदार्थ सेवन गरेर सवारी नचलाऊ।
1: सार्वजनिक सवारी साधनमा यात्रा गर्दा यात्रुले आफ्नो सामानको सुरक्षा आफै गर्नुहोस्। सवारी चालकले गाड़ी चलाएको बेला चालकसँग अनावश्यक कुरा नगर्नुहोस्।
2: आफ्नो सवारी साधनको कागज पत्र अनिवार्य रूपमा नवीकरण गर्नुहोस्। यात्रुवाहक सवारी साधन र यात्रुको बीमा अनिवार्य गर्नुहोस्।
1: सवारी चालकको बानी व्यवहार आचरण राम्रो हुनुपर्छ। सवारी चालक वा सहचालकले यात्रुहरूलाई दुःख दिने गरेको भएमा कार्यालयको फोन नम्बर 0665201900 0665203370 वा 590370 जानकारी गराउनुहोस्।
2: सार्वजनिक हितका लागि लमजुङ कालिका यातायात प्राली लमजुङ।

0: कुनै प्रकारको रसायन केमिकल नमिसाइएको शुद्ध र प्राकृतिक
1: स्वास्थ्य श्री चितवनको अत्याधुनिक मिलमा उत्पादित शुद्ध तोरीको तेल स्वास्थ्य श्री
2: रिलायबल एग्रो नेपाल पब्लिक लिमिटेडका प्रिमियम उत्पादनहरू।

0: सीआईएनको साझा खबरबाट सुशीला श्रेष्ठको नमस्कार। साझा खबर देशभरिका सामुदायिक रेडियो सीआईएनको फेसबुक पेज र युट्युब सीआईएन च्यानलबाट पनि सुन्न सकिन्छ। विराटनगर जुट मिल पुनः सञ्चालन गर्न सरकारद्वारा कार्यदल गठन। राष्ट्रिय गौरवका आयोजनाहरू सम्पन्न गर्न अझै 10 वर्ष लाग्ने। डेढ़ महिनामा जापानिज इन्सेफ्लाइटिसबाट 9 जनाको मृत्यु। खोप नै प्रमुख उपचार।
1: दोस्रो कुरा त खोप नै हो, किन भन्दाखेरि खोपले नै बचाउँछ। खोप एउटै मात्र लगभग राम्रो विकल्प र कहिलेकाहीँ त म अन्तिम विकल्प नै भन्छु।
0: दाइजोमुक्त नेपाल बनाउन देशव्यापी अभियानको तयारी। आज राति 40 जिल्लामा बाढ़ीको जोखिम। सतर्क रहन आग्रह। हिमाली र पहाड़ी क्षेत्रमा भारी वर्षाको सम्भावना।
2: साथै बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका धेरै स्थानहरूमा चाहिँ मेघ गर्जन सट्याङ सहित मध्यमसम्मको वर्षाको सम्भावना रहेको छ।
0: पूर्व मन्त्री कार्कीलाई 15 लाख धरोटीमा रिहा गर्न आदेश। आर्थिक रूपान्तरणका लागि सरकार र निजी क्षेत्र साझेदारी आवश्यक रहेको अर्थमन्त्री वाग्लेको भनाई। संचय कोष, मेलमिलाप र बालश्रम सम्बन्धी विधेयक सदनमा।
3: 7 दिन पछाडिको कुनै पनि बैठकमा विधेयकहरू प्रस्तुत हुन सक्छन्। प्रस्तुत भइसके पछाडि त्यही बैठकमा विधेयकमाथि सैद्धान्तिक छलफल गरिन्न, अर्को बैठकमा विधेयकहरूमाथि सैद्धान्तिक छलफल गरिन्छ।
0: र सन्दीप लामिछाने फेरि नेपाली क्रिकेट टोलीको कप्तानमा नियुक्त। गण्डकीमा खेलकुद पदक वितरण विवादमा छानबिन समिति गठन।
4: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: राष्ट्रिय गौरवका आयोजना देशको विकास र समृद्धिसँग प्रत्यक्ष जोड़िएका महत्वपूर्ण परियोजना हुन्। तर बजेट, जग्गा प्राप्ति, रूख कटान र नीतिगत झमेलाका कारण वर्षौंसम्म आयोजना अलपत्र पर्नु चिन्ताको विषय हो। हालकै गतिमा काम हुने हो भने थप 10 वर्ष लाग्ने अवस्था सरकारको कार्यक्षमता र विकास व्यवस्थापनमाथि गम्भीर प्रश्न हो। त्यसैले आवश्यक कानूनी र प्रशासनिक सुधार गरी स्रोत सुनिश्चित गर्दै आयोजनालाई तोकिएको समयमै सम्पन्न गर्न सरकार दृढ़ताका साथ अघि बढ़नुपर्छ। अब खबर सन्तोषी रावलबाट।
5: डेढ़ महिनाको अवधिमा जापानी इन्सेफ्लाइटिसबाट 9 जनाको मृत्यु भएको छ। स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखाका अनुसार यस अवधिमा कुल 46 जना जापानी इन्सेफ्लाइटिसबाट संक्रमित भएका थिए, जसमध्ये 9 जनाको मृत्यु भएको महाशाखाले पुष्टि गरेको हो। महाशाखा बाल स्वास्थ्य तथा खोप शाखा प्रमुख डाक्टर अभियान गौतमका अनुसार कोशी प्रदेशमा सबैभन्दा धेरै 6 जनाको मृत्यु भएको छ, जसमा झापामा 3 जना तथा इलाम, मोरङ र सुनसरीमा 1 जनाको मृत्यु भएको छ। यस्तै धनुषा र रौतहटमा 1 जना गरी कुल 2 जनाको मृत्यु भएको छ भने बारा, धनुषा, महोत्तरी, पर्सा, रौतहट र सप्तरी गरी 11 जना बिरामी परेका छन्। यस्तै दाङमा 1 जनाको मृत्यु भएको छ। जापानिज इन्सेफ्लाइटिस को संक्रमण लामखुट्टेको टोकाईबाट सर्ने रोग हो। यस संक्रमणबाट बस्न के गर्ने? सीआईएनसँग कुरा गर्दै संक्रामक रोग विशेषज्ञ डाक्टर शेरबहादुर पुनले भन्नुभयो।
1: पहिलो कुरो त लामखुट्टेले नटोकोस् भन्नलाई अब हाम्रो शरीर ढाक्ने लुगा लगाएर काम गर्नुहोस्। तपाईँहरू खेतीपाती या कतै नजिक छ भने पहिलो कुरा। दोस्रो कुरा त खोप नै हो, किन भन्दाखेरि खोपले नै बचाउँछ। खोप एउटै मात्र लगभग राम्रो विकल्प र कहिलेकाहीँ त म अन्तिम विकल्प नै भन्छु, खोप नै हो जापानिज इन्सेफ्लाइटिस विरुद्ध। राम्रो भयो कि बाल बालिकालाई हामीले दिएछौँ, यो नेपाल सरकारलाई धन्यवाद दिनै पर्छ। किन भन्दाखेरि हामीले जुन बेला पढ्थ्यो त्यो बेला 15 वर्ष मुनिका सबैभन्दा बढी बाल बालिका प्रभावित हुन्थ्यो, अहिले त्यो अवस्था छैन। अहिलेसम्मको तथ्याङ्कले पनि देखाएको छैन कुनै बाल बालिका एकदम मरेको, अथवा भनौँ अहिलेसम्म जति संख्या छ त्यसको 40-50% बढी चाहिँ बाल बालिका भन्ने खालको पनि छैन। त्यसले गर्दाखेरि यो एउटा राम्रो पक्ष हो। तर अरूहरूले त लाउन पाएको छैन, किन भन्दा 2005 पछि नै भ्याक्सिन अलिक बढी यसले यसको विस्तार भएको जस्तो देखिन्छ। यदि त्यस्तो हो भने अनुमान गर्यो कि त्योभन्दा अगाडि जन्मेकाहरूले त पक्कै पनि लगाएको छैन होला, लगायो भने फाटाफुटो सबैले लाउनु नपाएको होला। यदि त्यस्तो हो भने चाहिँ तपाईँ हामी जो कोही पनि वयस्क या वृद्ध हुनुहुन्छ भने जोखिममा हुनुहुन्छ, त्यसै कारणले खोप लगाउनु पर्यो। तर प्रश्न आउँछ खोप कहाँ पाउने भन्ने कुरा हो। यसको लागि चाहिँ सम्बन्धित निकायले जानकारीहरू प्रशस्त मात्रामा फैलाउनु पर्यो, कहाँ पाउँछ, कति बेला पाउँछ त्यो भन्नु पर्यो। र विशेष गरेर जापानिज इन्सेफ्लाइटिसको जोखिम जहाँ छ, अहिले जहाँ फैलिएर छ, त्यो ठाउँमा ध्यान केन्द्रित हुनु पर्यो भन्ने हो। यद्यपि यो भन्दै गर्दाखेरि तराईमा मात्र होइन, पहाड़तिर, काठमाडौँ लगायत थुप्रै ठाउँमा पनि यो फैलेको अनुसन्धान लेखहरू छ, हामीले सबैतिर चाहिँ ध्यान पुर्याउनै पर्छ भन्ने चाहिँ मलाई लाग्दछ।
6: यसमा चाहिँ के गर्ने हुँदैन, कस्तो खालको औषधि चाहिँ प्रयोग गर्ने हुँदैन,
1: यसरी बुझौँ। एन्टिबायोटिकहरू जथाभावी प्रयोग नगरौँ र त्यसमध्येमा अब हामीले कुरा गरिहाल्यौँ फ्लेक्सन, अलिकति नाम लियो फ्लेक्सन, तर हामीले एनएसएआइडिएस भन्छौँ। यो एक प्रकारको ज्वरो घटाउने नै दबाईहरूको एउटा नाम हो, त्यो प्रयोग गर्नु भएन। यहाँनिर चाहिँ हामीले प्यारासिटामोलको प्रयोग गर्न सकिन्छ, त्यसको पनि एउटा सीमितता छ। अब त्यो भन्ने जथाभावी खाने पनि हुन्थ्यो, चिकित्सकको तपाईँले परामर्श लिनु पर्यो, आफैले निर्णय नगर्नुहोस्, आवश्यकता हुन्छ उहाँहरूले सल्लाह दिनुहुन्छ। तर यदि कडा खालको चाहिँ यो दुखाइ कम गर्ने औषधिहरूको प्रयोग गर्नुभयो, एस्पिरिनको कुरा छ, फ्लेक्सनको कुरा छ, यो अरू पनि
6: औषधि
1: त्यो चाहिँ ठिक छ, किन भन्दा त्यस सिडामोको कुरा हो, कम्बिनेसनमा त्यो युज गर्न सकिन्छ।
6: खानपानमा चाहिँ के ध्यान पुर्याउनु पर्छ हामीले?
1: अब खानपान भाइरल इन्फेक्सनहरू, त्यसमा अब झोलिलो चिजहरूको कुराहरू त हामीले भनिहाल्यौँ, भन्छौँ, हामी सधैँ भन्दै गरेका छौँ। त्यसमा जीवनजल पनि एउटा प्रमुख एउटा स्रोत हुनसक्छ सहज, यदि कतिपयले अब हामीले फलफुलको रस बनाउला अथवा गेडागुडीको रस बनाउला, सबैले त्यो नकिन्ला, किन्न नपाउला, पकाउनु नपाउला, त्यस्तो अवस्थामा जीवन जल ल्याएर तपाईँले किनेर घरमै पनि बनाएर पिउन सक्नुहुन्छ। यसले चाहिँ तपाईँको शरीरलाई छिटो स्वास्थ्य लाभ गर्नलाई चाहिँ मद्दत गर्छ।
6: जापानिज इन्सेफ्लाइटिस भएको बेलामा हामीले बिरामीले गर्नै नहुने गल्ती अथवा घर परिवारका अभिभावकहरूले गर्नै नहुने गल्ती चाहिँ के छ, जसले चाहिँ मृत्युको मुखसम्म पुर्याउन सक्छ बिरामीलाई?
1: यसको एउटै उपाय, एउटा मात्र उपाय रहेछ, त्यो भनेको चाहिँ तपाईँमा शंका लाग्यो, जापानिज इन्सेफ्लाइटिस फैलेको क्षेत्रमा हुनुहुन्छ, समय त्यही हो र एकदमै टाउकोदेखि नै ज्वरो आउने भयो भने कसैलाई म यो फर्स्ट एड भन्छ नि हामीले प्राथमिक उपचार भन्ने कुरातिर नजानुहोस्, तपाईँ तुरन्त एकचोटि कमसेकम परीक्षण चाहिँ गर्नुहोस्, हो या होइन भनेर त्यही अनुसार चाहिँ सल्लाह लिनु।
5: ज्वरो आउने, टाउको दुख्ने, वाकवाकै हुने, बेहोस हुने वा शरीरमा कम्पन आउने जस्ता लक्षण देखिएमा तत्काल स्वास्थ्य संस्थामा गएर जाँच गराउन उहाँले सुझाव दिनुभएको छ। सरकारले विराटनगर जुट मिल पुनः सञ्चालनका लागि अध्ययन गर्न एक कार्यदल गठन गरेको छ। उद्योगको विद्यमान आर्थिक, प्राविधिक तथा कानूनी अवस्था अध्ययन गरी पुनः सञ्चालनका लागि उपयुक्त विकल्प सिफारिश गर्न विज्ञ सहितको कार्यदल गठन गर्ने निर्णय गरेको हो। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा आज बसेको बैठकले विराटनगर जुट मिलको वर्तमान अवस्था, यसअघि भएका निर्णय तथा विभिन्न निकायबाट तयार गरिएका अध्ययन प्रतिवेदनको समीक्षा गर्दै मिल पुनः सञ्चालनका लागि आवश्यक रणनीति तय गर्ने उद्देश्यले कार्यदल गठन गर्ने निर्णय गरेको हो। बैठकमा जुट मिलको व्यवस्थापन, सञ्चालनको सम्भावना, विद्यमान समस्या तथा पुनः सञ्चालनका लागि अपनाउन सकिने विभिन्न विकल्पबारे छलफल भएको थियो। कार्यदलले एक महिनाभित्र अध्ययन गरी प्रतिवेदन दिनेछ। राष्ट्रिय गौरवका आयोजनाको निर्माण कार्य हालकै गतिमा अघि बढेमा ती आयोजना सम्पन्न हुन अझै कम्तीमा 10 वर्ष लाग्ने देखिएको छ। पूर्वाधार विकास समिति अन्तर्गत राष्ट्रिय गौरवका आयोजना अध्ययन उपसमितिले तयार पारेको प्रतिवेदनले यस्तो निष्कर्ष निकालेको हो। बजेटको स्रोत सुनिश्चितता, जग्गा प्राप्ति, रूख कटान, काम गर्ने समयको कमी लगायत विभिन्न नीतिगत समस्याका कारण राष्ट्रिय गौरवको आयोजनाको काम समयमै सम्पन्न हुन नसकेको उपसमितिका संयोजक श्रीराम नेउपानेले बताउनुभयो।
7: न्यूनतम राष्ट्रिय गौरवको आयोजनाको बजेट भनौँ न त्यसको लागत, अनुमानित लागत 35 अर्ब थियो भने सबैभन्दा बढीको 1 खर्ब भन्दा बढी पनि थियो। 35 अर्बदेखि 1 खर्ब माथिका 15 राष्ट्रिय गौरवका आयोजना 15 वर्ष अगाडि शुरू भएर अहिलेसम्म आइपुग्दाखेरि 70% हाराहारी सम्म सम्पन्न भएको प्रगति विवरण देखिएको, न्यूनतम 20-25% पनि रहेको र औसतमा हेर्दाखेरि 55-60% मात्रै सिद्धिएको देखिन्छ। यी 15 राष्ट्रिय गौरवका आयोजना हिजो जुन गतिमा काम भइरहेका छन् त्यही गतिमा अगाडि बढ्यो भने 10 वर्षसम्म नसकिने, सम्पन्न हुन नसकिने देखिन्छ।
5: समितिले राष्ट्रिय गौरवका आयोजनालाई छिटो सम्पन्न गर्न सुझाव सहितको प्रतिवेदन तयार पारेको छ। नेपाल विशेष सेवा ऐन 2042 साबिकको व्यवस्था जोगाउने सम्बन्धी विधेयक 2083 प्रतिनिधि सभाबाट पारित भएको छ। सभाको आजको बैठकले उक्त विधेयकलाई बहुमतले पारित गरेको हो। यसैबीच बैठकमा विभिन्न मन्त्रालयसँग सम्बन्धित 3 विधेयकहरू प्रस्तुत गरिएको छ। बैठकमा अर्थ, कानून र श्रम मन्त्रालयका तर्फबाट 3 विधेयकहरू सदनमा पेश गरिएको हो। बैठकमा अर्थमन्त्री डाक्टर सुरिम वाग्लेले कर्मचारी संचय कोष 10 संशोधन विधेयक 2083 प्रस्तुत गर्नुभयो। कानून, न्याय तथा संसदीय मामिला मन्त्री सविता गौतमले मेलमिलाप सम्बन्धी 2 संशोधन विधेयक 2083 83 लाई प्रस्तुत गर्नुभयो। बैठकै क्रममा युवा श्रम तथा रोजगार मन्त्री रामजी यादवले बाल श्रम निषेध तथा नियमित गर्ने विधेयक 2083 प्रस्तुत गर्नुभएको थियो। अब यी विधेयकहरूमाथि सांसदहरूले सैद्धान्तिक छलफल गर्नेछन् र आवश्यक परिमार्जनको प्रक्रिया शुरू हुने संसद सचिवालयका प्रवक्ता एकराम गिरीले सीआईएनलाई बताउनुभयो।
3: विधेयक दर्ता हुन्छ, दर्ता भइसके पछाडि त्यसलाई परिपक्व हुँदा यानि मेच्युरिटीको लागि 7 दिन कुरिन्छ। 7 दिन पछाडिको कुनै पनि बैठकमा विधेयकहरू प्रस्तुत हुन सक्छन्। प्रस्तुत भइसके पछाडि त्यही बैठकमा विधेयकमाथि सैद्धान्तिक छलफल गरिन्न, अर्को बैठकमा विधेयकहरूमाथि सैद्धान्तिक छलफल गरिन्छ। सैद्धान्तिक छलफल भन्नाले विचार गरियोस् भन्ने प्रस्ताव हो। प्रस्ताव पारित भइसके पछाडि 72 घण्टाभित्र संशोधन राख्न सकिन्छ। संशोधनहरूले एकीकृत गरिन्छ। संशोधनहरू प्राप्त भइसकेपछि सभाको कुनै बैठकमा उक्त विधेयकलाई संशोधन सहित दफावार छलफलको लागि सम्बन्धित समितिमा पठाइयोस् भनेर निर्णय प्रस्तुत हुन्छ। संशोधन नपरेको अवस्थामा सभाबाट पनि छलफल गरेर अगाडि बढाउन सकिन्छ।
5: नेपाली कांग्रेसका नेता तथा पूर्व मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीलाई विशेष अदालतले 15 लाख रूपियाँ धरौटीमा रिहा गर्न आदेश दिएको छ। विशेष अदालतका सदस्यहरू नारायण प्रसाद पौडेल, दिल्ली रत्न श्रेष्ठ, उमेश कोइरालाको इजलासले यस्तो आदेश गरेको हो। कार्की विरूद्ध पोखरा विमानस्थल निर्माणमा कर छूट दिएकोमा भ्रष्टाचार गरेको आरोप छ। बाढ़ी पूर्वानुमान शाखाले आज देशका 40 जिल्लामा बाढ़ीको जोखिम रहेको जनाएको छ। शाखाका अनुसार ससाना नदी तथा खुलामा बहाव उल्लेख्य बढ़ने सक्ने केही स्थानमा आकस्मिक बाढ़ीको जोखिम रहेको छ। झापा, मोरङ, इलाम, पाँचथर, तेह्रथुम, धनकुटा, भोजपुर, ताप्लेजुङ, सुखुवासभा, सिन्धुपाल्चोक, काठमाडौँ, भक्तपुर, ललितपुर, काभ्रेपलाञ्चोक, मकवानपुर, गोर्खा, लमजुङ, कास्की लगायत जिल्लामा बाढ़ीको जोखिम रहेको शाखाले जनाएको छ। त्यस्तै आज राति हिमाली क्षेत्रमा मेघगर्जन, चट्याङसहित पानी पर्ने सम्भावना रहेको छ। पहाड़ी भेगसहित बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिमका तराई क्षेत्रका धेरै स्थानमा मेघगर्जन र चट्याङसहित पानी पर्ने सम्भावना रहेको मौसमविद विभूति पोखरेलले सीआईएनलाई जानकारी दिनुभयो।
2: देशको पहाड़ी भूभाग होइन, साथै बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका धेरै स्थानहरूमा चाहिँ मेघगर्जन, चट्याङ सहित मध्यमसम्मको वर्षाको सम्भावना रहेको छ होइन। त्यस्तै मध्य प्रदेश, कोशी प्रदेशका तराई भूभागका थोरै स्थानहरूमा चाहिँ मध्यमसम्मको वर्षाको सम्भावना छ भने कोशी, बागमती, गण्डकी प्रदेशको हिमाली र पहाड़ी भूभागका 1-2 स्थानमा, कर्णाली प्रदेशको हिमाली र पहाड़ी भूभाग, साथै लुम्बिनी र सुदूरपश्चिम प्रदेशको पहाड़ी र तराई भूभागका थोरै स्थानहरूमा चाहिँ भारी वर्षाको सम्भावना छ र 1-2 स्थानमा चाहिँ धेरै भारी वर्षाको पनि सम्भावना रहेको छ।
5: 1-2 स्थानमा धेरै भारी वर्षा हुन सक्ने भएकाले सतर्कता अपनाउन मौसमविद पोखरेलले आग्रह गर्नुभयो। यसैबीच पाकिस्तानको ब्रड पीकमा हिम पहिरोमा परि ज्यान गुमाएका 3 नेपाली पर्वतारोहीको शव भोलि नेपाल ल्याइने भएको छ। ग्यान्जिन शेर्पा, किली पेम्बा शेर्पा र निमा शेर्पा रहेको शव ल्याइने प्रतिनिधि सभा सदस्य तथा पर्वतारोही मिङमा ग्याल्बु शेर्पाले जानकारी दिनुभयो। शेर्पाका अनुसार उहाँहरूको पार्थिव शरीर 4:15 त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुग्ने तालिका छ। अर्थमन्त्री डाक्टर सोडिम वाग्लेले देशको आर्थिक रूपान्तरणका लागि सरकार र निजी क्षेत्रबीच बलियो साझेदारी हुनुपर्ने बताउनु भएको छ। नेपालका 20 ठूला बहुराष्ट्रिय करदाता कम्पनीका प्रतिनिधिसँगको आजको छलफलमा अर्थमन्त्री वाग्लेले निजी क्षेत्रको सफलतालाई नेपालको आर्थिक समृद्धिको मुख्य आधार भएको उल्लेख गर्नुभयो। भारतको महाराष्ट्रमा सञ्चालनमा रहेको मुख्यमन्त्री माझी लाडकी बहन योजनाले आर्थिक रूपमा कमजोर महिलाको जीवनस्तरमा प्रत्यक्ष प्रभाव पारेको एक अध्ययनले देखाएको छ। सन् 2024 विधानसभा निर्वाचन भन्दा केही महिना अघि शुरू गरिएको यस योजना अन्तर्गत योग्य महिलालाई प्रति महिना 1,500 भारतीय रूपियाँ उपलब्ध गराइन्छ। अब खेल खबर। नेपाली राष्ट्रिय क्रिकेट टोलीको ओडीआई कप्तानमा सन्दीप लामिछाने नियुक्त हुनुभएको छ। नेपाल क्रिकेट संघ क्यानले रोहित पौडेललाई कप्तानबाट हटाउँदै सन्दीपलाई नयाँ कप्तान बनाउने निर्णय गरेको हो। सन्दीप 4 वर्षपछि नेपाली टोलीको कप्तानीमा फर्किनु भएको हो। सन्दीपले मलेसियामा हुने एसीसी प्रिमियर कपबाट नेपालको ओडीआई टोलीको नेतृत्व गर्नुहुनेछ।
0: दाङको माटोमा स्याउ उत्पादनको मिठो सफलता।
8: यो लगाएको 3 वर्ष भयो, यसमा हामीले 2 वर्ष फल खाएर खाइसक्यौँ। हामीले अब यो 3 वर्षमा हिँडिरहेको
0: चिसो ठाउँको स्याउ दाङको गर्मीमा फल्दै रिपोर्ट। सामुदायिक वनको 4 दशक संरक्षणमा सफलता चुनौती उस्तै लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
9: बाल बालिकाको स्वस्थ भविष्यको लागि सन्तुलित र पोषिलो आहार अत्यन्त आवश्यक छ। बिहान उठेदेखि दिनभरि नै उनीहरूको खानपानमा विशेष ध्यान दिनुहोस्। दूध, अण्डा, मासु, दाल, हरियो साग सब्जी, मौसमी फलफूल र घरमै बनेका पोषिला खानेकुरा नियमित खुवाउने बानी बसाल्नुहोस्। चाउचाउ, चिप्स, चकलेट, धेरै चिनी भएका पेय पदार्थ र जंक फूडको सेवन सकेसम्म कम गरौ।
10: हरेक बार खाना 4 भन्ने सूत्रलाई पालना गर्दै बालबालिकाको खानामा प्रोटिन, कार्बोहाइड्रेट, क्याल्सियम, आइरन, भिटामिन र अन्य आवश्यक खनिज तत्वहरू समावेश हुने निश्चित गरेर विविध खानेकुराहरू उचित समयमा खुवाउनुहोस्। यदि बालबालिका उमेर अनुसार कम तौलका छन्, कमजोर वा कुपोषित देखिएका छन् भने नजिकको स्वास्थ्य चौकी वा स्वास्थ्य कर्मीको सल्लाहमा थप पोषिलो आहार दिनुहोस्।
9: स्वस्थ बाल बालिका, समृद्ध परिवार, समुन्नत नेपाल।
10: सामुदायिक सूचना नेटवर्क सीआईएन र ओल्ड भिजन इन्टरनेशनल नेपालको सहकार्य।
4: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: तपाईँ सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाडौँमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। साझा खबरमा अब दाङको माटोमा स्याउ उत्पादनको मिठो सफलताको प्रसंग। चिसो हावापानीमा मात्रै हुने स्याउ खेती दाङमा हुन्छ भन्ने कल्पनासम्म थिएन, तर 3 वर्षदेखि दाङको घोराही 11 परीक्षणका रूपमा गरिएको स्याउ खेती अहिले व्यावसायिक रूपमा अघि बढ़ेको छ। नर्सरीमा अहिले विभिन्न प्रजातिका 70,000 स्याउका बिरूवा रोपिएका छन् भने केहीले उत्पादन समेत दिन थालेका छन्।
11: स्याउ खेतीका लागि चिसो हावापानी भएको भूगोल भएमा राम्रो मानिन्छ। तराई तथा भित्री मधेसमा पर्ने दाङ जिल्लामा स्याउ खेती हुन्छ भन्ने कुरामा शुरूमा कसैले पत्याएकै थिएनन्। तर 3 वर्षदेखि घुराही 11 परीक्षणका रूपमा लगाइएको स्याउ खेतीले अहिले व्यावसायिकता पाएको छ। किसान रामकुमार पुन:
12: हामी 3 वर्षदेखि यहाँ यो काम गरिरहेको छौँ, अनि आउँदो समयमा फल पनि फलेको थियो, अलिअलि फलाएको थियौँ हामीहरूले, अनि त्यही मात्र नभएर हामीले अलिअलि बेर्ना पनि बेच्यौँ 12-15 हजार जति। केही बेर्नामा चाहिँ अब कलम काटेर हामी यहाँ उग्रेको छौँ, आउँदो समयको लागि चाहिँ तपाईँको बेर्ना बेच्नुको लागि राखेको छौँ।
11: विद्यालयको जग्गा भाडामा लिएर 70,000 स्याउका बिरूवा लगाइएका छन् भने शुरूका वर्षमा लगाइएका स्याउका बोटहरूले अहिले फल दिन थालेका छन्। नेपालको विभिन्न हावा पानीमा हुने 45 जातका स्याउका बिरूवा हुर्काउने र बिक्री वितरण गर्ने काम पनि अहिले भइरहेको बताउँदै अर्का किसान लीलाराम पुन:
8: यो लगाएको 3 वर्ष भयो, यसमा हामीले 2 वर्ष फल खाएर खाइसक्यौँ। हामीले अब यो 3 वर्षमा हिँडिरहेको
11: स्याउ खेतीमा ज्याला मजदूरी काम गर्न पुगेका रोल्पाका मनोबुढा मगरले भारतको सिमलामा 25 वर्ष बिताउनु भयो। स्याउको बेरना उमार्नेदेखि फल टिप्ने काममा 20 वर्ष भन्दा धेरै समय बिताउनु भएका मनुलाई आफ्नै गाउँठाउँमा केही गर्ने सोच थियो। त्यही सपना साकार पार्न विद्यालयको 3 बिघा सरकारी जग्गा भाडामा लिएर शुरू गरेको स्याउ खेती हिजो आज विस्तार भएको हो।
13: म हिमाचलमा धेरै लामो समयदेखि 15-20 वर्षदेखि स्याउको काम, नर्सरीको काम गरे। त्यसपछि म नेपाल आएर घुम्दाखेरि हाम्रो नेपालमा धेरै मध्यम पहाड अनि पहाडतिर घुम्दाखेरि राम्रो स्कप देखेँ मैले, यहाँको हुने जस्तो सबै देखेँ मैले। देख्दाखेरि राम्रो गर्दाखेरि यो जिज्ञासा गरेर मैले नर्सरी शुरू गरेको 3 वर्ष भयो। हाम्रो सगरमाथा नर्सरी प्रणालीमा यो 3 वर्ष भयो, अहिले राम्रै भइरहेको छ।
11: जिल्लामै पहिलो पटक गरिएको स्याउ खेतीले सबैलाई आकर्षित बनाएको छ। 3 वर्ष अघि लगाएको बिरूवाले राम्रो फल दिन थालेपछि नागरिक अवलोकन गर्न समेत पुग्ने गरेका छन्। स्थानीय पूर्ण गुरुङ:
14: यो ठाउँमा त अब यता त्यो डाँडामा त खुर्सानी लगाए पनि नफल्ने ठाउँ हो। अहिले आएर ज्ञान भएको मान्छे आएर जे होस् उसले यहाँ आफ्नो ज्ञानको भरपूर प्रयोग गरेका छ। पहिले र अहिलेमा त आकाश धरतीको फरक, हिजो केही नहुने ठाउँमा आज स्याउका बिरुवाहरू छन्, स्याउ फल्न शुरू गरिसक्यो, अनि के भन्छ अन्जीर फलिसकेका छ, अनि पछि तपाईँको ऊ हलुवावेद पलम तीन चार वर्षभित्रमा यहाँ थोरथोरै उत्पादन भएर चाख्नु पनि चाखिहाल्यो हामीले।
11: सगरमाथाको नाममा दर्ता गरी सञ्चालन भएको यस नर्सरीमा अहिले स्याउ मात्रै नभएर ओखरदेखि काजुसम्मका बिरूवा उत्पादन भएका छन्। यसबाट स्थानीय सरकार र अरू किसानले ज्ञान र सिप सिक्न सक्ने कुराही एघारका वडा अध्यक्ष कुलबहादुर लामिछाने बताउनुहुन्छ।
15: यो क्षेत्रको लागि राम्रो खालको सन्देश पुगोस्, सिंगु देशभरि यो खालको चाहिँ एउटा चाहिँ सकारात्मक सन्देश पुगोस् भन्नको लागि घुराई उपमहानगरपालिका वडा नम्बर एघारले सामाजिक क्षेत्रमा चाहिँ सहजीकरण गरेर सहयोग गर्दै आएका छौं।
11: यहाँ उत्पादन भएका बिरूवा जिल्लाका विभिन्न स्थानका साथै बाङ बाहिरका विभिन्न जिल्लामा पनि बिक्री हुने गरेको छ। सुशीला ओली, सीआईएन रेडियो मध्य पश्चिम दाङ।
0: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाडौँमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। वन जोगाउँदै समुदाय अधिकार खोज्दै उपभोक्ता
16: समुदायको त्यहाँको समाज संस्कृति परम्परा मूल्य मान्यता जुन कुराहरू छन् प्रथाजनित अभ्यारहरू छन् त्यसको जगेर्ना चाहिँ सबैले सिक्न पर्ने सबैले त्यसलाई अनुकरणीय हिसाबले चाहिँ मनन गर्न पर्ने देखिन्छ।
0: वन जोगाउनेलाई सरकारको साथ कति सामुदायिक वनको चार दशकको यात्रा उपलब्धि चुनौती र अपेक्षा विशेष कुराकानी लगायतका सामग्री बाँकी नै छन् सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
17: आजकल बाल विवाहको कुरा आउँदा धेरैले भागेर विवाह गर्ने किशोर किशोरीलाई मात्रै दोष दिन्छौ,
18: तर के हामीले कहिले सोचेका छौ उमेर नपुग्दै उनीहरू किन विवाह गर्न बाध्य हुन्छन्?
17: किशोर अवस्थामा आकर्षण मित्रता र प्रेम भावना विकास हुनु स्वाभाविक हो, तर हाम्रो समाजमा यसलाई लुकाउने दबाउने वा सजाय दिने विषय बनाइन्छ।
18: अभिभावकसँग खुला संवाद नहुनु, यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी र परामर्शको अभाव हुनु, परिवार र समाजको अनावश्यक दबाव तथा गलत सामाजिक मान्यताले धेरै किशोर किशोरीलाई बाल विवाहतर्फ धकेलिरहेको छ।
17: बाल विवाह रोक्न दोष होइन, विश्वास आवश्यक छ।
18: छोराछोरीसँग साथी जस्तै संवाद गरौं, वृहत यौनिकता शिक्षा र यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी उपलब्ध गराउँ र कानूनको प्रभावकारी कार्यान्वयन गरौं।
17: बाल विवाह रोकौं, छोराछोरीको सपना जोगाउ, शिक्षित सक्षम र जिम्मेवार पुस्ता निर्माण गरौं। जनहितका लागि महिला सशक्तिकरण स्रोत केन्द्र ओआरसी, सामुदायिक रेडियो उदयपुर र सीआईएन।
4: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएम।
0: तपाईँ सामुदायिक सूचना नेटवर्क सीआईएनले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। आज सामुदायिक वन दिवस। नेपालमा 23,000 भन्दा धेरै सामुदायिक वन छन्। वन क्षेत्रमा भइरहेका असल अभ्यास र सुधारका लागि सरकारबाट अपेक्षा गरिएको सहयोगका बारेमा साथी लीलप्रकाश चन्दले सामुदायिक वन उपभोक्ता महासंघ फेकोफनका अध्यक्ष ठाकुर भण्डारीसँग कुराकानी गर्नुभएको छ।
16: 62-63 जनआन्दोलन गर्दाखेरि सड़कमा राजनीतिक पार्टीहरू आउन नसकेको बेलामा सामुदायिक वन देशैभरि सामुदायिक वन सड़कमा आएर जुन हामीले संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना गर्नका निम्ति महत्वपूर्ण भूमिका खेल्यौं। संविधान निर्माण भयो, संविधानमा समाजवाद उन्मुख शासन व्यवस्था, समाजवाद उन्मुख अर्थतन्त्र भनेर कुरा गर्यौं। समुदायको प्रगति र उन्नति नै समाजवाद हो, त्यसकारण हामीले सरकारसँग निरन्तर रूपमा यो संवाद गर्यौं।
19: 33% मुद्दा उठ्दाखेरि सामुदायिक वन उपभोक्ता महासंघ फेको फण्डले 50% अभ्यास गरिरहेको थियो। लैंगिक रूपमा महिला सहभागिताको कुरा गर्दाखेरि अहिले पनि तपाईँहरूले महिलाको कुरा, जात जातिको कुरा, अल्पसंख्यकको कुरालाई जुन खालको अभ्यास गरिराख्नु भएको छ त्यो अभ्यासको कारणले पनि सरकारसँग मुखामुख गरेर संवाद गर्न सक्ने त्यो खालको तागत शक्ति चाहिँ सामुदायिक वनले दियो जस्तो लाग्छ।
16: त्यो धेरै चिज छ। वर्गीय समाजका गरीब दलित विपन्न पछाडि पारिएको वर्गको महिलाको आदिवासी जनजातिको उत्थान प्रगति क्षमता विकासको निम्ति लाग्ने भएको हुँदा हामी त्यो ढंगले अगाडि बढेका छौं र अहिलेको सरकारले पनि नीति कार्यक्रम बजेटमा राम्रो कुरा ल्यायो तर कार्यान्वयनमा के हो भनेर हामीले अहिले प्रश्न उठाउनला। सरकारलाई अहिले हामीले घजघचाइरहेका छौं। नीति तथा कार्यक्रमहरूमा बजेटमा ल्याएका कुराहरू कार्यान्वयन भयो भने अहिले भन्दा सामुदायिक वनलाई अझै अगाडि लान सकिन्छ भन्ने कुरा छ भने सामुदायिक वनलाई उद्यममा जोड्नका निम्ति अब उद्योग ऐनमा सामुदायिक वनले उद्योग गर्न सक्नेछन् भन्ने कुरा नलेख्दासम्म यो अगाडि बढ्न सक्दैन। म केही दिन अगाडि मात्रै हाम्रो वन मन्त्रालयको सचिवजीसँग बसेर छलफल गरेको, उद्योग ऐनले चाहिँ उद्यममा चाहिँ व्यक्ति चिन्छ, समुदाय चिन्दैन। हामीले अब जबसम्म 23,000 समूहले त उद्यम स्थापना गर्न सक्नुहुन्छ, 54% मान्छे मात्रै घाँस दाउरा सेहुला पत्करमा निर्भर हुन्छ, नभए अब अलिकति परिवर्तन भएको छ।
19: जस्तो तपाईँले यहीँनिर चाहिँ उद्यमसँग जोडेर सामुदायिक वनलाई समुदाय स्तरबाट व्यक्तिगत रूपमा होइन कि समुदाय स्तरबाट उद्यम गर्नको लागि कानूनी रूपमा बाटो खोल्नुपर्छ भन्नुभयो नि अहिले सामुदायिक वनले यो यो काम गरिराखेका छन् त्यो आफैमा एक प्रकारको उदाहरण छ जसका कारणले सरकारले थप सजिलो बनाइदिनुपर्छ भन्ने तपाईँहरूसँग के त्यस्तो विवरण
16: मुख्य गरेर अहिले हजारौं सामुदायिक वन उपभोक्ता समूहहरूले उद्यम अगाडि बढ़ाइरहनु भएको छ तर कानूनी रूपमा चाहिँ सामुदायिक वन उपभोक्ता समूहको उद्योग हो भनेर कानूनले चिन्दैन कानूनले त्यहाँभित्र कम्पनीको रूपमा चिन्छ त्यसमा हामीले भनेको के त्यसो गर्दा बित्तिकै त्यहाँ व्यक्तिमा जान्छ त्यसमा हामीले भनेको के हो भने त्यो अहिले सामुदायिक वन उपभोक्ता समूहले गरेका उद्यमहरूलाई सामुदायिक वन उपभोक्ता समूहले गरेको उद्यम भनेर कानूनले चिन्न पर्यो त्यो भनेको उद्योग ऐनको समस्या हो यो वन मन्त्रालयको समस्या होइन उद्योग मन्त्रालयको समस्या हो उद्योग ऐनको समस्या उद्योगको कानूनको समस्या त्यसले गर्दाखेरि हामीले भनेको के हो भने अब उद्योग ऐनमा सामुदायिक वन उपभोक्ता समूहले उद्यम दर्ता गरेर सञ्चालन गर्न पाउनेछन् भनेर भन्यो भने त सकियो नि त
19: त्यो लेखाउनको लागि तपाईँहरूले संवाद छलफल गर्नुभएको अथवा सुनवाई नभएको
16: होइन गरिरहेछौ अहिलेसम्म सुनवाई भएको छैन अहिले चाहिँ पछिल्लो चरणमा वन मन्त्रालयमा छलफल गर्दाखेरि यो कुनै पनि हालतमा हामी अगाडि बढ़ाउँछौ भनेर सचिवज्यूले अस्ति मात्रै पनि मसँग प्रतिबद्धता जाहेर गर्नुभएको छ हामी खुसी छौं अब प्रक्रिया अगाडि बढ़छ भनेर हामी त्यसकारण चाहिँ त्यसो मात्रै भयो भने वनमा भएका जति पनि पत्करहरू छन् हामी कम्पोस्ट मल बनाउन सक्छौ जैविक मल बनाउन सक्छौ हामीले फलफूल खेतीको कुरा गर्यौं कृषि वनको कुरा गर्यौं हाम्रो वनमा हजारौं वन्य जन्य खाद्य छ
19: उद्यम बाहेक सामुदायिक वन क्षेत्रमा त्यस्तो के कस्ता अभ्यासहरू छन् जसलाई अरू वन राष्ट्रिय वन होला अथवा अरू प्रकारको वन अथवा वन बाहेकको क्षेत्रले पनि अनुकरण गर्न सक्छ सिकाइ हुन सक्छ
16: होइन यही नै हो मुख्य पर्यटनमा सामुदायिक वनहरू अगाडि छन् पर्यटनमा हामी अगाडि जान सक्छौ उद्यमको कुरा भयो कृषि वनको कुरा भयो र मुख्य कुरा चाहिँ समुदायको त्यहाँको समाज संस्कृति परम्परा मूल्य मान्यता जुन कुराहरू छन् प्रथाजनित अभ्यासहरू छन् त्यसको जगेर्ना चाहिँ सबैले सिक्न पर्ने सबैले त्यसलाई अनुकरण अनुय हिसाबले चाहिँ मनन गर्न पर्ने देखिन्छ जहाँ जहाँ सामुदायिक वन हस्तान्तरण भएको छ आज पहिला चाहिँ सामुदायिक वन नहुँदै वन 29% बुट्यान 10% थियो वन र बुट्यान जोडेर 39% थियो भने आज 46% वन पुगेको छ नेपालमा सामुदायिक वन उपभोक्ता समूहका कारणले भएको
19: सामुदायिक वनलाई कार्ययोजना बनाउँदाखेरि सरकारको तर्फबाट दुःख दिने काम मात्रै भयो भनेको तपाईँको पटक पटक गुनासो छ अत्यधिक पैसा लिने गरिएको भनेर सामुदायिक वन क्षेत्रका अभियान कर्मीहरूले गुनासो गरिराखेको अवस्थामा यो चाहिँ सुधार्नुपर्छ भनेर कतिको संवाद भइरहेको छ
16: अब एउटा त हिजो वैज्ञानिक वन व्यवस्थापन जुन लागू भयो त्यति बेला चाहिँ एउटा अब त्यो अत्यन्तै एकातिर जैव विविधताको हिसाबले वन सखा पार्ने अर्कोतिर कार्ययोजना बनाउँदा दुःख दिने जुन खालको थियो त्यसको त्यो खारेज भयो त्यस पछाडि अहिले दिगो वन व्यवस्थापनको गाइडलाइन आएको छ त्यो अनुसार अगाडि बढ़ेको छ तुलनात्मक रूपमा अलि त्यति बेला भन्दा अहिले अलि सहज भएको छ यद्यपि अहिले पनि समस्या छ अहिले पनि वनलाई चाहिँ वन सम्वर्धनमा चाहिँ के कस्तो खालको समस्या छ भन्दा एउटै कार्ययोजना बनाउने एउटै मोडलका कारण समस्या भएको छ अहिले चाहिँ अब हामीले चाहिँ कार्ययोजना हामीले शुरू पनि गरेका छौं अहिले भर्खरै मैले गण्डकी लगायतका केही जिल्लाहरूमा छलफल पनि गण्डकी प्रदेश र केही जिल्लाहरूमा छलफल चलाइसक्यौं हामीले अब हामी अरू प्रदेशहरूमा जाँदैछौ संक्षिप्त कार्ययोजनाको अवधारणा हामीले अगाडि सारेका छौं त्यो भनेको के हो भन्दा सामुदायिक वनहरू जसले सामुदायिक वन उपभोक्ता समूहभित्रै संरक्षण मात्रै गरेर बसेका छन् जसले सामुदायिक वनभित्र मात्रै उहाँहरूले चाहिँ जोगाएर बस्नु भएको छ त्यसको घाँस दाउरा मात्रै उपयोग गर्नुभएको छ त्यस्तो समूहहरूलाई कार्ययोजनाका नाममा दुःख दिन भएन एक दुई पान्नामै लेखेर तपाईँहरूले वनको संरक्षण गरेर बस्नु भएको छ ल फेरि अझै 5 वर्ष अझै 10 वर्ष पनि तपाईँहरूले यसलाई अगाडि बढ़ाउनुहोस् है भनेर एक दुई पेजमै दिन सकिन्छ त्यो गर्न सक्यो भने 50% समस्या समाधान हुन्छ किनभने तपाईँको तराई र तराईमा अलि धेरै आमदानीका स्रोत भएका समूहहरू हुनुहुन्छ उहाँहरूले अलि अलि कार्ययोजनालाई अलि व्यवस्थित गर्नुहुन्छ मध्य पहाड़मा तपाईँको साना साना समूहहरू हुनुहुन्छ जसले समूह बाहिर बिक्री वितरण गर्नुहुन्न त्यस्ता समूहलाई हामीले संक्षिप्त कार्ययोजनाको प्रक्रिया अगाडि बढ़ाउन भनेर छलफल चलाएका छौं यदि यो प्रक्रिया अगाडि बढ़्यो भने सरकारले यसलाई चाहिँ ग्रहण गर्यो भने गण्डकी प्रदेशले शुरू गर्नुभएको छ गण्डकी प्रदेशले संक्षिप्त कार्ययोजना भनेर शुरू गर्नुभएको छ अस्ति गण्डकी प्रदेशको सरकारसँग हामी छलफल गर्यौं त्यहाँका सरकारवालाहरूलाई राखेर उहाँहरूले अत्यन्तै सकारात्मक कुराहरू देखाउनुभयो कि यो संक्षिप्त कार्ययोजना अत्यन्तै राम्रो छ, यसलाई संघीय स्तरबाटै अगाडि बढाउनु पर्यो भन्ने उहाँहरूको गण्डकी प्रदेश सरकारको भनाइ छ।
19: यदि गण्डकी प्रदेशबाट यो संक्षिप्त कार्ययोजना पनि शुरूआत गर्नको लागि त्यो के कारणले सम्भव भयो त्यहाँ?
16: होइन, उहाँ त्यही त इच्छा शक्ति, प्रदेशको इच्छा शक्ति। अहिले त कस्तो छ भन्दा प्रदेश सरकारमा आउने साथीहरू, कतिपय साथीहरू अत्यन्तै सकारात्मक हुनुहुन्छ, कतिपय साथीहरू प्रदेश सरकार भनेको त एकदमै हामीले कब्जै गर्नुपर्छ भन्ने टाइपको हुनुहुन्छ अहिले।
0: विराटनगर जुट मिल पुनः सञ्चालन गर्न सरकारद्वारा कार्यदल गठन गरिएको छ। राष्ट्रिय गौरवका आयोजनाहरू सम्पन्न गर्न अझै 10 वर्ष लाग्ने सम्भावना बढ़ेको छ। डेढ़ महिनामा जापानिज इन्सेफ्लाइटिसबाट 9 जनाको मृत्यु भएको छ। खोप्ने प्रमुख उपचार रहेको विज्ञको भनाइ छ। दारिद्र्यमुक्त नेपाल बनाउन देशव्यापी अभियानको तयारी गरिएको छ। आज राति 40 जिल्लामा बाढ़ीको जोखिम छ, सतर्क रहन विज्ञले आग्रह गरेका छन्। र हिमाली पहाड़ी क्षेत्रमा भारी वर्षाको सम्भावना समेत रहेको छ। पूर्व मन्त्री कार्कीलाई 15 लाख धरोटीमा रिहा गर्न आदेश जारी भएको छ। र सन्दीप लामिछाने फेरि नेपाली क्रिकेट पुरूष टोलीको कप्तानमा नियुक्त हुनुभएको छ। गण्डकीमा खेलकुद पदक वितरण विवादमा छानबिन समिति गठन गरिएको छ। आजलाई साझा खबरको समय सकियो। प्राविधिक साथी राजेन्द्र रिजाललाई धन्यवाद। भोलि साउन 26 गते बिहान 6 बजेको साझा खबरमा फेरि भेटौंला। अहिलेलाई सुशीला श्रेष्ठ पनि विदा हुन्छु। नमस्कार, शुभरात्री।
20: एक्सट्रीम इनर्जी ड्रिंक टाइम चेक अहिले ठीक 8 बजेको छ।
21: एक्सट्रीम एनर्जी ड्रिंक टेस्ट द डिफरेंस फील द एनर्जी।

0: रेडियो कार्यक्रम सुरक्षा सरोकार।
1: समुदाय प्रहरी साझेदारी अन्तर्गत जिल्ला प्रहरी कार्यालय लमजुङ र रेडियो मर्सेङ्गी 95 मेगाहर्जको सहकार्य
0: हरेक सोमबार बिहान 7:30 बजे, पुनः प्रसारण सोमबार बेलुकी 8 बजे
1: मात्र मर्सेङ्गी FM 95 मेगाहर्ज।

0: सामुदायिक रेडियो मर्सेङ्गी 95 मेगाहर्ज र जिल्ला प्रहरी कार्यालय लमजुङको सहकार्यमा तयार पारेको कार्यक्रम सुरक्षा सरोकारमा यहाँलाई स्वागत छ। म प्रहरी जवान देवमाया थापा
1: र म प्रहरी जवान देवकुमारी बलामी मगर। समुदाय प्रहरी साझेदारीको अवधारणालाई व्यावहारिक बनाउन हामीले प्रत्येक साता सचेतनामूलक रेडियो कार्यक्रम सुरक्षा सरोकार प्रसारण गर्दै आएका छौं। अपराध नियन्त्रणका लागि नेपाल प्रहरी र नागरिकको सहकार्य शान्त र सुरक्षित समुदायको लागि आम नागरिकलाई सचेत गराउने उद्देश्य सहित यो कार्यक्रम तयार गरिएको हो।
0: कार्यक्रम सुरक्षा सरोकार एफएम बैण्डको 95 मेगाहर्ज, इन्टरनेट अनलाइन रेडियो मर्सेङ्गी .org, हाम्रो पात्रमा रेडियो मर्सेङ्गी र रेडियो मर्सेङ्गीको फेसबुक पेजमा एकैसाथ प्रत्यक्ष सुनिरहनु भएको छ। कार्यक्रम सुरक्षा सरोकार हरेक सोमबार बिहान 7:30 बजे र पुनः प्रसारण बेलुका 8 बजे रेडियो मर्सेङ्गी मार्फत प्रसारण हुँदै आएको छ।
1: समुदाय प्रहरी साझेदारी अवधारणालाई अझ प्रभावकारी बनाउन र सभ्य समाज निर्माणका लागि कार्यक्रम सुरक्षा सरोकार मार्फत हामीले विभिन्न सचेतनामूलक विषय सामग्री प्रस्तुत गर्दै आएका छौं। नागरिकको व्यक्तिगत सुरक्षासँगै समाजमा हुने विभिन्न घटना अपराध न्यूनीकरणका लागि प्रहरी समुदायको सहकार्य र जिम्मेवारीलाई प्रभावकारी बनाउन सचेतनामूलक रेडियो नाटक, प्रहरी समाचार, सरकारवालाहरूको सुझाव एवं प्रतिक्रिया लगायत विषयवस्तुहरू प्रसारण गर्दै आएका छौं।
0: गत सता हामीले कार्यक्रममा जिल्ला प्रहरी कार्यालय लमजुङले यस आर्थिक वर्षमा गरेका कार्य सम्पादन, प्रहरी सुरक्षा प्रभावकारिता विषयमा जिल्ला प्रहरी कार्यालय लमजुङका प्रमुख एवं प्रहरी नायक उपरीक्षक जितेन्द्र कुमार बस्नेतज्यूसँगको कुराकानी प्रस्तुत गरेका थियौं। आजको कार्यक्रममा भने हामी अति उपभोग्य वस्तुको कृत्रिम अभाव र कृत्रिम अभावमा संलग्न व्यक्तिहरूलाई कानूनी कार्यवाही व्यवस्था, कृत्रिम अभाव हुन नदिन समुदाय र प्रहरीको भूमिका विषयमा सचेतनामूलक सामग्री ल्याएका छौं।
1: मानव जीवनका आधारभूत आवश्यकता मध्ये खाद्यान्न, खाने तेल, नुन, चामल, दाल, चिनी, औषधि, खाना पकाउने ग्यास, इन्धन, स्वच्छ खानेपानी तथा दैनिक जीवनमा अपरिहार्य अन्य अपभोग्य वस्तुहरूको विशेष महत्व हुन्छ। यस्ता वस्तुहरूको सहज उपलब्धता नागरिकको जीवन स्तर, स्वास्थ्य, आर्थिक गतिविधि तथा सामाजिक स्तरसँग प्रत्यक्ष रूपमा जोड़िएको हुन्छ।
0: तर केही व्यक्ति वा व्यवसायीले बढ़ी नाफा कमाउने उद्देश्यले आवश्यक वस्तुहरू लुकाएर राख्ने, बजारमा कृत्रिम रूपमा अभाव सृजना गर्ने, मूल्य अस्वाभाविक रूपमा बढ़ाउने तथा कालो बजारी गर्ने जस्ता गतिविधि सञ्चालन गर्दा समाजमा गम्भीर समस्या उत्पन्न हुन्छ। यस अवस्थालाई अति आवश्यक उपभोग्य वस्तुको कृत्रिम अभाव भनिन्छ।
1: कृत्रिम अभाव प्राकृतिक विपत्ति, उत्पादनमा कमी वा धुवानी समस्याका कारण हुने वास्तविक अभाव भन्दा फरक हुन्छ। वास्तविक अभावमा वस्तुको उत्पादन वा आपूर्तिमा वास्तविक कठिनाई हुन्छ भने कृत्रिम अभावमा वस्तु उपलब्ध हुँदाहुँदै पनि जानाजानी बजारमा कम आपूर्ति गरिन्छ ताकि मूल्य वृद्धि गराएर अत्यधिक नाफा कमाउन सकियोस् भन्ने स्वार्थ राखिएको हुन्छ।
0: यस्तो कार्य कानूनी, नैतिक र सामाजिक दृष्टिले गलत मात्र होइन, आम नागरिकको जीवनमा प्रत्यक्ष असर पार्ने अपराध पनि हो। यस समस्याको समाधानका लागि सरकार, स्थानीय तह, उपभोक्ता, व्यवसायी, समुदाय र प्रहरी सबैको साझा प्रयास आवश्यक हुन्छ। विशेष गरी समुदायको सचेत सहभागिता र प्रहरीको प्रभावकारी भूमिका बिना कृत्रिम अभाव तथा कालोबजारी नियन्त्रण गर्न कठिन हुन्छ।
1: नेपाल जस्तो विकासोन्मुख मुलुकमा बजार अनुगमनको कमजोरी, उपभोक्तामा पर्याप्त चेतनाको अभाव, कमजोरी कानूनी कार्यान्वयन, सीमापार अवैध व्यापार तथा केही व्यवसायको अनैतिक प्रवृत्तिका कारण समय समयमा अत्यावश्यक वस्तुको कृत्रिम अभाव देखिने गरेको छ। यसले मूल्य वृद्धि, सामाजिक असन्तोष, आर्थिक असमानता तथा जनजीवनमा संकट निम्त्याउँछ। त्यसैले यस विषयमा समुदाय र प्रहरीको भूमिकाको विस्तृत अध्ययन आवश्यक देखिन्छ।
0: अति आवश्यक उपभोग्य वस्तुको कृत्रिम अभाव सृजना हुनका विभिन्न कारणहरू छन्। सबैभन्दा प्रमुख कारण अत्याधिक नाफा कमाउने लोभ हो। केही व्यापारीले बजारमा पर्याप्त वस्तु उपलब्ध हुँदाहुँदै पनि गोदाममा लुकाएर राख्छन् र माग बढ़ेको समयमा उच्च मूल्यमा बिक्री गर्छन्। यस्तो कार्यले उपभोक्तालाई महँगो मूल्य तिर्न बाध्य बनाउँछ।
1: अर्को कारण प्रभावकारी बजार अनुगमनको अभाव हो। सम्बन्धित निकायले नियमित अनुगमन नगर्दा कानून उल्लंघन गर्ने व्यक्तिहरूलाई अवसर मिल्छ। आपूर्ति प्रणालीमा हुने कमजोरी, भ्रष्टाचार, प्रशासनिक ढिला सृष्टि तथा सूचना प्रवाहको कमीले पनि कृत्रिम अभावलाई बढ़ावा दिन्छ। प्राकृतिक विपत्ति, महामारी, राजनीतिक अस्थिरता वा अन्तर्राष्ट्रिय संकट जस्ता परिस्थितिलाई बहाना बनाएर पनि केही व्यक्तिहरूले कृत्रिम अभाव सृजना गर्ने प्रयास गर्छन्।
0: यस समस्याको प्रभाव बहुआयामिक हुन्छ। सर्वप्रथम दैनिक उपभोग्य वस्तुको मूल्य अत्यधिक बढ्छ। आय सीमित भएका परिवारलाई आधारभूत आवश्यकता समेत पूरा गर्न कठिन हुन्छ। गरीब तथा निम्न आय भएका वर्ग सबैभन्दा बढी प्रभावित हुन्छन्। चामल, दाल, नुन, तेल, औषधि, ग्यास वा इन्धनको मूल्य बढ्दा उनीहरूको दैनिक जीवन कष्टकर बन्छ। स्वास्थ्य सेवाको प्रभावित हुन्छ, पोषणमा कमी आउँछ र गरीबीको दुष्चक्र झन गहिरो बन्छ।
1: कृत्रिम अभावले समाजमा असन्तोष र अविश्वास पनि बढाउँछ। नागरिकले सरकारप्रति विश्वास गुमाउन सक्छन्। बजारमा वस्तु पाइँदैन भन्ने हल्लाले मानिसहरू आवश्यकता भन्दा बढी वस्तु किनेर भण्डारण गर्न थाल्छन्। यसले वास्तविक अभावलाई अझ गम्भीर बनाउँछ। सामाजिक सद्भावमा पनि नकारात्मक असर पर्छ। धनी व्यक्तिले महँगो मूल्य तिरेर वस्तु किन्न सक्छन् भने गरीब नागरिक अत्यावश्यक वस्तुमा वञ्चित हुन सक्छन्। यसले सामाजिक असमानता बढाउँछ।
0: अर्थतन्त्रमा पनि कृत्रिम अभावको प्रतिकूल प्रभाव पर्छ। मूल्य वृद्धिका कारण मुद्रा स्फीति बढ्छ। उत्पादन लागत बढ्दा उद्योग तथा व्यवसाय प्रभावित हुन्छ। उपभोक्ताको क्रय शक्ति घट्छ र समग्र आर्थिक गतिविधिमा मन्दी आउन सक्छ। सरकारको राजस्वमा असर पर्नुका साथै अवैध कारोबार र कालोबजारी बढ्न सक्छ। यस्तो अवस्थाले लगानीको वातावरण समेत कमजोर बनाउँछ।
1: कृत्रिम अभावको अर्को गम्भीर पक्ष नैतिक पतन हो। समाजमा इमानदारी भन्दा लोभ र स्वार्थ हावी हुन थाल्छ। व्यवसायको उद्देश्य सेवा नभई केवल अत्यावधिक नाफा कमाउने मानसिकता विकसित हुन्छ। यसले स्वस्थ प्रतिस्पर्धा समाप्त गरी अनुचित व्यापारिक संस्कृतिलाई प्रोत्साहन गर्छ। दीर्घकालीन रूपमा यसले बजार प्रणाली प्रति नागरिकको विश्वास कमजोर बनाउँछ।
0: यस समस्याको समाधानका लागि समुदायको भूमिका अत्यन्त महत्वपूर्ण हुन्छ। समुदाय भनेको एउटै स्थानमा बसोबास गर्ने, समान हित र जिम्मेवारी साझा गर्ने नागरिकहरूको समूह हो। समुदाय सचेत, जिम्मेवार र सक्रिय भएमा कृत्रिम अभाव सृजना गर्ने कार्यलाई धेरै हदसम्म नियन्त्रण गर्न सकिन्छ।
1: समुदायले सर्वप्रथम उपभोक्ता सचेतना अभिवृद्धि गर्नुपर्छ। नागरिकले आफ्नो अधिकार र जिम्मेवारी बुझ्नुपर्छ। अत्यावधिक मूल्य लिने, बिल नदिने, गुणस्तरहीन वस्तु बिक्री गर्ने वा कृत्रिम अभाव सिर्जना गर्ने व्यवसाय विरूद्ध सम्बन्धित निकायमा उजुरी गर्नुपर्छ। सूचना प्रविधिको प्रयोग गरी सामाजिक सञ्जाल, स्थानीय संचार माध्यम तथा उपभोक्ता समिति मार्फत जनचेतना फैलाउन सकिन्छ।
0: समुदायले अनावश्यक रूपमा वस्तु सञ्चय गर्ने प्रविधिलाई पनि निरुत्साहित गर्नुपर्छ। हल्लाको भरमा धेरै वस्तु किनेर घरमा थुपार्ने बानीले बजारमा थप अभाव देखिन सक्छ। आवश्यकता अनुसार मात्र खरिद गर्ने संस्कृतिको विकास गर्नु समुदायको दायित्व हो। उपभोक्ताले बिल माग्ने, मूल्य सूची हेर्ने, म्याच सकेको वस्तु नकिन्ने तथा गुणस्तरमा ध्यान दिने बानी बसाल्नुपर्छ। यसले व्यवसायलाई पनि जिम्मेवार बन्न बाध्य बनाउँछ।
1: स्थानीय उपभोक्ता समूह, टोल विकास समिति, सहकारी संस्था, नागरिक समाज तथा युवा क्लबहरूले नियमित रूपमा बजारको अवस्थाबारे जानकारी संकलन गरी सम्बन्धित निकायलाई सहयोग गर्न सक्छन्। स्थानीय स्तरमा अनियमितता देखिएमा तत्काल प्रहरी, स्थानीय प्रशासन वा बजार अनुगमन समितिलाई सूचना दिनु समुदायको जिम्मेवारी हो। गोप्य सूचना प्रदान गर्ने संस्कृतिले अपराध नियन्त्रणमा ठूलो योगदान पुर्याउँछ।
0: समुदायले नैतिक व्यापारिक संस्कृतिको विकासमा पनि भूमिका खेल्नुपर्छ। इमानदार व्यवसायीलाई प्रोत्साहन गर्ने तथा कालोबजारी गर्ने व्यवसायीलाई सामाजिक रूपमा निरुत्साहित गर्ने वातावरण निर्माण गर्नुपर्छ। उपभोक्ताले विश्वासिलो व्यवसायीबाट मात्र सामान खरिद गर्दा अनैतिक व्यापार स्वत कमजोर हुँदै जान्छ। विद्यालय, कलेज तथा सामुदायिक संस्था मार्फत उपभोक्ता अधिकार सम्बन्धी शिक्षा दिन सकेमा भविष्यमा अझ जिम्मेवार नागरिक तयार हुन्छ।
1: कृत्रिम अभाव नियन्त्रणमा प्रहरीको भूमिका झन महत्वपूर्ण हुन्छ। नेपाल प्रहरी शान्ति सुरक्षा कायम गर्ने मात्र नभई आर्थिक अपराध नियन्त्रण गर्ने जिम्मेवार निकाय पनि हो। कालो बजारी, अवैध भण्डारण, तस्करी तथा बजारमा कृत्रिम अभाव सिर्जना गर्ने कार्य कानून विपरीत भएकाले प्रहरीले यस्ता गतिविधिको अनुसन्धान, नियन्त्रण तथा कानूनी कार्यवाही गर्नुपर्छ।
0: प्रहरीले गोप्य सूचना संकलन गरी कृत्रिम अभाव सिर्जना गर्ने गिरोहको पहिचान गर्नुपर्छ। आवश्यक परेमा गोदाम, गोप्य भण्डारण स्थल तथा शंकास्पद व्यवसायको अनुसन्धान गरी प्रमाण संकलन गर्नुपर्छ। सम्बन्धित सरकारी निकायसँग समन्वय गरी छड्के अनुगमन सञ्चालन गर्दा अपराधीलाई नियन्त्रण गर्न सजिलो हुन्छ। प्रहरीले कानूनको निष्पक्ष कार्यान्वयन गरी दोषीलाई दण्डित गराउँदा समाजमा सकारात्मक सन्देश जान्छ।
1: सामुदायिक प्रहरी कार्यक्रम यस सन्दर्भमा अत्यन्त प्रभावकारी माध्यम हो। प्रहरी र समुदाय बीच विश्वास, सहकार्य तथा सूचना आदान प्रदानको वातावरण बनेमा अपराध नियन्त्रण प्रभावकारी हुन्छ। स्थानीय नागरिकले दिएको सूचनाका आधारमा प्रहरीले तत्काल अनुसन्धान गर्न सक्छ। सामुदायिक प्रहरी साझेदारी कालो बजारी तस्करी तथा अवैध भण्डारण विरूद्ध प्रभावकारी अभियान सञ्चालन गर्न सहयोग पुर्याउँछ।
0: प्रहरीले जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्नु पनि आवश्यक छ। विद्यालय कलेज उद्योग वाणिज्य संघ सहकारी संस्था तथा स्थानीय समुदायसँग सहकार्य गरी उपभोक्ता अधिकार आर्थिक अपराध कालोबजारीको असर तथा कानूनी सजायबारे जानकारी दिन सकिन्छ। यसले अपराध हुनु अघि नै रोकथाम गर्ने वातावरण तयार हुन्छ।
1: अवैध आयात तथा निर्यातका कारण पनि बजारमा कृत्रिम अभाव सृजना हुन सक्छ। त्यसैले प्रहरी भन्सार कार्यालय तथा अन्य सुरक्षा निकायसँग समन्वय गरी सीमाको निगरानी प्रभावकारी बनाउनुपर्छ। सूचना प्रविधिको प्रयोग आधुनिक अनुसन्धान प्रविधि तथा द्रुत प्रतिक्रिया प्रणालीले पनि प्रहरीको कार्यक्षमता बढ़ाउँछ।
0: समुदाय र प्रहरी बीचको सहकार्य नै यस समस्याको दीर्घकालीन समाधानको आधार हो। समुदायले सूचना दिने र प्रहरीले त्यसको प्रभावकारी अनुसन्धान गर्ने प्रणाली विकसित हुनुपर्छ। स्थानीय तह प्रशासन उद्योग वाणिज्य संघ उपभोक्ता अधिकार कर्मी तथा संचार माध्यम संघको सहकार्यले बजारलाई पारदर्शी बनाउन सहयोग पुर्याउँछ। प्रत्येक नागरिकले आफू उपभोक्ता मात्र नभई समाजप्रति उत्तरदायी सदस्य भएको अनुभूति गर्नुपर्छ।
1: सरकारले पनि प्रभावकारी कानून कार्यान्वयन नियमित बजार अनुगमन मूल्य नियन्त्रण पर्याप्त आपूर्ति व्यवस्थापन तथा डिजिटल निगरानी प्रणाली विकास गर्नुपर्छ। दोषीलाई कड़ा कानूनी कार्यवाही तथा इमानदार व्यवसायलाई प्रोत्साहन गर्ने नीति आवश्यक हुन्छ। उपभोक्ता अदालत गुनासो व्यवस्थापन प्रणाली तथा अनलाइन उजुरी प्रणालीलाई थप प्रभावकारी बनाउन सके नागरिकको सहभागिता बढ़छ।
0: वर्तमान समयमा सूचना प्रविधिको प्रयोगले कृत्रिम अभाव नियन्त्रणमा नयाँ सम्भावना सृजना गरेको छ। डिजिटल भुक्तानी अनलाइन बिलिङ गोदाम व्यवस्थापन प्रणाली तथा आपूर्ति श्रृंखलाको डिजिटल निगरानीले अनियमितता घटाउन सहयोग पुर्याउँछ। सामाजिक सञ्जाल मार्फत सही सूचना प्रवाह गर्दा हल्ला नियन्त्रण गर्न पनि सहज हुन्छ।
1: अन्तत अति आवश्यक उपभोग्य वस्तुको कृत्रिम अभाव केवल आर्थिक समस्या मात्र होइन सामाजिक न्याय मानव अधिकार नैतिकता र सुशासनसँग सम्बन्धित विषय पनि हो। यसले नागरिकको दैनिक जीवन राष्ट्रिय अर्थतन्त्र तथा सामाजिक स्थिरतामा गहिरो प्रभाव पार्छ।
0: त्यसैले यसको समाधानका लागि सरकार स्थानीय तह व्यवसाय समुदाय र संचार माध्यम उपभोक्ता संस्था तथा प्रहरी सबैको सम्भावित प्रयास आवश्यक हुन्छ। समुदाय सचेत जिम्मेवार र

उपभोग्य वस्तु हरेक नागरिकको दैनिक आवश्यकता हो, तर केही व्यक्तिले बढी नाफाको लोभमा आवश्यक वस्तु लुकाएर कृत्रिम अभाव सिर्जना गर्ने, कालोबजारी गर्ने वा अत्याधिक मूल्यमा बेच्ने प्रयास गर्छन्। यस्ता कार्य गैर कानूनी मात्र होइन, समाजप्रतिको गैर जिम्मेवारी पनि हो।

0: दिदी नमस्कार, मलाई एक बोरा चामल, दुई लिटर खाने तेल र एक किलो चिनी चाहिएको थियो।
1: ओहो बहिनी, अहिले त यी सबै सामान सकिएको छ नि, बजारमै सामानको अभाव छ, कता कति पाए पनि धेरै महँगो पो पर्छ त।
0: तर दिदी, तपाईँको पसलमा त हिजो मात्रै प्रशस्त सामान आएको देखेकी थिए।
1: ए हिजो? त्यो त अर्कै सामान पो हो बहिनी, तपाईँले खोजेको सामान अहिले छैन, पछि आउनुहोस् ल।
0: हिजो त्यत्रो सामान आएको मैले नै देखेको छु, मलाई केही गडबड भयो जस्तो लाग्यो, गोदाममा सामान लुकाएर छैन भन्दैछ जस्तो लाग्यो, म यो विषयमा उजुरी गरिदिन्छु।
2: नमस्कार सौनी, हामी बजार अनुगमन गर्न आएका हौ, तपाईँको गोदाम निरीक्षण गर्नु पर्यो, खै तपाईँले नै देखाउनुहोस् त।
1: किन म्याडम, पसलमा त सामान नै छैन, सबै पसलमा सामानको अभाव छ म्याडम।
2: तपाईँले भन्नुभयो ठिकै छ, तर तपाईँले सामान लुकाएको हामीलाई सूचना आएको छ, अति उपभोग्य वस्तु गोदाममा लुकाएर तपाईँले नै कृत्रिम अभाव सृजना गर्न खोज्नु भएको छ, खै एकपटक हेरौं त। साउनी, खाद्य सामग्री त प्रशस्तै छ, कसरी अभाव भयो? यी हेरौं, चामल, तेल, चिनी र दाल प्रशस्त मात्रामा रहेछ त, अनि ग्राहकले किन सामान छैन भन्नुभएको?
1: होइन होइन म्याडम, बजारमा अरूले पनि यही गरेका छन्, मूल्य बढेपछि बेचेर धेरै नाफा कमाउने सोच थियो।
2: यही सोच उपभोक्ता मर्कामा पर्छन्, आवश्यक वस्तु लुकाएर कृत्रिम अभाव सृजना गर्नु, कालोबजारी गर्नु वा अनुचित रूपमा मूल्य बढाउनु कानून विपरीत कार्य हो, यस्ता कार्य गर्ने व्यक्तिमाथि कानूनी कारवाही हुन्छ। अब तपाईँ पनि कारवाहीमा पर्नुहुन्छ।
0: नाफा कमाउने उद्देश्यले सारा उपभोक्तालाई मर्कामा पार्ने यस्ता व्यापारीलाई त कारवाही गर्नै पर्छ। म मात्रै होइन, धेरैजना ग्राहकहरू सामान छैन भन्दै रित्तै फर्किएका छन्, कतिले महँगो मूल्य तिरेका छन्। यस्ता गतिविधिका कारण सामान्य परिवारलाई दैनिक जीवन चलाउन कति गाह्रो हुन्छ, सोच्नु भएको छ?
1: मैले गल्ती गरे हजुर, केही बढी नाफाको लोभमा समाजलाई नै दुःख दिएछु, अबदेखि म कहिले यस्तो गर्दिन, मलाई माफ गरिदिनु।
2: व्यापारमा नाफा कमाउनु स्वाभाविक हो, तर कानूनको पालना गर्दै उपभोक्ताको अधिकारको सम्मान गर्नु सबैको दायित्व हो। यदि कसैले कृत्रिम अभाव सृजना गरेको, कालोबजारी गरेको वा अनुचित मूल्य लिएको देख्नुभयो भने सम्बन्धित निकायमा जानकारी दिनुहोस्।
0: हो, हामी सबै ग्राहक सचेत बन्नुपर्छ, तोकिएको मूल्यमा कुनै पनि सामान खरिद गर्न पाउने हाम्रो अधिकार हो, तर कसैले नाफाको लोभमा उपभोक्ताको अधिकार हनन गर्न खोज्छ भने हामी चुप लागेर बस्नु हुँदैन।
3: उपभोग्य वस्तु लुकाएर कृत्रिम अभाव सिर्जना गर्नु, कालोबजारी गर्नु वा अनुचित लाभ लिन खोज्नु समाज र कानून दुवै विरूद्धको कार्य हो। इमानदार व्यापार, सचेत उपभोक्ता र प्रभावकारी अनुगमनले मात्र स्वस्थ बजार व्यवस्था कायम रहन्छ।
4: कृत्रिम अभाव होइन, इमानदार व्यापार गरौं, उपभोक्ताको अधिकारको सम्मान गरौं। रेडियो

पटक लोकको मूल्य सुन्दै गर्दा कृत्रिम अभाव एक अपराध हो र यस्तो क्रियाकलाप गर्नु हुँदैन भन्ने कुरा तपाईँले स्पष्टसँग बुझ्नुभयो होला। जब समाजका सबै पक्षले आफ्नो दायित्व इमानदारीपूर्वक निर्वाह गर्छन् तब मात्र उपभोक्ताले उचित मूल्यमा गुणस्तरीय वस्तु सहज रूपमा प्राप्त गर्न सकिन्छ। त्यसैले समुदाय र प्रहरी बीचको संकाय, पारदर्शिता, उत्तरदायित्व र कानूनी शासन नै अति आवश्यक उपभोग्य वस्तुको कृत्रिम अभाव अन्त्य गर्ने सबैभन्दा प्रभावकारी आधार हो। दैनिक सुरक्षा सावधानीसँगै प्रहरी सेवा र सहकारीका विषयमा तपाईँले थाहा पाउनुपर्ने महत्वपूर्ण जानकारीहरूलाई आगामी कार्यक्रममा पनि निरन्तरता दिनेछौ। आजको लागि भने कार्यक्रमको निर्धारित समय सकिएको छ। आगामी साता पुनः नयाँ र थप विषयसहित हामी फेरि उपस्थित हुनेछौ। कार्यक्रम उत्पादनमा सहयोग गर्नुहुने प्राविधिक मित्र दिलुलाई विशेष धन्यवाद। सचेत रहौ, सुरक्षित रहौ। अर्को सोमबार बिहान 7 बजे पुनः भेट्छौ भन्दै कार्यक्रमबाट म देव कुमारी र म देवमाया बिदा माग्छौ। तपाईँको साता शुभ रहोस्।

0: मंगलम भगवान विष्णु मंगलम गरुण ध्वज मंगलम पुनरी काश्य मंगला एतनु हरि। लो अब दुलाले दुलाले सिन्दुर हाल्ने।
1: ओए अस्मि, हेर्न दुलाले लगाएको सुनको चुरा, सिक्री, बिन्दिया, मंगलसूत्र औठी क्या राम्रो देखिएको। झन् त्यो गलामा लगाएको सुनको रानी हार त कस्तो आकर्षक है। मेरो त मनै लोभ्यो, कहाँ बनाएको होला।
2: ल, आकर्षक ज्वेलर्समा बनाएको गहना आकर्षक हुँदैन त? मैले पनि मेरो हुनेवालालाई हाम्रो बिहेमा आकर्षक ज्वेलर्सबाटै गहना ल्याउनु भनेकी छु।
3: हामी कहाँ मेसिनद्वारा कटिङ गरिएका पुराना तथा आधुनिक डिजाइनका गरगहना पाइन्छ।
4: पसलको ग्यारेन्टी छाप लगाई गहना तथा बिल दिइन्छ।
3: जुनसुकै पसलमा बनेका गहना साटफेट तथा खरिद बिक्री गरिन्छ।
4: राशि अनुसारको पत्थरहरू र अन्य पत्थरहरू पाइन्छ।
3: कम्प्युटर तौलबाट खरिद बिक्री गरिनुका साथै मेसिनद्वारा नाक कान छेडिन्छ।
4: साथै सुनचादी सम्बन्धी सम्पूर्ण कामहरू गरिन्छ।
5: आकर्षक ज्वेलरी सुनचादी पसल बेसिसार नगरपालिका साथ त्रिवेणी टोल नेपाल इन्भेस्टमेन्ट बैंक सँगै प्रोभाइडर प्रकाश विश्वकर्मा। मोबाइल 9845656233 र 9801177246।
6: आकर्षक तथा गुणस्तरीय गहना र शुद्धताको प्रतीक आकर्षक ज्वेलरी सुनचाँदी पसल।

0: Mania?
1: Extreme energy drink.
2: होइने खुशी के खान्छौ आजकल त झनै फुर्तिलो र स्वस्थ देख्छु त
3: खाने त खासै केही होइन दिदी लमजुङ एग्रो बी कन्सन द्वारा उत्पादित शुद्ध लमजुङ मह बिहान बेलुका दैनिक एक एक चम्च खाने गरेको छु
2: अनि मह चाहिँ शुद्ध र अर्ग्यानिक नै होला र
3: हो नि दिदी लमजुङ मह त 1350 मिटर उचाइमा आफ्नै फर्ममा जंगली स्रोतबाट उत्पादित कार्तिकी अर्ग्यानिक मह हो
2: मह बाहेक अरू के पाइन्छ त्यहाँ
3: त्यहाँ त जिल्लाकै पहिलो र एकमात्र शुद्ध मह मौरीको गोला सहितको घार खाली घार कृषि तथा मौरीधन्य औजार बिउ बिजन सुपत मूल्यमा पाइनुका साथै तालिम र परामर्श समेत दिइन्छ नि
2: ओहो स्वास्थ्य पनि कमाईको बाटो पनि एकै ठाउँमा म पनि आजै गएर मह र मौरी पालन सम्बन्धी परामर्श लिइहाल्छु
4: तपाईँले रोजेको र खोजेको जस्तै शुद्ध मह मौरी गोला सहितको घार खाली घार कृषि तथा मौरीजन्य औजार बिउ बिजन सुपथ मूल्यमा पाउनुका साथै तालिम र परामर्शका लागि हामीलाई सम्झनुहोस् प्रोप्राइटर बुद्धि आले मुख्य कार्यालय सुन्दर बजार 5 गहते लमजुङ सम्पर्क कार्यालय बेसीसर 8-13 चौतारा नजिकै बस पार्क जाने बाटो कर्पुरेश्वर सिसा तथा प्लाई पसल सँगै रहेको घर थप जानकारीको लागि 98611 39 157
3: महको सेवन स्वस्थ र दीर्घ जीवन
5: अमूल्य जीवनको हेरचाह गर्नु हाम्रो कर्तव्य हो तपाईँको जीवन हेरचाहको साझेदार हामी बन्नेछौ तपाईँको सहर सुन्दर बजारमा विशेषज्ञ सहित तपाईँकै सेवामा HDCS नमुना सामुदायिक अस्पताल सुन्दर बजार
6: अस्पतालमा उपलब्ध विशेषज्ञ सेवाहरू जनरल फिजिसियन सेवा महिला रोग विशेषज्ञ सेवा जनरल सर्जरी विशेषज्ञ सेवा मृगौला रोग विशेषज्ञ सेवा दन्त रोग सम्बन्धी विशेषज्ञ सेवा मनोविमर्श सेवा र जटिल तथा सामान्य शल्यक्रिया सेवा
5: निदानात्मक सेवा अन्तर्गत भिडियो एक्सरे ल्याब परीक्षण ECG डिजिटल एक्सरे र दम पत्ता लगाउने जाँच सेवा उपलब्ध छ
6: साथमा 24 घण्टा आकस्मिक सेवा अन्तरङ्ग तथा बहिरङ्ग सेवा फार्मेसी सेवा प्यालेटिभ केयर सेवा समुदाय स्वास्थ्य सेवा खोप सेवा परिवार नियोजन सेवा र एम्बुलेन्स सेवा पनि उपलब्ध छ
5: HDCS नमुना सामुदायिक अस्पताल सुन्दर बजार 6 लमजुङ सम्पर्क फोन 0664 40 21 23 40 21 24 मोबाइल 98 41 45 14 48
7: बिस्तारै जानु त माइलाले ट्रेक्टर नै रिजर्भ गरेर के ल्यायो भनेको त फर्निचरको सामग्री पो रहेछ अति राम्रा चिटिक्क परेका छन् त सुधा पनि दागलाङ जस्ता होइन कहाँबाट ल्याएछ माइला
8: कहाँ हुनु दाई हाम्रै बेसी सहरको लमजुङ कालिका फर्निचर उद्योगबाट ल्याएको
9: हामी कहाँ आकर्षक फर्निचरका झ्याल ढोका दराज डाइनिङ सेट लोबेट टिभी दराज अफिस टेबल लगायत फर्निचरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइन्छ आल्मुनियमको झ्याल ढोका पार्टिसन रेलिङ स्टिलका रेलिङ मोडर्न किचन र आधुनिक प्रविधिको 90 सिरिज र 100 सिरिज पनि हामी कहाँ उपलब्ध छ सादा तथा हरियो निलो र कालो रंगीन सिसाहरू पनि उपलब्ध छ
7: लमजुङ कालिका फर्निचर उद्योग बेसी सहर 7 लमजुङ
10: आल्मुनियमका लागि बेसी सहर नगरपालिका 7 भेटघाट रेस्टुरेन्टको भित्रपट्टि र फर्निचर सामानका लागि बेसी सहर नगरपालिका 7 जेबी चोक भित्रपट्टि लमजुङ
7: प्रोप्राइटर रेशमलाल श्रेष्ठ सम्पर्क फोन 0664 520 532 मोबाइल 98460 90301 98460 74065
10: नोट फल सिलिङ कार्यस बुट्टा राख्नु परेमा हामीलाई सम्झनुहोस्

0: दिदी अल्मलै पर्नु भयो त, के खोज्नु भएको त्यसरी?
1: ए बाबु पो, जोकतौल गर्ने डिजिटल ढक तराजु चाहिएको थियो, यता कता पाइन्छ होला?
0: हाम्रै बेसी सहर नगरपालिका साथ एनएमबी ब्याङ्क अगाडि रहेको एएस किचन हाउसमा जानुहोस् न। त्यहाँ नेपाल सरकारबाट नापतौल इजाजत प्राप्त जस्तो भने त्यस्तै डिजिटल ढक काँटाहरू सुपथ मूल्यमा पाइन्छ।
2: हजुर, नेपाल सरकार नापतौल इजाजत प्राप्त डिजिटल ढक काँटा तराजु आदि थोक तथा खुद्रा मूल्यमा पाउनुका साथै मरमत पनि गरिन्छ। साथै किचनका सम्पूर्ण सामग्री सामानहरू थोक तथा खुद्रा मूल्यमा बिक्री गरिन्छ।
3: प्रोपाइटर दिलीप श्रेष्ठ, एएस किचन हाउस, बेसर नगरपालिका साथ एनआईएमबी ब्याङ्क अगाडि। थप जानकारीका लागि सम्पर्क 9856074486।
4: के भयो दिदी तपाईँलाई? सन्चो छैन कि कसो?
5: हेर न बाबु, छाती दुख्ने, पेट गोज्ने गर्छ, कहिले काहीँ त सास फेर्नै गाह्रो। आया खै के भयो के?
4: ल दिदी, त्यसो हो भने त तुरन्त चेक जाँच गरिहाल्नुहोस् न, आफ्नो स्वास्थ्यको त ख्याल गर्नुपर्छ है दिदी बेलैमा।
5: जाने त भने हो बाबु, खै कहाँ जाने कहाँ कहाँ जाने होला है?
4: ल दिदी, बेसी सर नगरपालिका साथ पुरानो ब्याङ्क चोकमा रहेको केयर फार्मेसी एन्ड ल्याबमा गइहाल्नुहोस् न।
6: दैनिक प्रदान गरिने सेवाहरू: ल्याब सेवा, दक्ष तथा अनुभवी ल्याब टेक्निसियनद्वारा रगत, दिशा, पिसाब तथा खकार परीक्षण गरिन्छ।
7: थाइरोइड, सुगर, प्रेसर, छाती, पेट, हार्जोनी, नसा रोग, महिला सम्बन्धी रोगहरू, नाक, कान, घाँटी सम्बन्धी रोग, छाला तथा यौन रोगहरूको साप्ताहिक रूपमा चेक जाँच गरिन्छ।
6: दक्ष तथा अनुभवी फार्मासिस्टद्वारा सञ्चालन गरिएको यस क्लिनिकमा बिरामीहरूलाई घरमै गएर सेवा दिने व्यवस्था समेत रहेको छ।
7: क्योर फार्मेसी एन्ड ल्याब, बेसी सहर नगरपालिका साथ पुरानो ब्याङ्क चोक लमजुङ।
6: सम्पर्क फोन 9849068924, 9850386780।
8: विगत लामो समयदेखि सञ्चालित लमजुङकै पुरानो र स्थापित जयलक्ष्मी सुनचाँदी पसल जिल्लामा नै पहिलो पटक अन्तर्राष्ट्रिय हलमार्क एवं मान्यता प्राप्त तिसा ज्वेलर्स एन्ड डायमण्डसँगको सम्बद्धतामा विभिन्न प्रकारका हिराका आकर्षक गरगहना सहित अब हजुरहरूको सेवामा।
9: कम्प्युटर तौलमा आधुनिक मेसिनबाट कटिङ गरिएका तयारी तथा अर्डर अनुसारका आकर्षक गरगहना खरिद बिक्री तथा कुनै पनि पसलबाट किनेका गरगहना साटफेट गर्नु परेमा साथै राशि अनुसारका पत्थरहरूको लागि हामीलाई सम्झनुहोस्।
8: प्रोपाइटर बहादुर विश्वकर्मा, जयलक्ष्मी सुनचाँदी पसल, बेसी सहर नगरपालिका साथ लमजुङ। सम्पर्क फोन 066-520-209।

0: किने
1: अहा म यो बिहे गर्दिन
2: हैन के हो बिहे किन नगर्ने
1: म त न्यू गणपति ज्वेलरी सुनचाँदी पसलकै गरगहना भए मात्र बिहे गर्छु
3: अ मलाई थाहा थियो बुहारीले उच्च गुणस्तरीय डिजाइनको गहना खोज्छिन् भनेर त्यही भएर गहना जति सबै न्यू गणपति ज्वेलरी सुनचाँदी पसलबाटै ल्याएको छु
1: गणपति ज्वेलरीलाई नै किन यति धेरै विश्वास
4: किनकि लामो समयदेखि निरन्तर सेवा प्रदान गर्दै आएको दक्ष कालीगढ सही मूल्य शुद्ध सुनको आधुनिक तथा मौलिक गहना किन्न पाइने
1: विशेष अर्डरमा आफ्नो रोजाइका गहनाहरू बनाउन सकिने बेच्दा पूर्ण मूल्य पाइने
4: कम्प्युटर तौलबाट नाप गरी सुनचाँदी खरिद बिक्री गर्न सकिने
1: सम्पूर्ण राशिका रत्नहरू खरिद गर्न तथा नेट इन्टरनेटबाट ल्याइएका डिजाइनलाई पनि जस्ताको तस्तै बनाउन सकिने
4: भरपर्दो एवं विश्वासिलो सुनचाँदीको कारोबार गर्न गणपति ज्वेलरी सुनचाँदी पसल
1: विश्वेश्वर नगरपालिका वडा नम्बर 7 लम्जुङ फोन नम्बर 0665211083
5: सम्पर्क मोबाइल नम्बर 9856133375
4: प्रोप्राइटर गणेश विश्वकर्मा मुनु विश्वकर्मा
1: सुन भनेको विश्वास हो विश्वासको अर्को नाम गणपति ज्वेलरी
6: यो मोबाइलले पनि तनावै दियो भने
7: हैन के तनाव दियो ए खुशी
6: हेर न अस्ति भर्खर बनाएर ल्याएको फेरि बिग्रियो हैन मर्मत गर्ने गतिलो पसल कतै छैन
7: छ नि किन नहुनु हाम्रै बेसी सहरको पुरानो ब्याङ्क चोक नजिकै रहेको जनता मोबाइल इलेक्ट्रोनिक्स पसलमा दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मोबाइल मर्मत गरिन्छ नि
1: हामी कहाँ सामसुङ रेडमी भिभो टेक्नो ओप्पो नार्जो रियलमी लगायतका ब्रान्डेड मोबाइल सेटहरू पाइनुका साथै बिग्रिएका जुनसुकै ब्रान्डका मोबाइलहरू दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मर्मत गरिन्छ साथमा इलेक्ट्रिक सामानहरू पनि उपलब्ध छ
7: प्रोप्राइटर शम्सुल आलम जनता मोबाइल इलेक्ट्रोनिक्स पसल बिक्री तथा मर्मत केन्द्र भेसीसर नगरपालिका 7 पुरानो ब्याङ्क चोक रोशन फ्रेस हाउस सँगै लम्जुङ थप जानकारीको लागि सम्पर्क 9845994046 9813099942
4: हाम्रो शाखा बेसीसर नगरपालिका 7 NIMB ब्याङ्कको ठिक अगाडि पनि रहेको छ

0: Extreme energy drink.
1: विगत 12 वर्षदेखि लमजुङ मोडेल हस्पिटल मार्फत हजुरहरूमा सेवारत पुरानै सञ्चालकद्वारा अब नयाँ व्यवस्थापन अनि अत्याधुनिक रंगीन भिडियो एक्सरे सँगै 500 MA को अत्याधुनिक डिजिटल एक्सरे अनि अनुभवी विशेषज्ञ डाक्टरहरू एवं नयाँ युवा जोश जाँगर सहित हर पल अत्याधुनिक प्रविधि र विज्ञान सँग अपडेट डाक्टरहरूद्वारा 24 घण्टा हजुरहरूको सेवामा मोडेल सिटी हस्पिटल बेस्टर 7 लमजुङ पुरानो लमजुङ मोडेल हस्पिटल भएकै ठाउँबाट निरन्तर सेवामा रहेको जानकारी गराउँदछौ। हाम्रो कुनै शाखा छैन, हामी कतै ठाउँ सरेको छैन। हाम्रा सेवाहरू 24 घण्टा इमर्जेन्सी सेवा, प्रसूति सेवा, फार्मेसी सेवा, प्रयोगशाला, रगत दिशा पिसाब जाँच, सुरक्षित गर्भपतन परामर्श सेवा, बिरामी भर्ना एम्बुलेन्स सेवा, गंगालाल हस्पिटलका अनुभवी विशेषज्ञ डाक्टरद्वारा मुटुको इको जाँच, ECG, इन्सुलिन सुई, रेबिज भ्याक्सिन, हेपाटाइटिस खोप, अत्याधुनिक डिजिटल एक्सरे तथा प्लास्टर राख्ने र झिक्ने, अक्सिजन सेवा, नेबुलाइजेसन सेवा, मेजर तथा माइनर अपरेशन। मोडल सिटी हस्पिटल, पुरानो लमजुङ मोडेल हस्पिटल, बेसिसर 7 लमजुङ। सम्पर्क 0665200004, 98400506063।

0: एबीसी नेपाली सेवाको साझा पक्षबाट गनी अन्सारीको नमस्कार। आज कार्यक्रममा प्रधानमन्त्रीद्वारा भारत र चीनका राजदूतसँग पहिलो पटक एकलाई एकलाई भेटवार्ता, अर्थ बारे विज्ञ भन्छन्।
1: हामीले लुज गरिसकेको जस्तो फिल भएर चाहिँ अनि बल्ल चाहिँ प्रधानमन्त्रीजीले भेट गर्नुभयो भन्ने लाग्छ।
0: सरकारले संवैधानिक निकायका पदाधिकारीका सेवा सुविधामा किन परिवर्तन खोजेको?
2: तलब खाता खाँदै पेन्सन चाहिँ खान पाइएन भन्ने कुरा हो कि पेन्सन लिनु पर्यो कि तलब लिनु पर्यो।
0: र भारतको झारखण्डमा आन्दोलनरत विद्यार्थी तथा प्रहरी बीच हिंसात्मक झडप। तर सबैभन्दा पहिला आजका प्रमुख विश्व समाचार।
3: विनिता दाहालबाट समाचार सुन्नुहोस्। रूसी अधिकारीहरूले तातास्तानमा रहेको निज्नेस्क्यान्स्क शहरमा युक्रेनले गरेको ड्रोन हमलामा परि एक बालक सहित कम्तीमा 13 जना मारिएको बताएका छन्। अन्य 40 जना घाइते भएका छन्। युक्रेनको सेनाले उक्त शहरको एउटा तेल केन्द्रलाई लक्षित गरेको जनाएको छ। रूसी अधिकारीहरूले भने सर्वसाधारणहरू रहेका क्षेत्रमा पनि हमला भएको जनाएका छन्। रूसले रातभरिमा 450 भन्दा बढ़ी युक्रेनी ड्रोनहरूलाई निस्तेज पारेको जनाएको छ। रूसले गरेको हमलामा भने युक्रेनको खार्किभ क्षेत्रमा 5 जना मारिएको अधिकारीहरूले बताएका छन्। भारतको झारखण्ड राज्यमा लोकसेवा परीक्षामा अनियमितता भएको आरोप लगाउँदै प्रदर्शन गरिरहेको हजारौं युवालाई तितरबितर पार्न प्रहरीले अश्रु ग्यास र पानीको फोहरा प्रयोग गरेको छ। हजारौं युवाहरूले महत्वपूर्ण परीक्षाहरूमा अनियमितता भएको आरोप लगाउँदै गत महिनादेखि प्रदर्शन शुरू गरेका थिए। राजधानी राँचीमा हजारौं प्रदर्शनकारी राज्य विधानसभातर्फ अघि बढ़ेका थिए। उनीहरूले प्रहरीका अवरोधहरू पार गर्दै हातमा प्लाकार्ड बोकेका र राष्ट्रिय झण्डा फहराएका थिए। प्रदर्शनकारीहरूको मुख्य माग मध्ये परीक्षा प्रणालीमा व्यापक सुधार गर्नु पनि रहेको छ। बीबीसीका अनवर
4: उनीहरूको
3: माग मध्ये परीक्षा प्रणालीमा व्यापक सुधार गर्नु पनि रहेको छ। झारखण्ड सरकारले केही मागहरू स्वीकार गर्दै प्रदर्शनलाई शान्त पार्ने प्रयास गरेको छ। युवा प्रदर्शनकारीहरूले परीक्षामा भएका अनियमिततावारे केन्द्रीय निकायबाट अनुसन्धान गरिनुपर्ने माग गरेका छन्। बीबीसीका अनवर्सन इथिराजनको भनाई, यो प्रदर्शन दिल्लीमा हप्तौंसम्म चलेको युवाहरूको नेतृत्वमा भएको आन्दोलन पछि आएको हो। अमेरिकी भूगर्भ सर्वेक्षण संस्था यूएसजीएस का अनुसार पश्चिमी कोलम्बियामा 7.4 म्याग्नेट्युडको शक्तिशाली भूकम्प गएको छ। भूकम्पको केन्द्रबिन्दु काली र मेडेलिन शहरको बीचमा पर्ने चोको क्षेत्रमा रहेको बताइएको छ। चोकोका गवर्नरले क्विदो शहरमा केही मानिस घाइते भएका र भवनहरूमा गम्भीर क्षति पुगेको बताएका छन्। यो भूकम्प राजधानी बोगोटा सहितका विभिन्न शहरमा समेत महसुस गरिएको थियो। मेडेलिन शहरमा केही भवनहरू खाली गराइएका छन्। फिफाका आधा भन्दा बढ़ी सदस्य राष्ट्रको प्रतिनिधित्व गर्ने फुटबल महासंघहरूले विश्व फुटबलको सर्वोच्च निकायका अध्यक्ष जानी इन्फान्टिनोको कार्यशैलीको कड़ा आलोचना गरेका छन्। एसियाको फुटबल महासंघले पनि इन्फान्टिनोमाथि छल गरेको र आफूलाई फुटबल भन्दा माथि राखेको आरोप लगाएको छ। गत महिना उनले विश्वकपमा निजी लगानीकर्तालाई हिस्सेदारी बेच्ने योजना सार्वजनिक गरे यता उनको तीव्र आलोचना हुँदै आएको छ। र चिनिया अधिकारीहरूले टाइफुन डल्फिनका कारण देशको आर्थिक राजधानी सांघाई सहित पूर्वी चीनका विभिन्न क्षेत्रबाट 10 लाख भन्दा बढ़ी मानिसलाई सुरक्षित स्थानमा सारिएको बताएका छन्। टाइफुनका कारण भारी वर्षा भएको छ भने यो क्षेत्रको यातायात समेत प्रभावित भएको छ। सोमबार मात्रै सांघाईमा करिब 1000 उडानहरू रद्द भए। यो बीबीसी नेपाली सेवा हो।
0: साझापखमा पुनः स्वागत छ। प्रधानमन्त्री बालेन्द्र शाह बालेनले सत्ता सम्हालेको 4 महिनापछि पहिलो पटक दुई छिमेकी देश भारत र चीनका राजदूतहरूसँग गरेको छुट्टा छुट्टै भेटवार्ताबारे विभिन्न टिक्का टिप्पणी भइरहेको छ। आज बिहान भारतीय राजदूतसँग भेटवार्ता गरेका प्रधानमन्त्रीले दिउँसो चिनिया राजदूतसँग छलफल गरेका हुन्। प्रधानमन्त्री भएपछि शाहले नेपाल स्थित विदेशी कूटनीतिज्ञहरूसँग संयुक्त भेटघाट मात्र गर्दै आएका थिए। दुई देशका राजदूतहरूसँग प्रधानमन्त्रीले एक्लै एक्लै गरेको भेटवार्ताको अर्थबारे हामीले पूर्व प्रधानमन्त्रीहरू सुशील कोइराला र शेरबहादुर देवाका विदेश मामिला सल्लाहकार रहिसकेका पूर्व राजदूत दिनेश भट्टराईलाई सोधेका छौं।
1: यो गर्नुपर्ने भेटघाट नै हो, उहाँले गर्नुभएको हो। तर चाहिँ अलि अगाडि नै गरिदिनु भएको भएदेखि जुन ग्राउन्ड चाहिँ हामीले लुज गरिसकेको जस्तो फिल भएर चाहिँ अनि बल्ल चाहिँ प्रधानमन्त्रीजीले भेट गर्नुभयो भन्ने लाग्छ। महसुस चाहिँ अलि लेट भयो.
5: ग्राउन्ड लुज गर्नु भन्नुभयो नि तपाईँले, के त्यस्तो
1: लुज ग्राउन्ड लुज भन्यो? रियलाइजेसन हाम्रो छिमेकीहरूसँगको सम्बन्धलाई हामीले पहिलेदेखि नै प्राथमिकतामा राखिआएका छौँ र उहाँहरूले जसरी चाहिँ इक्वी डिस्टेन्सका कुराहरू गर्नुभयो, अलि अपरिपक्व चाहिँ कुराहरू गर्ने जस्तै अब बफर टु ब्रिज भन्ने यस्ता यस्ता कुराहरू चाहिँ जुन आयो नि, ती कुराहरूले गर्दाखेरि यसमा चाहिँ अलिकति चिन्तन नपुग्या हो कि भन्ने देखिन्छ र यसको गम्भीरता यसको संवेदनशीलतालाई नबुझेर अनि उहाँहरूले चाहिँ सबै एकनाशका हुन् भन्ने किसिमको कुरा लिनुभयो कि भन्ने चाहिँ लाग्छ मलाई. अलिकति छिमेकीहरूसँगको हाम्रो चाहिँ समझदारी जुन थियो त्यसलाई हामीले कतै अलि हामीले लुज गर्यौँ कि भन्ने लागेपछि यो रियलाइज भएर भेट्न थाल्नु भयो कि भन्ने पनि देखिन्छ. त्यसरी त्यसलाई अर्थ लगाउन सक्छौँ हामीले
5: भनेको प्रधानमन्त्री बालेनले चाहिँ पहिले जुन कूटनीतिक भेटघाटमा जुन कडी कडाउ कसी कसाउ जस्तो गरे जस्तो सन्देश दिएका थिए त्यसमा अलिकति लचिलो म भए म हुन्छु म बदलिन्छु बदलिन थाले भन्ने संकेत गरे हो भन्ने बुझ्ने
1: त्यसरी पनि बुझौ. र सुरुमा हामीलाई पनि लागेको के थियो भने अलिकति प्रोटोकल जसरी चाहिँ पहिला देख्थ्यौ हामी त्यसलाई व्यवस्थित गर्न खोज्नु भएको हो कि अहिलेको नेतृत्वले गर्न खोजेको हो कि भन्ने लागेको थियो तर त्यो बुझाइ चाहिँ पुग्या रहेनछ भन्ने चाहिँ देखियो.
5: तर हिजो जुन हिजोको नेताहरूले प्रधानमन्त्रीले जसलाई पनि जुन तहकोलाई पनि जति बेला पनि जहाँ पनि जसरी पनि भेट्ने जुन प्रचलन थियो त्यसमा चाहिँ एक खालको स्थिति बसाल्न खोजेको यहाँले जुन भन्नुभयो नि अब व्यवस्थित गर्न खोजेको त्यसरी पनि हेर्न सकिँदैन र
1: सुरुमा चाहिँ मलाई पनि लागेको व्यवस्थित गर्न खोजेको हो भनेदेखि केही हदसम्म यो ठिक छ भन्ने चाहिँ लागेको थियो तर अब छिमेकीहरूसँग जो हाम्रो चाहिँ एकदम प्राथमिकतामा पर्दछन् ती छिमेकी हरूसँग अरूको जस्तो जो हाम्रो लेनदेन कम हुनेछ तिनीहरूसँग को जस्तो व्यवहार गरेर त्यो पुग्दैन यो भनिराख्दाखेरि हामी चाहिँ कुनै छिमेकीको साइड लिने अथवा कुनै छिमेकीसँग हामी चाहिँ लपक्कै चाहिँ टाँसिने भन्ने पनि होइन. त्यो हामी गर्नै हुँदैन, त्यो त त्यो झन् आत्मघाती हुन्छ. तर के भने प्रोटोकललाई व्यवस्थित गरिकन पनि हामीले बडा सन्तुलित र संयमित रूपमा चाहिँ मेसेज दिन सक्छौँ र प्रधानमन्त्रीजीले अब तपाईँको भन्नु न उनीहरूले उति बेला भेट्न खोजेका थिए भने कुनै सन्देश पनि थियो होला उनीहरूको सन्देश त त्यो चाहिँ अब चार महिना ढिलो आयो नि त
5: भनेको जुन एक खालको संवादहीनता थियो प्रधानमन्त्रीको तहबाट नेपालस्थित कूटनीतिज्ञ खास गरेर दुईवटा छिमेकी जसको धेरै चासो सरकार रहन्छ नेपालप्रति उनीहरूसँग जुन संवादहीनता थियो त्यसले चाहिँ कहीँ न कहीँ अन्यलकै सृजना गरेका थियो भन्ने यहाँको बुझाइ
1: भेटघाट नहुँदासम्म त्यस्तो किसिमको पर्सेप्सन क्रिएट गरेका थियो कि भन्ने चाहिँ लागेको
5: भनेपछि प्रधानमन्त्रीले कूटनीतिक क्षेत्रमा पनि जहाँ आश्वस्त पार्नुपर्ने समन्वय गर्नुपर्ने संवाद गर्नुपर्ने त्यहाँ चाहिँ खाल्डो राखिराखेका थिए भन्ने नै हो त्यसो भए
1: अलिकति ग्याप चाहिँ पर्न थाल्या हो कि भन्ने चाहिँ देखिन्थ्यो किनभने हाम्रो जस्तो मुलुकमा पहिलेदेखि पनि चाहिँ प्रचलनमा आएको लिडरसिपबाटै चाहिँ आश्वस्त हुन खोज्छन् हाम्रा छिमेकीहरू पनि अरू चाहिँ हाम्रा अरू मित्र राष्ट्रहरू पनि चाहिँ टप लिडरबाटै चाहिँ अलिकति सुन्न चाहन्छन् उनीहरू आश्वस्त हुन चाहन्छन्. त्यसैले जुन भेट्नु भएको छ प्रधानमन्त्रीजीले आज भेट्नु भएको कुरा गर्नुभयो त्यो चाहिँ राम्रो हो तर यो अलि यसको पनि समय हुन्थ्यो अलिकति अलि अगाडि भइदिएको भएदेखि समयमा भइदिएको भएदेखि अरू राम्रो हुन्थ्यो भन्ने चाहिँ हाम्रो बुझाइ.
0: पूर्व प्रधानमन्त्रीहरू सुशील कोइराला र शेरबहादुर देवका विदेश मामिला सल्लाहकार रहिसकेका पूर्व राजदूत दिनेश भट्टराई साथी शरद केसीसँग कुरा गर्दै अर्को विषय राज्य कोषबाट कसैले पनि दोहोरो सुविधा नलिउन् भनेर संवैधानिक निकायका पदाधिकारीहरूको पारिश्रमिक सेवाका शर्त र सुविधा सम्बन्धी संशोधन विधेयक ल्याइएको सरकारले जनाएको छ. प्रतिनिधि सभाको आजको बैठकमा उक्त विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्तावमाथि भएको सैद्धान्तिक छलफलका क्रममा कानून न्याय तथा संसदीय मामिला मन्त्री सुविता गौतमले प्रस्तावित व्यवस्थाले आगामी दिनमा राम्रो नजिर स्थापित गर्ने बताइन्. सो विधेयकमाथि संशोधन प्रस्ताव दर्ताका लागि सांसदहरूले 72 घण्टाको समय पाउनेछन्. सुनौ एक रिपोर्ट. कानून मन्त्री गौतमले संवैधानिक निकायका पदाधिकारीहरूका हकमा दोहोरो सुविधा दिनु हुँदैन भनेर सरकारले विधेयक ल्याएको प्रश्न पारिन्। उनले जनताले तिरेको करको सही सदुपयोग होस् अनि त्यसलाई राज्यले मितव्यय हिसाबले सदुपयोग गर्न सकोस् भन्ने मान्यताबाट विधेयक निर्देशित भएको उल्लेख गरिन्।
2: त्यो आफूले काम गरुन्जेल तलब खाता खाँदै पेन्सन चाहिँ खान पाइएन भन्ने कुरा हो कि पेन्सन लिनु पर्यो कि तलब लिनु पर्यो।
0: दोहोरो सुविधा रहेको अन्य ठाउँमा पनि सरकारले सुधार गर्दै जाने कानून मन्त्री गौतमले जनाइन्। सर्वोच्च अदालतले स्थापित गरेको एउटा नजिरका आधारमा पनि यो कदम चालिएको उनले बताइन्। करिब 10 वर्ष अघि सर्वोच्च अदालतले लोकसेवा आयोगकी पूर्व अध्यक्ष कयो देवी यमी विरूद्ध जारी गरेको आदेश उद्धृत गर्दै उनले भनिन्,
2: कयो देवी यमी विरूद्धको उत्प्रेषण परमादेश मुद्दामा पनि दोहोरो सुविधा चाहिँ लिनु हुँदैन भन्ने किसिमको चाहिँ आदेश गरेको छ। यो विधेयक त्यहाँबाट पनि निर्देशित भएको छ।
0: प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसकी सांसद रिना उप्रेतीले दोहोरो सुविधा रोक्ने व्यवस्था समान रूपमा लागू गरिनुपर्ने तर्क गरिन्।
6: यो विधेयकको मूल सैद्धान्तिक आधार नै राज्य कोषबाट एउटै व्यक्तिले एकै समयमा दोहोरो सुविधा लिनु हुँदैन भन्ने हो भने त्यो सिद्धान्तलाई कुनै एउटा पद वा समूह मात्र सीमित गर्न औचित्य संसदले खोज्नु पर्दछ।
0: नेकपा एमालेकी सांसद साजिदा खातुन सिद्दिकीले पदाधिकारीलाई सुविधा दिँदा राज्यको आर्थिक हैसियत पनि हेरिनुपर्ने धारणा राखिन्।
7: संवैधानिक निकायका पदाधिकारीलाई उचित पारिश्रमिक र सेवा सुविधा दिनु आवश्यक छ, तर त्यो पदको जिम्मेवारी अनुकूल कानून क्षमता पारदर्शी र राज्यको आर्थिक क्षमता भित्र हुनुपर्छ कि पर्दैन।
0: आजको बैठकले उक्त विधेयकमाथि विचार गरिस् भन्ने प्रस्तावलाई बहुमतले पारित गरेको छ। संघीय संसद सचिवालयका प्रवक्ता एकराम गिरीका अनुसार अब सांसद संशोधन प्रस्ताव दर्ता गर्न सक्नेछन् जसका लागि उनीहरूलाई 72 घण्टाको समय उपलब्ध हुनेछ। एउटा विषय संक्षेपमा, प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसले खाना पकाउने ग्यासको सहज आपूर्ति सुनिश्चित गर्न सरकारसँग माग गरेको छ। आज बसेको सो पार्टीको केन्द्रीय कार्य समिति बैठकले एलपी ग्यासको विकल्पमा बिजुली प्रयोगलाई प्रोत्साहन गर्न, उपभोक्तालाई इण्डक्सन चुलो लगायतमा पुनः सहुलियत दिन र ग्यास विस्थापन गर्ने स्पष्ट एवं दीर्घकालीन ऊर्जा नीति लागू गर्न समेत माग गरेको प्रवक्ता देवराज चालिसेले बताए। मूलत जनजीविकाको विषयमा बैठक केन्द्रित रहेको भन्दै भोलि राजनीतिक विषयमा छलफल हुने प्रतिपक्षी काँग्रेसले जनाएको छ। अन्त्यमा नेपाल बाहिरको एउटा विषय, पूर्वी भारतको झारखण्ड राज्यको राँचीमा विधानसभातर्फ र्याली गर्दै अघि बढेका प्रदर्शनकारी र प्रहरीबीच हिंसात्मक झडप भएको छ। प्रहरीले प्रदर्शनकारीहरूमाथि पानीको फोहरा र अश्रु ग्यास प्रहार गर्नुका साथै लाठीचार्ज गरेको छ। झारखण्डका विद्यार्थीहरूले सरकारी भर्ती परीक्षामा भएको भनिएको अनियमितताको विरोध जारी राखेका छन्। बीबीसी विवरणमा आधारित रिपोर्ट सुनौ विनिता दाहालबाट।
3: राँची शहरका एसपी पारस राणाले घटनामा 3 प्रहरी र 4-5 प्रदर्शनकारी घाइते भएको बताए। प्रहरीले प्रदर्शनकारीहरूलाई तितरबितर पार्न पानीको फोहरा प्रयोग गरेको जनाएको छ। विरोध स्थलमा रहेका बीबीसी संवाददाता दिल नवाज पासाले प्रहरीको लाठीचार्जका कारण धेरै प्रदर्शनकारीहरू घाइते भएको बताएका छन्। युवा प्रदर्शनकारीहरूले त्यहाँको सरकारी जागिरका लागि हुने परीक्षा रद्द गर्न माग गर्दै विरोध जनाउँदै आएका छन्। 9 दिनदेखि आमरण अनसनमा रहेका विद्यार्थी नेता देवेन्द्रनाथ महतो पनि र्यालीमा सहभागी भए। उनले काँडे तारको बार र ब्यारिकेड पार गरेको दावी गरेका छन्। यसैबीच काक्रोच जनता पार्टीका प्रवक्ता आशुतोष राकाले मार्चलाई समर्थन गर्दै हामी तपाईहरूसँग छौं भनेका छन्। झारखण्ड सरकारले विद्यार्थीहरूको करिब 98% माग पूरा गरेको दावी गरेको छ। विद्यार्थीहरू यो दावी स्वीकार गरिरहेका छैनन्। सबैभन्दा ठूलो विवाद भनेको झारखण्डमा कर्मचारी छनौट गर्ने आयोग सीजीएल परीक्षा रद्द गर्ने र सम्पूर्ण मामिलाको सीबीआई अनुसन्धानको बारेमा कुरा गर्ने हो। आइतबार राँचीमा सरकार र आन्दोलनकारी बीच वार्ता भएको थियो, जसमा 14 जेपीएससीको प्रारम्भिक परीक्षा रद्द गर्ने, उच्च स्तरीय छानबिन समिति गठन गर्ने मागमा सहमति भएको बताइएको छ।
0: यसका साथै बीबीसी नेपाली सेवाको साँझा पख यही सकिन्छ। भोलि बेलुकी 9:15 हामी फेरि उपस्थित हुनेछौ। त्यस बेलासम्मका लागि हामी सबैलाई बिदा दिनुहोस्। नमस्कार।

0: संस्कार र संस्कृति के हो भन्ने त सबले बिर्सिसके आजकल। आफ्नो त यही यति कार्पेट नै हो।
1: विगत 35 वर्षदेखिको सुमधुर साथ यति कार्पेट किन्दा कार्पेटको पछाडि यतिको लोगो हेर्न नबिर्सिनु होला। यति कार्पेट, कार्पेटको शहनशाह।
2: नेशनल सिटी हस्पिटल,
3: अत्याधुनिक सुविधा सम्पन्न भवन र प्रविधि सहित गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्दै आइरहेको नेशनल सिटी हस्पिटल।
4: विशेषज्ञ चिकित्सक र सेवाहरू,
5: वरिष्ठ युरोलोजी एवं जनरल सर्जरी डाक्टर निर्मल लामिछाने र डाक्टर योगेन्द्र देवकोटा, छाला तथा यौन रोग विशेषज्ञ डाक्टर ज्योति विधान र डाक्टर संगीता पौडेल,
4: पेट कलेजो तथा आम्रा रोग विशेषज्ञ डाक्टर वरुण श्रेष्ठ, प्रसूति तथा स्त्री रोग विशेषज्ञ डाक्टर निर्मला लक्ष्मी श्रेष्ठ, नाक कान तथा घाटी रोग विशेषज्ञ डाक्टर दिलीप कर्मचार्य,
5: हाड जोर्नी तथा नसा रोग विशेषज्ञ डाक्टर सुदीपमान वैद्य र डाक्टर योगेश राज पन्त,
4: महिलामा हुने क्यान्सर रोग विशेषज्ञ डाक्टर बिनुमा श्रेष्ठ र डाक्टर मन्जु पाण्डे,
5: क्यान्सर रोग विशेषज्ञ डाक्टर भोला रौनियार,
4: फिजिसियन डाक्टर गौरीराम महतो,
5: मुटु रोग विशेषज्ञ डाक्टर सबिना सेनाई,
4: हाड जोर्नी नसा तथा क्यान्सर रोग विशेषज्ञ डाक्टर सुशील अधिकारी,
5: बाल रोग विशेषज्ञ डाक्टर दामोदर तिवारी र डाक्टर किशोर उप्रेती,
4: हेमाटोलोजिस्ट डाक्टर शंकर बस्ताकोटी,
5: इन्टरभेन्सनल रेडियोलोजिस्ट डाक्टर प्रदेश घिमिरे, मेक्सिलो फेसियल सर्जन डाक्टर गणेश चौधरी, इन्टरभेन्सनल पेन फिजिसियन डाक्टर विकास कुमार श्रेष्ठ
4: लगायत अन्य विशेषज्ञ डाक्टरहरूद्वारा सम्पूर्ण उपचार नेशनल सिटी हस्पिटलमा। नेशनल सिटी हस्पिटल, हस्पिटल रोड, भरतपुर। सम्पर्क 0564-93-6-11।
3: तपाईँको स्वस्थ जीवन सेवाका लागि प्रतीक्षामा नेशनल सिटी हस्पिटल।
6: ए बुढा, कहाँ जथाभावी फोहोर फाल्न लाग्नु भएको?
7: किन, सबैले त फालेका छन्, यो फोहोरको के काम?
6: यही बारीले त हाम्रो गाउँ फोहोर हुन्छ, रोग फैलन्छ र वातावरण बिग्रन्छ।
7: अब यो फोहोर के गर्ने त?
6: फोहोर छुट्याएर डस्टबिनमा हाल्ने, पुनः प्रयोग र रिसाइकल गर्ने, कुहिने फोहोर हाम्रै करेसा बारीमा काम लाग्छ नि।
7: ए हो त है, सानो प्रयासले ठूलो परिवर्तन ल्याउँछ, अबदेखि म सचेत भएँ।
8: हामी सबै सचेत भएमा हाम्रो वातावरण सफा हुन्छ, सफा गाउँ, स्वस्थ जीवन।
9: सार्वजनिक हितका लागि अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना एक क्याप, इलाका कार्यालय, भुजुङ।

0: Mania.
1: Extreme energy drink.
2: लमजुङ उद्योग वाणिज्य संघको सूचना. लमजुङ उद्योग वाणिज्य संघको सदस्यहरूको सहजताका लागि आर्थिक वर्ष 2082/83 को कर चुक्ता, आर्थिक वर्ष 83/84 को मदिराको अन्तशुल्क र संघको सदस्यता नवीकरण गर्न सदस्यहरूको सहजताका लागि विभिन्न इकाईमा जिल्लाबाट संघका कर्मचारी तथा संघका प्रतिनिधिहरू सम्बन्धित इकाईमा आउने निर्णय भएकोले निम्न मिति र समयमा नवीकरण गर्नुहुन सबै सदस्यहरूलाई हार्दिक अनुरोध गर्दछौ. पीपीपी इकाई 2083/87 भोलेटार इकाई 2083/28 विस्तृत जानकारीका लागि लमजुङ उद्योग वाणिज्य संघका अध्यक्ष भर कुमार श्रेष्ठ, सम्पर्क नम्बर 98560-45248, महासचिव विपिन श्रेष्ठ, सम्पर्क नम्बर 98412-38555, विद्युत तिवारी 98560-45252, विवेक तिवारी 98466-34609.

0: दिदी अल्मलै पर्नु भए त के खोज्नु भएको त्यसरी?
1: ए बाबु पो, जोखतौल गर्ने डिजिटल ढकतराजु चाहिएको थियो, यता कता पाइन्छ होला?
0: हाम्रै बेसी सहर नगरपालिका साथ एनएमबी ब्याङ्क अगाडि रहेको एएस किचन हाउसमा जानुहोस् न। त्यहाँ नेपाल सरकारबाट नापतौल इजाजत प्राप्त जस्तो भने त्यस्तै डिजिटल ढक काँटाहरू सुपथ मूल्यमा पाइन्छ।
2: हजुर, नेपाल सरकार नापतौल इजाजत प्राप्त डिजिटल ढक काँटा तराजु आदि थोक तथा खुद्रा मूल्यमा पाउनुका साथै मरमत पनि गरिन्छ। साथै किचनका सम्पूर्ण सामग्री सामानहरू थोक तथा खुद्रा मूल्यमा बिक्री गरिन्छ।
3: प्रोपाइटर दिलीप श्रेष्ठ, एएस किचन हाउस, बेसर नगरपालिका साथ एनआईएमबी ब्याङ्क अगाडि। थप जानकारीका लागि सम्पर्क 9856074486।
4: सबैजना यस्तो मजाले हाँसेका छन्, यो रबिनालाई चाहिँ के भयो?
5: बिचरा, दाँतकै समस्या छ त, कसरी हाँस्नु?
4: कति दिन बस्ने मुख छुनेर दीपिका युनिभर्सल डेन्टल होम गए त समस्याको समाधान भइहाल्थ्यो नि।
6: हजुर, लमजुङमै एकमात्र दन्त विशेषज्ञ सहितको उपचारको लागि दीपिका युनिभर्सल डेन्टल होम प्राली। प्रोपाइटर दीपक पौडेल, बेसीसार 800 गाउँसर जाने बाटोको छेउमै रहेको घर। सम्पर्क फोन 0665254497।
4: हामी कहाँ अर्थोडेन्टिस्ट विशेषज्ञद्वारा बाङ्गोटिङको दाँत मिलाइन्छ। दाँत तथा मुख सम्बन्धी विशेषज्ञद्वारा शल्यक्रिया गरिनुका साथै भर्ती हुन चाहनेहरूका लागि ग्यारेन्टीका साथ थाहै नपाउने गरी फिक्स दाँत राखिन्छ।
7: अमूल्य जीवनको हेरचाह गर्नु हाम्रो कर्तव्य हो। तपाईँको जीवन हेरचाहको साझेदार हामी बन्नेछौ। तपाईँको सहर सुन्दर बजारमा विशेषज्ञ सहित तपाईँकै सेवामा एचडिसिएस नमुना सामुदायिक अस्पताल सुन्दर बजार।
8: अस्पतालमा उपलब्ध विशेषज्ञ सेवाहरू: जनरल फिजिसियन सेवा, महिला रोग विशेषज्ञ सेवा, जनरल सर्जरी विशेषज्ञ सेवा, मृगौला रोग विशेषज्ञ सेवा, दन्त रोग सम्बन्धी विशेषज्ञ सेवा, मनोविमर्श सेवा र जटिल तथा सामान्य शल्यक्रिया सेवा।
7: निदानात्मक सेवा अन्तर्गत भिडियो एक्सरे, ल्याब परीक्षण, ईसीजी, डिजिटल एक्सरे र दम पत्ता लगाउने जाँच सेवा उपलब्ध छ।
8: साथमा 24 घण्टा आकस्मिक सेवा, अन्तरङ्ग तथा बहिरङ्ग सेवा, फार्मेसी सेवा, प्यालेटिभ केयर सेवा, समुदाय स्वास्थ्य सेवा, खोप सेवा, परिवार नियोजन सेवा र एम्बुलेन्स सेवा पनि उपलब्ध छ।
7: एचडिसिएस नमुना सामुदायिक अस्पताल सुन्दर

0: ए हो र
1: त्यति मात्र होइन साथी, शारीरिक रूपमा निष्क्रिय रहनु, नुनिलो गुलियो चिल्लो बढी खानु पनि नसर्ने रोगका जोखिम तत्वहरू हुन्।
0: बापरे, यति धेरै जोखिम?
1: धुलो धुवानी नसर्ने रोगका जोखिम तत्व हुन्। तर तपाईँ मास्क लगाउनुहुन्छ, राम्रो बानी हो।
2: सुर्तीजन्य पदार्थ र मदिराको सेवन नगरौं। गुलियो नुनिलो तथा चिल्लो कम खाऊ। शारीरिक रूपमा सक्रिय रहन दैनिक कम्तीमा 30 मिनट व्यायाम गरौं। फलफूल र साग सब्जी प्रशस्त मात्रामा खाने गरौं। नसर्ने रोगका जोखिम निम्त्याउने तत्वहरूबाट टाढै बसौं। राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र।
3: यो मोबाइलले पनि तनावै दियो भने
4: होइन, के तनाव दियो ए खुसी?
3: हेर न, अस्ति भर्खर बनाएर ल्याएको फेरि बिग्रियो। होइन, मरमत गर्ने गतिलो पसल कतै छैन?
4: छ नि, किन नहुनु। हाम्रै बेसी सहरको पुरानो ब्याङ्क चोक नजिकै रहेको जनता मोबाइल इलेक्ट्रिक पसलमा दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मोबाइल मरमत गरिन्छ नि।
5: हामी कहाँ सामसुङ, रेडमी, भिभो, टेक्नो, ओप्पो, नार्जो, रियलमी लगायतका ब्रान्डेड मोबाइल सेटहरू पाइनुका साथै बिग्रिएका जुनसुकै ब्रान्डका मोबाइलहरू दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मर्मत गरिन्छ। साथमा इलेक्ट्रिक सामानहरू पनि उपलब्ध छ।
4: प्रोपाइटर शम्सुल आलम, जनता मोबाइल इलेक्ट्रिक पसल बिक्री तथा मर्मत केन्द्र, भेषीसर नगरपालिका 7 लमजुङ। थप जानकारीको लागि सम्पर्क 9845994046 र 9813943।

0: घर बनाउने त भनियो ठेकेदार साहब, तर निर्माण सामग्री कहाँबाट ल्याउने हो? बजारमा धेरै हार्डवेयरहरू छन्, अलि गुणस्तरीय सामग्री पाइने विश्वासिलो हार्डवेयर चाहिँ कुन होला है?
1: अब धेरैजनाले खोज्ने गरेको त बेसीसार साथमा रहेको हिमालयन ब्रदर ग्रुपद्वारा सञ्चालित हार्डवेयर तथा कारखाना नै हो दिदी। फेरि त्यहाँ त विभिन्न निर्माण योजनाहरूको लागि चाहिने सामग्रीहरू पनि सुपथ मूल्यमा पाइन्छ नि, तपाई पनि त्यहीँ जानुहोस् न।
2: हाम्रा सेवाहरू एमएस पाइप, फलाम, अल्मुनियम, स्टीलका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुका साथै ट्रस, ग्रिल, सटर, अल्मुनियम पार्टिसन र स्टील रेलिङका कार्यहरू दक्ष एवं अनुभवी कालीगढद्वारा प्रत्यक्ष निगरानीमा जडान गरिन्छ। गुणस्तरीय छड सिमेन्ट, इटा, रंगरोगन लगायत भवन निर्माणका सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ।
0: हिमालयन ब्रदर ग्रुप प्राली बेसीसर नगरपालिका साथ युनिभर्सल चोक लमसुङ। थप जानकारीको लागि सम्पर्क 0665209073, मोबाइल 97463061।
3: तपाईँको सन्तुष्टि हाम्रो चाहना।

0: Mania.
1: Extreme energy drink.
2: सुरक्षित भरपर्दो र सुविधायुक्त यात्रा हाम्रो प्रतिबद्धता.
3: सवारी चलाउँदा अनिवार्य रूपमा चालकले लाइसेन्स वा अन्य कागजपत्र साथमा लिनुहोस्. मादक पदार्थ सेवन गरेर सवारी नचलाउ.
2: सार्वजनिक सवारी साधनमा यात्रा गर्दा यात्रुले आफ्नो सामानको सुरक्षा आफै गर्नुहोस्. सवारी चालकले गाड़ी चलाएको बेला चालकसँग अनावश्यक कुरा नगर्नुहोस्.
3: आफ्नो सवारी साधनको कागज पत्र अनिवार्य रूपमा नवीकरण गर्नुहोस्. यात्रुवाहक सवारी साधन र यात्रुको बीमा अनिवार्य गर्नुहोस्.
2: सवारी चालकको बानी व्यवहार आचरण राम्रो हुनुपर्छ. सवारी चालक वा सहचालकले यात्रुहरूलाई दुःख दिने गरेको भएमा कार्यालयको फोन नम्बर 0665201906 वा 590370 जानकारी गराउनुहोस्.
3: सार्वजनिक हितका लागि लमजुङ कालिका यातायात प्राली लमजुङ.
4: हेर न सुधा, बिहे पनि नजिक आइसक्यो. हात र अनुहारको हालत पनि यस्तो छ, लाजै हुने भयो बेहुली हुँदा पनि.
5: त्यति सानो कुरामा पनि के को चिन्ता? त्यसको लागि त हाम्रै बेसी सहर सात पुरानो बेङ्चोकमा मीरा ब्युटी जोन एन्ड ट्रेनिङ सेन्टर छँदै छ नि.
6: हामी कहाँ फेसियल, नेल आर्ट, मेहन्दी आर्ट, हेयर स्ट्रेट, ब्राइडल मेकअप, मेनिक्योर, पेडिक्योर, हेयर कलर, हेयर कटिङ, क्लिन्सिङ सँगै ट्रेनिङको समेत व्यवस्था रहेको छ.
5: प्रोप्राइटर तारा गुरुङ, मीरा ब्युटी जोन एन्ड ट्रेनिङ सेन्टर, विशेषर नगरपालिका सात पुरानो बेङ्चोक लमसुङ. सम्पर्क 9841626344, 9841626344.
7: क्यों भविष्य में चिंता क्यों पारे मोहिंदी
8: आकी वा आगे गई इंश्योरेंस की हम
7: ओहो थदई मरी गा चील मुए
8: ये भयो समस्या खै विषय पैनिक आगे प्लान तम
7: लौ छैली मु विषय मी नई बिनी छाबा बंदिल परे.
8: रिलायबल लाइफ इंश्योरेंस चिंता आगे समाधान
7: छाबा मी छाबा रोजाए.
9: के तपाईलाई कुनै स्वास्थ्य समस्या छ? त्यसो हो भने अनुभवी विशेषज्ञ डाक्टरबाट चेक जाँच गरी अनुभवी फार्मेसिस्टद्वारा औषधि वितरण गरिने प्रकाश फार्मेसीलाई सम्झनुहोस्.
6: हामी कहाँ अनुभवी विशेषज्ञ डाक्टरबाट चेक जाँच, अनुभवी फार्मेसिस्टद्वारा औषधि बिक्री वितरण तथा परामर्श, नेबुलाइजर सेवा, घाउ ड्रेसिङ, संगिनी सुई उपलब्ध छ भने घरैमै बसी फोन तथा अनलाइन मार्फत औषधि उपलब्ध गराउने व्यवस्था छ.
9: नोट, हामी कहाँ जिल्ला बाहिरबाट विभिन्न रोगका विशेषज्ञ डाक्टरहरू आए निशुल्क चेक जाँच शिविर पनि सञ्चालन गरिन्छ.
6: प्रकाश घिमिरे संचालक एवं प्रकाश फार्मेसी, बेसीसह नगरपालिका 8, होटल टुकुचे पिकको ठिक अगाडि. थप जानकारीको लागि सम्पर्क मोबाइल 9542 13236 र 9540008961.

0: औठी लाइदिने।
1: अह म यो बिहे गर्दिन।
2: हैन के हो बिहे किन नगर्ने?
1: म त न्यू गणपति ज्वेलरी सुनसानी पसलकै गरगहना भए मात्र बिहे गर्छु।
3: मलाई थाहा थियो बुहारीले उच्च गुणस्तरीय डिजाइनको गहना खोज्छिन् भनेर, त्यही भएर गहना जति सबै न्यू गणपति ज्वेलरी सुनचाँदी पसलबाटै ल्याएको छु।
4: गणपति ज्वेलरीलाई नै किन यति धेरै विश्वास?
5: किनकि लामो समयदेखि निरन्तर सेवा प्रदान गर्दै आएको दक्ष कालीगढ सही मूल्य शुद्ध सुनको आधुनिक तथा मौलिक गहना किन्न पाइने,
4: विशेष अर्डरमा आफ्नो रोजाइका गहनाहरू बनाउन सकिने, बेच्दा पूर्ण मूल्य पाइने,
5: कम्प्युटर तौलबाट नाप गरी सुनचाँदी खरिद बिक्री गर्न सकिने,
4: सम्पूर्ण राशिका रत्नहरू खरिद गर्न तथा नेट इन्टरनेटबाट ल्याइएका डिजाइनलाई पनि जस्ताको तस्तै बनाउन सकिने,
5: भरपर्दो एवं विश्वासिलो सुनचाँदीको कारोबार गर्न गणपति ज्वेलरी सुनचाँदी पसल,
4: विश्वेश्वर नगरपालिका वडा नम्बर 7 लम्जुङ, फोन नम्बर 0665-2183,
6: सम्पर्क मोबाइल नम्बर 9560-13375,
5: प्रोप्राइटर गणेश विश्वकर्मा, मुनु विश्वकर्मा।
4: सुन भनेको विश्वास हो, विश्वासको अर्को नाम गणपति ज्वेलरी।

0: California.
1: Extreme energy drink.
2: होइने खुशी के खान्छौ आजकल त झनै फुर्तिलो र स्वस्थ देख्छु त
3: खाने त खासै केही होइन दिदी लमजुङ एग्रो बी कन्सनद्वारा उत्पादित शुद्ध लमजुङ मह बिहान बेलुका दैनिक एक एक चम्चा खाने गरेको छु
2: अनि मह चाहिँ शुद्ध र अर्ग्यानिक नै होला र
3: हो नि दिदी लमजुङ मह त 1350 मिटर उचाइमा आफ्नै फर्ममा जंगली स्रोतबाट उत्पादित कार्तिकी अर्ग्यानिक मह हो
2: मह बाहेक अरू के पाइन्छ त्यहाँ
3: त्यहाँ त जिल्लाकै पहिलो र एकमात्र शुद्ध मह मौरीको गोला सहितको घार खाली घार कृषि तथा मौरीजन्य औजार बिउ बिजन सुपथ मूल्यमा पाइनुका साथै तालिम र परामर्श समेत दिइन्छ नि
2: ओहो स्वास्थ्य पनि कमाईको बाटो पनि एकै ठाउँमा म पनि आजै गएर मह र मौरी पालन सम्बन्धी परामर्श लिइहाल्छु
4: तपाईले रोजेको र खोजेको जस्तै शुद्ध मह मौरी गोला सहितको घार खाली घार कृषि तथा मौरीजन्य औजार बिउ बिजन सुपथ मूल्यमा पाउनुका साथै तालिम र परामर्शका लागि हामीलाई सम्झनुहोस् प्रोप्राइटर बुद्धि आले मुख्य कार्यालय सुन्दर बजार 5 गहते लमजुङ सम्पर्क कार्यालय बेसीसर 8-13 चौतारा नजिकै बस पार्क जाने बाटो कर्पोरेशन सिसा तथा प्लाई पसल सँगै रहेको घर थप जानकारीको लागि 9861139157
3: महको सेवन स्वास्थ्य र दीर्घ जीवन
5: मुटु छाती एवं श्वास प्रश्वासका बिरामीहरूका लागि खुसीको खबर
4: मुटु रोगका बिरामी अब लमजुङ बाहिर जानु पर्दैन मुटुको भिडियो जाँच अब सेवा मोडल हस्पिटल प्राइभेट लिमिटेडमा
5: पुरानो मेडिकल कलेज चितवनका वरिष्ठ मुटु रोग विशेषज्ञ प्रोफेसर डाक्टर मनोज श्रेष्ठ सेवा मोडल हस्पिटलमा आउनुहुने हुँदा मुटु श्वास प्रश्वास ब्लड प्रेसरका समस्या भएका बिरामीहरूले स्वास्थ्य जाँच गराउनु भई समयमा नै ढुक्क हुनुहोस् साथै सोही दिन मुटुको भिडियो जाँच इको कार्डियोग्राफी सेवा पनि उपलब्ध छ साथै सेवा मोडल हस्पिटलका सम्पूर्ण सेवाहरू पनि सुचारू हुनेछ
6: जाँच हुने दिन र समय यही भदौ 20 गते तेस्रो शनिबार बिहान 9 बजेबाट
5: स्थान सेवा मोडल हस्पिटल प्राली सानिमा बैंक अगाडि बेसी सरसाथ लमजुङ सम्पर्क फोन नम्बर 0665909999 मोबाइल 98477269229
7: ओहो दाई टिभी बोकेर कहाँ जान लाग्नुभयो
8: हेर न नानी अस्ति भर्खर विदेशबाट ल्याएको टिभी बिग्रिएर हैरान भए म त बनाउन जान लागेको अनि एउटा फ्रिज नि किन्नु थियो बरु कुन पसलमा जाने होला
7: हरे दाई पनि हाम्रै बेसी सरको त्यो भीमसेन चोकमा छ नि श्रेष्ठ रेडियो एन्ड वाच सेन्टर के त्यहाँ जानुस् न त्यहाँ त सबै घरको इलेक्ट्रोनिक सामानहरू पाउनुको साथै ग्यारेन्टीको साथ मर्मत पनि गरिन्छ नि बरु मलाई नि मोबाइल र घडी किन्नु थियो एकैछिन पर्खनुहोस् है सँगै जाने नि
8: ल भइहाल्छ नि नानी
9: हजुर हामी कहाँ विभिन्न ब्रान्डका एलईडी टिभी फ्रिज मोबाइल घडी वासिङ मेसिन भ्याकुम क्लिनर माइक्रोवेभ ओभन साउन्ड सिस्टम राइस कुकर तथा अन्य विभिन्न घरायसी इलेक्ट्रोनिक सामानहरू बिक्री तथा ग्यारेन्टीको साथ मर्मत पनि गरिन्छ
10: नोट हामी कहाँ साउन्ड सिस्टम भाडामा पनि पाइन्छ
9: प्रोप्राइटर पार्वती श्रेष्ठ श्रेष्ठ रेडियो एन्ड वाच सेन्टर बेसीसर 7 भीमसेन थानचोक फोन 0665201220 मोबाइल 9846077745
6: लमजुङका लागि सामसङ कोनका गोदरेज र टिसिएलको अधिकृत विक्रेता श्रेष्ठ रेडियो एन्ड वाच सेन्टर

0: दिदी तपाईले यस्तो राम्रो ब्लाउज कहाँ सिलाउनु भयो? डिजाइन पनि बिल्कुलै फरक र स्टाइलिस छ, फेरि कति राम्रो फिट भएको
1: यो ब्लाउज। न्यू ऋतु लेडिज एन्ड जेन्ट्स टेलरिङ सेन्टरमा सिलाएको,
2: त्यहाँ त साह्रै राम्रो सिलाउँदो रहेछ। मैले त उहाँको लागि सुट पाए कि त्यही सिलाए नि।
0: अरू त्यहाँ के सिलाइन्छ त दिदी?
1: तिमीले जस्तो भन त्यस्तै डिजाइनमा ब्लाउज, लेहेङ्गा चोली, कुर्ता सुरुवाल, सुट प्यान्टहरू सिलाइन्छ। अनि सम्पूर्ण स्कूल तथा कलेजको ड्रेसहरू त्यही किनेर त्यही सिलाउन पाइन्छ।
3: सजिलो ठाउँ, छिटो छरितो सेवा र सन्तुष्ट ग्राहक स्मरण रहोस्। न्यू ऋतु लेडिज एन्ड जेन्ट्स टेलरिङ सेन्टर, सुट स्पेशलिस्ट, वैशिष्ट नगरपालिका साथ त्रिवेणी टोल लमजुङ, एसबीआई ब्याङ्कको ठिक अगाडि। प्रोप्राइटर लक्ष्मी परियार, रामजी परियार। सम्पर्क 9841692406 र 9816674372।
4: विवाह व्रतबन्ध जस्ता कार्यहरूको लागि कपडा सिलाउनु परेमा विशेष छुटको व्यवस्था छ।
3: आजै आउनुहोस्, तपाईँको मनपर्ने डिजाइनलाई जीवन्त बनाउनुहोस्।
5: जिल्ला प्रहरी कार्यालय लमसुङको अनुरोध।
6: मनसुन सक्रिय भएसँगै वर्षाका कारण बाढ़ी, पहिरो, डुबान तथा सड़क अवरूद्ध जस्ता जोखिम हुन सक्छ। त्यसैले वर्षा जन्य सम्भावित विपदबाट सुरक्षित रहन तथा उच्च सतर्कता अपनाउन जिल्लावासीहरूमा हार्दिक अनुरोध गर्दछौ।
5: मौसमको जानकारी नियमित रूपमा लिनुहोस्। अनावश्यक रूपमा खोला, खोल्सा, नदी किनारा तथा जोखिमयुक्त स्थानमा नजानुहोस्। कुनै पनि नदी वा खोलाको बहाव बढ़ेका बेला तर्न वा सवारी साधन सञ्चालन गर्ने जोखिमपूर्ण प्रयास नगर्नुहोस्।
6: पहिरोको जोखिम भएका बस्ती तथा सड़कमा विशेष सावधानी अप्नाउनुहोस्। घर वरिपरि चिरा देखिएमा, जमिन भासिन थालेमा वा पहिरो आउने संकेत देखिएमा तुरन्तै सुरक्षित स्थानमा सर्नुहोस् र नजिकको प्रहरी कार्यालय तथा सम्बन्धित निकायलाई जानकारी दिनुहोस्।
5: रातिको समयमा यात्रा गर्दा विशेष सतर्कता अपनाउनुहोस्। यात्रा गर्नु अघि सड़कको अवस्था बुझेर मात्र यात्रा गर्नुहोस्। बालबालिका, ज्येष्ठ नागरिक, गर्भवती महिला तथा अशक्त व्यक्तिहरूको सुरक्षामा विशेष ध्यान दिनुहोस्।
6: विपदका बेला कुनै पनि हल्ला वा अफवाहमा विश्वास नगरी आधिकारिक सूचना मात्र विश्वास गर्नुहोस्। कुनै पनि आपतकालीन अवस्था, बाढ़ी, पहिरो वा उद्धार आवश्यक परेमा तत्काल नजिकको प्रहरी कार्यालय वा नेपाल प्रहरीको आपतकालीन नम्बर 100 सम्पर्क गर्नुहोस्।
5: सचेतना, सतर्कता र समयमै अपनाएको सावधानीले ठूलो क्षति हुनबाट जोगाउन सक्छ। त्यसैले सुरक्षित रहौ, अरूलाई पनि सुरक्षित राखौं।
6: सार्वजनिक हितका लागि जिल्ला प्रहरी कार्यालय लमजुङ र सामुदायिक रेडियो मर्स्याङ्दी 95 MHz।
7: सुरबी काका नमस्कार, के गर्दै हुनुहुन्छ चौतारामा बसेर?
8: नमस्कार नानी, नानी डाक्टर भएर आउनुभयो, हाम्रो गाउँको इज्जतै बढेको छ।
7: धन्यवाद काका।
8: अनि डाक्टर नानी, अहिले जो पनि क्यान्सर भएछ भन्छन्, धेरैको मृत्यु यसैबाट भयो भनेको सुन्छु, यसबाट बच्ने कुनै उपाय छैन?
7: किन नहुनु नि काका? एक, क्यान्सरको जोखिम बढाउने तत्त्वहरू भनेको धुम्रपान तथा सुर्तिजन्य पदार्थ र मदिरा सेवन, अशक्त खाना, शारीरिक व्यायामको कमीले गर्दा हो। त्यसैले यस्ता जोखिम तत्त्वहरूलाई त्याग्न सक्यो भने 30-50% क्यान्सरबाट मृत्यु हुने जोखिम घट्छ।
8: भनेपछि रक्सी चुरोट भनेको त छुनै नहुने चिज रहेछ नि, होइन नानी?
7: हो नि काका, विशेष गरी महिलाहरूको हकमा स्तनमा सारो गिर्खा, गाँठा गुठी, घाउ आएमा, योनिबाट धेरै रगत वा चित्त पानी जस्तो बगेमा वा यौन सम्पर्क पछि रगत देखेमा पनि क्यान्सरको जोखिम हुन्छ। लामो समयसम्म खोकी लागेमा, खकारमा रगत आएमा, छाती दुखेमा, धोत्रो स्वर भएमा, मुखभित्र सेतो वा रातो दाग वा घाउ देखेमा, बिना कारण दुब्लाउँदै गएमा, शरीरमा कोठी मुसाहरू छिटो बढ्ने वा अचानक परिवर्तन आएमा, दिशामा रगत देखेमा वा दिशा गर्ने बानीमा अचानक परिवर्तन आएमा पनि क्यान्सर रोगको लक्षण हुन सक्छन्।
8: हजुर हजुर,
7: यस्ता लक्षण तथा चिन्हहरू देखेमा तुरन्त स्वास्थ्य संस्थामा सम्पर्क राखी स्वास्थ्य कर्मीसँग परामर्श लिई परीक्षण गराइहाल्नुपर्छ।
9: सुर्तिजन्य पदार्थ र मदिरा सेवन नगरौं। स्वस्थ र सन्तुलित खाना, ताजा हरियो साग सब्जी, फलफूल प्रशस्त मात्रामा खाऊ र दैनिक कम्तीमा 30 हल्का पसिना आउने गरी व्यायाम गरौं। क्यान्सर रोगको जोखिमबाट बचौं। राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र।
10: क्यों भविष्य में चिंता क्यों पारे मोहिंदी आकी वा आगे गई इंश्योरेंस की हम
11: ओहो छदै मरी गा चील मुए
10: ये भयो समस्या खै विषय पैनिक आगे प्लान तम
11: लौ छैली मु विषय मी गई बिनी छाबा बंदिल परे
10: रिलायबल लाइफ इंश्योरेंस चिंता आगे समाधान
11: छाबा मी छाबा रोजाई।

0: लखा जालो
1: झोरले
0: लासो फ्याफुल्ला
2: जो
0: जो जो लप्पा
3: नमस्कार शुभ प्रभात सूचना हाम्रै भाषामा सामुदायिक रेडियो मर्सङ्गी 95 मेगाहर्जको आजको नियमित प्रसारणमा तपाईँलाई हार्दिक स्वागत छ। आशा छ आजको तपाईँको दिन शुभ रहनेछ।

0: ओहो दाई, तपाईले कति चाँडो घर पनि छडाइसक्नु भएछ त। बधाई छ है तपाईलाई नयाँ घर बनाउनु भएकोमा।
1: धन्यवाद बहिनी। हेर्नुहोस् न, घर बनाउने काम मात्र भएको छ, अझ यसमा फलामका झ्याल ढोका, च्यानल गेट, स्टीलको रेलिङ, कम्पाउण्ड जाली आदि राख्ने पुरै काम बाँकी छ। यी सबै सामानहरू कहाँबाट ल्याउने भनेर सोचिरहेको छु म त।
0: त्यसो भए त हाम्रै बेसी सहर नगरपालिका साथ त्रिवेणी टोलमा रहेको बछलामाई सटर एण्ड ग्रिल उद्योगबाट ल्याउनुहोस् न। त्यहाँ त तपाईँले भनेका यी सबै सामानहरू दक्ष एवं अनुभवी मिस्त्रीहरूद्वारा निर्माण गरिनुको साथै घरमै गएर जडान समेत गरिन्छ नि।
2: हाम्रा सेवाहरू, हामी कहाँ सटर, ग्रिल, च्यानल गेट, सिसा, रंगीन सिसा, स्टेप फ्रेम, गोलो फर्याङ, कम्पाउण्ड जाली, जीआई जाली, स्टील फर्याङ, ट्रस, फलामका छ्याल ढोका सम्बन्धी सम्पूर्ण काम गरिन्छ। साथै सञ्चालक स्वयंको रेखदेख तथा सहभागितामा गुणस्तरीय सेवा प्रदान गरिन्छ।
3: हामी कहाँ यूपीभीसी तथा अल्मुनियमको झ्याल ढोका, ग्लास, पार्टिसन लगायतका सम्पूर्ण सामग्रीहरू पनि उपलब्ध छ।
4: प्रोप्राइटर नारायण ढकाल, बछलामाई सटर एण्ड ग्रिल उद्योग, विशेषर नगरपालिका साथ मोडर्न सिटी हस्पिटल गेट र त्रिवेणी मन्दिर जाने बाटो लमजुङ। थप जानकारीको लागि सम्पर्क 98463 38518, 98463 38518।

0: Mania.
1: Extreme energy drink.
2: हेर न सुधा, बिहे पनि नजिक आइसक्यो। हात र अनुहारको हालत पनि यस्तो छ, लाजै हुने भयो बेहुली हुँदा पनि।
3: त्यति सानो कुरामा पनि के को चिन्ता? त्यसको लागि त हाम्रै बेसी सहर सात पुरानो बेङ्चोकमा मीरा ब्युटी जोन एन्ड ट्रेनिङ सेन्टर छँदैछ नि।
4: हामी कहाँ फेसियल, नेल आर्ट, मेहन्दी आर्ट, हेयर स्ट्रेट, ब्राइडल मेकअप, मेनिकियर, पेडिकियर, हेयर कलर, हेयर कटिङ, क्लिन्सिङ सँगै ट्रेनिङको समेत व्यवस्था रहेको छ।
3: प्रोप्राइटर तारा गुरुङ, मीरा ब्युटी जोन एन्ड ट्रेनिङ सेन्टर, विशेषर नगरपालिका सात पुरानो बेङ्चोक लमसुङ। सम्पर्क 9841626344, 9841626344।
5: सुवर्ण अवसर, सुवर्ण अवसर, सुवर्ण अवसर।
6: के तपाईलाई निर्माण कार्यका लागि चाहिने फलामका विभिन्न किसिमको पाइप, स्टीलको पाइप, कम्पाउण्ड जाली, कुखुराको जाली, रंगीन जस्ता पाता, ग्याबिङ जाली, कम्पाउण्ड काडेतार आदि होलसेल मूल्यमा चाहिएको छ? यदि चाहिएको छ भने बेसीसर नगरपालिका आठ चिङ्गेखोला पुरानो माइक्रो पार्किङमा रहेको नन्द मेटल सप्लायर्सलाई सम्झनुहोस्।
7: हामी कहाँ ट्रस्टको जुनसुकै घर तथा भवन निर्माणका लागि आवश्यक निर्माण सामग्रीहरू पाइनुका साथै प्लाइवुड तथा तयारी ढोकाहरू पनि उपलब्ध।
6: प्रोप्राइटर अमृत श्रेष्ठ, नन्द मेटल सप्लायर्स, बेसी सहर नगरपालिका आठ छिङ्गेखोला पुलचोक लमजुङ। थप जानकारीको लागि सम्पर्क मोबाइल 9556426257 र 9840067787।
4: के तपाईँ निशुल्क जापानिज भाषा सिकेर उच्च शिक्षाको लागि जापान जान चाहनुहुन्छ?
7: यदि चाहनुहुन्छ भने लमजुङ एजुकेशन सेन्टर अब तपाईँको सेवामा समर्पित छ।
4: अब जापान ट्राई होइन स्योर गरौं।
7: लमजुङ एजुकेशन सेन्टरले ल्याएको छ निशुल्क जापानिज भाषा कक्षा तथा N5-N4 लेभलको विशेष तयारी कक्षा।
4: शून्य लागतमा जापान आवेदन गर्ने सुनौलो अवसर। अप्रिल, जुलाई, अक्टोबर र जनवरी इन्टेक खुल्ला रहेको छ।
7: अनुभवी प्रशिक्षक, भरपर्दो परामर्श र सफलताको सुरक्षित मार्गदर्शनका साथ आजै सम्पर्क गर्नुहोस्।
4: प्रबन्धक निर्देशक कर्ण गुरुङ। थप जानकारीका लागि लमजुङ एजुकेशन सेन्टर, विशेष सहर आठ, नारायण स्थान चोक, नवील बैंक भएको भवन, शाखा कार्यालय सुन्दर बजार छ, मिलन चोक।
7: सम्पर्क नम्बर 0665902900, मोबाइल नम्बर 9856602900।
8: हेलो कान्छी, घर बनाउने काम शुरू भयो?
9: सबै कुरा भइरहेकै छ। अब झ्याल ढोकाको लागि काठ कहाँ पाइन्छ भनेर बुझ्दैछु हजुर।
8: झ्याल ढोका चौकसको लागि चिन्ता गर्नु पर्दैन कान्छी, मध्य नेपाल एक जिता स्थित अश्विन अशोक समिलमा अर्डर गर्ने हो भने जस्तै बलियो र आकर्षक काठ ग्यारेन्टी सहित पाइन्छ।
9: हो र? अनि त्यहाँको सम्पर्क नम्बर छ त हजुरसँग? आजै कुरो गर्नु पर्यो।
3: तपाईँले खोजे जस्तै आकर्षक र बलियो काठका छ्याल ढोका, चौकुस र अन्य फर्निचरका लागि अश्विन अशोक समिल, मध्य नेपाल एक जिता, गैरी गाउँ। प्रोप्राइटर नवराज घिमिरे। सम्पर्क नम्बर 9856046662।
10: हामी कहाँ बलियो काठबाट ग्यारेन्टी सहित आकर्षक झ्याल ढोकाको लागि काठ, दराज, कुर्सी, टेबल लगायतका फर्निचर सामग्रीहरू अर्डर बमोजिम तयार गरिन्छ।
11: रेडियो लिएर आउनु,
12: पूजा गर्ने बेलामा पनि के को रेडियो पण्डित बा,
11: यो माइनाले नि के कुरो गर्छ गर्छ। पहिले रेडियो मर्स्याङ्गदी एफएम श्रवण गरौँ, त्यसपछि बाँकी पूजापाठ गरिहालौँला नि।
12: ए कुरो त्यसो पो, म ल्याइहाल्छु नि पण्डित बा।